0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि

नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ धार्मिकताको अज्ञानता। पवित्र बाइबलमा परमेश्वरको एउटा गुनासो पनि छ, होसेको पुस्तक 4:6 मेरा प्रजाहरू ज्ञानको कमीले नाश भए भने चाहिँ त्यो प्रकारको एउटा गुनासो पनि परमेश्वरले गर्नुभएको त्यो पदमा देखिन्छ। पुरानो करारमा उहाँले प्रजा भन्नु भए पनि अब नयाँ करारमा प्रभु येशूलाई विश्वास

0: गर्ने मानिसहरू चाहिँ अब दास दासी होइन, प्रजाहरू होइनन्, तर हामी चाहिँ अब छोराहरू छोरीहरू भइसकेका छौ। हामी धर्मी हुनको लागि गइरहेका छैनौ, तर धर्मी भइसकेका छौ। जुन समय एक व्यक्तिले मसीहा येशूलाई मुक्तिदाता भनेर पक्कै विश्वास गर्नुहुन्छ र उहाँको उज्यालोमा आउनुहुन्छ, त्यो अवस्थादेखि त्यो व्यक्तिको पुराना पापहरू सबै मेटिसकेको हुँदछ र त्यो व्यक्तिलाई परमेश्वरको नजरले धर्मी व्यक्तिको रूपमा हेर्नुहुन्छ भनिकन बाइबलले त्यही कुराहरू बताएको छ। र आजको वचनको शीर्षक रहेको छ धार्मिकताको अज्ञानता, भनेर चाहिँ त्यो छ। र दुष्टात्माले प्रभुका छोरा छोरीहरूले धर्मी भइसकेका कुराहरू थाहा नपाउन् भन्ने त्यसको ठूलो इच्छा छ। त्यही अज्ञानतामा त्यही अँध्यारोमा त्यसले हामीलाई नाश गर्न चाहन्छ। र मैले एउटा घटना सुनेको थिएँ, पहिलाको कतिवटा वचनमा पनि मैले यो उदाहरण दिएको छु र यो सत्य घटना हो। नेपालको उत्तर भेगबाट जहाँ अलि दुर्गम एरिया छ, त्यहाँ एकदमै राम्रो पढ्ने इन्टेलिजेन्ट विद्यार्थीलाई सरकारले चाहिँ अमेरिकामा त्यो छात्रवृत्तिमा पठाएछ। पठाए पछाडि डक्टर पढ्न गएको हो, इन्जिनियर पढ्न गएको, पाइलट पढ्न गएको, जे पढ्न गएको हो, उहाँले राम्ररी पढ्नुभयो, उत्तीर्ण हुनुभयो। त्यति मात्रै होइन, स्टेटको फर्स्ट गर्नुभएछ, एउटा राज्यलाई नै कोही त्यहाँको युनिभर्सिटीहरूलाई जित्नु भएछ र अमेरिका सरकारले उहाँलाई यो मौका दिएछ। यदि तपाईँ यहीँ बस्न चाहनुहुन्छ भने तपाईँलाई यो जागिर भयो, यो क्वार्टर भयो, यो गाडी भयो र यति महिनावरी तलब भयो, उता नेपालको परिवारबाट आमा बुवा लगायत सबै ल्याउन पनि सक्नुहुन्छ भनिकन त्यस प्रकारको उहाँलाई मौका दिएछ। मौका दिइसके पछाडि उहाँले पनि त्यतै बस्ने इच्छा गर्नुभएछ र त्यो समयमा यो टेलिफोनको जमाना रहेनछ, टेलिग्राम पठाउने जमाना रहेछ। हामी पनि झापा झिलझिलेबाट दमकमा टेलिग्राम लिनको लागि आउनु पर्थ्यो। कसैले काहीँ विदेशबाट त्यसरी खबर पठाउनु भएको खण्डमा आभा घर भन्ने चलन थियो, हामी टेलिग्राम लिनको लागि दमक जान्थ्यौं। भने जस्तो नै टेलिग्राम आएछ उहाँको उसमा, उलाकेले ल्याइदिएछन्। ल्याए पछाडि अब टेलिग्राममा त इङ्ग्लिस मात्रै लेखिएको छ, त्यो समय नेपाली फन्ट नेपाली भाषाको विकास भएको रहेनछ लिखितमा। त्यो अवस्थामा टेलिग्राम आए पछाडि अंग्रेजी जान्नु भएन, उहाँको सोचमा यो परेछ, आमा बुवाको सोचमा छोरा अमेरिकामा मरेछ, अब त्यही कारणले न त टेलिग्राम गर्यो भन्ने चाहिँ उहाँलाई त्यो सोच परेछ। त्यो टेलिग्राम पाए पछाडि उहाँहरूले त रुवावासी भएर सबै ऊ भएर त्यहाँ त क्रियापुत्री बस्नु भएछ र त्यही अवस्थामा भएर गइरहेको अवस्थामा एउटा टुरिस्ट गाइड टुरिस्टलाई लिएर त्यही बाटो हिँड्दै गर्नु हुँदाखेरि उहाँलाई तिर्खा लागेछ। बाटो छेउको घरमा पानी माग्नको लागि पस्नु भएछ, पसेर चाहिँ पानी माग्दाखेरि हाम्रो घरबाट त पानी तपाईँले पिउनु हुँदैन, हाम्रो त यस्तो भयो, छोरा छात्रवृत्ति पाएर अमेरिका गएको थियो, त्यही मरेछ, टेलिग्राम आयो भनेर चाहिँ भन्नुभएछ। भनेपछि कठै नराम्रो पो भएछ, हाम्रो पनि संवेदना छ तपाईँलाई, तर के भएर मरेछ भन्दा त्यो त हामीलाई थाहा छैन, टेलिग्राम यही हो भनेर चाहिँ उहाँहरूले देखाउनु भएछ। र टुरिस्ट गाइडले यसो पढेको त, ड्याडी मम्मी मैले यो अमेरिकाको जुन राज्यमा म पढ्थे त्यो राज्यमा नै म फर्स्ट भएँ, मलाई अमेरिका सरकारले नै यहाँ जागिर दियो, क्वार्टर दियो, गाडी दिएको छ, आमा बुवा पनि ल्याउनु भनेको छ, अब म तपाईँहरूलाई चाँडै लिन आउँदैछु, मैले चिठी पठाउँदाखेरि धेरै समय लाग्छ भनेर टेलिग्राम पठाएँ भनेर पो त्यसरी लेखेर पठाएको रहेछ अरे। र यहाँ असल खबर आएको छ तर ज्ञानको कमीको कारणले गर्दाखेरि आमा बुवाले त लु छोरा मरेछ भनेर चाहिँ त्यहाँ घरमा यानि सबै आफन्तहरू बोलाउनु भएर उहाँहरू त क्रिया पुत्री पो बस्नु भएको रहेछ। अज्ञानताको कारणले गर्दाखेरि कति दिन आँसु बग्यो, तर जब उहाँहरूले सत्य थाहा पाउनुभयो, सत्यबाट उहाँहरू स्वतन्त्र हुनुभयो। प्रभु येशूले योहन्नाको पुस्तक 8:32 तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र गराउनु हुनेछ भन्नुभए जस्तो नै उहाँहरूले टेलिग्राम त्यहाँ लेखिएको कुराहरूको खास अर्थ बुझ्नु भए पछाडि त अब त्यहाँ रुन्ची हाँसो पो चलेछ अनि सबैजना आँसुमा बदलिएछ। र त्यस्तो हुँदा हुँदै छोरा केही समय पछाडि आउनु भएर ड्याडी मम्मीलाई पनि उहाँले अमेरिका लिएर जानु भएछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, आजको वचनको शीर्षक रहेको छ धार्मिकताको अज्ञानताको कारणले गर्दा धेरै परमेश्वरका छोरा छोरीहरूलाई दुष्ट आत्माले मारिरहेको अवस्थाहरू छ। उहाँ सृष्टिकर्ता परमेश्वरमा एक व्यक्तिले जब विश्वास गर्नुभयो उहाँ धर्मी छोरी सक्नु भएको छ। धर्मी भइसक्नु भएको छ, तर यहाँ धेरै प्रभुलाई मुक्तिदाता भनेर चिनेका परमेश्वरका छोरा छोरीहरूले पनि धर्मी ठहरिनको लागि बिहान बेलुकै हरेक समय उहाँहरूले कोसिस गरिराख्नु भएको छ, असाध्य कोसिस गरिराख्नु भएको छ। र कोसिस गर्दाखेरि फेरि भित्र हृदयमा दुष्ट आत्माले दोषी महसुसहरू हालिदिएर अब यति पुगेन होला, त्यति पुगेन होला धार्मिकता हुनको लागि भन्नु चाहिँ त्यसरी हालिदिएको कारणले गर्दाखेरि यहाँ परमेश्वरका छोरा छोरीहरू धरतीमा रुई कराई गरेर प्रभु मलाई क्षमा गर्नुहोस् भन्ने प्रकारले रुई कराई गरेर जिराएको अवस्थाहरू छ। तर पवित्र बाइबलमा रोमीको पुस्तक 5:17-21 हामीले अध्ययन गरिएको खण्डमा हाम्रो शरीर हामीलाई उपहार दिनुहुने आदम हवा हाम्रो जिजुबुवा जिजुमुवाले गर्नुभएको अपराधको कारणले गर्दाखेरि धरतीको हालत यो भयो। संसारमा पाप पस्यो भने अब हामीलाई प्रेम गर्नुहुने सृष्टिकर्ता परमेश्वर अन्तिम आदम हुन भइकन उहाँ बेथलेहममा जन्म लिनुभयो र क्रुसमा उहाँ बलि हुनु भएर पाप क्षमा गर्न भएपछि अब एउटै व्यक्तिबाट जो पाप पस्दाखेरि धरतीलाई एकदमै बस्ने नहुने ठाउँ बनाएको थियो भने अब एउटै व्यक्ति सृष्टिकर्ता परमेश्वर उहाँ अन्तिम आदम भएर क्रुसमा आएर बलि हुन भएपछि अब हामी सबैलाई उहाँले धर्मी बनाइसक्नु भएको छ उहाँको तर्फबाट। अब कतिले विश्वास गरेर क्रुसमा उहाँले गर्नुभएको बलिमा विश्वास गर्नुहुने व्यक्तिहरू धर्मी ठहरिसकेका छन् र कतिले सुन्दै हुनुहुन्छ र कति धरतीमा आउन बाँकी छ भने चाहिँ बाइबलमा त्यो कुराहरू बताएको हो। यस खण्डलाई म पढिदिन्छु र यो खण्ड हुनेछ रोमीको पुस्तक 5:17-21। यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भने त झन बढी प्रशस्त अनुग्रह र धार्मिकताको सित्तैको वरदान पाउनेहरूले एउटै मानिस येशु ख्रिस्टद्वारा जीवनमा राज्य गर्नेछन् भनिकन यस खण्डमा बताइएको छ। र 18:19-20-21 पनि पढ्दै जाँदाखेरि ती कुराहरूको नै यहाँ वर्णन गर्दै लगिएको छ। त्यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डको भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवनमा ल्याउँदछ। किनकि जसरी एउटै मानिसको अनआज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धर्मी बनाइनेछ। 20 व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ्यो अनुग्रह झन बढी मात्रामा बढ्यो। 21 यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशु ख्रीष्ट हाम्रो प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस् भनिकन यस खण्डमा लेखिएको छ। र उहाँ सृष्टिकर्ता परमेश्वर मसीहा येशु धरतीमा उहाँ अन्तिम आदम हुन भइकन आउनुभयो। क्रुसमा तपाईँ र मेरो पापको निम्ति उहाँ बलि हुनुभयो, उहाँको शरीरलाई बलि गर्नुभयो, उहाँको शरीरबाट निक्लिएको रगतबाट हाम्रो पुराना पाप सबैलाई नै धोइदियो। अब जसले उहाँलाई मुक्तिदाता भनिकन विश्वास गर्नुभएको छ त्यो व्यक्तिको नाम जीवनको पुस्तकमा लेखिएको छ। अब धर्मी हुनको लागि गइराख्नु भएको होइन, धर्मी उहाँले बनाइसक्नु भएको छ। र कति मानिसहरूलाई चाहिँ उहाँले नबुझ्नु भएर कति प्रभुका असल छोरा छोरीहरूले पनि नबुझ्नु भएर म धर्मी हुनको लागि यति प्रार्थना गर्नुपर्छ, यति चोटि मैले उपवास बस्नुपर्छ, यति चोटि मैले बाइबल पढ्नुपर्छ, यसरी मैले चाहिँ भेटीहरू दिनुपर्छ भन्ने चाहिँ उहाँहरूले त्यसरी सम्झिनु भएको छ। प्रार्थना गर्नुपर्छ, बाइबल पढ्नुपर्छ, उपवास बस्नुपर्छ र हामीले दशांश भेटी पहिलो फल इच्छा दानहरू प्रभुको नाममा हामी दिन्छौ। यी सबै कुराहरू गर्नुपर्छ, तर धर्मी यी कुराहरूले बनाउँदैन हामीलाई। त ख्रिस्टको रगतले उहाँको बलिले हामीलाई धर्मी बनाइसकेको छ र हामीलाई उहाँले धर्मी बनाउनु भएको कारणले गर्दाखेरि हामी प्रार्थना भन्नाले उहाँसँग गफ गर्छौ, बाइबल पढ्छौ, कारण उहाँले गर्नुभएको प्रेमलाई हामी अझ गहिरो रूपमा आत्मिक खानाको रूपमा हामी लिन्छौ। हामी बाइबल अध्ययन गर्छौ कारण हामी धर्मी भएको कारणले गर्दाखेरि हो र हामी इच्छा भेटिदिन्छौ, दशांश बुझाउँछौ र हामी यी सबै कुराहरू गर्छौ, उपवास लिन्छौ, कारण हामी धर्मी हुनको लागि होइन, तर हामी धर्मी भइसकेको कारणले गर्दा हामी यी कुराहरू गर्छौ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह सबैजनालाई। मेरो नाम रेश्मा कार्की र मेरो परिवारमा म मेरो छोरा र मेरो श्रीमान लगायत मेरो सासु ससुरा मेरो परिवार सहित हामी झिलझिले झापामा बस्छौं र अहिले चाहिँ म हजुरहरूलाई मेरो जीवन गवाई मैले कसरी प्रभु येशु ख्रिस्टलाई पाएँ भन्ने विषयमा बताउन गइरहेको छु। म सानैदेखि एउटा बुवा आमाको माया नपाएको व्यक्ति भएको कारणले जहिले पनि म एउटा आमाको मायालाई चाहिँ महसुस गर्न चाहन्थे र म आमा नहुनु भएको कारणले सानैमा आमा बित्नु भएको कारणले म आफन्तहरूको घरमा बसेको थिएँ र बाबा चाहिँ जाँड रक्सी खाने क्रममा एकदमै हामीलाई वास्ताहरू गर्नुहुन्न थियो र हामी आफन्तहरूको बीचमा बस्न बाध्य थियौं र म चाहिँ सबैभन्दा सानो भएकोले म भन्दा माथि दुईजना दाजु हुनुहुन्थ्यो उहाँहरू पनि आफ्नै काम आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्थ्यो र म चाहिँ आफन्तकोमा बसेको थिएँ अनि म जहिले पनि यही एउटा कुरा महसुस गर्थे कि मलाई चाहिँ आमाको माया कसले दिन्छ भनेर अनि त्यही विचार गर्ने क्रममा म पढ्दै थिएँ सरकारी स्कूलमा अनि कक्षा पाँचमा पुग्दाखेरि चाहिँ हामीलाई सामाजिक शिक्षाबाट चाहिँ सरले पढाइरहनु भएको थियो धर्महरूको विषयमा अनि धर्महरूको विषयमा पढाउने क्रममा चाहिँ उहाँले भन्नुभयो यो चाहिँ एउटा इसाई धर्म हो हामीले विभिन्न धर्म मान्छौ हाम्रो चाहिँ हिन्दू धर्म हो मुस्लिम धर्ममा यसो गरिन्छ अनि हिन्दू धर्ममा त हामी सबैलाई थाहा नै छ यस्तो गरिन्छ पूजा पाठ गरिन्छ अनि इसाई धर्ममा चाहिँ पहिले एकजना व्यक्तिलाई मानिसहरूले क्रुसमा झुण्डाएर मारे अनि त्यस पछाडि उहाँलाई नै पछि ईश्वर भनेर मान्न थाले भनेर धर्महरूको विषयमा पढाउँदाखेरि मलाई अचम्म लाग्यो। म कक्षा पाँचमा पढ्थे म 12-13 वर्षको थिएँ होला सायद अनि मलाई अचम्म लाग्यो यो कस्तो खालको ईश्वर हो जसलाई चाहिँ मान्छेहरूले मारे अनि त्यसैलाई चाहिँ ईश्वर भनेर पुज्न थाले कस्तो अचम्मको ईश्वर भनेर मलाई मनमा साह्रै जिज्ञासा भएको थियो अनि म पढ्ने क्रममा अनि म हुर्किने क्रममा म अगाडि बढ्दै गएँ पढाइकै क्रममा फेरि झापा आएँ अनि झापा मेरो दाजु भाउजू हुनुहुन्थ्यो उहाँहरूसँग बस्ने मौकाहरू पाएँ र म बस्दै थिएँ अनि मेरो मनमा त त्यही नै थियो सानैदेखि मलाई कसले माया गर्छ होला र आमाले जस्तो माया भन्ने मेरो प्रश्न जहिले पनि भइरहेको थियो र त्यो भएको कारणले अनि एक दिन एकजना इसाई दिदी मलाई प्रचार गर्न आउनुभयो उहाँ चाहिँ त्यही मण्डलीको गेतसेमानी मण्डलीको हुनुहुँदो रहेछ अनि मलाई देख्नुभयो तपाईँ जवान हुनुहुन्छ कति राम्रो अनि म चाहिँ एकदमै आस्था धर्ममा राख्ने भएको कारणले त्यहाँबाट पो म शान्ति पाउँछु कि त्यहाँबाट पो म आमाको माया पाउँछु कि भन्ने क्रममा म एकदमै पूजा पाठ गर्थे अनि यतिसम्म कि अलि म ठूलो हुँदै गएपछि चाहिँ यो साई बाबामा लाग्दाखेरि चाहिँ साह्रै शान्ति र माया पाइन्छ भन्ने कुरामा चाहिँ विश्वस्त भए अनि त्यस पछाडि म सोमबार र बिहिबार माछा मासु पनि खान छोडे पूजा पाठमा धेरै लागिराखे अनि एउटा जवान केटी यसरी पूजा पाठ गरेको देखेर त्यो दिदीले चाहिँ मलाई सुसमाचार सुनाउनु भयो प्रभु येशूमा चाहिँ शान्ति छ आनन्द छ अनि परमेश्वरले चाहिँ असाध्यै माया गर्नुहुन्छ भन्ने कुरा उहाँले सुनाउनु भयो। मेरो घर चाहिँ पहिले मोरङमा भएको कारणले अनि त्यहाँ चाहिँ कसैले पनि हामीलाई इसाईको बारेमा सुनाउनु भएको थिएन मैले त्यही पढेको हिसाबले मात्रै इसाई धर्म रहेछ भन्ने कुरा मात्रै थाहा पाएको थिएँ अनि त्यो दिदीले एक्कासी मलाई त्यो सुनाउँदा मलाई अचम्म र अनौठो लाग्यो अनि दिदी यो कुन धर्म हो भन्दाखेरि त इसाई धर्म भन्नुभयो अनि जो चाहिँ मैले कक्षा पाँचमा पढ्दाखेरि जुन मानिसलाई मारेको थिएँ मानिसहरूले त्यही मानिसलाई चाहिँ ईश्वर भनेर मानिन्छ भन्दाखेरि चाहिँ मलाई इच्छा पनि जाग्यो कस्तो रहेछ त त्यही ईश्वरलाई आज मैले पाउन खोजिरहेको थिएँ चिन्न खोजिरहेको थिएँ भन्ने हिसाबले म चर्च जान थाले अनि त्यहाँ म चर्च जाने क्रममा त्यहाँ एक ठाउँमा लेखिएको रहेछ यसैयाको पुस्तक 49:15 यस्तो लेखिएको रहेछ के एउटी आमाले चाहिँ दुधे बालकलाई त्याग्न सक्छ र तर त्यसले त्याग्न पनि सक्छ तर म तिमीहरूलाई कहिले पनि त्याग्दिन भनेर लेखिएको रहेछ अनि त्यो शब्दले चाहिँ मलाई एकदमै मन छुयो र म जाँदा जाँदै अनि साँच्चै नै प्रभु येशू ख्रीष्टले त आमाले भन्दा पनि पो बेसी माया गर्नुहुँदो रहेछ भन्ने हिसाबले मैले बुझेर ग्रहण गरे अनि म बिस्तारै प्रभुमा अगाडि बढ्दै गए र साँच्चै नै प्रभु चाहिँ एउटा आत्मिकी उद्धार र साथै शारीरिक सुधारको स्रोत पनि हुँदो रहेछ भनेर मैले चिने अनि मलाई कसैले फोर्स पनि गरेन दिदीले एउटा माध्यम भएर प्रचार गर्नुभयो तर म आफै गएर चाहिँ मैले प्रभु येशू ख्रीष्टलाई मेरो मुक्तिदाता मेरो जीवनको मुक्तिदाता भनेर विश्वास गर्ने ग्रहण गर्ने मौका पाएँ र प्रभुमा म धेरै आनन्दित छु अहिले धेरै खुसी छु अनि जुन माया मैले खोजेको थिएँ त्यो भन्दा पनि बढ्ता हाम्रो सृष्टिकर्ता परमेश्वरले चाहिँ हामीलाई माया गर्नुहुँदो रहेछ भन्ने कुरा मैले थाहा पाएँ र प्रभुलाई धेरै धन्यवाद हो होस् र आज साँच्चै नै प्रभुले मेरो जीवनमा एउटा शान्ति मात्र होइन आनन्द मात्र होइन धेरै आशिषहरू दिनुभएको छ र प्रभुलाई म धेरै धन्यवाद दिन्छु कि प्रभुले मलाई चुन्नुभयो र प्रभुलाई मैले विश्वास गर्ने मौकाहरू पाएँ। प्रभुलाई धेरै धन्यवाद। अहिले चाहिँ हामी म र मेरो परिवार चाहिँ गेतसेमनी एयरपोर्ट चर्च मण्डलीमा सेवकाई गरिराखेका छौं र परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। अनि म मोरङबाट झापा झिलझिलेमा आउने क्रममा म दाजु भाउजूसँग बस्ने क्रममा चाहिँ अनि मलाई मेरो मनमा साह्रै अशान्ति र आफन्त बीचमा बस्दाखेरिको पनि धेरै पीड़ाहरू थियो। उहाँहरूले हामीलाई हेप्ने अनि एकदमै सताउने गर्नु भएको थियो अनि त्यो भएको कारणले चाहिँ म दाजु भाउजूकोमा आएर बस्न थाले। त्यहाँ पनि मेरो भाउजूले चाहिँ मलाई एकदमै नकारात्मक व्यवहारहरू गर्नुभएको कारणले चाहिँ आफन्तहरूमा पनि माया रहेनछ अनि आफन्तहरूले पनि मलाई वास्ता गर्नुहुन्न। अब आफ्नो पर्ने मेरो दाजु भाउजू हुनुहुन्थ्यो त्यहाँ पनि मलाई उहाँहरूले त्यति धेरै राम्रो गर्नुहुन्न। अब चाहिँ म बाँचेर केही पनि मेरो फाइदा रहेनछ। अब चाहिँ म मर्छु। यदि सत्य ईश्वर हुनुहुन्छ भने म चाहिँ अब ईश्वरको परीक्षा गर्नु पर्यो भन्ने हिसाबले चाहिँ झापाको माईधार भन्ने माई खोलामा चाहिँ मानिसहरूको धेरै ठूलो आस्था छ र त्यहाँ चाहिँ जे कुरा भने पनि पुग्छ भन्ने हिन्दू धर्मशास्त्रमा चाहिँ त्यो आस्था भएको कारणले अनि मैले पनि माई खोला चाहिँ नजिकै भएको कारणले अब म जान्छु त्यहाँ र त्यहाँ गएर चाहिँ म एउटा छुरी पनि लिएर जान्छु अनि यदि सत्य ईश्वर रहेछ भने चाहिँ म आत्महत्या गर्दाखेरि त्यो ईश्वरले मलाई बचाउनु भयो भने चाहिँ साँच्चै नै ईश्वर हुनुहुँदो रहेछ। अब मलाई मानिसहरूले माया नगरे तापनि मलाई चाहिँ ईश्वरले माया गर्नुहुँदो रहेछ भनेर म बाँच्नेछु, होइन भने चाहिँ अब म त्यही आत्महत्या गरेर मेरो जीवनलाई खतम गर्नेछु भन्ने हिसाबले मैले सोचे अनि म त्यो तयारीमा बसे। मैले मेरो दाजु भाउजूलाई पनि केही पनि भनिन, म माई खोलामा भोलि पूजा गर्न जान्छु चाहिँ भने मैले अनि त एक्लै जान्छेस भन्नुभयो दाजुले अनि म जान्छु मलाई एकदम अशान्ति भइरहेछ म जान्छु भनेर भने अनि मैले चक्कुहरू पनि किनेर रेडी गरे। अब चाहिँ म भोलि ईश्वरलाई परीक्षा गर्छु भनेर अनि जान लागेको थिएँ अनि त्यही दिन चाहिँ मलाई अब भोलिपल्ट जानुपर्ने अघिल्लो दिन म रेडी भएकै दिन चाहिँ त्यो दिदी आएर मलाई विश्वासी दिदी आएर सुसमाचार प्रचार गर्नुभयो र परमेश्वर चाहिँ कति महान हुनुहुँदो रहेछ कि उहाँको प्रचारले चाहिँ अनि मैले साँचो ईश्वरलाई पाउने मौका पाएँ र प्रभुलाई म धेरै धन्यवाद दिदछु। हामीले खोजेको साँचो ईश्वर हामीलाई बनाउने सृष्टिकर्ता चाहिँ एकमात्र येशू ख्रीष्ट हुनुहुँदो रहेछ भनेर मैले थाहा पाउने मौका पाएँ र उहाँ दिदीको सुसमाचार र मैले प्रभुलाई पाएको कारणले मेरो आत्मा पनि बाँच्यो र शरीर पनि अहिलेसम्म बाँचेर प्रभुको सेवकाई गरिराखेको छु। प्रभुलाई धेरै धन्यवाद भएको होस्।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
1: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
1: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
0: अधिक जानकारीका लागि
1: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।

0: स्वागत तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: विश्वास गरे जस्तै जिउनु, पहिलो भाग। जयमसी आज शुक्रबार मे 15 तारिक जेठ 1 गते। आजको बाइबल खण्ड हितोपदेशको पुस्तक 23 अध्यायको 7 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, किनकि मानिसले आफ्नो हृदयमा जस्तो सोच्छ ऊ त्यस्तै हुन्छ। आधा शताब्दी अघि एउटा रोचक प्रयोग गरिएको थियो। तीनजना मानिसले ग्रिपिङ मशिनमा आफ्नो शक्ति परीक्षण गरे, जसको औसत दबाव 101 पाउन्ड थियो। त्यसपछि सहभागीहरूलाई सम्मोहन गरियो र प्रयोगकर्ताले उनीहरूलाई बतायो, तिमीहरू कमजोर भएकोले धेरै बल लगाउन सक्दैनौ। त्यस्तो सुझावको शक्ति मुनि उनीहरूको औसत पकड शक्ति 29 पाउन्ड दबावमा झर्यो। त्यसपछि उक्त प्रयोगकर्ताले फेरि भन्यो, अब तिमीहरूले बल लगाउन सक्छौ। उनीहरूको औसत पकड़को दबाव बढ़ेर 145 पाउन्ड पुग्यो। जब उनीहरूले म सक्छु भने, तब उनीहरूको शक्ति म सक्दिन भनेको समयमा भन्दा 5 गुणाले बढ़्यो। यसले धर्मशास्त्रलाई लेखोटको रूपमा सोच्न मदत गर्छ। तपाईँको परिस्थितिको वास्तविकता प्राय अनपेक्षित जस्तो लाग्छ, तब तपाईँले परमेश्वरको वचनबाट मार्गदर्शन प्राप्त गर्नुपर्छ। तपाईँले परमेश्वरले भन्नुभए जस्तै जिउनुपर्छ। तपाईसँग परमेश्वरले भन्नुभएको कुरा छ अनि तपाईले परमेश्वरले भन्नुभएको कुरा गर्न सक्नुहुन्छ। यदि तपाईले शत्रुको छुटमा विश्वास गर्नुभयो भने तपाई गहिरो समस्यामा पर्नुहुन्छ। तर यदि तपाईले परमेश्वरको वचनमा विश्वास गर्नुभयो भने यसले तपाईलाई साथ दिनेछ र समस्याबाट बचाउनेछ। जब तपाई एक्लो हुनुहुन्छ, उहाँको प्रतिज्ञा नबिर्सिनुहोस्, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। यो कुरा तपाईले हिब्रूको पुस्तक 13:5 हेर्न सक्नुहुन्छ। जब तपाईलाई आफ्नो बाटो हराएको जस्तो लाग्छ, उहाँका यी वचन सम्झनुहोस्। मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ। यो कुरा तपाईले हितोपदेशको पुस्तक 16:9 हेर्न सक्नुहुन्छ। यदि तपाई रोगसँग लड़िरहनु भएको छ भने, तपाई उहाँको यो प्रतिज्ञामा खड़ा हुन सक्नुहुन्छ, म तलाई फेरि स्वस्थ बनाउनेछु र तेरा चोटहरू म निको पार्नेछु, परमप्रभु भन्नुहुन्छ। यो कुरा तपाईले यर्मियाको पुस्तक 30:17 हेर्न सक्नुहुन्छ। यसकारण आज तपाईको लागि वचन छ, विश्वास गरे जस्तै जिउनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444
5: र 40225742।
8: कार्यक्रम अनुरोध संगीत प्रत्येक बिहीबार 12 बजेदेखि 1 बजेसम्म प्रस्तोता कुमारको साथमा।
9: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: येशू ख्रीष्टले यौना 14 दिनमा यसो भन्नुभएको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। हजुर, कार्यक्रम धन्यवाद बिहानी लिएर म आइजिक राई उपस्थित भइसकेको छु। आजको यस सुन्दर बिहानीमा तपाईँ सम्पूर्ण थोकहरूप्रति येशु ख्रीष्टको कृपा र अनुग्रह पाएर धन्यवादी अनि सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ। श्रोता, आज बिहान तपाईँ आफै निन्द्राबाट ब्युजिएर उठी आफ्नो दैनिक क्रियाकलापतिर लाग्नुभयो कि तपाईँलाई कसैले जगाउनु परेको थियो? यदि तपाईँलाई कसैले एका बिहानै निद्राबाट जगाउने काम गर्दै आइरहेको छ भने तपाईँलाई जगाउने, निन्द्राबाट ब्युझाइदिने स्वर पक्कै पनि मधुर अनि मिठो छ भन्ने मेरो विश्वास छ, अनि उहाँलाई तपाईँले अवश्य पनि धन्यवाद दिनुपर्ने हुन्छ। एक बिरामी परेर बेहोश अवस्थामा अस्पतालको बेडमा परिरहेको व्यक्तिलाई होसमा आउँदा उसले आफ्नो प्यारो श्रीमान वा छोराछोरी वा उसलाई एकदमै वास्ता गर्ने आफन्तलाई उसकै सामुन्ने उभिरहेको र मधुर स्वरमा अब तपाईँ चाँडै पहिलाको जस्तै एकदमै ठिक हुनुहुनेछ, डाक्टरले मलाई तपाईँको बेहोसी अवस्थामा यही भन्नुभएको थियो भन्ने कुरा सुन्न पाउँदा त्यस बिरामी व्यक्तिको अनुहारमा कति खुसी आउँछ र आत्मविश्वास बढ्छ होला, तपाईँ आफै नै विचार गर्न सक्नुहुन्छ। प्रिय श्रोता, आजको यस दिनमा जीवित रहेका सबैमा एउटा बेहोस अवस्थामा रहेको व्यक्तिको चेत खुलेपछि अब चाहिँ म केही गर्न सक्ने भएको छु भन्ने एउटा दृढ आशा र विश्वास जागृत भएको जस्तै एउटा ख्रिस्ट विश्वासीमा पनि यस संसारमा उसले जिउन पाएको हरेक दिनप्रति परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो सेवकाई र दिनदिनैको कामप्रति एकदमै जोससित अघि बढ्नु पर्दछ किनभने उसले येशूमा दृढ भरोसा राख्दछ। मित्र, हामी येशूमा भरोसा गर्ने सबैको उस्तै आत्मविश्वास रहेको हुन्छ, त्यसैले एक साँचो विश्वासीले यो जानेर हरेक बिहानी प्रति उसले पाएको त्यो क्षण प्रति अरू सांसारिक व्यक्तिहरू जो ख्रिस्टलाई नपाएर आत्मिक रूपमा कष्टमा छन् उनीहरू भन्दा धन्यवादी हुनु जरूरी छ, किनभने एक ख्रिस्टियन व्यक्तिमा सधैँ यो ज्ञान विद्यमान हुन्छ कि यस संसारमा उसको मृत्यु भइसकेपछि जब ऊ स्वर्गमा बिउजिन्छ तब उसलाई औधी प्रेम गर्नुहुने येशु त्यहाँ हुनुहुन्छ। कति खुसी र आनन्दको कुरा छ यो, होइन त श्रोता? आजको यस बिहानीमा के तपाईँसँग मरणशीलताको सामना गर्न समस्या छ? कुनै दिन जब विदा भएर अर्को संसारमा पुग्दा येशूले प्रतिज्ञा गर्नुभए झैं उहाँ हामीसँगै हुनुहुनेछ। उहाँले भन्नुभयो, जहाँ म छु अर्थात स्वर्गमा तिमीहरू पनि त्यही हुनेछौ। मृत्युपछि विश्वासीहरूको नजिकको मित्रले जगाउनुहुन्छ भन्ने थाहा गर्नु कस्तो सान्त्वना लिने कुरा हो, होइन त मित्र? त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिन दिनुहुने हाम्रो जीवनदाता परमप्रभु परमेश्वरलाई यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ र उहाँको जय जयकार गर्दै आफ्नो कामतर्फ लागौं। श्रोता, एतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म आइजेक राई बिदा हुन्छु। जय मसीह।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुर्नी चेपमा 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाईँ श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंसँग प्रार्थनामा सहकार्य गर्नु हो र आज पनि तपाईंको यो बिहानलाई प्रार्थनामय बनाउनको लागि तपाईंको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। आदरणीय श्रोता, आउनुहोस् अब भने हामी सँगै मिलेर अबको करिब आधी घण्टा बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईंसँग प्रार्थना गर्नुपर्ने कुनै अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौ, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-23-44-646। हजुर, 97-98-23-44-646 तपाईँले फोन कल मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुन्छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज र यो पेजको कमेन्ट बक्स अथवा मेसेन्जर मार्फत पनि तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न सक्नुहुनेछ। आदरणीय श्रोता, आउ भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, प्रार्थना हाम्रो सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध गाँस्ने एउटा माध्यम पनि हो र यही प्रार्थनाद्वारा हामीले सृष्टिकर्ता परमेश्वरको जो सत्यता छ, जो उहाँले इच्छा गर्नुभएको कुरा प्रकट गर्ने एउटा जो माध्यम छ, त्यो एउटा माध्यम पनि हो। प्रेसरता, हामीले पहिलो सामुएलको पुस्तक 8-12 अध्यायमा हेर्ने हो भने सृष्टिकर्ता परमेश्वरको त्यो समयमा एकदमै प्रत्यक्ष शासन थियो र परमेश्वरले न्यायकर्ताहरू मार्फत त्यो राज्यमा शासन गरिराख्नु भएको थियो र इसरायलका अन्तिम न्यायकर्ताको रूपमा सामुएल अगमवक्ता थिए। प्रेसरता, जब पहिलो सामुएलको पुस्तक 8 अध्यायमा आयो, इसरायलहरू यसो भन्दै आउँछन्, तपाईँका छोराहरूले तपाईँले जस्तो न्याय गर्दैनन्। हुन पनि लेखिएको छ सामुएलका छोराहरू जो चाहिँ घुस लिन्थे र न्यायलाई बिगार्ने काम गर्दथे, जसले इसरायलमा उनका छोराहरूबाट न्यायकर्ताहरूप्रति एकदमै ठूलो वितृष्णा पैदा भएको थियो र उनीहरू सामुएलको आएर भन्छन्, हामीलाई पनि अब हाम्रा वरपरका जातिहरू जस्तै लडाईँमा लिएर जाने, भित्र आउँदाखेरि डोर्याउने, बाहिर जाँदाखेरि डोर्याउने, यस्तो तरिकाको एउटा राजा दिनुहोस्, हामीलाई अब राजा चाहियो किनभने तपाईँ वृद्ध हुनुभएको छ। आदरणीय श्रोता, यो कुरा सुनिसकेपछि सामुएल, के यो साँच्चै परमेश्वरबाटै हुन आएको हो त भनेर प्रार्थना गर्न बस्दछन्। र यो इसरायलीहरूको कुराले उनको हृदयमा गहिरो चोट पनि पुग्दछ। प्रेसवता जब उनले परमप्रभु परमेश्वरसँग प्रार्थना गरे, परमेश्वरले यसो भन्नुभयो, यी व्यक्तिहरूले राजा मागेर वास्तवमा तँलाई होइन मलाई इन्कार गरिरहेका हुन पनि इसरायलीहरूसँग थुप्रै यस्ता अनुभव थियो, जो जो न्यायकर्ताहरूले सही तरिकाले काम गरेन उनीहरूलाई हटाउन सक्नुहुन्छ भन्ने कुराको एउटा अनुभव पनि थियो। र त्यो अनुभव चाहिँ के हो भन्दा एलीको घरानाका विरूद्धमा भएको परमेश्वरको न्याय, जो एली आफू पुजारी पनि थिए र पुजारीको साथसाथै मानिसहरूको न्याय गर्ने काम पनि गर्थे, र तर उनको पुजारीपन र न्याय जस्ता कुराहरू जो थियो त्यो ठिक थिएन। र एलीका छोराहरू त झन् यति साह्रो घृणित थिए, यिनीहरूले मन्दिर जस्तो पवित्र ठाउँहरूमा पनि व्यभिचार गरिबस्थे। मन्दिरमा परमप्रभु परमेश्वरको आराधना गर्ने स्त्रीहरूसँग व्यभिचार गर्थे, उनीहरूलाई जबरजस्ती गर्ने गर्थे। परमेश्वरको बलिदानहरूलाई उनीहरूले तुच्छ ठान्थे र आफ्नो मनलागी गर्ने गर्थे, र परमेश्वरले अगम वक्ताद्वारा भन्नुभएको न्याय एली र उसको परिवार र उसको घरानालाई उहाँले देखाउनुभयो र नष्ट गर्नुभयो, र त्यसको सट्टामा सामुएल खडा भएका थिए। सायद इसरायलीहरूले यसरी विश्वास गर्नुपर्थ्यो, अब सामुएलका छोराहरूले न्यायलाई बिगारे भने के भयो त, परमेश्वरले अर्को न्यायकर्ता खडा गर्नुहुन्छ र त्यो व्यक्तिद्वारा भएर हाम्रो देशमा हामीलाई शासन गर्नुहुन्छ भन्ने कुराको विश्वास गर्नुपर्ने थियो। तर वास्तवमा उनीहरूले त्यो विश्वास गरेनन् र उनीहरूले सिधै परमेश्वरसँग भन्दछन् अथवा सामुएलसँग भन्दछन्, हामीलाई राजा चाहियो। आदरणीय श्रोता, उनीहरूले ठाने अब चाहिँ परमेश्वरको शक्ति कम भएको छ, अब परमेश्वर परमेश्वर रहनु भएन, अब उहाँले हामीलाई छोडिसक्नु भएको छ भन्ने यी र यस्ता तरिकाका विचारधाराहरू लिएर उनीहरूले सामुएलसँग राजा मागे। सामुएलले कठोर चेतावनी दिए र अन्तमा एघार अध्यायसम्म आइपुग्दाखेरि राजा नियुक्त नगरिकन सामुएलले सुखै पाएनन्, र अन्तमा साउललाई राजा नियुक्त गरे, र त्यसपछि यो बाह्र अध्यायमा आइसकेपछि अब उनी अब आफ्नो न्यायकर्ताको जिम्मेवारीबाट चाहिँ उनीहरू अब चाहिँ बिदा लिने बेला भइसकेको छ। प्रेसरता यसरी हामीले विचार गर्दै गर्दा जब उनले न्यायकर्ताको जिम्मेवारीबाट विदा लिए, त्यसपछि विदा लिने क्रममा उनले दिएको वक्तव्यमा हामी पाउँदछौ कि उनीहरूले राजा मागेर आफ्नो देशमा कति ठूलो परमेश्वरलाई तिरस्कार गरे र कति ठूलो परमप्रभुको अपमान गरे भन्ने कुराको त्यो पुष्टि गर्नको लागि उनले यहाँ एउटा कदम चालेका छन्। तादृश श्रोता, सोह्र पददेखि म पढ्न गइरहेको छु। अब चुपचाप खडा हो र परमप्रभुले तिमीहरूकै नजरको सामुन्ने गर्नुहुने बडो अचम्मको कामलाई हेर। अहिले गहुँको कटनीको समय छ होइन, म परमप्रभुलाई पुकार्नेछु अनि उहाँले गर्जन र वृष्टि पठाउनुहुनेछ, तब तिमीहरूले देख्नेछौ र जान्नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्टिमा कस्तो खराबी गरेका रहेछौ। 18 पद। तब सामुएलले परमप्रभुलाई पुकारा गरे र उहाँले त्यसै दिन गर्जन र वृष्टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र सामुएलको अघि भयभीत भए। 19 पद। तिनीहरूले सामुएलले भने, मृत्युदेखि बाँचौं भनेर परमप्रभु तपाईँका परमेश्वरसँग हामी तपाईँका सेवकहरूका निम्ति प्रार्थना गरिदिनुहोस्, किनभने हामीले हाम्रा पापमाथि राजा मागेर ठूलो खराबी थपेका छौं। सामुएलले मानिसहरूलाई भने, नडराओ, तिमीहरू यस्ता दुष्ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड, तर आफ्नो पूरा हृदयले उहाँको सेवा गरून्। तादनी श्रोता, अझै हामीले यहाँ यो घटनालाई राम्रोसँग हेर्ने हो भने सामुएलले त्यो हिउँदको समयमा बरसात मागेर के प्रमाणित गर्न खोजेका थिए? यही हो कि सृष्टिकर्ता परमेश्वरको शक्ति कम भएको छैन, पहिलो कुरा। दोस्रो कुरा, उहाँले मौसमको जो श्रृंखला छ आफ्ना जनहरूको निम्ति, यदि उहाँले आवश्यक ठान्नुभयो भने त्यसलाई परिवर्तन गर्न सक्नुहुन्छ भन्ने कुरा देखाउन चाहन्थे। तेस्रो कुरा, सामुएलले इसरायलीहरूलाई के सिकाउन चाहन्थे भने, परमेश्वर चाहिँ सार्वभौम र सर्वशक्तिमान हुनुहुन्छ भन्ने कुरा पनि देखाउन चाहन्थे। परमेश्वरको मानिसको जस्तो शक्ति क्षीण हुँदै जाँदैन, मानिसको शक्ति चाहिँ क्षीण हुँदै जान्छ, तर परमेश्वरको शक्ति सदा एक समान रहिरहन्छ भनेर देखाउन चाहन्थे। त्यसै गरी अर्को, सृष्टिकर्ता परमेश्वरले राजालाई नियुक्त गर्नु उहाँको इच्छा होइन भन्ने कुरा पनि बताउन चाहन्थे। त्यही कारण सृष्टिकर्ता परमेश्वरले सामुएलको एउटा सानो प्रार्थनाको कारण, एउटा समय बिनाकै भनौं, एउटा जुन ऋतु छ त्यो ऋतु बिना नै घनघोर वर्षा पठाएर चिन्ह प्रस्तुत गर्नुभएको कुरा हामी देख्न सक्छौं। प्रेसरता त्यो चिन्ह जसले सृष्टिकर्ता परमेश्वरको सत्यतालाई उजागर गर्न सक्छ, र उहाँले अझै भनौं सामुएलले जसै प्रार्थना गरे त्यसै दिन उहाँले वृष्टि पठाउनु भएको कुरा हामी देख्न सक्छौ। र यसबाट हामीले के कुरा बुझ्न सक्छौं भने, यदि साँच्चीकै हामीले प्रार्थना गर्छौं र परमेश्वरसँग हाम्रो घनिष्ठ सम्बन्ध बनाउँछौ भने हामीले जस्तो सुकै अवस्थामा पनि परमप्रभुसँग असम्भव भन्दा असम्भव ठानिएको कुराहरूको निम्ति पनि हामीले प्रार्थना गर्दा उहाँले जवाफ दिनुहुन्छ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। श्रोता, जतिखेर सामुएलले इसरायलमा प्रार्थना गरेर बरसातलाई माग्दै थिए, वास्तवमा यो बरसातको याम थिएन, तर सृष्टिकर्ता परमेश्वरले सामुएलको एउटा पुकारामा घनघोर वर्षात पठाउनुभयो। आदरणीय श्रोता, तपाईँको जीवनमा पनि कहिलेकाहीँ थुप्रै प्रकारका असम्भव भन्दा असम्भव परिस्थितिहरू, तपाईँको नजरमा त्यस्तो देखिने परिस्थितिहरू आउन सक्छन् होला, र त्यो अवस्थामा तपाईँले के गर्नुपर्ने हो, सो कुराको एउटा सिख भन्ने एउटा पाठ यहाँ तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। चाहे जतिसुकै ठूलो समस्या आओस्, जतिसुकै ठूलो कष्ट आओस्, तपाईँको प्रार्थनाले ती सबैलाई तपाईँबाट टाढा भगाउन सक्दछ। हो श्रोता, सम्भवत यहाँ यो बिना ऋतुको पानी पर्नु असम्भव थियो, तर सामुएलको एउटा प्रार्थनाले सम्भव तुल्यायो, र त्यसलाई सम्भव मात्र तुल्याएन, तर त्यो घटनालाई देख्ने र सुन्नेहरूको मनमा परमप्रभुको सत्यता र सामर्थ्यलाई प्रकट पनि गरेको हामी पाउँदछौं र उनीहरूमा भय छाएको पनि कुरा गर्न हामी यहाँ देख्न सक्दछौं। आदरणीय श्रोता, अनि त्यति मात्र नभएर सृष्टिकर्ता परमेश्वरले आफ्नो सम्बन्ध, विशेष गरी घनिष्ठ सम्बन्ध कोसँग बनाउनुहुन्छ भन्ने कुरा पनि यहाँ देखिएको छ। खास गरी परमेश्वर र सामुएल बीचको सम्बन्ध यहाँ अरूको भन्दा घनिष्ठ भएको हामी देख्न सक्दछौ र यसको पछाडिको कारण प्रार्थनाको जीवनशैली नै थियो भन्ने कुरा हामी स्पष्ट हुँदछौ। आदरणीय श्रोता, 19 पदमा हामी देख्न सक्छौ, जसले परमप्रभु परमेश्वरमा प्रार्थना गर्दैनथे इसरायलीहरूले, उनीहरूको भरोसा र उनीहरूको निर्भरता सामुएलमाथि थियो, परमेश्वरमाथि होइन। उनीहरूले परमेश्वरको नाम त लिन्थे, वर्ष वर्ष पछि परमेश्वरको मन्दिरमा गएर बलिदानहरू पनि चढाउँथे होलान्, तर उनीहरूसँग यहाँ प्रार्थनाको जीवनशैली नभएको कुरा स्पष्ट हुँदछ। हामी देख्न सक्छौ, जसले परमप्रभु परमेश्वरमा प्रार्थना गर्दैनथे इसरायलीहरूले, उनीहरूको भरोसा र उनीहरूको निर्भरता सामुएलमाथि थियो।

उनीहरूले राजा माग्ने गल्ती पनि गर्दैनथे। किन भन्दा उनीहरूको सम्बन्ध परमेश्वरसँग निकट हुन्थ्यो र जसको सम्बन्ध परमेश्वरसँग निकट हुन्छ त्यो व्यक्तिले कुनै पनि कुराको चिन्ता गर्नु पर्दैन। अरू त अरू हामीले यहाँ प्रमाणको लागि एउटा कुरा यहाँ ल्याएका छौं। उनीहरूले के भनेका छन्? मृत्युदेखि बाँचौ भनेर सामुएलले भन्दैछन्, मृत्युदेखि बाँचौं भनेर परमप्रभु तपाईँका परमेश्वरसँग हामी तपाईँहरूका सेवकका निम्ति प्रार्थना गरिदिनुहोस्, किनभने हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं। प्रेसरता यो भाष्यलाई अलिकति हामी ध्यान दिउँ। मृत्युदेखि बाँचौं भनेर परम प्रभु तपाईँका परमेश्वरसँग भनिएको छ। तपाईँका परमेश्वर अर्थात यहोवे परमेश्वर इजरायलीहरूका परमेश्वर होइन रे, तर कसको? सामुएलको मात्रै परमेश्वरसँग। आदरणीय श्रोता, यदि उनीहरूसँग परमेश्वरको घनिष्ठता थियो भने उनीहरूको भाषा यस्तो हुनुपर्ने थियो, हो सबै मानिसले पाप त गर्छ, तर यहाँ हामी देख्छौ उनीहरूले यसो भन्नु पर्थ्यो, मृत्युदेखि बाँचौ भनेर परमप्रभु हाम्रा परमेश्वरसँग हामी सबै मिलेर प्रार्थना गरौं र तपाईँ पनि हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस् भनेर भन्नुपर्ने थियो। तर यहाँ सिधै के भनिएको छ? तपाईँका परमेश्वरसँग। यसबाट स्पष्ट हुन्छ कि ती प्रार्थना नगर्ने जो चाहिँ परमेश्वरका जन कहलिएका, चुनिएका जाति कहलिएका, परमेश्वरको निजी प्रजा भनेर कहलिएका समुदाय, उनीहरूले परमप्रभु परमेश्वरलाई हाम्रा परमेश्वर भन्नुको सट्टा सामुएल एकजनाको मात्रै परमेश्वर भनेर उनीहरूले भन्दैछन्। त्यसबाट के थाहा हुन्छ? जब हामी हाम्रो प्रार्थनाको जीवनशैलीलाई त्यागेर हाम्रा भरोसा कुनै मानिसमाथि, कुनै मरणशील मानिसको चमत्कारमाथि भर पर्छ नि, त्यसपछि हाम्रो सम्बन्ध चाहिँ परमेश्वरसँग टाढा हुँदै जान्छ, यीशु ख्रीष्टसँग टाढा हुँदै जान्छ, र एक दिन यस्तो अवस्था आउँदछ कि मेरो लागि तपाईँका प्रभु येशूसँग प्रार्थना गरिदिनुहोस् भन्नुपर्ने दिन पनि आउन सक्छ। आदरणीय श्रोता, हाम्रो जीवनमा यस्तो प्रकारको परिस्थिति आउनु निकै दुःखद र लाजमर्दो परिस्थिति हो, र यो परिस्थिति जब तपाईँ हाम्रो जीवनमा आउँछ नि, त्यसपछि पूर्ण रूपले अन्धकारको शक्तिले तपाईँ हाम्रो जीवनमा स्थान पाउँदछ। त्यसकारणले गर्दाखेरि हामी पाप गर्छौं होला, हामी जानी नजानी विभिन्न गल्ती गरी पठाउँछौं होला, तर पनि हामीले ती सब पापहरूको निम्ति क्षमा माग्दै हामी जस्तो सुकै परिस्थितिहरूमा भएर गुज्रनु परेको अवस्थामा पनि हामीले हाम्रो प्रार्थनाको जीवनशैलीलाई दिनानुदिन मजबुत बनाउँदै जानुपर्दछ। जति जति हामीले हाम्रो प्रार्थनाको जीवनशैलीलाई मजबुत बनाउँछौ, उति उति सृष्टिकर्ता परमेश्वरसँगको हाम्रो सम्बन्धलाई पनि हामीले मजबुत बनाउँछौ, र एक दिन परमेश्वर र हाम्रो बीचको सम्बन्धको एउटा पराकाष्ठा यहाँ पुग्छ कि जसरी एउटा सामुएलको एउटा प्रार्थनाले बेमौसमी झरी पार्न सक्नु हो परमप्रभुले, हामीलाई पनि परमेश्वरले त्यही तरिकाको एउटा सिद्धि दिन सक्नुहुन्छ। जब हामी प्रभुसँग घनिष्ठ हुन्छौं, हामीले चाहेको बेलामा हाम्रो वरपरका वातावरणलाई परमेश्वरसँग प्रार्थना गरेर नियन्त्रण गर्न सक्ने शक्ति, बल र अधिकार उहाँले तपाईँ र मलाई दिनुहुन्छ। विचार गर्नुहोस्, तपाईँ र मसँग यदि त्यस प्रकारको अधिकार परमेश्वरले दिनुभयो भने अब तपाईँ हाम्रो जीवनमा हामीले गर्नुपर्ने काममा के चाहिँ कुरा असम्भव रहला? अनि हामी आफैले भन्न थाल्छौं, परमप्रभु परमेश्वरको अगाडि कुनै कुरा पनि असम्भव छैन।

बाइबलले यसै भनेको होइन भनेर हामी आफै गवाइदिन थाल्छौँ। किनभने परमेश्वरले हाम्रो जीवनमा तब काम गर्नुहुन्छ जब हाम्रो सम्बन्ध उहाँसँग सही छ, निकट छ, प्रेस्रोता। त्यसकारणले गर्दा तपाईँ र मैले सृष्टिकर्ता परमेश्वरसँगको घनिष्ठतालाई वृद्धि गर्नको लागि हाम्रो प्रार्थनाको जीवनशैलीलाई चाहिँ कहिल्यै पनि कमजोर हुन दिनु हुँदैन, चाहे जेसुकै होस् प्रेस्रोता। र यहाँ सामुएलको सान्त्वना त्यसपछि 22 पददेखि आफ्नो महान नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नु हुने छैन किनभने उहाँले तिमीहरूलाई निजी प्रजा तुल्याउने निश्चय गर्नुभएको छ। 23 पद अब इसरायलीहरू दुष्ट भए तापनि उनीहरूले गरिराख्नुपर्ने कर्तव्य सम्झाउँछन् भन्दछन्। तिमीहरूको निम्ति यहाँ 20 पददेखि म पढिदिन्छु। 20 पदमा उनीहरूको कर्तव्य सम्झाउँदछन्। सामुएलले मानिसहरूलाई भने, नडराऊ, तिमीहरू यस्ता दुष्ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड, तर आफ्नो पूरा हृदयले उहाँको सेवा गर। यो उनीहरूले गरिराख्नुपर्ने निरन्तरको उत्तरदायी थियो। आदरणीय श्रोता, अनि त्यसपछि सामुएलले अझै उनीहरूका निम्ति प्रार्थना गरिराख्ने प्रतिबद्धता देखाउँछन्। 23 पदमा तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर परमप्रभुको अघि पाप गर्ने दिन चाहिँ मबाट परै रहोस्, जे ठिक र असल छ सो म तिमीहरूलाई देखाउनेछु। यो सामुएलको प्रतिबद्धता हो। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि आज पनि तपाईँ हाम्रो निम्ति यही उत्तरदायित्व छ। हामी जस्तो सुकै तरिकाको परीक्षाहरूबाट गुज्रेर कतिचोटि हामी लडेका किन नहौंला, फेरि पनि हामीले प्रभु येशु ख्रिस्टलाई आराधना गर्नु, उहाँलाई महिमा गर्ने काम गरि नै रहनु पर्दछ। किनभने हाम्रो लडाईमा अथवा भनौं हाम्रो चाहिँ कमजोरीमा मध्यस्थता गर्न प्रभु येशु ख्रिस्टले छोड्नु भएको छैन, र हामीले पनि उहाँको आराधना महिमा गर्नु प्रार्थना गर्नु छोड्नु हुँदैन। सामुएलको प्रतिबद्धता, तिमीहरूका निम्ति प्रार्थना गरेर छोडेर परमप्रभुको कि पाप गर्ने दिन चाहिँ मबाट परै रहोस्। हामीले मानिसहरूको निम्ति अन्तर्विन्ती गर्नु अर्थात् प्रार्थनाको जीवनशैली जिउनु चाहिँ असल कार्य हो। यदि हामीले यो कुरा गर्न छोड्छौं भने हामीले पाप गरिरहेका हुन्छौं भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जनार्दन त्रिवेणी प्रविधि हुनुहुन्छ विजयजी। र भने तपाईँ श्रोताहरू टिपाउनुभएका प्रार्थनाका अनुरोधहरू लिएर प्रार्थना गर्ने समय भइसकेको छ। यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ। पहिलो श्रोता हुनुहुन्छ उत्तम सेवाकोटेज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो धादिङको यात्राको लागि र साथै भोलिको वचनको सेवक आयोगलाई प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को हुनुहुन्छ वाट्सएप मार्फत हामीलाई सम्बन्ध गरेर सम्पर्क गरेर फोन नम्बर टिपाउनुहुने श्रोता क्रिजन श्रेष्ठ, अनि उहाँको प्रार्थनाको विषय रहेको छ मेरो आँखाको पछाडि ट्युमर आएको छ र अर्को हप्तादेखि भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी छ, प्रार्थना गरिदिनु होला। र धन्यवादको प्रार्थना चाहिँ वैशाख 2 गते नाकको अपरेशन थियो सफल भएको छ, प्रभुलाई धन्यवाद भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस् हामी सबै मिलेर उहाँहरू दुईजना श्रोताहरूको निम्ति एकसाथ प्रार्थना गरिदिउँ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ, सर्वशक्तिमान जीवित प्रभु, जसले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिइराख्नु भएको छ। र आज पनि हामी तपाईँ परमेश्वरको हजुरीमा दुईजना श्रोताहरूको प्रार्थनालाई लिएर आएका छौं। प्रभु सुनिकन ग्रहण गरेर जवाफ दिनुभएको छ। पिता हामी प्रार्थना गर्छौं उत्तम शिवाकोटीज्यूको लागि जो उहाँको आज धादिङको यात्रा छ र प्रभु साथै भोलिको वचनको सेवकाई पनि छ। पिता तपाईँले सहायता गर्नुहोस् र उहाँको यात्रामा तपाईँको सुरक्षा र आशिष रहन सकेको होस्। पवित्र प्रभु हामी प्रार्थना गर्छौं र भोलि जुन मण्डलीमा उहाँले वचनको सेवकाई गर्दै हुनुहुन्छ प्रभु, त्यो वचनको सेवकाईबाट तपाईँ बोल्नु भएको होस् र तपाईँले त्यो वचनको सेवकाईबाट प्रभु तपाईँ परमेश्वरले विश्वासीहरूलाई जागृत तुल्याउनु भएको छ हामी प्रार्थना गर्दछौं। र साथै भोलि सम्पूर्ण नेपालभरिको मण्डलीको सबै सेवकाईहरूमा पनि तपाईँले आशिष दिनुभएको होस्। त्यसै गरी प्रार्थना गर्छौं त्रिजोन श्रेष्ठ ज्यूको लागि, उहाँको आँखा पछाडि जुन प्रकारको ट्युमर आएको छ पिता परमेश्वर, तपाईँ पवित्र परमेश्वरले उहाँलाई छुनुहोस् र चंगाई छुटकारा दिनुभएको छ। सबै ट्युमरको आत्मालाई यीशु ख्रिस्टको नाममा इन्कार गर्दछौ र पूर्ण रूपले छुटकाराको लागि हामी घोषणा गर्छौं। पिता उहाँले भोलिदेखि अर्को हप्तादेखि भक्तपुर क्यान्सर अस्पतालमा जुन रेडियोथेरापीका उपचार गर्दै हुनुहुन्छ त्यो उपचारद्वारा प्रभु तपाईँले चंगाई छुटकारा दिनुभएको छ हामी प्रार्थना गर्दछौ। र हामी धन्यवाद दिन्छौ उहाँले जुन नाकको अपरेशन गर्नुभएको थियो प्रभु, त्यसलाई तपाईँले सफल बनाउनु भएको छ। पिता तपाईँ परमेश्वरका जनहरू कुनै पनि प्रकारको रोग बिमारमा रहनु हुँदैन प्रभु, तपाईँले सहायता गर्नुभएको छ। धन्यवाद पिता, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र तपाईँ परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिइसक्नु भएको छ भने हामी विश्वास सहित घोषणा गर्दछौ। धन्यवाद प्रभु, सबै आदर महिमा तपाईँलाई चढाउँदै माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाहरूको अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरको समय सकिसकेको छ र प्रविधिमा विजयजीका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर रूपले प्रार्थना गर्दै रहनुहोस् र परमेश्वरसँग असल सम्बन्ध बनाउँदै रहनुहोस् भन्दै आजको दिन आशिषमय होस् भन्दै विदा हुन्छौं। हवस्त, जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ।
2: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन
1: वर्ड एन्ड लाइफ।
3: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। श्रोता, कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई लेखी पठाउन सक्नुहुनेछ। श्रोता, आज हामी पास्टर कौशिला छेत्रीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। आज तपाईँ समक्ष उहाँले आनन्दपूर्ण जीवन कसरी जिउने यही विषयमा रहस्यमय वचन लिएर आउँदै हुनुहुन्छ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: सबैजनालाई प्रभु येशु ख्रीष्टको नाममा जय मसीह। तपाईँहरू कस्तो हुनुहुन्छ? यो समय जुन देशबाट, जुन ठाउँबाट, जुन परिस्थितिबाट भएर तपाईँ गइरहनु भएको भए तापनि यदि मलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने म तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी परमेश्वरको वचन वाक डिलाइटफुल लाइफ नट विकेड पाथ है। आज यो संसारमा हामीले हेर्यौँ भने मान्छेलाई आफ्नै इच्छामा जतासुकै जिउनुको लागि एकदमै खुसी लाग्छ। कसैले नरोकिदियोस्, कसैले केही नभन, चाहे त्यो राम्रो होस् कि नराम्रो होस्, तर जतासुकै जीवन जिउन मन लाग्छ। तर बाइबलमा हामी आयौँ भने परमेश्वरको वचनले कस्तो मिठो गरेर हामीलाई सिकाउँदछ। परमेश्वरको वचनले नै हामीलाई एकदमै आनन्दित भएर परमेश्वर प्रसन्नतामा जिउनका लागि सिकाउँदछ। अनि प्रसन्नतामा जिउने जिन्दगी कस्तो देखिन्छ र खराबीमा आफ्नै इच्छामा हिँड्दै गर्दा चाहिँ त्यसको नतिजा कस्तो हुँदछ, हामी परमेश्वरको जीवित वचनबाट हेर्नेछ। आउनुहोस् न हामी भजन संग्रह एक अध्यायको एक र दुई पद म पढ्न चाहन्छु। यो वचन पढ्दै गर्दा नि म आफैले आफूलाई पनि जाँच गर्ने, आफूले आफूलाई परमेश्वरको उपस्थितिमा रहेर विचार गरिरहे। कतिचोटि हामीलाई केही कुरोको ख्याल हुँदैन है, हामीले आँखाको अगाडि हामीलाई जे राम्रो लाग्यो हामी त्यो कुरो गरिरहेका हुन्छौँ। ओ, परमेश्वरले त मलाई प्रेम गरिहाल्नुहुन्छ नि, ए उहाँले क्षमा गरिदिइहाल्नुहुन्छ नि भनेर हामी लापरवाहीको जिन्दगी जिइरहेका हुन्छौँ। एउटा कुरो याद गर्नुपर्छ, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ, तर यो कुरो याद गर्नुपर्छ, परमेश्वर चाहिँ न्यायकर्ता हुनुहुन्छ। उहाँले चाहिँ अधर्म, पापहरू, खराबीहरू चाहिँ उहाँलाई मन पर्दैन, उहाँले घृणा गर्नुहुन्छ। यसै कारण आज तपाईँ र म जतिले प्रभु यीशुलाई पाएका छौँ, तपाईँ र मैले चाहिँ आफूले आफूलाई जाँच्ने समयहरू आएको छ। कतै म परमेश्वरको वचन अनुसार जिइरहेको छु कि, कतै म मेरै खुसीमा मान्छेलाई खुसी पार्ने कुरामा म अघि बढेको छु कि, म कस्तो चालमा मेरो पाइलाहरू, मेरो हिँडाइहरू, मेरो जीवन जिहाइहरू चाहिँ कस्तो छ भनेर हामीले आफूलाई आफूलाई जाँच्ने समयहरू आएको छ। हामी आउनुहोस् न हामी भजन संग्रह एकको एक र दुई, यो वचन पढिरहेको थिएँ, म प्रभुलाई धन्यवाद दिए। फर्स्टमै कति मिठो गरेर यसरी भन्दछ, त्यो मानिस धन्य हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ, तर परम प्रभुको व्यवस्थामा नै त्यो प्रसन्न रहन्छ र दिन रात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। आज हामीले कतिचोटि यो वचन पढेका हौ, तर नि परमेश्वरले हामीलाई त्यो वचन पढ्ने मात्र होइन, तर परमेश्वरको वचनलाई पालन गर्ने व्यक्तिहरू खोजिरहनु भएको छ। उहाँको वचनले जस्तो भन्छ नि त्यस्तै परमेश्वरको वचन अनुसार जिउने व्यक्तिहरूलाई चाहिँ परमेश्वरले खोजिरहनु भएको छ। अनि यहाँनिर म पढ्दै गर्दाखेरि परमेश्वरको वचनले के भन्दछ, धन्य हो त्यो व्यक्ति, आशिषित हो त्यो व्यक्ति, के भन्दछ, जो चाहिँ कस्तो हुन्छ अरे, दुष्टहरूको युक्तिमा चल्दैन, अथवा अङ्ग्रेजीले भन्दछ यहाँ के भन्दछ, डज नट वक इन द काउन्सिल अफ विकेड भन्छ है। जो व्यक्तिहरू चाहिँ खराबी गर्नेहरूको विरुद्धमा, जो चाहिँ खराबी परमेश्वरको विरुद्धमा खराबी गर्छ, निन्दा गर्छ, ओ विभिन्न अधर्महरूतिर लाग्दछ, त्यो व्यक्तिहरूसँग हामी सङ्गत नगर्नु चाहिँ असल कुरो हो। यदि तपाईँले प्रभु यीशुलाई मेरो प्रभु भनेर जीवनमा स्वीकार गर्नुभएको छ, यीशुलाई प्रभु बनाउनु भएको छ भने चाहिँ तपाईँ र मैले चाहिँ आज यो खराबी कुरोहरू, नराम्रो संसारले, अहिलेको तपाईँले हेर्नुभयो भने परमेश्वरको वचनलाई हामी छोडेर के गर्छौँ, विश्वासीहरू पनि नि आमा संसारले के सिकाउँछ, संसारले के नकल गर्दैछ, हामीलाई पनि त्यही नकल गर्नु मन लाग्छ। तर बाइबलले चाहिँ के भन्दैछ, त्यो व्यक्ति चाहिँ धन्याको, त्यो व्यक्ति चाहिँ आशिष हो, आशिषित व्यक्ति हो, जो चाहिँ संसारको बुद्धिले, संसारमा देखिने रङ्गी चङ्गीले ऊ जीवन जिउँदैन, किनकि त्यो संसारको रङ्गी चङ्गीले चाहिँ त्यो दुष्टता चाहिँ हेर्दा बाहिर राम्रो देखिन्छ, तर एक दिन त्यसले फसाउँछ। आउन हामी एउटा बाइबलको खण्डलाई पढ्नेछ, किन परमेश्वरको वचनले हामीलाई दुष्टहरूको युक्तिमा नचल्नु भनेर हामीलाई उहाँको वचनले किन चाहिँ हौसला दिन्छ। आउनुहोस् त हामी पहिलो कोरिन्थी 15 अध्यायको 33 म पढ्न चाहन्छु। यहाँ बसेर म अघि पढिरहेको थिएँ अनि म प्रभुलाई धन्यवाद दिइरहेको थिएँ। यसरी भन्दछ, 1 Corinthians 15:33, खराब संगतले भला चालचलनलाई बिगार्छ। किन चाहिँ परमेश्वरको वचनले हामीलाई संसारको कुरोहरूबाट सल्लाह नलिनु, मानिसहरू जो चाहिँ परमेश्वरलाई चिनेको छैन उनीहरूको पछि नकुद्नु, किन संसारको रङ्गी चङ्गी त्यहाँको चालहरू नसिक्नु, किन चाहिँ अनगडली है परमेश्वर बिनाको जिन्दगीमा चलिरहेको कुरोहरूमा किन चाहिँ हामी त्यहाँ नजानु। किन भन्दाखेरि नि परमेश्वरको वचनले के भन्दैछ, आशिषित व्यक्तिहरू चाहिँ त्यो संसारको रीति रिवाजमा संसारको चालमा संसारको सल्लाहमा बस्नुको लागि परमेश्वरले हामीलाई बनाउनु भएको होइन। हामीलाई चाहिँ नि परमेश्वरको उपस्थितिमा रहन, अहिले हामी हेर्दै जानेछौँ, परमेश्वरको उपस्थितिमा रहनको लागि बनाउनु भयो। अनि परमेश्वरले के भन्दै हुनुहुन्छ, तिमीहरू यदि धन्यको जीवन जिउने हो भने चाहिँ के नगर्नु अरे, संसारको अनगडली परमेश्वरमा भय नराख्ने, संसारको खराबी संसारको चालचलन संसारले के सल्लाह दिन्छ त्यसको पछि नलाग्नु। किन भन्दा नि संसारको संगतले चाहिँ नि के गर्छ अरे, कस्तो मिठो कुरा छ, न ठग्यौ, खराब संगतले भला चालचलनलाई बिगार्छ। यहाँ के भन्दैछ, असल मान्छे पनि नि प्रभु यीशुलाई चिनेको व्यक्तिहरू पनि नि संसारसँगै उठबस गरेर संसारकै चालमा मान्छे संसारको मान्छेले प्रभु यीशुलाई नचिनेको कुराहरूले के शिक्षा दिन्छ त्यतैतिर जाँदै गर्दा बाइबलले के भन्दैछ, असल मान्छे पनि के हुन्छ अरे, ऊ बिग्रिने सम्भावना हुन्छ, परमेश्वरको उपस्थितिदेखि टाढो हुन्छ, उसको चालचलन उसको बिहेभियरहरू उसको आचरणहरू चरित्रहरू बिग्रिन सक्छ। यसै कारण परमेश्वरको वचनले हामीलाई के भन्दैछ, त्यही भएर के अरे, संसारको चालमा नहिँड्नु, खराबीको संसारमा भएको विकेट कुराहरू खराबीको तर्फ ध्यान मन नगर्नु, त्यतातर्फ नजानु। हामी त्यता जाँदै गर्दा नि हाम्रो चालचलन कस्तो हुन्छ, त्यतै संसारको अभिलाषातर्फ जान्छ। संसारले के कुरो सोच्छ, हामीलाई पनि खालि आफ्नो बडी माई विस मेरो शरीर मेरै खुसी म आफै जिउँछु, ओ मैले कमाउँछु म खान्छु मेरो जिन्दगी वा वा वा भनेर हामीलाई जिउन मन लाग्छ। अनि त्यसले चाहिँ के गर्छ, विनाशमा लिएर जान्छ। अनि बाइबलले के भन्दैछ, संसारको रङ्गी चङ्गी कुराले के नगर्नु, नठगिनु। केही समय अगाडि हामी कोही व्यक्तिहरूसँग बातचित गर्दै थियौँ, उहाँले आफ्नो जिन्दगीको कुराहरू सेयर गर्दै हुनुहुन्थ्यो, अनि उहाँले भन्दै हुनुहुन्थ्यो यति प्रभुले चलाएको व्यक्तिहरू हो, कति प्रभुले चलाएको, तर उहाँको जीवनमा उहाँले सेवाकाई गर्दै गर्दा एउटा पाप गरिपठाउनु भयो। अनि उहाँसँग बातचित गर्दै गर्दाखेरि उहाँले भन्दै हुनुहुन्थ्यो कि यो चाहिँ कसरी तपाईँले कसरी चाहिँ यस्तो गर्नुभयो भनेर उहाँसँग प्रश्न गर्दै गर्दा त्यो व्यक्तिले भन्दै थियो, कसरी हो कसरी, म त राम्रै काम गरिरहेको थिएँ, परमेश्वरको उपस्थितिको अगाडि म राम्रै थिएँ, तर म मानिसहरूसँग अनि त्यस्तो व्यक्तिहरूसँग सहायता गर्न गएँ, उनीहरूलाई खराबी गर्नेहरूसँग उनीहरूलाई हौसला दिँदा दिँदै म कतिखेर म आफै पनि उनीहरूको चाल ढङ्गामा फसेछु, म पनि कतिखेर चाहिँ उनीहरूको त्यो नराम्रो सल्लाहमा फसेर म आफैले पनि गल्ती गरिपठाएँ भनेर त्यो व्यक्तिले भन्दै हुनुहुन्थ्यो। आज तपाईँलाई म उत्साह दिन चाहन्छु, आज बाहिरको त्यो बाहिर हेर्दा के हुन्छ, आज एक दिन त अनि म उसको सल्लाह लिन्छु, एक दिन त अनि उसँग हिँड्छु भनेर तपाईँ नि सङ्गति छोडेर अर्को मान्छे त राम्रै हो, तर उसको चाल उसँग बस्दै जाँदा त्यही व्यक्तिको चाल ढङ्गहरू हामीमा आइपर्दछ, त्यही कुरो हामी भित्र नपसोस्, त्यो खराबीले हामीमा जरा नगाडोस् भनेर परमेश्वरको वचन हामीलाई के शिक्षा दिँदैछ, नठग्यौ। खराबी सङ्गतले के गर्छ अरे, कहिले पनि हामीलाई भलो बनाउँदैन असल बनाउँदैन, यसले हाम्रो चाल चलन बिगारिदिन्छ, हामीलाई नि त्यो नराम्रो डरलाग्दो परिस्थितिमा लिएर जान्छ। यसै कारण बाइबलले हामीलाई के भन्दैछ, दुष्टहरूको युक्तिमा नचल्नु, उनीहरूले के सिकाउँदैछ त्यो सल्लाहमा नजानु, किनकि परमेश्वरले तपाईँ र मलाई नि आफ्नो पुत्र येशु दिएर आफ्नो रगत बगाएर तपाईँ र मेरो लागि आफ्नो जीवन दिएर उहाँले हामीलाई प्रेम गर्नुभयो, अनि उहाँले हामीलाई प्रेम गरिसके पछाडि नि फेरि त्यो पापको कुरोमा संसारकै चालचलनहरूमा दुष्टतामा फर्केर गयो भएको परमेश्वर चाहनुहुन्न. किन चाहिँ? परमेश्वरले हाम्रो स्वतन्त्रता बाँध्नु खोज्नु भएको होइन, तर उहाँले हामीलाई सत्यतादेखि बाहिर जाँदै गर्दा हाम्रो पाइलाहरू चाहिँ खराबीमा, अनगडलिनेसमा, बाहिर संसारिक परमेश्वरलाई भय नराख्ने कुरोहरूमा जाँदै गर्दा त्यसले के गर्छ अरे, हामीलाई बिगारी पठाउँदछ, हामीलाई परमेश्वरको संगतिदेखि टाढा बनाइ पठाउँदछ, हामी एक्लिन्छौँ, ओ हाम्रो त्यो धार्मिकताबाट हामीलाई नि शैतानले बाहिर लानु खोज्दछ. यसै कारण परमेश्वरले चाहिँ हामीलाई के भन्दै हुनुहुन्छ, धन्यको व्यक्तिहरू त्यो चाहिँ को हो जो चाहिँ दुष्टहरूको युक्तिमा चल्दैन. हालेलुया, मिठो देखिन्छ, कति राम्रो देखिन्छ नि हो संसारको कुरोहरू कति राम्रो देखिन्छ, तर त्यसमा भित्र पस्दै गर्दा त्यसले चाहिँ नि हामीलाई पासोमा लिएर जान्छ. अनि बाइबलले के भन्दैछ, दुष्टहरूको चाल नसिक. त्यसले चाहिँ हाम्रै मान्छेलाई पनि, असल व्यक्तिलाई पनि के गर्छ अरे, अघि हामी पहिलो कोरन्ती 15:33 के गर्यो, असल भलाइ गर्ने मान्छेलाई पनि खराबी चाल चलनमा लिएर जान्छ, दुष्टतामा लिएर जान्छ, त्यसले हाम्रो विनाश गर्छ. यसै कारण परमेश्वरले हामीलाई के भन्दै हुनुहुन्छ, दुष्टहरूको युक्तिमा चल्दैन. परमेश्वरको भय मान्ने व्यक्ति चाहिँ दुष्टहरूको युक्तिमा चल्दैन. दोस्रो कुरो के भनेको छ, न त पापीहरूको मार्गमा खडा हुन्छ. जो व्यक्ति चाहिँ परमेश्वरको भय राख्छ, जसले प्रसन्नताको जीवन बिताउने इच्छा गर्छ, त्यो व्यक्ति चाहिँ दुष्टहरूको युक्तिमा चल्दैन. पहिलो कुरो. दोस्रोमा के भन्दैछ, नट स्ट्यान्ड इन द पाथ अफ सिनर भन्छ है, पाप गर्नेहरूको अगाडि, पाप जीवन लापरवाही गर्नेहरूको जीवन जस्तो हुन्छ नि सिनर है, कस्तो हुन्छ सिन, पापमा हामीले आफूलाई विचार गर्नु, प्रभु यीशुलाई पाउनुभन्दा अगाडि जिन्दगी कस्तो थियो, हामी आफै आफ्नो जिन्दगीको मालिक थियौँ, जे मन लाग्यो हामी त्यही गर्थ्यौँ, जे खान मन लाग्यो हामी त्यही खान्थ्यौँ, जे बोल्न लाग्यो मन लाग्यो त्यही बोल्थ्यौँ, अर्कोले जे गर्छ कसैको पर्वाह थिएन, कसैको वास्ता थिएन, केही कुरोको डर थिएन, अनि त्यो पापले चाहिँ हामीलाई जकडेको थियो. तर जस्तै हामीले प्रभु यीशुलाई विश्वास गर्दै गर्दा हामीले नयाँ जीवन पाएका छौँ, अब हामीलाई परमेश्वरले त्यो पापबाट पन्छाउनु भएको छ. अनि परमेश्वरले हामीलाई के भन्दै हुनुहुन्छ, फेरि पनि तिमीहरू आशिषित व्यक्तिहरू चाहिँ त्यो पापमा नजाऊ. हालेलुया, त्यो पाप चाहिँ एउटा फन्दा हो, त्यसले हामीलाई के गर्छ, बिगार्छ. आउनुहोस् न हामी एउटा परमेश्वरको वचन एउटा खण्डलाई हामी हेर्नेछौँ. हितोपदेशको पुस्तक म पढिरहेको थिएँ 4, म पढ्दै गर्दा कस्तो मिठो लागेको. हितोपदेश 4 हामी 14 हामी यहाँ हेर्नेछौँ. दुष्टको चालमा नहिँड, परमेश्वरको वचनले हामीलाई के सिकाउँदछ यहाँ हितोपदेश तपाईँले पढ्नु भने, राम्रो असल कुराहरू हामीलाई सिकाएको छ, कसरी हामीले परमेश्वरको भय राख्ने, कसरी परमेश्वरको उपस्थितिमा आउने, कसरी उहाँको वचनलाई पालन गर्ने, कसरी खराब सङ्गतहरूबाट टाढो रहने, कसरी परमेश्वरबाटको बुद्धिलाई प्राप्त गर्ने, सबै कुराहरू चाहिँ हामी हितोपदेशको पुस्तकमा मिठो मिठो कुराहरू पाउँछौँ. अनि परमेश्वरले पवित्र आत्माद्वारा भएर जस्तै सुलेमानलाई परमेश्वरले प्रकाश दिँदै गर्दा, अनि परमेश्वरको वचन आउँदै गर्दा कस्तो मिठो कुरो, यहाँ के भन्दैछ, दुष्टको चालमा नहिँड, किनकि बाइबलले के भन्दैछ, अथवा दुष्ट मानिसहरूको मार्गलाई नपछ्या, आज संसारको कुरोहरूलाई पछ्याएर नहिँड, त्यो पाप, किनकि संसारमा चाहिँ के छ, पाप छ, अभिलाषाको कुरोहरू छ, अल्म ल्याउने कुरोहरू छ, तपाईँ र मलाई नि परमेश्वरको प्रेमदेखि टाढो राख्ने कुराहरू छ, आँखाको अभिलाषाको कुराहरू, घमण्डको कुराहरू, पापहरू चारैतिर नि बसिरहेको छ. अनि यसै कारण परमेश्वरको वचन हामीलाई के भन्दैछ, त्यो संसारको चालमा नहिँड. हेर्नुहोस् न के भन्दैछ, त्यसमा तेरो पाइलाले नटेक, तर त्यसलाई छोडिदे, त्यसबाट तर्केर आफ्नै बाटो लाग. हालेलुया, परमेश्वरले के भन्नुहुन्छ, किनकि संसारमा पाप छ, संसारमा अधर्म छ, संसारमा निन्दा छ, परमेश्वर बाहेक घिनलाग्दो जिन्दगी छ, अनि त्यही भएर परमेश्वरले के भन्नुहुन्छ, संसारको सिकमा, संसारको पाइलामा नटेक. हालेलुया, यसको अर्थ के हो, संसारको चाल चाहिँ नसिक. बाइबलले के भन्दैछ, यदि तपाईँको जीवनमा पनि त्यस्तो कुरोहरू तपाईँलाई थाहा नभइकन सुटुक्को कुरोहरू, पाप र अधर्मको कुरोहरू आउँदैछ भने परमेश्वरको वचनले के भन्दैछ यहाँ, तर त्यसलाई छोडिदे, त्यो पाप र अधर्मको सङ्गतलाई छोडिदे, खराबीलाई त्यागिदे. परमेश्वर चाहनुहुन्छ तपाईँ र म चाहिँ नष्ट नहोस्, संसारले हामीलाई न अल्म ल्याओस्, त्यो खराबीले हाम्रो यो बहुमूल्य जीवनलाई नि परमेश्वरबाट पाएको यो अनन्त जीवनमा नि हाम्रो जीवनमा ठेस नलागोस्, हामी चाहिँ एक्लिन नपरौँ, हामी चाहिँ भर्ममा नपरौँ. आज यो सबै कुरोहरूबाट चाहिँ परमेश्वरले के भन्नुहुन्छ, सबै अल्म हुने कुरोलाई के गरिदे, छोडिदे. हालेलुया.
3: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता फिक्री रोग व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु यीशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु यीशुको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 48844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पवल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, जीवनमा दुःख, कष्ट, विपत्ति, समस्याहरू आइपर्दा कुनै कुनै मानिसहरूले सुस्केरा हाल्दै यसो भन्ने गर्छन्, परमेश्वर तपाईँ कहाँ हुनुहुन्छ? मलाई तपाईँको खाँचो छ, म तपाईँलाई चाहन्छु, म तपाईँलाई कसरी पाउन सक्छु? के तपाईँले पनि कुनै बेला यसरी पुकारा गर्नु भएको छ? के परमेश्वरको चाहना गर्नु भएको छ? के तपाईँ परमेश्वरको निम्ति भोकाउनु भएको छ, तिर्खाउनु भएको छ? यसरी चाहना वा खोजी गरेर पनि मानिसले परमेश्वरलाई पाउन नसकेको महसुस गर्दछन्। तपाईँलाई म बताउन चाहन्छु कि परमेश्वरलाई खोज्ने मानिस तपाईँ मात्र एक्लो हुनुहुन्न। सबैतिर, चारैतिर हरेक उमेरका मानिसहरूले परमेश्वरको खोजी गरेर आइरहेका छन्। 2000 वर्ष अघिको कुरा हो श्रोता मित्र, जुन बेला प्रभु येशु ख्रिस्ट संसारमा हुनुहुन्थ्यो, एकजना धनी मानिस उहाँका आयो र भन्यो, हे असल गुरुजी, अजम्बरी जीवन प्राप्त गर्नलाई मैले के गर्नु पर्छ? अर्को शब्दमा भन्नु पर्दा, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नु पर्छ? मर्कुस 10 अध्यायको 17 पदमा यो भनाई तपाईँले पढ्न सक्नुहुन्छ। अर्को अवसरमा प्रभुका चेला पत्रुसले हजारौं मानिसहरूलाई येशूको मृत्यु र पुनरुत्थानको बारेमा प्रचार गरेपछि ती मानिसहरूले पत्रुसलाई प्रश्न गरे, अब हामीले के गर्ने त? हामी परमेश्वरलाई कसरी पाउन सक्छौ? आजको संसारको दयनीय अवस्थाले पनि परमेश्वर र उहाँको प्रेमको निम्ति पुकारा गरिरहेको जस्तो लाग्छ। हो श्रोता मित्र, संसारमा धेरै पाप र अधर्मले ढाकिरहेको अवस्थामा धेरै मानिसहरू अत्तालिएको जस्तो लाग्छ। उनीहरूले कहीँ कतै परमेश्वरको खोजी गरे जस्तो लाग्छ। यो संसारमा जिउने हरेक व्यक्तिले परमेश्वरलाई चिन्नु पर्दछ, उहाँलाई पुकार्नु पर्दछ। परमेश्वरलाई नपाइन्जेल मानिसको हृदयमा साँचो शान्ति हुँदैन मित्र। परमेश्वरलाई नपाई उहाँसँग सम्बन्ध नराखी कसैले पनि शान्ति र आत्माको मुक्तिको अनुभव गर्न सक्दैन। उसले पाप क्षमा पाएको कुराको महसुस गर्न सक्दैन। मानिस जातिले युगौंदेखि आफ्नै कोशिशले परमेश्वरलाई पाउने प्रयास गरेर आइरहेको छ। यसका निम्ति उसले नीति नियमहरू बनाएको छ, कर्मकाण्डहरू स्थापित गरेको छ। कोही मानिसहरू परमेश्वरलाई पाउन, उहाँलाई खोज्न टाढा टाढाको यात्रा गर्दछन्, तीर्थ धाम गर्दछन्, धर्म कर्म गर्दछन्। यी सबै कुराहरू गर्नुको एउटै उद्देश्य के हो भने श्रोता मित्र, उनीहरूले परमेश्वरलाई भेट्न चाहन्छन्, परमेश्वरलाई पाउन चाहन्छन्। तर पवित्र बाइबलले स्पष्ट बताएको छ कि सत्य परमेश्वर येशूको रूपमा मानिसको स्वरूप लिएर संसारमा आउनु भएको छ। मानिसले परमेश्वरलाई खोज्न कतै जानु पर्दैन, उहाँलाई भेट्टाउनको लागि तीर्थ धाम जानु पर्दैन, धर्म कर्म पनि गर्नु पर्दैन। तर पापको कारण हराएका मानिसहरूलाई खोज्न परमेश्वर स्वयं संसारमा आउनु भएको छ। येशूले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भनी आए। सुसमाचार युहन्ना 10 अध्यायको 10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। उहाँले यसो पनि भन्नुभयो, किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र बचाउन आएको हो। लुका 19 अध्यायको 10 पदमा भनिएको छ, यो मानिसको पुत्र को हो? मानिसको पुत्र वास्तवमा स्वयं प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। जब हामी परमेश्वरले नै हामीलाई बनाउनु भएको हो भन्ने कुरा राम्ररी बुझ्दछौ, तब मात्र हामीलाई उहाँको खाँचो छ भन्ने कुराको पनि हामीलाई ज्ञान हुन्छ। एउटा अचम्मको कुरा के छ भने मित्र, हामी सबैको रूप रंग आकार प्रकार विभिन्न किसिमको छ, तर पनि हामी सबै उहाँको स्वरूपमा र प्रतिरूपमा बनाइएका छौ। हामी सजीव आत्माहरू सहित सृष्टि गरिएका छौ। जुन आत्माले परमेश्वरको चाहना गर्छ, उहाँसँग मिलाप राख्न चाहन्छ, भजनकारले यो कुरा राम्ररी वर्णन गरेका छन्। तिनले भनेका छन्, जसरी हरिणले खोलाको पानीको तृष्णा गर्दछ, त्यसरी नै हे परमेश्वर, मेरो प्राणले तपाईँको तृष्णा गर्दछ, मेरो प्राण जीवित परमेश्वरका निम्ति तिर्खाउँछ। भजन संग्रह 42 खण्डको 1 र 2 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। परमेश्वरसँगको भेटले मानिसको प्राणलाई अनि आत्मालाई तृप्त पार्छ। भजनकारले फेरि भन्छन्, किनभने उहाँले तिर्खाएकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उहाँले उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। भजन संग्रह 107 को 9 पदमा
तपाईले पढ्न सक्नुहुन्छ। प्रभु येशूमा विश्वास गर्ने करोडौं मानिसहरूले यो कुराको अनुभव आफ्नो जीवनमा गरिरहेका छन्। हो श्रोता मित्र, तपाईँ पनि विश्वासद्वारा आज नै आफ्नो जीवनमा यो कुराको अनुभव गर्न सक्नुहुन्छ, किनभने मानिसको पहिलो उत्तरदायित्व भन्नु नै जीवित परमेश्वरको खोजी गर्नु हो, जसलाई उहाँले आफ्नै स्वरूपमा आफू जस्तै गरेर बनाउनु भएको थियो। तर वास्तवमा जब पापले यो संसारमा प्रवेश गर्यो, त्यसपछि उसले त्यो स्वरूपलाई गुमाउन पुग्यो। तर तपाईँको निम्ति एउटा खुसीको कुरा छ, म तपाईँलाई भन्न चाहन्छु, यसै कार्यक्रम मार्फत परमेश्वरमा मिलाप बनाउनको निम्ति ख्रिस्ट येशु तपाईँ जस्तै अर्थात मानिसको रूप लिएर संसारमा आउनुभयो। केही मानिसहरू संसारमा यस्ता पनि छन् जो परमेश्वर छैन भने हिँड्दछन्। कोही चाहिँ विज्ञानलाई सबै कुरा मानेर जिइरहेका हुन्छन्। डाक्टरहरू पनि विज्ञानको अध्ययन गर्ने मानिसहरू हुन्। जब कुनै बिरामी चिकित्सित हुन्छ, जब उनीहरूले सबै प्रकारको औषधि उपचार गर्दा पनि बिरामीको अवस्थामा सुधार हुँदैन, तब उनीहरू भन्छन्, हामीले सक्दो सबै गर्यौं, अब उसको जीवनलाई बचाउन ईश्वरले मात्र सक्नुहुन्छ। यसरी उनीहरूको भनाईबाट परमेश्वर विज्ञान भन्दा महान हुनुहुन्छ अनि उहाँ साँच्चै हुनुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ। परमेश्वर साँच्चीकै हुनुहुन्छ श्रोता मित्र, थाहा पनि हामी उहाँलाई देख्न सक्दैनौ, सायद उहाँलाई बुझ्न पनि सक्दैनौ, तर उहाँलाई देख्न सकेनौ बुझ्न सकेनौ भन्ने बहानामा उहाँ हुनुहुन्न भन्न मिल्दैन। परमेश्वर साँच्चीकै हुनुहुन्छ, यो कुरामा शंका नगर्नुहोस्। परमेश्वरले तपाईँलाई साँच्चीकै बनाउनु भएको हो, नत्र तपाईँ यो संसारमा आज हुनुहुने थिएन। उहाँको अस्तित्वमा बलियो विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ भनी विश्वास गर्नुहोस्। परमेश्वर कहाँ हुनुहुन्छ भनी तपाईँले अन्धकारमा छामछुम गर्दै उहाँलाई खोज्नु अब आवश्यक छैन। उहाँ तपाईँबाट लुक्नु भएको छैन मित्र, बरु उहाँले तपाईँलाई पर्खिरहनु भएको छ। तपाईँले उहाँलाई खोज्न थाल्नु भन्दा अघिदेखि नै उहाँले तपाईँलाई पर्खनु भएको छ, तपाईँलाई कुरिरहनु भएको छ। उहाँ तपाईँलाई उहाँको अनन्त परिवारको सदस्य बनाउन चाहनुहुन्छ। तपाईँका पापहरू क्षमा गरेर तपाईँलाई शुद्ध पार्न चाहनुहुन्छ। तपाईँको कमजोरीको सट्टा तपाईँलाई बल दिन चाहनुहुन्छ, शक्ति दिन चाहनुहुन्छ। तपाईँको र दुःखबाट छुटकारा दिई आनन्दले तपाईँको जीवनलाई भर्न चाहनुहुन्छ, त्यो शान्तिले तपाईँको जीवनलाई भरिपूर्ण गर्न चाहनुहुन्छ। यी सबै कुराको साटोमा परमेश्वरले तपाईँबाट केही पनि चाहनुहुन्न, केवल उहाँका पुत्र येशू ख्रिस्टमा साँचो हृदयले विश्वास गर्नुपर्छ। प्रभु येशू ख्रिस्ट तपाईँका पापका निम्ति क्रुसमा मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुभयो अनि स्वर्गमा जानुभयो भने तपाईँले विश्वास गरिपुग्छ। एउटा कुरा सधैँ याद गर्नुहोस् आदरणीय श्रोता मित्रहरू, असल नैतिक जीवन जिएर आफ्नै कोशिशले धर्मी जीवन जिएर कर्म काण्डहरू गरेर धर्म कर्महरू गरेर कसैले पनि परमेश्वरलाई पाउन सक्दैन। परमेश्वरलाई पाउनका निम्ति पापबाट छुटकारा पाउनु पर्छ, उसका पाप क्षमा गरिएको हुनुपर्छ, उसको पाप माफी भएको हुनुपर्छ। प्रभु येशू हामीलाई पापबाट छुटकारा दिन यस संसारमा आउनुभयो, क्रुसमा आफ्नो रगत बगाएर उहाँले हाम्रो पापको मूल्य तिर्नुभयो, अर्थात हाम्रो पापको दाम तिर्नुभयो। अब हामी उहाँद्वारा परमेश्वर कहाँ आउन सक्छौ, यसको लागि तपाईँले कुनै पनि मूल्य तिर्नु पर्दैन। परमेश्वरलाई हामीले सित्तैमा पाउन सक्छौ ख्रिस्ट येशूद्वारा। के तपाईँ साँचो हृदयले परमेश्वरलाई आफ्नो जीवनमा बोलाउन चाहनुहुन्छ? अहिले तपाईँको निम्ति एउटा सुन्दर मौका छ मित्र, यसै कार्यक्रम मार्फत तपाईँले ख्रिस्ट येशूलाई सुनिरहनु भएको छ। तपाईँले आज नै उहाँलाई खोज्न सक्नुहुन्छ र उहाँलाई भेट्टाउन सक्नुहुनेछ। परमेश्वरले तपाईँलाई नयाँ जीवनको बाटोमा डोर्याउन चाहनुहुन्छ, उहाँमाथि विश्वास गर्नुहोस्। विश्वासको प्रार्थना गरी अहिले नै तपाईँ उहाँलाई आफ्नो जीवनमा ग्रहण गर्नुहोस् र तपाईँलाई उहाँले तपाईँको हरेक अवस्थामा सहायता गर्नुहुनेछ, तपाईँलाई उहाँको छोरा छोरी बनाउनुहुनेछ। र आज नै येशूमा विश्वास गर्नुहोस् र परमेश्वरलाई भेट्टाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा
अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: 일상 버니 석유.
1: 미루 에시 버니 석유.
2: 미루 플러스트고 일상 버니 석유.
3: 뭐또 가리 소매 비타를 쇼키에 거니올라.
4: Good News FM-ले एक महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
3: सही हो।
4: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
1: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, नाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
1: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: News FM 105.1।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते दुवै हात जोडी आज म तपाईलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। मानिस सधैँ एकै ठाउँमा बसिरहन सक्दैन, धेरै मानिसहरूसित भेट हुन्छ। हाम्रो व्यवहारले अरूको जीवनमा केही न केही प्रभाव छोडेको हुन्छ। हामी कसरी अरूको अघि राम्रो प्रभाव छोड्न सक्छौ, कसरी असल व्यवहार गर्न सक्छौ, यिनै महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म धन्यवाद दिन्छु तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको छ। म विश्वस्त छु कि आजको यस कार्यक्रमले तपाईँको जीवनमा आशिष ल्याउनेछ। आउनुहोस् सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार

मानिसको जीवन घरको चार पर्खालभित्र मात्र बित्दैन वा हामीले काम गर्ने कार्यालय वा कारखानाको चार पर्खालभित्र मात्र बित्दैन हामी यताउति जानुपर्छ हामी एक्लै पनि जिउँदैनौ अरू मानिसहरूको साथमा हामी जिउँछौ हामी मोटरगाड़ीमा चढ्छौं बसमा चढ्छौ हाटमा जान्छौ पल्लो गाउँ वल्लो गाउँ जान्छौ अनि हामी अरू मानिसहरूसित कुराकानी गर्छौ व्यवहार गर्छौ प्रभु यीशुले भन्नुभएको छ कि हामी चाहे जहाँ गए पनि जोसँग कुराकानी गरे पनि हामीले अरूलाई आदर गर्नुपर्छ यीशुले भन्नुभयो मानिसहरूले तिमीसित जस्तो व्यवहार गरोस् भन्ने तिमी चाहन्छौ तिमीहरूले पनि उनीहरूसित त्यस्तै व्यवहार गर यीशु ख्रीष्टमा विश्वास गर्ने व्यक्तिलाई बाइबलले यो आज्ञा दिएको छ कि उनीहरूले अरूलाई परमेश्वरको बारेमा बताउनुपर्छ परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्छ वास्ता गर्नुहुन्छ भन्ने कुरा बताउनुपर्छ यस संसारमा जिउने प्रत्येक मानिसले सुन्न पर्ने मुख्य सन्देश यही हो परमेश्वरले तिनलाई प्रेम गर्नुहुन्छ पवित्र ग्रन्थ बाइबलले हाम्रो व्यवहार आचरण परमेश्वर र मानिसहरूको अघि कस्तो हुनुपर्छ भन्ने विषयमा केही विशेष कुरा बताएको छ एकात्मिक मानिसको व्यवहार परमेश्वरको नजरमा अनि मानिसको नजरमा पनि स्वीकार योग्य हुनुपर्छ हामी कहिले काहीँ सवारी साधनमा चढेर यात्रा गर्छौं सवारी साधनमा कहिले काहीँ त मानिसहरूको भीड हुन्छ ठेलम ठेला हुन्छ मानिसहरू कोचिएर बसेका वा उभिएका हुन्छन् गाडीभित्र कसैलाई सजिलो भइरहेको हुँदैन सबैको अनुहारमा रिस हुन्छ तनाव हुन्छ कोही कोही त झगडै गरिहाल्छन् वास्तवमा त्यस्तो अवस्थामा दोष कसैको पनि हुँदैन मोटरगाड़ीमा चढ्नुपर्ने सबैको बाध्यता हुन्छ साँचो परमेश्वरका सन्तानले यस्तो बेलालाई पनि असल असल प्रेमिलो व्यवहार देखाउनुपर्छ परमेश्वरको सन्तान यीशुलाई प्रेम गर्ने र विश्वास गर्ने व्यक्तिले आफ्ना आमा बुवालाई आदर गर्ने छोरा छोरीले घरमा मात्र होइन तर यात्रा गर्दा पनि असल व्यवहार गर्ने गर्दछन् हामी सबैको मनमा राम्रो व्यवहार गरौं भन्ने इच्छा त हुन्छ तर हामीलाई कतिपय खराब कुरा गर्ने बानी परिसकेको हुन्छ कति मानिसहरू देखिन्छन् जो आफू जहाँ बसेका छन् त्यहाँ थुक्ने गर्दछन् प्याचै थुक्छन् कोही कोही हुन्छन् पान खाएर जता लै थुक्छन् सरकारी कार्यालयहरूमा त्यहाँका भित्ताहरू यस्तै थुक्ने मानिसहरूका थुकले गर्दा अति फोहर भएका हुन्छन् बाटो घाटोमा पनि थुकेका हुन्छन् यस्तो बानीले सबैलाई असुविधामा पार्छ रोग बिमारी फैलाउँछ कोही कोही हुन्छन् जो मोटर गाडीमा बिँडी वा चुरोट तन्न पिउँछन् गाडीभित्र चुरोट पिउनु मना छ भने लेखिएको हुन्छ तर उनीहरू केही झैं नमानी आफैलाई दादा सम्झे मजाले चुरोट बिँडी तान्छन् बाइबलले भन्दछ कि हामीले जुन स्वतन्त्रता पाएका छौं त्यो स्वतन्त्रताले अरूलाई बाधा पार्नु हुँदैन हाम्रो स्वतन्त्रतालाई प्रयोग गर्दै अरूलाई चाहिँ बाधा पुर्याउनु हुँदैन अझ कोही कोही हुन्छन् जो जाँड वा रक्सी पिएर यात्रा गर्छन् यस्ता मानिसहरूको छेउमा बसेर यात्रा गर्नु त झनै गाह्रो पर्छ उनीहरूको मुखबाट नराम्रो दुर्गन्ध निस्किरहेको हुन्छ उनको सासले मोटरगाडीको वातावरण नै घिनलाग्दो र दुर्गन्धित बनाएको हुन्छ अनि माथिको अवस्थामा उनीहरू के दुष्ट शब्दहरू र कुराहरू बरबराइरहेका हुन्छन् कुवाक्य बोलिरहेका हुन्छन् कहिलेकाहीँ त नराम्रा शब्दहरू मुखबाट निकाल्छन् फोहोर शब्दहरू मुखबाट निकाल्छन् जसले गर्दा सबैलाई अप्ठ्यारोमा पार्छन् कतिजना त्यहाँ परिवारहरू पनि यात्रा गरिरहेका हुन्छन् र यसरी धेरै नराम्रो वातावरण बनाइदिन्छन् यस्तो व्यवहार हुने व्यक्तिलाई कसैले पनि आदर गर्दैन मान गर्दैन कोही हुन्छन् जो नमातेको भए पनि कुरा गर्दा फोहोर शब्दहरू गरी निकाल्ने गर्छन् सुन्न नसकिने शब्दहरू एक सभ्य मानिसले अरूको अघि उच्चारण गर्न नसक्ने शब्द उनीहरू बोलिरहेका हुन्छन् हातमा किताब कापी बोकेर पढ्न जाने युवाहरूले विशेष गरी यस प्रकारको व्यवहार गरेको देखिन्छ तपाईँलाई थाहा छ हाम्रो बोली वचनले हाम्रो परिचय प्रस्तुत गर्दछ हाम्रो पृष्ठभूमि प्रस्तुत गर्दछ हाम्रा बाउ आमा हाम्रो घर परिवार कस्तो छ भन्ने कुरा छर्लङ्ग हाम्रो मुखबाट निस्केका शब्दहरूबाट हाम्रो बोली वचनबाट छर्लङ्ग हुँदछ हामी को हौ कस्ता घरानाका हौ कस्तो संस्कारमा हुर्केका मानिसहरू भन्ने कुरा हाम्रो बोली वचनद्वारा प्रकट हुन्छ राम्रो र महँगा लुगा फाटा लाएर मात्र कोही ठूलो र महत्वपूर्ण हुँदैन तर मानिसको जीवनको आचरणले व्यवहारले मानिसलाई अरूहरूको सामु महत्वपूर्ण बनाउँछ बाइबलमा यसरी अर्तीको वचन लेखिएको छ एफिसी 4:29-31 तिनीहरूका मुखबाट कुवाक्य ननिस्कोस् तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचनमा
मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। सबै तितोपन, क्रोध र रिस, हो हल्ला र निन्दा, सब किसिमका डाह समय तिमीहरूले त्यागिदेऊ। बाइबलले अझ भन्छ, तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार। व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा, लोभ, त्याग, यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। अब तिमीहरूले यी कुराहरू त्याग, रिस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, एउटाले अर्कोलाई नढाट, किनकि पुरानो स्वभाव त्यसका चाल समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ जो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छ। कलकलसी 3:5-10 खण्ड भर्खरै मैले पाठ गरे। मेरा आवाज सुनिरहनु भएका प्रिय मित्र, म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। यीशुमा विश्वास गरेपछि किन एक व्यक्तिको जीवन पहिलेको जस्तो रहँदैन, किन परिवर्तन हुन्छ, किन उसले पहिले गर्ने कुराहरू गर्न छोड्छ? सुन्नुहोस्, म बताउँछु। यसको कारण यही हो कि उसले परमेश्वरको वचन पालन गर्न थाल्छ। मैले भर्खरै पढेर सुनाएको वचन हाम्रो जीवनको व्यवहारसित सम्बन्धित छ। परमेश्वरमाथि राखिएको विश्वास हाम्रो व्यवहारमा पनि देखिनुपर्छ। परमेश्वरको वचन बाइबलले स्वर्ग र नरकको बारेमा मात्र लेखेको छैन, बुझ्नुभयो तपाईँले? स्वर्ग र नरकको बारेमा मात्र वर्णन गरेको छैन, मिठा मिठा कुराहरू, राम्रा राम्रा कुराहरू, सुन र चाँदी, हीरा र जरा, त्यस्तै त्यस्तै दार्शनिक कुराहरूलाई उल्लेख गरेको छैन, तर जीवनको यथार्थ व्यवहारिकतालाई बाइबलले स्पष्ट उल्लेख गरेको छ। र हामी एक असल मानिसको रूपमा परमेश्वरलाई प्रेम गर्ने मानिस कस्तो हुनुपर्छ, ती सबै कुराहरूको बाटो देखाएको छ। हो, छक्क पर्ने कुरा के पनि छ भने हाम्रो घर परिवार कस्तो हुनुपर्छ। आमा बुवाको सम्बन्ध एकअर्काप्रति, आमा बुवाको सम्बन्ध छोराछोरीहरूप्रति, छोराछोरीको सम्बन्ध आमा बुवाप्रति, त्यसै गरी साना मानिसहरूप्रति, ठूला मानिसहरूप्रति, सबैप्रति, समाजप्रति, राष्ट्रप्रति हाम्रो उत्तरदायित्व के हो, कस्तो हुनुपर्छ भन्ने कुरा परमेश्वरको वचनले स्पष्ट पार्दछ। धेरै मानिसहरूले यही विचार गरेका हुन्छन्, सोचेका हुन्छन् कि परमेश्वरको वचनले मात्र स्वर्ग र नरकको बारेमा बताएको छ। परमेश्वरको वचनमा धेरै दन्त्य कथाहरू, कल्पनाका कथाहरू समावेश गरिएका छन्। यी कुराहरू होइनन्। सत्यता भन्ने कुरो फरक छ, जीवन भन्ने कुरा फरक छ, र बाइबलले जीवन र सत्यताको बारेमा छर्लङ्ग मार्ग निर्देशन दिएको छ। प्रिय मित्र, परमेश्वरमाथि राखिएको विश्वास हाम्रो व्यवहारमा पनि देखिनुपर्छ। नभए त हामीले गर्ने भक्ति के भयो, हामीले चढाउने दक्षिणा के भयो, हामीले विश्वास गरेको विश्वास के भयो? परमेश्वरमा विश्वास गरेर पनि यदि व्यवहारमा परिवर्तन आउँदैन भने त्यसलाई साँचो विश्वासी भनिँदैन, त्यसलाई भक्ति भनिँदैन। एक व्यक्तिले प्रभुमा विश्वास गरेपछि धेरै कुराहरूमा उसको जीवन परिवर्तन हुन्छ। प्रिय मित्र, परमेश्वर यही चाहनुहुन्छ कि हाम्रो व्यवहार आचरण सबैतिर राम्रो होस्, हाम्रो व्यवहारद्वारा कसैलाई चोट नलागोस्, हाम्रो बोली वचन राम्रो होस्। परमेश्वरले सबैलाई यस्तै असल व्यवहार आचरण गर्नको निम्ति आह्वान गर्नुहुन्छ। उहाँले नै यो शक्ति दिनुहुन्छ, सामर्थ्य दिनुहुन्छ, किनभने हाम्रै आफ्नै बलले, हाम्रै आफ्नै बुद्धिले, हाम्रै आफ्नै तरिकाले हामी परिवर्तन हुन सक्दैन। उहाँको वचनले मानिसलाई जीवनमा बाटो देखाउँछ। कि तपाईँ पनि एक महत्वपूर्ण प्रभावशाली जीवन जिउन चाहनुहुन्छ? अवश्य चाहनुहुन्छ। त्यसो भए परमेश्वरको छेउमा आउनुहोस्, उहाँका शिक्षाहरूलाई ग्रहण गर्नुहोस्, पालन गर्नुहोस्, तपाईँको जीवन आशिषित बन्नेछ। पातै पातले लटरम्म भएको एउटा छहारी दिने रुख तपाईँ बन्नुहुनेछ। मानिसहरू तपाईँको छेउमा आएर विश्राम पाउनेछन्, शान्ति पाउनेछन्। याद गर्नुहोस्, यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र सौभाग्य पनि तपाईँको आफ्नै हो। हेर्नुहोस् त, कुराकानी गर्दा गर्दै समयले डाँडा काटिसक्यो, तापनि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न छ, जिज्ञासा छ, कुनै कारणले तपाईँ मसित सम्पर्क गर्न चाहनुहुन्छ भने पत्र व्यवहार गर्नुहोस्। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: साँचो अगुवा भनेको के हो? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 5 यहाँलाई स्वागत छ। प्रिय श्रोता, आफ्नो तपाईँहरूसँग हाम्रा प्रभु येशु ख्रिस्टको लागि क्रिश्चियन अगुवा हुनुको वास्तविक अर्थ के हो भनेर छलफल गर्न चाहन्छु। जुन हाम्रो समाजले अगुवा हुनु भनेको के हो भनेर बुझेको भन्दा धेरै फरक छ। मर्कुसको पुस्तक 9:33-34 पद, उहाँहरू कफरनहूममा आउनुभयो र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, बाटोमा तिनीहरूले के बहस गरिरहेका थियौ? तर तिनीहरू चुप रहे, किनकि बाटोमा तिनीहरूले हामीमा सबैभन्दा महान को हो भने आपसमा बहस गरेका थिए। परमेश्वरले महान व्यक्तिहरूलाई नेतृत्वको जिम्मेवारी दिनुहुन्न, उहाँले नम्रहरूलाई प्रोत्साहन गर्नुहुन्छ र उहाँले तिनीहरूलाई महान बनाउनुहुन्छ। परमेश्वरले अगुवामा खोजिराख्नु भएको मुख्य गुण भनेको आफूभन्दा कमजोरीहरूलाई प्रेम गर्ने र सेवा गर्ने दयालु हृदय भएको व्यक्ति हो। मर्कुसको पुस्तक 9:35 पद, तब उहाँ बस्नुभयो र 12 बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, कोही मानिस पहिलो हुने इच्छा गर्छ भने त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ। परमेश्वरले अरूमाथि उच्च अधिकारको चाहना गर्ने अहंकारी अगुवाहरू खोजिराख्नु भएको छैन। परमेश्वरले आफ्ना आत्मिक अगुवाहरूलाई ती व्यक्तिहरूबाट छान्नुहुन्छ जो अरूको सेवकको रूपमा सबैभन्दा तल्लो पदमा झुक्न इच्छुक छन्। प्रिय श्रोता, साँचो अगुवा त्यो होइन जसले आफ्नै योजना बनाउँछ र त्यसपछि ती योजनाहरू पूरा गर्न आफ्नो माथहातमा सेवा गर्ने अरू मानिसहरूलाई नियुक्त गर्छ। एक ईश्वरीय अगुवाको फरक लक्ष्य हुन्छ अरूलाई ती कुराहरू प्राप्त गर्न मदत गर्नु जुन परमेश्वरले उनीहरूबाट पूरा गर्न चाहनुहुन्छ। परमेश्वरको लागि एक साँचो अगुवा हुनुमा अरूलाई मदत गर्ने र आशिष दिने आवश्यक पर्ने सबै कुरामा पूर्ण ध्यान केन्द्रित गर्नु समावेश छ। परमेश्वरले ख्रिस्टको शरीरमा प्रत्येक व्यक्तिलाई एक धेरै महत्वपूर्ण कार्य र बोलावट दिनुभएको छ। एक अगुवाको रूपमा तपाईँ अरूको आवश्यकताहरू पत्ता लगाउने हुनुपर्छ, त्यसपछि मानिसलाई उनीहरूको आवश्यकताहरू पूरा गर्न कदम चाल्नुपर्छ। व्यापारिक संसारमा एक अगुवाले आफू मुनि सेवा गर्ने मानिसहरू खोज्ने प्रयास गर्छन् र तिनीहरूले धनी र शक्तिशाली व्यक्तिहरूलाई आफ्नो व्यावसायिक उद्यममा समर्थन गर्ने आशामा मनोरञ्जन दिने आफ्नो प्रयासलाई प्राथमिकता दिन्छन्। तर आत्मिक अगुवा हुनुको उद्देश्य र लक्ष्य धेरै फरक हुन्छ। हामी गरीब र भोकमरीले ग्रस्तहरूलाई मदत गर्न अगाडि बढ्छौ। अशिक्षित वा सफलताको लागि आवश्यक पर्ने अन्य स्रोतहरूको अभाव भएकाहरूलाई, शारीरिक र मानसिक रूपमा कमजोर भएकाहरूलाई सहायता गर्छौ। आफ्नो व्यक्तिगत लाभको लागि मानिसहरूलाई प्रयोग गर्नुको सट्टा एक साँचो अगुवाले सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई मदत गर्न आफ्नो समय र स्रोतहरू त्याग्छन्। तपाईँले तिनीहरूलाई मदत गर्नुपर्छ, यो जान्दै कि तिनीहरू तपाईँलाई बदलामा केही दिन सक्षम छैनन्। तपाईँको आवश्यकताहरूको हेरचाह गर्न तपाईँको भरोसा परमेश्वरमा छ। तपाईँले अरूसँगको तपाईँको सम्बन्धबाट भन्दा परमेश्वरबाट आफ्नो शक्ति लिनुपर्छ। परमेश्वर तपाईँको प्रादायक र पालन पोषण बन्नुहुन्छ र तपाईँमा विश्वास छ कि उहाँले आफ्ना मानिसहरूलाई तपाईँको सेवाको परिणाम स्वरूप स्वर्गमा तपाईँलाई अनन्त इनाम पनि दिनुहुनेछ। आफ्नो पार्थिव सेवकायको दौरान यीशुले कहिले पनि धनीहरूलाई आफ्नो सेवकायलाई आर्थिक रूपमा सहयोग गर्ने उद्देश्यले सम्पर्क गर्नु भएन। उहाँको लक्ष्य भनेको तिनीहरूलाई परमेश्वरको सम्बन्ध भन्दा शारीरिक धनलाई प्राथमिकता दिने प्रलोभनमाथि विजयी हुन मदत गर्नु थियो। यीशुले सिकाउनु भयो कि भौतिक चीजहरू जमा गर्नुभन्दा उहाँसँग सम्बन्ध राख्नु धेरै महत्वपूर्ण छ। श्रोता, के तपाईँ परमेश्वरको साँचो अगुवा बन्न चाहनुहुन्छ? यीशु ख्रिस्टसँग घनिष्ठ सम्बन्ध निर्माण गर्नुहोस्, त्यसपछि आफ्नो भन्दा अरूको आवश्यकतालाई प्राथमिकता दिँदै आफ्नो जीवन अरूको सेवामा समर्पित गर्ने छनौट गर्नुहोस्। जब तपाईँ यो गर्नुहुन्छ, स्वर्गमा तपाईँको इनामहरू महान हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।
5: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँगै बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र कार्यक्रम रोचक जानकारीमा म तपाईँलाई आज केही महत्वपूर्ण कुरा बताउँदैछु। रोचक भन्ने बित्तिकै अलिकति हामीलाई रोचक लाग्ने, अचम्मित होइन, नसुनेका कुराहरू नै हुन सक्छन्। र आज यो महत्वपूर्ण कुरा चाहिँ के छ भने, ख्रिस्टको दोस्रो आगमन, उहाँको आगमनमा को र किन छोडिनेछ। पहिलो कुरा, जसले परमेश्वरलाई चिन्दैन र सुसमाचारका आज्ञा मान्दैन। दोस्रो कुरा, जसले जानी जानी पाप गर्छ र शुद्धिकरण नभएको अवस्थामा निरन्तर रहन्छ। तेस्रो कुरा, विवाहको वस्त्र नपहिरेकाहरू छोडिनेछन्। परमेश्वरको त्यो दास जसले आफैलाई तयार पार्दैन अनि उनको मालिकको इच्छा पूरा गर्दैन। र पाँचौं कुरा रहेको छ, जो साँगुरो ढोकाबाट प्रवेश गर्दैन। छैटौं कुरा, दुष्ट र छलको दास बन्छ। यही कुराहरू एकदमै महत्वपूर्ण कुरा छन् तपाईँहरू मेरो जीवनमा। आजको रोचक यही नै रहनेछ, जसले परमेश्वरलाई चिन्दैन र सुसमाचारका आज्ञा मान्दैन। जब प्रभु येशु स्वर्गबाट सामर्थ्य दूतहरूको साथ तन्किरहेका आगोमा प्रकट हुनुहुनेछ, उहाँले परमेश्वरलाई नचिन्ने र हाम्रा प्रभु येशु ख्रिस्टको सुसमाचार पालना नगर्नेलाई बदला लिनुहुनेछ। दोस्रो थेस्लोनिकि 1:7-10, त्यसैले हामी छोडिने र जोखिम सहित नदगरौं। एकमात्र सत्य परमेश्वरलाई उहाँले पठाउनु भएको येशु ख्रिस्टलाई चिन्नु नै अनन्त जीवन हो। योहन्ना 17:3, परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै प्रभुको योग्य चालमा हिँड। कलसी 1:10, जसले जानी जानी पाप गर्छ, किनकि सत्यको ज्ञान प्राप्त गरेपछि यदि हामी जानी जानी पाप गर्दछौ भने पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन। तर न्यायको डरलाग्दो प्रतीक्षा र विरोधीहरूलाई भस्म पार्ने आगोको ज्वाला मात्र बाँकी रहन्छ। चेतावनी अनुसार पापको क्षमा, पापको ज्ञान पाएर पनि जानी जानी पाप गर्नेहरू आशारहित हुन्छन्। जो पाप रहित छन् उनीहरूलाई लिन उहाँ फेरि आउनुहुनेछ। त्यसैले कुनै पनि किसिमको पाप स्वीकार गरी क्षमा पाउनुपर्छ अनि उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्नुहुन्छ। विवाहको वस्त्र नपहिरेकाहरू, जब राजा पाहुनालाई हेर्न भित्र आए तब तिनले त्यहाँ विवाहको वस्त्र नलगाएको एकजना मानिसलाई देखे अनि तिनले भने, साथी, विवाहको वस्त्र पहिरिकन तिमी कसरी यहाँ भित्र आयौ? अनि त्यो तब राजाले सेवकलाई भने, त्यसका हात खुट्टा बाँधेर त्यसलाई लैजाऊ र बाहिरपट्टिको अन्धकार भित्र फालिदेऊ जहाँ रोहवासी र दारा केटा हुनेछ। यो दृष्टान्तले यीशुको गुप्त आगमनको बारेमा नबताए पनि यसलाई केवल वास्तविकमा लिइन्छ। दुलहीको विवाहको वस्त्र वा विजय मण्डलीको वस्त्र भनेको ऊन नमिसिएको र चम्किलो मलमलको वस्त्र हो। मलमलको छल बिनाको शुद्ध र निर्मल जीवनलाई बताउँदछ। सफाले कुनै दाग बिनाको र सेतोले शुद्धतालाई दर्शाउँछ। परमेश्वरको त्यो दास जसले आफैलाई तयार पार्दैन अनि उनको मालिकको इच्छा पूरा गर्दैन। यदि त्यस दुष्ट सेवकले उनको हृदयमा मेरो मालिक आउन ढिलो गर्नुहुन्छ भनी आफ्नो मनमा भन्छ र नोकर नोकर्नीलाई पिट्न साथै खाना पिउन र मतवाला हुन थाल्छ भने त्यस दासको मालिक त्यो दिन आउनेछ जुन दिन त्यसले तिनको बाटो हेरेकै हुँदैन र त्यो घडी जुन घडीको विषयमा त्यसलाई थाहै हुँदैन अनि त्यसलाई काटेर दुई टुक्रा पार्नेछन् र त्यसको भाग अविश्वासीहरूसित ठहराउनेछन् अनि जुन दासलाई आफ्नो मालिकको इच्छा थाहा थियो तर आफूलाई तयार पारेनन् न त तिनको इच्छा अनुसार नै गरियो त्यसले धेरै कोर्रा खानेछन्।

जो साँगुरो ढोकाबाट प्रवेश गर्दैन, साँगुरो ढोकाबाट भित्र पस्ने कोशिश गर, अनेकौं कष्ट सहँदै हामी परमेश्वरको राज्यभित्र पस्नुपर्छ। धेरैजनालाई म भन्दछु, तिमीहरू त्यसभित्र प्रवेश गर्न खोज्नेछौ र सक्ने छैनौ। जब घरको मालिक उठेर ढोका बन्द गर्छन्, तिमीहरू बाहिर उभिएर यसो भन्दै ढोका ढकढकाउनेछौ, हे प्रभु हाम्रो निम्ति खोलिदिनुहोस्। र उहाँले उत्तर दिनु हुँदै भन्नुहुनेछ, तिमीहरू को हो म चिन्दिन। तिमीहरूले भन्नु शुरू गर्नेछौ, हामीले तपाईसँगै खायौं र पियौं, अनि तपाईले हाम्रा सड़कहरूमा सिकाउनु भयो। तर उहाँले भन्नुहुनेछ, म तिमीहरूलाई भन्दछु, तिमीहरू को हो म चिन्दिन। हे कुकर्म गर्नेहरू, मदेखि टाढा हो। ढोका बन्द हुने समय दस कन्याहरूको दृष्टान्तमा उल्लेख गरिएको छ। जब दुल्हा आउनुहुन्छ अनि जो जति तयार छन् उहाँसँगै विवाहमा जानेछन्, मूर्ख कन्याहरू ढिलो आउनेछन् र भन्नेछन्, हे प्रभु हाम्रो निम्ति खोलिदिनुहोस्। उहाँले उत्तर दिनुहुनेछ, म तिमीहरूलाई चिन्दिन। बुद्धिमानको घरमा चाहना गर्न लायकको सम्पत्ति तेल पाइन्छ, तर मूर्ख मान्छेले त्यो उडाइदिन्छ। पछि आउने समयको लागि तिनीहरूले आफ्नो निम्ति असल जग बसाली राखुन् र तिनीहरूले अनन्त जीवनलाई पक्रिराखुन्। र अर्को महत्वपूर्ण कुरा, नालायक दास जसले उसलाई दिएको सिक्का लुकाएर राख्यो, व्यापारमा लगाएन, उसलाई बाहिरको अध्ययारोमा फुकिदियो जहाँ रुवावासी र धारा केटा हुनेछन्, जसले कामहरू कर्तव्यको रूपमा गर्छन्, प्रेमले भरिएको होइन। अल्छी नहो तर प्रभुको ख्रिस्टको सेवा गर। अल्छीका हातहरूले काम गर्न मान्दैनन्। सन्त पावल भन्दछन्, हामी परमेश्वरको सहकर्मी हौ। येशूले भन्नुभयो, मजदूर आफ्नो ज्यालाको योग्य छ, किनभने मानिसको पुत्र आफ्नो पिताको महिमामा आफ्नो दूतहरू साथमा आउनेछन् र त्यस बेला उनले हरेकलाई उसको काम अनुसार प्रतिफल दिनेछन्। प्रभुमा हाम्रो परिश्रम व्यर्थ हुँदैन। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा आज प्रभुको दोस्रो आगमनको बारेमा केही महत्वपूर्ण कुरा राखे मैले, र सबैभन्दा महत्वपूर्ण कुरा परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ, जो अन्त्यको दिनसम्म स्थिर रहन्छ उसैको उद्धार हुनेछ। तपाईँ र म समय परिस्थिति यस्तो आइसकेको छ, हामी जान्दैनौ भोलि के हुने हो, तर तपाईँ र म परमेश्वरमा स्थिर रहनु चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। यी कुराहरू आज तपाईँ र मैले संसारमा धेरै प्रकारका घटनाहरू देखिरहेका छौं, अन्त्यको दिनका चिन्हहरू झल्किरहेका छन्। अहिले त डरलाग्दो परिस्थितिहरू पनि छ, संसारले यस्तो हात हतियार बनाइसकेको छ, यस्ता आणविक बमहरू बनाइसकेका छन्, जुन बमहरू एउटा स्विच अन गर्दा संसारै खरानी हुने त्यस्ता शक्तिशाली बमहरू बनाइसकेको अवस्थाहरू छ। हामी देख्न सक्छौ परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, अन्त्यका दिन चाहिँ एकदमै भयानक र डरलाग्दो हुनेछ। तर तपाईँ र मैले निरन्तर प्रार्थना गर्नुपर्दछ। मानिसले घमण्ड गर्छन्, म जतिको कोही छैन, मेरो देश जतिको कोही छैन, म जतिको शक्तिशाली कोही छैन भनेर मानिसले विभिन्न प्रकारको शक्तिमा, बलमा, बुद्धिमा घमण्ड गर्छन्। तर घमण्ड गर्नेले चाहिँ परमेश्वरमा घमण्ड गरोस् भनिएको छ, किनकि सारा बुद्धि, ज्ञान, शक्ति दिने चाहिँ केवल परमेश्वर मात्र

हुन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र मैले घमण्ड गर्ने हो भने परमेश्वरमाथि घमण्ड गर्नुपर्छ, जसले हामीलाई आफ्नै स्वरूपमा बनाउनुभयो। त्यति मात्र होइन, सर्वश्रेष्ठ प्राणी भनी एउटा नाम पनि दिनुभयो। त्यो भएर तपाईँ र म परमेश्वरमा समर्पित जीवन जिउनु नै एकदमै महत्वपूर्ण कुरा हुँदछ। र लगभग कार्यक्रमको अन्त्यतिर आइसकेको छु। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: ज्ञानका कुरा,
1: जीवनका कुरा,
0: सफलताका कुरा
1: अनि दर्शनका कुरा कार्यक्रम
0: ज्ञान दर्पण।
2: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
0: परीक्षाहरू र प्रलोभनहरू। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा आज एउटा छोटो बाइबल अध्ययनका साथमा आएकी छु। मलाई लाग्छ कि केही नयाँ अन्तर्दृष्टिका लागि परमेश्वरको वचनमा गहिरेर लाग्न यी केही मिनटहरू निकाल्नु सधैँ असलै हुन्छ। आज म याकुब 1:12-13 पदको बारेमा कुरा गर्न चाहन्छु। यो तपाईँको लागि परिचित हुन सक्छ, तर म पक्का छु कि अझै पनि यसको बारेमा केही प्रश्नहरू हुन सक्छन्। याकुब 1:12 भन्छ, धन्य हो त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ, किनकि परीक्षामा खरो उत्रेपछि उसले जीवनको त्यो मुकुट पाउनेछ जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। कसैको परीक्षा हुँदा त्यसले यसो नभनोस्, परमेश्वरले मेरो परीक्षा लिइरहनु भएको छ, किनकि खराब कुराद्वारा परमेश्वरको परीक्षा हुनै सक्दैन र उहाँ आफैले कसैको परीक्षा लिनुहुन्न। म थाहा गर्न सक्छु कि तपाईँले यो पद सम्भवत धेरै पटक पढ्नु भएको छ, तर आउनुहोस् एकछिन यसलाई केलाएर हेरौं, किनभने एकै सासमा याकुबले परीक्षाहरू र जाँचहरूको बारेमा कुरा गरिरहेका छन्, तर अर्को सासमा उनले तिनलाई प्रलोभनको रूपमा उल्लेख गरिरहेका छन्। त्यसो भए यो के हो त? परीक्षाहरू र प्रलोभनहरू सुन्दा एउटै जस्तो लाग्न सक्छ, तर ती एउटै होइनन्। परीक्षा एउटा यस्तो जाँच हो जुन परमेश्वरले हाम्रो विश्वासलाई प्रमाणित गर्न र धैर्यता उत्पन्न गर्न हाम्रो अगाडि राख्नुहुन्छ। परीक्षाहरूलाई हामी आनन्दका साथ सामना गर्न सक्छौ। उदाहरणका लागि, भर्खरैको कुरा हो, मेरो व्हीलचेयरको पावर स्टिक ह्याण्डलबाटै भाँचियो र अचानक म चल्न नसक्ने भए। मैले मेरो व्हीलचेयर चलाउने क्षमता गुमाएकी थिएँ, त्यसैले म त्यहाँ अड्किएर बसे। मैले यो असुविधाका लागि तुरन्तै धन्यवादको प्रार्थना गरे, जस्तै मेरो जस्तो हात खुट्टा नचल्ने व्यक्तिका लागि व्हीलचेयर चलाउन नसक्नु निकै ठूलो असुविधा हो। मैले मेरो व्हीलचेयर चलाउने क्षमता गुमाएकी थिएँ, त्यसैले म त्यहाँ अड्किएर बसे। मैले यो असुविधाका लागि तुरन्तै धन्यवादको प्रार्थना गरे। मेरो जस्तो हात खुट्टा नचल्ने व्यक्तिका लागि व्हीलचेयर चलाउन नसक्नु निकै ठूलो असुविधा हो। त्यसपछि मैले मेरो श्रीमान केनलाई बोलाए। उहाँ बाहिर हुनुहुन्थ्यो र मेरो आवाज सुन्नु भएन, जसको अर्थ मैले करिब 30 मिनट कुर्नुपर्ने भयो। त्यो समयमा म धैर्यताका साथ बसे, अलिअलि प्रार्थना गरे र केही भजनहरू गाए। जब केन अन्तत भित्र आउनुभयो, उहाँले त्यसलाई क्रेजी ग्लू लगाएर ठिक पारिदिनुभयो। मेरो लागि यो एउटा जाँच थियो, एउटा परीक्षा थियो, र धन्यवाद छ कि मेरो धैर्यपूर्ण प्रतिक्रियाद्वारा परमेश्वरले महिमा पाउनुभयो। तर अब प्रलोभनलाई हेरौं। प्रलोभन तब उत्पन्न हुन्छ जब हामी आफ्नै खराब इच्छाद्वारा लोभिन्छौं र तानिन्छौं। त्यसो भए परीक्षा र प्रलोभन कसरी सम्बन्धित छन् त? जब हामी परमेश्वरले दिनुभएको परीक्षामा असफल हुन्छौं, जब हामी उहाँले धैर्य गर्न र आज्ञाकारी हुन दिनुभएको अनुग्रहलाई प्रतिरोध गर्छौं, तब हामी आफ्नो विश्वासलाई शुद्ध पार्ने परमेश्वरले दिनुभएको अवसर गुमाउँछौं। त्यस बिन्दुमा एउटा असफल परीक्षा तब प्रलोभनमा बदलिन्छ जब हामी आफ्नै बाटोमा जान, आफ्नै इच्छा खोज्न वा गनगन र गुनासो गर्न लोभिन्छौ। मेरो व्हीलचेयरको ह्याण्डल भाँचिँदा यस्तै हुन सक्थ्यो। म रिसले चूर हुन सक्थे, निराश हुन सक्थे र त्यहाँ चुपचाप बसेर समय खेर गइरहेकोमा रिसाउन सक्थे। म चल्न नसक्ने भएकोमा आफैलाई दया गरेर रुन सक्थे, तर मैले त्यो प्रलोभनमा नफस्ने निर्णय गरे। बरु मैले परमेश्वरलाई धन्यवाद दिए, प्रार्थना गरे, गाए, पढे र प्रभु र मेरो श्रीमानलाई पर्खिए। अब कसैले भन्न सक्छन्, त्यसको अर्थ त अझै पनि परमेश्वरले नै तपाईँलाई प्रलोभनमा पार्नु भएको हो नि? तर याकुब 1:17 भन्छ, धोकामा नपरोस् मेरा प्यारा भाइहरू हो, हरेक असल र पूर्ण दान माथिबाट ज्योतिहरूका पिताबाट आउँछ। मित्र, परमेश्वरले परीक्षाहरूलाई कहिले पनि प्रलोभनमा बदल्ने उद्देश्य राख्नुहुन्न। परीक्षाहरू त हाम्रो विश्वासलाई शुद्ध पार्न, धैर्यता विकास गर्न र हामीलाई परिपक्व र पूर्ण बनाउनका लागि उहाँका असल र पूर्ण उपहारहरू हुन्। हामीले परीक्षाको समयमा कस्तो प्रतिक्रिया दिन्छौं भन्ने नदेखेसम्म हाम्रो चरित्रको गहिराई थाहा पाउन सक्दैनौ। र याकुब एकको बारले हामीलाई प्रोत्साहन दिन्छ, धन्य हो त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ, किनकि परीक्षामा खरो उत्रेपछि उसले जीवनको मुकुट पाउनेछ। आजका लागि परमेश्वरको वचनबाट तपाईँको पाठ यही हो, आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
1: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
1: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
1: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जयमसी नमस्कार, सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर सुन्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार लिएर प्राविधिक मित्रसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौं। गुड फ्राइडे फ्राइडेको यसै समयमा प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणबाट सुनेर साथ दिन सक्नुहुनेछ। तपाईँहरूले रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। व्हाट्सएप र हामी कुराकानी गर्न सक्छौ ल्यान्डलाइनमा भने तपाईँहरूले चाहिँ हामीलाई सुन्नको लागि फेसबुक र युट्युबमा पनि सुन्न सक्नुहुनेछ गुड न्यूज एफएम 105.1 MHz र अनलाइन मार्फत सुन्ने श्रोता तपाईँहरूले www.goodnewsfm.com.np लगइन गर्नुपर्ने हुन्छ र गुड फ्राइडेमा छौ। हरेक शुक्रबार जस्तै आजको शुक्रबार पनि एकदमै असल शुक्रबार रहेको छ र तपाईँहरू जहाँ हुनुहुन्छ जे गरिरहनु भएको छ कार्यक्रम सुनेर आशिषित हुनुहुनेछ भन्ने मैले विश्वास लिएकी छु र शुरूआतमा एउटा गीतको साथ हामी दिन चाहन्छौ र तपाईँहरूले चाहिँ हामीलाई फोन कल गरेर साथ दिन सक्नुहुनेछ, उत्साह र आशिषका कुराहरू बताउन सक्नुहुनेछ र यो समय चाहिँ एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउनेछु।

हजुर, निकै नै आशिष, म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे, असल शुक्रबारमा हामी छौं। र तपाईँहरूले पनि फोन गरेर साथ दिन सक्नुहुन्छ, सहभागिता जनाउन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर रहेको छ 4470754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646, मा पनि तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। र तपाईँले पाउनुभएको आशिष उत्साहका कुराहरू परमेश्वरको वचनबाट हुन सक्छ, तपाईँको आफ्नो व्यक्तिगत जीवनमा, परिवारमा, मण्डलीमा, आफू बसेको देशमा, होइन छर छिमेकीमा, जहाँ जहाँबाट तपाईँले उत्साह पाउनु भएको छ, आफ्नो साथीभाइबाट, होइन कहाँबाट चाहिँ पाउनु भएको छ, त्यो चाहिँ तपाईँहरूले चाहिँ बाँध्न सक्नुहुनेछ। मैले यो कार्यक्रममा बारम्बार भन्दै पनि आइरहेकी छु, हामीलाई चाहिँ परमेश्वरले देऊ त दिइनेछ भनेर भन्नुभएको छ कि, तिमीले दिन सिक भनेर सिकाउनु भएको छ। र दिने भन्दामा रूपियाँ पैसा मात्रै दिने त पक्कै पनि हुँदैन, हामीसँग भएका थोक कुरू मात्रै हुँदैन, हाम्रो भावना, हाम्रो अनुभव पनि हामीले दिन सक्छौँ। हामीले परमेश्वरको महिमा गर्न सक्ने थुप्रै कुराहरू हामीसँग छ कि, त्यो कारणले गर्दा यो समय चाहिँ तपाईँले पाउनु भएको होइन, जति पनि आशिषका कुराहरू छन् त्यो नितान्त व्यक्तिगत कुराहरू हुन्छ कि, यो अनुभूतिका कुराहरू हुन्छ, हामीले अनुभव गरेका कुराहरू हुन्छ, हामीले भोगेका कुरा, देखेका कुरा हुन्छन्, यो चाहिँ अझै प्रभावशाली हुन्छ जस्तो लाग्छ मलाई। त्यही उद्देश्यको साथ हामी यो कार्यक्रम तपाईँहरूको बीचमा लिएर आइरहेका छौं, र उत्साहको लागि नै हामी एकजनालाई रिचार्ज कार्ड दिनेछौं, र यो रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ हाम्रो पम्फारोकाज्यूले, यहाँलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ, आशिष चाहिँ एकदमै धेरै परमेश्वरले दिनुहुन्छ, उत्साह दिनुहुन्छ, र हरेक अवस्थामा नै हामीले यो अनुभूति गर्न सक्छौं कि परमेश्वरको उपस्थिति नै हाम्रो लागि कति धेरै महत्वपूर्ण कुरा छ। अनि हामी एकदमै खुसी भएको समय मात्रै होइन, हाम्रो हरेक अवस्थामा चाहिँ उहाँको उपस्थितिको अनुभव गर्न सक्छौं, र हामी हर समय उहाँको शरणमा जान सक्छौं। मैले तपाईँलाई एउटा प्रश्न सोध्न मन लाग्यो, तपाईँहरूलाई तपाईँहरूले दिनमा परमेश्वरको वचनलाई कतिपटक अध्ययन गर्नुहुन्छ अथवा कतिचोटि प्रार्थना गर्नुहुन्छ भन्ने प्रश्न गर्यो भने तपाईँको जवाब के हुन्छ होला? यदि तपाईँलाई लेख्न मन लाग्यो भने फेसबुकको पेजमा गएर यो कार्यक्रममा कमेन्ट गरिदिनुहोला। यो सोध्नुको तात्पर्य चाहिँ के हो भन्दाखेरि चाहिँ, यदि हामीले अरूलाई उत्साह दिन चाहन्छौ र परमेश्वरको विषयमा अझै बढी चाहिँ जान्न चाहन्छौ भने चाहिँ हाम्रो जीवनमा प्रार्थना हुन आवश्यक छ, अनि परमेश्वरको वचनलाई अध्ययन गर्न आवश्यक छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने छु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर, निकै नै आश्रिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड फ्राइडे। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र यो गुड न्यूज एफएमको प्रसारण हो। तपाईँहरूले जहाँ जहाँबाट सुनिरहनु भएको छ तपाईँहरूले फोन कल गरेर पाउनुभएका आशिषहरू पनि बाँड्न सक्नुहुनेछ र आज गुड फ्राइडे पनि छ र आशिष मान्ने समय पनि छ। गुड फ्राइडे केवल एउटा ऐतिहासिक घटना मात्रै होइन, यो चाहिँ एउटा जीवन परिवर्तन गर्ने अथवा जीवनमा प्रतिबद्धता गर्ने एउटा अवसर पनि हो। त्यो कारणले गर्दा आशिष मान्नु भनेको चाहिँ सधैँ भौतिक उपहार दिनु मात्रै होइन, यो अरूको मनको रिक्ततालाई भर्ने प्रयास हो। होइन, हामीले हाम्रा कुराहरू बाँड्यौं भने अरूको मनका रिक्ततहरू रित्तोपनाहरूमा हामीले चाहिँ सहायता गर्न सक्छौ। उपस्थितिको पनि एउटा उपहार हुन्छ कि। डिजिटल कोलाहलको यो संसारमा कसैलाई आफ्नो पूर्ण ध्यान र समय दिनु नै एउटा ठूलो आशिष हुन सक्छ। अर्को कुरा चाहिँ क्षमाको शक्ति। होइन, आजको दिन तपाईँले अरूलाई दिन सक्ने सबभन्दा ठूलो उपहार भनेको चाहिँ मनमा पालेको गुनासो वा रिसलाई त्याग्नु, अनि यसले लिनेलाई मात्र होइन दिनेलाई पनि निको पार्छ। र साना त्यागहरू आज एउटै एउटा कुनै एउटा विलासिताको वस्तु जस्तै कफी वा खाजा त्याग्नुहोस् र त्यो समय वा स्रोत खाँचोमा परेकाहरूको निम्ति खर्च नहोस्, यो पनि एउटा उपहार हुन सक्छ। होइन, मनन योग्य विचार चाहिँ के रहेको छ भन्दा हामीले जे पाउँछौ त्यसबाट गुजारा चलाउँछौ, तर हामी जे दिन्छौ त्यसबाट जीवन बनाउँछौ। त्यो कारणले गर्दा चाहिँ एकदमै महत्वपूर्ण कुरा चाहिँ एकले अर्कालाई उत्साह दिनु भनेको कुरा चाहिँ टुट्नु भित्रको एउटा सुन्दरता हुन्छ नि। हामी अक्सर दुःखलाई चाहिँ अन्त्यको रूपमा हेर्छौं कतिपटक, तर गुड फ्राइडेले के सिकाउँछ भन्दाखेरि चाहिँ अक्सर एउटा नयाँ मोड चाहिँ कतिपटक हामीले चाहिँ प्राप्त गर्छौं। यो चाहिँ एउटा नयाँ मोड हो कि। यीशु ख्रिस्टले आफ्नो प्राण त्याग्दै हुनुहुन्थ्यो, तर मानिसको जीवनमा एउटा नयाँ मोड आउँदै थियो, संसारमा एउटा नयाँ मोड आउँदै थियो। त्यो कारणले गर्दाखेरि चाहिँ दुःखलाई हामी अन्तको रूपमा पनि नहेरौं, यो शुरूआत पनि हुन सक्छ। र हामी हेर्छौं भने सफलता प्राप्त गर्ने हरेक व्यक्तिले आफ्नो जीवनमा कुनै न कुनै शुक्रबार अथवा भनौं अँध्यारो अथवा भनौं एउटा दुःखको क्षणलाई भोगेको हुन सक्छ, जहाँ सबै कुरा हराएको वा असम्भव जस्तो महसुस हुन्थ्यो। हुनसक्छ प्रेरणा कठिन समयमा जोगिनमा होइन, बरु त्यसलाई सहन सक्ने क्षमतामा हुन्छ। होइन, कतिपटक हामीलाई हरेक समय गुड एउटा फ्राइडेको समय जस्तो लाग्न सक्छ कि। जस्तो मैले भन्न खोजेको चाहिँ यीशु ख्रिस्टले आफ्नो प्राण त्यागेको समय जुन छ नि, त्यो गेत्सेमनीको बगैँचामा गर्नुभएको प्रार्थना, उहाँले भोग्नुभएको कष्टको दिन जस्तो हाम्रो दिन पनि हुनसक्छ, तर त्यस पछाडि चाहिँ के भएको छ त भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा छ नि त। होइन, यीशु ख्रिस्टले त्यो जुन प्रकारको पीड़ा सहनु भएको छ त्यस पछाडिको परिवर्तन चाहिँ के छ त, अनि तपाईँ र मेरो जीवनमा पनि के छ त भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। त बिउ रुख बन्नको लागि त्यो पहिला माटो मुनि पोरिनुपर्छ र फुट्नुपर्छ। यदि बिउ फुट्न तयार भएन भने त्यो कहिल्यै घामको किरणसम्म पुग्न सक्दैन। तपाईँको अथवा मेरो वर्तमान संघर्ष होइन विभिन्न किसिमका कुराहरू हुन सक्छन्, तर त्यसले चाहिँ भोलि एउटा नयाँ उचाइमा पुर्याउँछ भन्ने कुरा पनि हामीलाई गुड फ्राइडेले चाहिँ सिकाउँछ, अथवा भनौँ यीशु ख्रिस्टको त्यो बलिदानले सिकाउँछ। त्यो कारणले गर्दा इतिहासमा भनौँ अथवा हामीले हेर्ने हो भने चाहिँ सबभन्दा प्रेरणादायी व्यक्तित्वहरू ती हुन् जसले आफ्ना चोटहरूलाई अरूको मार्गदर्शक दर्शन बनाए। होइन, जब तपाईँ आफ्नो संघर्षको कथा सुनाउनुहुन्छ नि, तपाईँ केवल कथा भनिरहनु भएको हुँदैन, तपाईँ कसैको लागि बाँच्ने आधार दिइरहनु भएको हुनसक्छ। अनि यीशु ख्रिस्टको जब हामी त्यो भोगाई हामी मानिसहरूलाई बताउँछौ नि, त्यो चाहिँ दुःखको लागि होइन नि त, त्यो चाहिँ व्यक्तिहरूले चाहिँ उत्साह पाउनु भएको होस् भन्नको लागि। त्यहाँबाट चाहिँ मान्छेले चाहिँ जीवन पाउँछ। फेरि अचम्मको घटना छ होइन, यीशु ख्रिस्टले क्रुसमा बलिदान गर्नुभयो भन्दै गर्दा अर्को व्यक्तिले उत्साह पाइरहनु चाहिँ त्यहाँ एकदमै ठूलो र

बसेछ। त्यो कारणले गर्दाखेरि चाहिँ यो समयमा चाहिँ तपाईँहरूले पाउनुभएका आशिषहरू बाँड्न सक्नुहुनेछ। एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आशिष र उत्साहका कुरा माडिरहेका छौ र कोही श्रोता आउनु भएको छ, हुनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसी।
0: हजुर, जय मसी, स्वागत छ। कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
1: नैना थापा बोलेको। ज्ञान दिदी, आरामै हुनुहुन्छ तपाईँ?
0: हजुर नैनाजी, म एकदमै आरामै छु। अनि तपाईँ कस्तो हुनुहुन्छ?
1: म ठिकै छु, एकदमै आशिषित हुँदैछु अनि एकदमै आशिष पाउँदैछु हजुरको वाचा सुन्दै।
0: आशिष मानिरहेका छौँ, तपाईँ आशिषै भन्नुहोस् न त ल।
1: हजुर, एकदमै परमेश्वरले मलाई आशिष दिनुभएको छ आउने दिनहरूमा। अहिले पनि धेरै आशिषित छु अनि विशेष धन्यवाद परमेश्वरलाई यो मौका, यो अवसर दिनुभएको छ, जीवन दिनुभएको छ है, विशेष सबभन्दा ठुलो कुरा। अनि जतिन्जेल हामी सासमा रहन्छौँ त्यतिजेलसम्म प्रभुको प्रशंसा गर्न पाएका छौँ मैले। अनि जहाँ जाँदा भर्खर पनि म बाहिरै गराएको, सेवा गरेर आएको, सङ्गति गरेर आएको एउटा ठाउँमा, अनि त्यो पनि मेरो आशिषै हो। अनि मैले चलाउनु पर्ने वरदानहरू, परमेश्वरले दिनुभएको वरदानहरू दिनुभएको छ अनि बोलावट, त्यो प्रकारले म आज गएर आएको थिएँ एउटा ठाउँमा अनि प्रार्थना गरेर आएको थिएँ। भर्खरै लुगा पनि फेरेको छुइनँ, ठ्याक्कै कार्यक्रम आइरहेको रहेछ अनि फोन गरी अलिकति लागि पनि हाल्यो। एकदम आशिषको कुरा हो है। अनि एकदम धन्यवाद भन्न चाहन्छु हजुरहरूलाई अनि विशेष परमेश्वरलाई। आजको दिनमा चाहिँ एकदमै म आशिषित छु परमेश्वरले मेरो जीवनमा, मेरो परिवारमा, हरेक कुरामा चाहिँ मेरो परमेश्वरले उत्तम कुराहरू दिनुभएको छ है। अनि मैले सोचेको पनि थिइनँ एकदमै मेरो जीवनमा चाहिँ परमेश्वरले यति धेरै आशिष दिनुभएको छ। म उठ्दैछु होइन, जस्तै एउटा राजेश राईको गीत छ नि, मैले खुसी पाएँ मैले जीवनमा, आशा पाएँ मैले जीवनमा, चाहिँ परमेश्वरमा एउटा उमङ्ग, आनन्द, शान्ति मैले जीवनमा पाएको छु। मैले सोचेको पनि थिइनँ, तर पनि यति अचम्मको, यति अनुग्रही परमेश्वरले मलाई यो दिनहरूमा दिँदै हुनुहुन्छ। अनि जुन ढोकाहरू बन्द थियो, जुन सम्बन्धहरू एकदम भत्किएको थियो, त्यो सबै कुराहरूमा चाहिँ परमेश्वरले अचम्म प्रकारले मेरो जीवनमा चाहिँ खोलिराख्नु भएको छ है। यति बगिरहेको छु, यति आशिषमय समयहरू भइरहेको छ अहिले पनि, अनि आउने दिनहरूमा पनि धेरै जिम्मेवारीहरू पाएको छु। प्रार्थना गरिदिनु होला, परमेश्वरमा रहेर चाहिँ मान्छेलाई देखाउनको निम्ति होइन, तर परमेश्वरको महिमाको निम्ति होइन, त्यही योजना, त्यही उद्देश्यले हामी संसारमा छौँ। अनि मैले पनि अब आउने दिनहरूमा धेरै कुराहरू गर्नुपर्नेछ, जिम्मेवारी पाएको छु, अनि त्यो सबै कुरामा चाहिँ परमेश्वरको भए, परमेश्वरको अनुग्रहमा म रहन सकौँ, अनि त्यो नै मेरो आशिषको कुरा हो। हजुरहरूले सुनिदिनु भयो मेरो आशिष,
0: एकदमै
1: धन्यवाद, हृदयदेखि धन्यवाद भन्न चाहन्छु। अनि म यति नै राख्छु दिदी।
0: जय मसीह। हजुर, उहाँ हुनुहुन्थ्यो नैना थापाज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। म एकदम उडिरहेको छु, म एकदमै खुसी छु, आनन्दित छु, अनि प्रभुले मलाई दिनुभएका जिम्मेवारीहरू मैले निभाउँदैछु, अनि प्रभुले मलाई समेट्दै हुनुहुन्छ भन्ने कस्तो राम्रो तरिकाले उहाँले बताउने हुनुहुन्थ्यो। तपाईँसँग पनि यस्तो आशिषका कुराहरू हुन सक्छन्, किनकि यो चाहिँ मानिसले दिने कुरा होइन रहेछ कि, यो चाहिँ परमेश्वरले दिने कुरा हो। अनि जब हामीलाई परमेश्वरले यस्ता कुराहरू दिनुहुन्छ, हामी एकदमै हलुङ्गो हुन्छौँ, हाम्रा हृदयका बोझहरू होइन हामीले उहाँसँग बिसाउँछौँ भने चाहिँ उहाँले एकदमै हलुङ्गो जुवा दिन्छु भन्नुभएको छ नि त। त्यो कारणले गर्दा हाम्रो आफ्नो जीवन भोगाईहरू छ। नैना थापाज्यूको जस्तै तपाईँको भोगाई नहुन सक्छ र तपाईँको जस्तो नैना थापाज्यूसँग नहुन सक्छ। त्यो कारणले गर्दा त परमेश्वरले एक अर्कासँग भएको कुराहरू एक्सचेन्ज गर अथवा बाँड र उत्साहित बनाऊ एक अर्कालाई भन्नुभएको छ होइन। यो जस्तो ठूलो कुरा केही छैन। अहिलेको व्यस्तताको संसारमा मानिसहरूले मानिससँगका ती उत्साहका कुराहरू सुन्न एकदमै मुस्किल छ। त्यो कारणले गर्दा तपाईँ र मलाई चाहिँ प्रभुले आह्वान गर्दै हुनुहुन्छ, उत्साहका कुरा सुना, उत्साहका कुराहरू सेयर गर। अनि यो समय चाहिँ हो तपाईँहरूले उत्साह बाँड्ने। तपाईँहरू आउनुहोस्, उत्साहका कुराहरू बाँड्नुहोस् भन्न चाहन्छु। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ। हाम्रो श्रोताहरू आज कहाँ व्यस्त हुनुहुन्छ अनि एकदमै व्यस्त हुनुहुन्छ जस्तो छ, जतिसुकै व्यस्तता भए पनि आउनुहोस् न, एकछिन कुराकानी गरौँ। तपाईँले पाउनुभएका आशिष, उत्साहका कुराहरू बाँडौँ। अघि मैले सुरुवातमा भन्दै थिएँ, भौतिक कुराहरू मात्रै अनि हामीसँग प्रशस्त हुँदा मात्रै, हामी खुसी हुँदा मात्रै हामीसँग आशिष हुँदैन है। हामीसँग दुःख हुँदा पनि, हामी भत्किरहेको अवस्थामा पनि, हामी टुटिरहेको अवस्थामा पनि, हेर्नुहोस् त, येशु ख्रीष्ट क्रुसमा टाँगिँदै हुनुहुन्थ्यो तर त्यसमा पनि आशिष थियो, किनकि त्यस पछाडि पनि अर्को एउटा अध्यायको शुरूआत हुँदै थियो नि त होइन, मानिसले छुटकारा पाउँदै थिए, त्यो अर्को कुरा हुनु आवश्यक थियो, पुनरुत्थान हुनुको निम्ति चाहिँ मृत्यु आवश्यक थियो। त्यो कारणले गर्दा तपाईँ र मेरो जीवनमा पनि के छ होइन, भइरहेको परिस्थिति हुनु आवश्यक छ होला अर्को कुरा हुनको निम्ति, अर्को अध्याय अर्को च्याप्टर ओपन हुनको निम्ति। कोही हुनुहुन्छ आउनुसँग, उहाँलाई स्वागत गर्नेछौ। हेलो, स्वागत छ हजुरलाई।
2: हजुर धन्यवाद। सरी ल, मैले पुनः मात्रै भनेको छु हजुर ज्ञान सिस्टर है।
0: हजुर केही छैन, हामीलाई जो भनेर बोलाउँदा पनि हुन्छ।
2: सुन्नु भ्याउँदिन क्या सिस्टर, त्यही भएर चाहिँ मैले कन्फ्युज भयो
0: होइन होइन, यसमा माफी माग्नु पर्ने केही कुरा छैन, हामी भनिहाल्छौ नि म यो हो भनेर हामी भन्छौ, केही छैन त्यसको लागि। अनि हजुर आरामै हुनुहुन्छ?
2: हजुर म आरामै छु, अनि हजुर पनि आरामै हुनुहुन्छ नि?
0: हजुर म आरामै छु। अनि आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, धेरै लामो समय पछाडि कुराकानी गर्यौँ हामीले, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
2: हजुर एकदम सिस्टर, एकदमै हजुर
0: हजुर, हजुरको नाम एकचोटि बताइदिनुहोस् न। हजुर
2: म शान्ता सुनवार हो।
0: हजुर एकदम हरिसिद्धि भन्ने चाहिँ मलाई एकदमै याद छ, अनि नाम पनि याद छ तर भोइस आवाज पनि एकदमै याद छ, तर आज चाहिँ नाम ठ्याक्क याद हुन अलिकति गाह्रो भयो, किनकि तपाईँ र मेरो कुरा नभएको एकदमै लामो समय भइसकेको छ, त्यो कारणले गर्दा होला म एकदमै खुसी भएँ। आज
2: हाम्रो उपवास हुन्छ,
0: हजुर एकदमै खुसी लाग्यो, घरमा हुँदा समयलाई छुट्याएर आइदिनु भयो, आशिष बाँड्ने समयमा छौँ, उत्साहका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
2: परमेश्वरलाई धेरै धेरै धन्यवाद है, प्रभुको महिमा भएको होस्, अनि गुटिङ जेफएमबाट धेरै उत्साहका कुराहरू आशिषको कुराहरू बोल्नुहुन्छ, धन्यवाद है प्रभुलाई। अनि मैले चाहिँ अहिलेको जीवनहरूबाट है अहिलेको पुस्तक पढ्दा चाहिँ एकदमै आशिष पाउँछु कि है, अहिले चाहिँ जसरी उसको चाहिँ त्यो घाउ खटेर आउँदा है आफ्नो श्रीमतीले परमेश्वरलाई सरापेर मर्नुहोस् भन्दा पनि अहिले चाहिँ है सुख मात्रै ग्रहण गर्ने, दुःख चाहिँ ग्रहण नगर्ने, सुख र दुःख सबै ग्रहण गर्नुपर्छ भनेर होइन, परमेश्वरलाई चाहिँ कहिले पनि सरापेनन् है, आफूले बोलेका कुरामा कहिले पनि परमेश्वरलाई चाहिँ होइन पाप गरेनन् अयुबले चाहिँ, अनि कहिलेको भन्दा चाहिँ अयुबलाई चाहिँ दुई गुणा परमेश्वरले चाहिँ होइन धन सम्पत्तिमा पनि थपिदिनुभयो, अनि अयुब चाहिँ एउटा पूर्वका सबै मानिसहरूभन्दा चाहिँ एउटा महान व्यक्ति हुनुहुन्थ्यो है, अनि साँच्चै नै हामीले पनि अनि अयुबले जस्तै सबै परिस्थितिमा धन्यवाद दिनुपर्छ भन्ने कुराहरू होइन पहिलो थेसलोनिकीको पुस्तकमा पनि हामी पाउँदछौँ 5:18 है, सबै परिस्थितिमा धन्यवाद देऊ किनभने ख्रिस्त यीशुमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो भन्नुभएको छ है, अनि दुःख आउँदा सुख आउँदा होइन रोग आउँदा बिरामी आउँदा सबै परिस्थितिमा परमेश्वरलाई हामीले चाहिँ धन्यवाद दिनुपर्छ है, अहिले चाहिँ आफ्नो छोराछोरीहरू सबै गुमाइसकेर पनि होइन ऊ चाहिँ कहिले पनि विश्वासमा चाहिँ ढलफल भएन, कहिले पनि परमेश्वरलाई चाहिँ सरापेन है, बरु आफू जन्मेको दिनलाई चाहिँ उसले चाहिँ ढिकार्यो तर परमेश्वरलाई चाहिँ उसले चाहिँ कहिले पनि सरापेन है, सबै परिस्थितिमा परमेश्वरलाई चाहिँ धन्यवाद दिएको कुराहरू हामी पाउँदछौँ, अनि आफ्नो छोराछोरी गुमाउँदा पनि अयुबले चाहिँ के भन्नुभएको छ भनेपछि चाहिँ अनि परमेश्वरले नै दिनुभयो परमेश्वरले नै लानुभयो है, हामी नङ्गै आयु नङ्गै जान्छौँ है, अनि परमप्रभुको नाम चाहिँ धन्यको हो भनेर चाहिँ अहिले भनेको कुराहरू हामी पाउँदछौँ है, अनि ती कुराहरूमा चाहिँ एकदमै आशिषित भएको छु सिस्टर है, अहिले जस्तै हाम्रो विश्वास चाहिँ धलफल नभई स्थिर धैर्य भइकन अगाडि बढ्न सकिगौँ आज पनि हुन्छ, धन्यवाद छ लामो बोले मैले।
0: हजुर एकदमै आशिषमय कुरा अयुबको जीवनबाट अनि पहिलो थेसलोनीको पुस्तकबाट अरूले उत्साह दिनुभएको लागि एकदम धेरै धन्यवाद, परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अहिले भनेछौँ है त शान्ताजी। हजुर जयमसी, उहाँ हुनुहुन्थ्यो हरिषेत देवाट शान्ताजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, उत्साहले उत्साह नै जन्माउँछ, हेर्नुहोस् त उहाँले हामीलाई उत्साह दिनुभयो, पक्कै पनि हाम्रो जीवनमा हामी फेरि उत्साहित भएका छौं, र उत्साह चाहिँ अब भनौँ न अहिलेको समयमा विलासिताको त्यस्तो धेरै ठूलो विलासिता त होइन, हामी कतिपय होइन अब चिया कफी खाएर यत्तिकै समय बिताइरहेका हुन्छौँ अथवा कतै केही गरेर बसिरहेका हुन्छौँ, मानिसहरूलाई कहिलेकाहीँ चिया कफी खाना भन्दा पनि कहिलेकाहीँ चाहिँ त्यो समय हामीले दिने उनीहरूको कुराहरू सुनिदिने होइन उनीहरूसँग समय बिताउने अथवा हामीले खर्च गरेको त्यो चाहिँ अरूलाई इन्भेस्ट गर्ने त्यो पनि एउटा चाहिँ उत्साहको कुरा हो क्या, त्यो भएको कारणले गर्दा चाहिँ थोकहरू मात्रै सधैँभरि उत्साहका कुराहरू हुँदैनन्, भावना पनि उत्साहको कुरा हुन्छ भनेर चाहिँ हामीले तपाईँहरूलाई उत्साह दिइरहेका छौँ। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउनेछु।

0: अजनकिने आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छौ। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे असल शुक्रबारमा छौं हामी र नेपालमा चाहिँ असल शुक्रबार अथवा शुक्रबारको दिन चाहिँ शनिबार छुट्टी हुने भएको भएर हामीलाई अलिकति वर्कलोड भनौँ अथवा अलिकति रिफ्रेस भएको जस्तो भोलि चाहिँ छुट्टी छ है भन्ने खालको एउटा मेन्टालिटी आउँछ कतिजनाको। यदि छुट्टी हुन्छ भने चाहिँ होइन प्राय चाहिँ सार्वजनिक छुट्टीको रूपमा चाहिँ नेपालमा शनिबारलाई हेरिन्छ। अहिले चाहिँ हप्तामा दुई दिन बिदा भइरहेको छ होइन कतिवटा अफिसहरूमा सबैमा होइन आइतबार शनिबार बिदा भइरहेको कारणले गर्दा शुक्रबार तपाईँहरूले फुल ड्युटी फुल स्कूलको पढाइहरू कलेजको पढाइहरू गरिरहनु भएको छ होला। जे होस् हामी जहाँ छौं जुन बारमा छौं जुन एउटा हरेक भनौँ न परमेश्वरले बनाउनु भएको कुरा चाहिँ हरेक कुराको नै मिनिङ छ क्या अर्थ छ यो बारहरू बराबरी आवर भए पनि होइन आइतबारको आफ्नो महत्व छ सोमबारको आफ्नो महत्व छ मंगलबारको आफ्नो महत्व छ अनि कुनै पनि बारमा कमसल खालको बार र एकदमै स्ट्रङ खालको बार भन्ने त होइन र पनि यो शुक्रबारको दिन चाहिँ यसु ख्रिस्टले क्रुसमा बलिदान दिनुभएको कारणले गर्दाखेरि चाहिँ कतिपटक चाहिँ टुट्नु अथवा बलिदान हुनु चाहिँ सकिनु होइन है त्यसले नयाँ मोड लिन्छ भन्ने कुराको एउटा ठूलो एउटा पाठ पनि हाम्रो लागि हो किनकि यसु ख्रिस्ट यो संसारमा आउनुभयो अनि शुक्रबारको दिन चाहिँ उहाँलाई क्रुसमा क्रुसिफाई गरियो भन्दै गर्दाखेरि चाहिँ त्यो के सकियो त भन्ने प्रश्न आउन सक्छ। क्रुसमा टाँगिनुको समयलाई कसरी हामीले असल भन्न सक्छौ भन्ने लाग्न सक्छ तर त्यहाँ टुट्दै गर्दाखेरि त्यहाँनिर भनौँ न पेलिँदै गर्दाखेरि चाहिँ त्यसले अर्को त्यो कुराले अर्को मोड लिँदै थियो होइन त्यस पछाडि के त भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा थियो। आज तपाईँ र मेरो जीवनमा पनि यदि हामी टुटिरहेका छौँ यदि हामी पेलिरहेका छौँ यदि हामी निराशमा छौँ होइन एकदमै हामी अप्ठ्यारो बाटो भएर गइरहेका छौँ सङ्घर्षशील बाटो भएर गइरहेका छौँ भने चाहिँ यो कुराले मलाई पनि यो बिहानी उत्साह दिएको कुरा चाहिँ त्यस पछाडि चाहिँ आउने एउटा नयाँ कुरा हुन्छ नि त्यो पनि हाम्रो लागि चाहिँ एकदमै ठुलो कुरा रहेछ होइन त्यो कारणले गर्दाखेरि चाहिँ यो शुक्रबारले चाहिँ यही नै कुरा हामीलाई सिकाउँछ टुट्नु भनेको सकिनु मात्रै होइन निराश हुनु अथवा भनौँ त्यो अप्ठ्यारो बाटो चाहिँ सकियो गन्तव्यको एन्ड भन्ने होइन तर त्यस पछाडि बगैँचाको बाटो अथवा एकदमै सुन्दर बगैँचामा हामी पुग्न पनि सक्छौँ नयाँ मोड हुन सक्छ भन्ने चाहिँ उत्साह हामीले तपाईँहरूलाई दिइरहेका छौँ। तपाईँहरू पनि उत्साहका कुराहरू बाँड्न सक्नुहुन्छ यो समय हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ र यस कार्यक्रममा रिचार्ज कार्डको व्यवस्था पनि गरिएको छ एकजनालाई उत्साहको लागि र रिचार्ज कार्ड चाहिँ स्पोन्सर गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले र यो समय तपाईँहरूको लागि हो अझै पनि 15 मिनट जति हामीसँग बाकी छ तपाईँले पाउनुभएका आशिष र उत्साहका कुराहरू बाँड्न सक्नुहुनेछ मैले पनि तपाईँहरूको बीचमा तपाईँहरूले नबाँड्नु भएको कारणले गर्दा केही कुराहरू बाँडिरहेकी छु र तपाईँहरू आशिषित भइरहनु भएको छ भन्ने मैले आशा पनि लिएकी छु र हामी हेर्छौँ भने चाहिँ कतिपटक चाहिँ शुक्रबारको अन्धकार चाहिँ के थियो भन्दाखेरि चाहिँ अस्थायी थियो कि यसको पछाडिको उद्देश्य चाहिँ अनन्त थियो यो कुरालाई चाहिँ हामीले भुल्नुहुन्न। हाम्रो जीवनमा पनि कहिलेकाहीँ लाग्छ नि हामीलाई अब चाहिँ अन्त भयो है अब चाहिँ सक्यो है भन्ने लाग्छ नि त्यसमा चाहिँ अनन्त थियो भन्ने कुरा चाहिँ हामी यहाँनिर पाउन सक्छौँ भने चाहिँ हाम्रो हातहरू आज अनुग्रहको माध्यमहरू बन्नु चाहिँ आवश्यक छ तिनीहरूलाई मद्दत गर्नुहोस् जसले तपाईँलाई फिर्ता केही दिन सक्दैनन्। यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। यसु ख्रिस्टले पनि त्यस्ता व्यक्तिहरूलाई मद्दत गर्नुभयो जसले चाहिँ उहाँलाई त्यसको बदलामा केही रिटर्न गर्नै सक्दैनथे। आज तपाईँ र मलाई पनि यो सन्देश उहाँले दिनुभएको छ र कोही श्रोता आइसक्नु भएको छ अनुसार हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हजुर जय मसी पम्फाजी एकदमै स्वागत छ हजुरलाई आरामै हुनुहुन्छ
1: म ठिक छु परमेश्वरको अनुग्रह हजुरहरू सबैजनाको प्रार्थनाद्वारा हजुर कस्तो हुनुहुन्छ
0: हजुर म एकदमै ठिक छु एकदमै सुन्दर मन लागेको कुरा चाहिँ हजुरको आमा कस्तो हुनुहुन्छ अहिले
1: मेरो आमा त्यही हो उठाइदिनुपर्छ अनि सुताइदिनुपर्छ त्यही हो अनि दुख्यो भनेर रुनुहुन्छ बेला बेलामा पहिला जस्तो त्यो दिनभरि रातभरि रुनी कराउने चाहिँ त्यस्तो चाहिँ अहिले छैन होइन धेरै कम भएको छ अनि बेला बेला चाहिँ दुख्यो भनेर रुनुहुन्छ
0: हजुर, हामी प्रार्थनामा याद गरिरहेका छौँ, प्रार्थनामा याद गर्नेछौँ। आशिष र उत्साहका कुराहरू अथवा हामीले भोगिरहेका कुराहरूबाट अरूलाई केही कुराहरू दिउँ भन्ने समयमा छौँ हामी यो समय। यो समय हजुरलाई दिन चाहन्छु।
1: हुन्छ, परमेश्वरलाई धेरै धन्यवाद। अनि परमेश्वरले आशिष दिनुभएको छ आमालाई, अति खाना खाने दुई दिनसम्म त खाना खानु भएन होइन, अनि मलाई त चिन्ता पनि लाग्यो। अनि खाना खानु भएन, अब नानीहरू बाबुलाई पनि भनी आमाले त खाना खाँदैन, के गर्ने होला, साह्रै गाह्रो जस्तो छ, चापे जस्तो छ नि भने है। अनि मैले अनि प्रार्थना नि गरेँ, अनि परमेश्वरलाई धेरै धन्यवाद, अहिले चाहिँ अनि फेरि खाना खान थाल्नु भएको छ है। त्यसको निम्ति अनि परमेश्वरलाई धेरै धन्यवाद। अनि त्यही हो, सुताउन उठाउन पर्छ, अनि त्यहाँबाट खाना खान बेलामासम्म मात्रै बस्नुहुन्छ, अनि त्यहाँबाट चाहिँ बस्न सक्नुहुन्न, जबरजस्ती नै बस्नुहुन्छ त्यति बेला चाहिँ, अनि खाएर अनि सुत्नुहुन्छ। अनि त्यही हो, परमेश्वरलाई धेरै धन्यवाद सबैजनाको प्रार्थनाद्वारा। अहिले त्यो पहिला जस्तो रुने कराउने चिचन चाहिँ छैन, बेला बेला चाहिँ दुख्यो भने रुनुहुन्छ, अनि म त्यहाँ उपस्थिति बोलाउनु बित्तिकै उपस्थित हुनु भएन भने अनि रिसाउनु पनि हुन्छ, ऐसाले ऐसाले काटेर म गर्दनमा काटेर म मर्छु भनेर नि भन्नुभयो अस्ति है। अनि परमेश्वरलाई धन्यवाद, अनि त्यही हो, अनि आशिष दिनुभएको छ, अनि परमेश्वरलाई धेरै धन्यवाद। अनि यहाँ हिजो पदे 10:22 परम प्रभुको आशिषले धन सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दुःख थप्नुहुन्न भनेर चाहिँ परमेश्वरको वचन भन्नुभएको छ होइन। साँच्ची नै परम प्रभुको आशिषले चाहिँ धन सम्पत्ति ल्याउँछ, अनि अनि उहाँले चाहिँ त्यसमाथि दुःख थप्नुहुन्न। अनि यो वचनहरू मलाई एकदमै यादहरू आउँछ, अनि नवे 1:7 अनुसार होइन, परम प्रभु असल हुनुहुन्छ, दुःखको समयमा नि उहाँ नै शरण स्थान हुनुहुन्छ, र उहाँमा भरोसा राख्नेहरूलाई हेरविचार गर्नुहुन्छ भनेर त्यो पदमा नि भनेको छ मलाई चाहिँ। अनि राति यसो सुत्दाखेरि चाहिँ अनि त्यो वचनहरू एकदमै यादहरू आउने होइन, जब हामीलाई दुःख र कष्टहरू आउँछ, आपत विपत आउँछ, अनि परमेश्वर चाहिँ हाम्रै साथमा हुनुहुँदो रहेछ नि त होइन, वचन अनुसार त, अनि फेरि त्यो माथि दुःख पनि हामीलाई थप्नु हुँदो रहेछ भनेर चाहिँ त्यो वचनहरू एकदमै मलाई याद आउँछ, पदहरू। अनि त्यो वचनहरूले एकदमै सान्त्वनाहरू मिलेको छ, अनि परमेश्वरलाई धन्यवाद। अनि हजुरहरूको कार्यक्रमले नि एकदमै आशिषमय भएको छु, एकअर्काको लागि आशिषहरू सुन्दा भजनको स्वरू सुन्यो भने म सङ्गतिमै बसिरहेछु जस्तो मलाई अनुभव हुन्छ, अनि त्यस कारणले म एकदमै आशिषमय छु मिस। अब सबै कुरा मलाई नि शक्ति दिनुभएछ, अनि आमालाई उठाउन पनि खुवाउन स्याहार सुसार गर्नलाई नि मलाई परमेश्वरले शक्ति बल दिनुभएको छ, अनि राति पनि एक्लै सबैले अरूले भन्थे यता गाउँतिर, अनि आमालाई केही भयो भने तपाईँ एक्लै हुनुहुन्छ, अनि कति गाह्रो हुन्छ होला केही भयो भने एक्लै, अनि बहिनीलाई बोलाउनु भन्दै हुन्थ्यो, अनि नबोलाउने बहिनीहरूलाई थाहा छँदैछ, अब नन्द त हिँड नजिकै हुन्छ जेठी नन्द, अनि थाहा छँदैछ उहाँहरू आउनुपर्ने ठा, मैले के बोलाउने हो र बोलाउनु बस्न आउनु भन्दा त मान्नुहुन्न भनेर चाहिँ मैले त्यसो भन्नु, जे गर्नुहुन्छ भलाइ गर्नुहुन्छ भनेर म अरूलाई नि भन्थेँ, अनि परमेश्वरलाई धन्यवाद, जे गर्नुहुन्छ भलाइ गर्नुहुने, अनि म चाहिँ धन्यवाद दिन्छु प्रभु, यो यस्तै परिस्थितिबाट नि अब के पाठहरू सिकाउँदै हुनुहुन्छ होला होइन हामीलाई, अनि उहाँ त मार्ग निर्देशन हामीलाई देखाउन हुने होइन, हामी कसरी जिएको थियो कस्तो भइरहेको थियो, अनि परमेश्वरले अब सही बाटोमा हिँडाउनको लागि पनि हुनुहुन्छ, योभन्दा बढी आशिष दिनको लागि पनि हुनुहुन्छ होइन र, अनि उहाँको योजनालाई हामी कसैले पनि थाहा हुँदैन, अनि उहाँको योजनालाई कसैले विफल पार्न पनि सक्दैन, यो वचनहरू एकदमै मलाई याद आउँछ, अनि परमेश्वरलाई धन्यवाद, अनि हजुरहरूको कार्यक्रम सुन्दा पनि एकदमै आशिषमय हुन्छु, यही हो आशिष, परमेश्वरलाई धन्यवाद, अनि मलाई सुस्वास्थ्य सुरक्षा राख्नु भएको छ, अनि नानीलाई पनि कामहरू जुटाउनु भएछ असल प्रकारले, बाबु पनि पास भएको छ, अनि त्यस कारणले होइन दुःख र कष्टको साथसाथै पिर मर्काको साथसाथै अनि आशिष पनि पछि लाग्छ नि हाम्रो जीवनमा होइन र, हामी यो दुःख र कष्ट मात्रै सम्झिने होइन, त्यो हामीले आशिषहरूलाई पनि हामीले सम्झेर चाहिँ एकदमै एकदमै मलाई उत्साह हौसला मिलेको छ, परमेश्वरलाई धन्यवाद, अनि तपाईँहरू सम्पूर्णलाई शर्मी सबैलाई सुन्ने व्यक्तिहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु मेरो निम्ति, मेरो छोराछोरीको निम्ति, आमाको निम्ति, सबैजनाले प्रार्थनामा सम्झिनु भएको छ र अनि यसरी अटल स्थिर रहनलाई परमेश्वरले सहायता गर्नुभएको छ। अनि फोन गरिरहनुहुन्छ माया दिदी, माया मगर दिदीले, पम्फा दिदीले, अनि अम्बिता महजनले, चन्द्रमाया बहिनीले धेरै उत्साह हौसला दिनुहुन्छ, फोन गरिरहनुहुन्छ मेरो निम्ति, कति वास्ता फिक्री गरेर प्रार्थना गरिरहनुहुन्छ उहाँहरू सम्पूर्णलाई, सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु मिस। यही हो आशिषहरू।
0: एकदमै उत्साहका कुरा हामीसँग बाँडिदिनु भयो। हरेक अवस्थामा परमेश्वरको प्रेमलाई थाहा गर्नु चाहिँ यो एकदमै महत्वपूर्ण कुरा पनि हो र यो समय हामीले तपाईँबाट यो कुरा देखि पनि रहेका छौं। परमेश्वरले अझै सामर्थ्य, बल अनि आशिषहरू तपाईँलाई दिनुभएको होस् र चंगाई पनि आमालाई परमेश्वरले दिनुभएको होस् भन्ने हाम्रो प्रार्थना छ। धेरै धन्यवाद, व्यस्तताको बावजुद पनि हामीसँग कुराकानी गरिदिनु भयो। धेरै धेरै धन्यवाद। छुटाउँ है तपाईँलाई।
1: हुन्छ मिस, जय मसी।
0: जय मसी। वान इन्टु पम्पा गोपालेज्यू चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आउनुभएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। आजको अन्तिम कलर उहाँ नै हुनुहुनेछ। हेलो।
2: हेलो हजुर, जय मसी।
0: जय मसी। साराजी स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
2: एकदमै आरामै छु म्याम। अनि हजुरहरू कस्तो हुनुहुन्छ? आनन्दै हुनुहुन्छ होला, प्रार्थना यही छ।
0: हजुरको प्रार्थना अनुसार हामी एकदमै आनन्दित छौ अनि एकदमै खुसी छौ तपाईँहरूसँग यसरी कुराकानी गर्न पाउँछौ। अनि हाम्रो साराजीको कामहरू, सेवकाईहरू कस्तो भइरहेको छ? आशिष र उत्साहका कुराहरूको समयमा छौ, यो समय तपाईँलाई दिन चाहन्छु।
2: हजुर, सेवकाई पनि ठिकै छ, भइरहेको छ। हिजो संगति थियो मेरो हाम्रो कोठामा, अनि संगतिहरू भइरहेको छ। अहिले चाहिँ मैले यो बेलुकाको काममा जानुपर्ने भएर मैले घरेलु संगति चाहिँ भ्याएको छैन, हिजो आफ्नोमा चाहिँ मैले भ्याएँ। प्रभुलाई धेरै धन्यवाद भएको होस्। अनि अहिले अब त्यो अलिअलि काम पाएको छु, काम जे होस् प्रभुले जुटाउनु भएको काम, म आनन्दित छु अनि फेरि हर्ष छु। हामीलाई त्यो जस्तो सुकै संकटमा पनि हामीले आनन्द चाहिँ महसुस गर्यो भने प्रभुले सबै कुराबाट छुटकारा दिनुहुन्छ। मेरो छोरीका काम छैन, त्यो कामहरू पनि जुटेको होस् भनेर प्रार्थना गरिदिनु होला म्याम। म एउटा वचन पढ्न चाहन्छु है। हुन्छ, म यौना 16:21-22 वचन पढ्छु है। बालक जन्माउने बेला स्त्रीलाई पीड़ा हुन्छ, किनकि त्यो बेला आएको हुन्छ तब त्यसले बालक जन्माउँछिन्, तब तिनले त्यस वेदनाको सम्झना हुँदैन, किनकि संसारमा एउटा बालकको जन्म भयो भने कुरामा तिनी हर्षित हुन्छन्। यसै गरी नै अहिले तिमीहरू पनि शोक हुन्छ, तर फेरि तिमीहरूलाई देख्नेछु, तिमीहरूको हृदय आनन्दित हुनेछ, अनि कसैले तिमीहरूको आनन्द तिमीहरूबाट खोज्ने छैन। प्रभुलाई धन्यवाद भएको होस्। अनि म 23 वचन पनि पढ्छु, 23:23 है म्याम। अनि मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरू आनन्दित होस्। संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर साहस गर, किनभने साहस गर, मैले संसारलाई जितेको छु। साँच्ची नै हाम्रो संसारमा दुःख कष्ट यदि भनौँ भनेदेखि हामीले दुःख कष्ट नआइकन प्रभुलाई चिन्दै चिन्दैनौ। जब हामी उहाँको दुःख कष्टमा हामी सहभागी हुन्छौँ होइन, हामीलाई चाहिँ लुकेको गर्दनलाई खोजेर अनि फेरि हामीलाई चाहिँ असल मोती किने जस्तो भएर प्रभुमा अघि बढ्न सक्यो भने मात्रै हो। अनि प्रभुले यो पनि भन्नुभएको छ, प्रभु भन्ने तिमीहरू स्वर्गमा जान सक्दैन, जसले मेरो पिताको आज्ञा पालन गर्छ त्यही मात्रै मेरो राज्यमा प्रवेश गर्छ भन्नुभएको छ है। पहिला परमेश्वरको राज्य र धार्मिकताको खोजी गरौं, सबै थोक उहाँले थपिदिनुहुन्छ। आमेन।
0: हजुर, एकदमै धेरै धन्यवाद। आशिषमय कुरा हामीसँग बाँडिदिनु भएको छ, परमेश्वरले आशिष दिनुभएको। हामी कार्यक्रमको अन्ततिर आएको कारणले गर्दा धेरै लामो कुराकानी गर्न सकेनौ।
2: मैले फुल लगाएको थिएन, लाग्यो अनि उहाँ तितलङबाट दिदीले फोन गर्नुभएको थियो, त्यो पनि मैले सुने है। उहाँलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु, किनभने उहाँको लागि निरन्तर प्रार्थना छ। आमाको लागि पनि म प्रार्थना गरिदिन्छु। उहाँको जस्तो साहस छ नि, त्यो साहस चाहिँ कहिले पनि उहाँबाट कसैले खोसेर लाने छैन।
0: आमेन। पक्कै पनि हजुर, एकदमै आशिषमय कुरा बताइदिनु भएको लागि धन्यवाद।
3: हजुर, उहाँ हुनुहुन्थ्यो सारा तामाङज्यू। रातो पोलदेखि हामीलाई फोन गरेर साथ दिनुभएको थियो। एकदमै मिठो वचन, अथवा भनौँ उत्साहको वचन, योहन्नाको पुस्तक 16:21-23 तपाईँहरूले फुर्सदमा पनि पढ्न सक्नुहुनेछ। कष्ट आउँछ, तर त्यो कष्टमा चाहिँ किन खुसी हुनुपर्छ भन्दाखेरि चाहिँ कष्ट पछाडि चाहिँ आनन्द छ है। परमेश्वरले आनन्द राखिदिनु भएको छ, जस्तो रात पछाडि दिन हुन्छ भनेको छ, दिन पछाडि पनि रात हुन्छ। यो कुरालाई चाहिँ हामीले स्वीकार्नुपर्छ। यो चाहिँ नेचुरल कुरा हो र परमेश्वरले हामीलाई एउटै कुरामा रहनको निम्ति बनाउनु भएको होइन भन्ने कुरा चाहिँ यो वचनहरूबाट हामी थाहा गर्न सक्छौ। आज जो जतिजनाले उत्साहका कुराहरू, आशिषका कुराहरू, आफ्नो भोगाईका कुराहरू बाँध्नु भएको छ, एकदमै आशिषमय कुराहरू छ, उत्साहको कुराहरू छ। र तपाईँले दिनुभएको कुरा असल कुरा दिनुभएको छ। अघि एकदम मोतीको कुरा गर्दै हुनुहुन्थ्यो एकजनाले होइन, त्यो कारणले गर्दा चाहिँ बहुमूल्य कुरा दिनुभएको छ। परमेश्वरले पनि तपाईँलाई बहुमूल्य कुरा दिनुभएको होस्। र सबैजनाको आशिष र उत्साहका कुराहरू एकदम बहुमूल्य थिए। तपाईँहरू सबैजना परमेश्वरमा विनर हुनुहुन्छ, हाम्रो नजरमा विनर हुनुहुन्छ। कार्यक्रमको नियम अनुसार एकजनालाई मैले विनर बनाउनुपर्छ र आजको विनर हुनुभएको छ हरिसिद्धिबाट फोन गरेर साथ दिनुभएको थियो शान्ताजी, यहाँलाई एकदम बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु र यहाँहरूलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनुहोस्, हामी तपाईँलाई रिचार्ज कार्ड नम्बर पठाइदिनेछौ। प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञान बिदा हुन चाहन्छु। तपाईँहरूको फ्राइडे एकदम आशिषमय रहोस्। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ। हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
2: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्युज युथ क्लब।
2: जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत हामी युवाहरूसँगको कुराकानीहरू र युवाहरूसँग सम्बन्धित उत्साहका कुराहरू चाहिँ राख्दै आइरहेको छौं र आज पनि कार्यक्रम अवधिभर हामी तपाईँलाई यसरी नै साथी नै छौं। विभिन्न विषयहरूमा रहेर हामी उत्साह दिन्छौं, विशेष गरिकन युथहरूलाई, युवाहरूलाई चाहिँ एकदमै हामी विभिन्न कुराहरूद्वारा चाहिँ उत्साह दिने प्रयास गर्दछौ। आज पनि एउटा विशेष विषयमा रहेर म केही कुराहरू राख्न गइरहेको छु, तर कार्यक्रमको शुरूआत एउटा गीतबाट म गर्न चाहन्छु। गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छु।

निगनी मिठो गीत तपाईँको निम्ति राख्यो र कार्यक्रम गुड न्यूज युथ क्लब तपाई सुन्दै हुनुहुन्छ र मैले भर्खरै मात्र एउटा लाइन पढ्ने मौका पाएको थिएँ। आज हामी त्यही लाइन अथवा भनौँ त्यही शब्दहरूमा रहेर आज युवाहरूलाई केही उत्साह म दिन गइरहेको छु। आज एकदमै हामी टिपिकल युथहरूको लागि केही कुराहरू राख्न गइरहेको छु जुन चाहिँ एकदमै महत्वपूर्ण पनि छ, अलिकति गहिराईमा पनि छ, सँगसँगै कतिचोटि युथ अथवा भनौँ युवा अवस्थामा हामीले महसुस गर्नुपर्ने कुराहरू पनि आज तपाईँको लागि म राख्न गइरहेको छु र अवश्य पनि एकदमै गहिरो आत्मालाई छुने सोच्न बाध्य बनाउने विषयहरूमा आधारित रहेर आज हामी कुरा गर्न गइरहेको छौं र त्यो अंग्रेजीमा लाइन चाहिँ यस्तो छ, लेट साइलेन्स रिभिल द होल्ड, लेट एब्सेन्स एक्सपोज द अट्याचमेन्ट, लेट द क्रेभिङ सो यु वे यु वर्सिप हेज वन्डर्ड। यसलाई नेपालीमा भन्नुपर्दाखेरि मौनताले तिमीलाई के कुराले बाँधेको छ देखाउँछ, अभावले तिमी कुन कुरामा अत्यधिक जोडिएको छौ भन्ने प्रकट गर्छ, अनि तिम्रो लालसाले तिम्रो आराधना कहाँ भड्किएको छ भन्ने देखाउँछ। र आज हामी चाहिँ के कुराहरूलाई हेर्न गइरहेको छौं भन्दाखेरि किन केही कुरा बिना हामी बेचेन हुन्छौं, किन केही मानिसहरूको एब्सेन्स अथवा भनौँ उनीहरूको अनुपस्थितिले हामीलाई तोडिदिन्छ र किन कहिलेकाहीँ परमेश्वर भन्दा पनि अरू कुरा हाम्रो चाहिँ हृदयको केन्द्र बन्न पुग्छ। आज यो विषयहरूमा रहेर हामी चर्चा परिचर्चा गर्नेछौ कार्यक्रम गुड न्यूज युथ क्लब मार्फत। र अवश्य पनि हामीले चाहिँ हेर्ने पहिलो कुरा भनेको चाहिँ साइलेन्स रिभिल्स द होल्ड भन्ने विषयमा केही कुराहरू हामी हेर्नेछौ। कहिल्यै तपाईँले चाहिँ याद गर्नुभएको छ जब फोन हामीसँग भएको फोनहरू चाहिँ साइलेन्ट हुन्छ, जब म्यासेजहरू आउँदैन, जब सोशल मिडिया बन्द हुन्छ, जब कसैले चाहिँ ध्यान दिँदैन अथवा अटेन्सन दिँदैन, त्यो साइलेन्सले चाहिँ हाम्रो हृदयभित्र के भइरहेको छ भनेर चाहिँ त्यसपछि प्रकट गर्न सुरु गर्दछ। हो, धेरै पटक हामी भन्छौ म एकदमै स्ट्रङ छु, तर साइलेन्स भन्ने कुराहरू जब शान्त हुने कुराहरू आउँदछ त्यो समयमा हामीलाई कतै न कतै एक प्रकारले डर होइन एन्जाइटीहरू चाहिँ सुरु हुन थाल्दछ। किन? किनकि साइलेन्सले चाहिँ हाम्रो चाहिँ निर्भरता देखाउँछ, हामी केमा निर्भर छौ, कुन कुरामा हामी यस्तो धेरै निर्भर भएर बसिरहेको छौं, लागिपरेको छौं भन्ने कुरालाई चाहिँ देखाउन सुरु गर्दछ। त्यो चाहिँ के कुराले सुरु गर्दछ भन्दा जब त्यहाँ साइलेन्स सुरु हुन्छ अथवा भनौँ शान्त समयहरू जब सुरु हुँदछ र साइलेन्सले त्यही भएर सबै कुराहरूलाई चाहिँ प्रकट गर्छ भनेर चाहिँ कतिचोटि हामी भन्ने पनि गर्दछौ। र आजको जेनेरेसन लगातार विभिन्न प्रकारको डिस्ट्राक्सनमा छ, जस्तै कि अहिले अब एकदमै सोसल मीडियाको कुराहरू छ, नोटिफिकेसनहरू आउँछ, त्यहाँ रिल्सहरू आउँछ, भ्यालिडेसनको कुराहरू, कसैले तपाईँलाई महत्व दिन्छ दिँदैन भन्ने कुराहरू, अटेन्सनको कुराहरू, रिलेसनशिप सम्बन्धका कुराहरू आउँदछन्। हामी शान्त समयबाट चाहिँ भागिरहेको छौं भन्ने कुरालाई चाहिँ अहिलेको जेनेरेसनले यो कुराहरूलाई बुझ्न सकिरहेको छैन। शान्त समय एकदमै धेरै महत्वपूर्ण छ, साइलेन्स भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ। यसै कारण पनि मलाई यो फ्रेजले एकदमै अट्र्याक्ट गरे आज, कि साइलेन्स भन्ने कुराले चाहिँ धेरै कुराहरू जो चाहिँ प्रकट भएका छैनन् ती कुराहरूलाई प्रकट गर्नको लागि सहायता पुर्याउँदछ। जब एब्सेन्सको कुराहरू आउँदछ होइन, जब त्यहाँ केही कुराहरू चाहिँ नभएका कुराहरू आउँदछन् अनि त्यहाँबाट हामीलाई महसुस हुँदछ कि ए यो कुरालाई चाहिँ मैले कस्तो धेरै बाँधेर समातेर बसेको रहेछु है, अथवा फलानु व्यक्तिलाई त म कति धेरै परमेश्वर भन्दा पनि माथि पो राखिरहेको रहेछु भन्ने कुराहरू हामीले महसुस गर्न सुरु गर्दछौ। र हाम्रो आराधना परमेश्वरलाई दिनुपर्ने स्थान र आराधना चाहिँ आज कुन कुराहरूमा हामी धेरै भोकाएको कारणले गर्दाखेरि चाहिँ हामी अन्य कुरामा भट्किरहेका रहेछौ, तर अन्य कुरालाई नै आराधना गरिरहेको रहेछौ, तर परमेश्वरलाई दिनुपर्ने स्थान चाहिँ हामीले दिइरहेका रहेनछौ है भन्ने कुराहरूलाई चाहिँ हामीले महसुस गर्न सुरु गर्दछौ। यसकारण शान्त रहने कुराहरू, साइलेन्समा रहने कुराहरू होइन, शान्त हुने कुराहरू पनि कति धेरै महत्वपूर्ण छ भन्ने कुरालाई चाहिँ यी लाइनहरूबाट मैले एकदमै महसुस गरेको कारणले गर्दा आज हाम्रो श्रोताहरू जो युथहरू हुनुहुन्छ, जो वास्तवमा आज साइलेन्स भएर बस्न सकिरहनु भएको छैन, विभिन्न उहाँहरूलाई डिस्ट्र्याक्ट गर्ने कुराहरू, उहाँहरूलाई ध्यान केन्द्र
ध्यानलाई चाहिँ एउटा हुनुपर्ने कुरा भन्दा पनि अन्य कुराहरूमा चाहिँ केन्द्रित बनाइरहेको अवस्थाहरू छ। अहिले धेरै कुराहरूले चाहिँ हामीलाई हुन्छ नि बिजी बनाइरहेको छ। हामी केही न केही कुराहरूमा बिजी छौं, तर त्यो बिजी भएको कुराले हाम्रो जीवनमा चाहिँ हामीलाई एकदमै राम्रो गर्नुभन्दा पनि हामीलाई आश्वासित बनाउनु भन्दा पनि हामीलाई चाहिँ एकदमै निराश बनाउने, डर देखाउने, एन्जाइटी गराउने विविध कुराहरूतर्फ नै हामीलाई डोराइरहेको छ। यसकारणले गर्दाखेरि चाहिँ साइलेन्सले चाहिँ अवश्य पनि साइलेन्स रिभिल्स द होल्ड भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ। यसकारणले गर्दाखेरि तपाईँ हामी चाहिँ के कुरामा अडिरहेको छौं, के कुरामा हामी बाँधिरहेको छौं भन्ने कुराहरूलाई चाहिँ जब हामी शान्त भएर बस्न सुरु गर्दछौं, ती कुराहरूले चाहिँ हामीलाई प्रकट गर्न सुरु गर्दछ। यसकारण आज तपाईँ हामीलाई चाहिँ एकदम डिस्ट्राक्ट के कुराहरूले गरिरहेको छ भन्ने कुराहरू चाहिँ अति नै महत्वपूर्ण छ। र यी सबै कुराहरू सँगसँगै हामी चाहिँ कहिलेकाहीँ शान्त समयहरू पनि बिताउन आवश्यक छ। शान्त समय जब हामी बिताउँदछौ परमेश्वरसँग आफैसँग भने कचोटि हामी को हौं, म को हौं र म के चाहन्छु, मेरो जीवन कस्तो हुनुपर्छ भन्ने कुरालाई नै आफूले आफूलाई भेटाउन सुरु गर्दछौं। तर हामी शान्त समयहरू बिताउन मन पराउँदैनौ, शान्त समयहरू हामी बिताइरहेको छैनौ, जतिखेर पनि हामी केही न केही कुराहरूमा भट्किरहेको छौं भने चाहिँ त्यो कुराले हाम्रो जीवनमा थकान लिएर आउँछ, हामीलाई निराश पनि बनाउन सक्छ। म के हो र म को हुँ भन्ने कुरालाई सँगै हामी चाहिँ कहिलेकाहीँ शान्त समयहरू पनि बिताउन आवश्यक छ। शान्त समय जब हामी बिताउँदछौ परमेश्वरसँग आफैसँग भने कचोटि हामी को हौं, म को हुँ र

पदमा लेखिएको छ कि शान्त हौ अनि म परमेश्वर हुँ भन्ने जान है। र परमेश्वर चाहिँ नि त्यो शान्त समयहरूमा चाहिँ गहिराईमा उहाँ बोल्न सक्नुहुन्छ, तर आज हामी चाहिँ शान्त नै रहन सक्दैनौ, हामी साइलेन्समा रहन नै सक्दैनौ। यो कुरा एकदमै महत्वपूर्ण छ, विशेष गरिकन युथहरूको लागि होस् अथवा अन्य जोसुकै तपाईँ जुनसुकै उमेर समूहको व्यक्ति किन नहुनु भएको होस्, परमेश्वरको वचनले भने जस्तै नै तपाईँ हामी के आजको दिनहरूमा एकदम शान्त रहेर परमेश्वरलाई सुन्ने र परमेश्वरको आवाजलाई चाहिँ बुझ्ने प्रयास हामीले गरिरहेको छौं कि छैनौं। आज यो प्रश्न आफूले आफैलाई पनि सोध्नुहोस्, म शान्त रहेर परमेश्वरसँग शान्त समय बिताउन सकिरहेको छु कि छैन, कि त म पनि संसार सँगसँगै विभिन्न जे चलिरहेको छ अहिले संसारमा जे जे भइरहेको छ त्यही हो हल्लामा त्यही हुलमुलमा अगाडि बढ़िरहेको छु कि म हरेक दिन केही समय भए पनि शान्त समय परमेश्वरसँग बसेर आफैसँग बसेर मैले परमेश्वरको आवाजलाई सुन्ने प्रयास गरिरहेको छु कि छैन। यो एकदमै महत्वपूर्ण कुरा छ प्रिय श्रोता, र जो जति युथहरू हुनुहुन्छ अथवा तपाईँ जो जति हामीलाई सुनिरहनु भएको छ, परमेश्वरसँग भजन संग्रह 46:10 भने जस्तै नै शान्त रहेर परमेश्वरको आवाजलाई सुन्ने प्रयास गर्नुहोस्, किनभने आज संसार शान्त छैन वास्तवमा भन्ने हो भने संसारमा हामी विभिन्न प्रकारको आवाजहरू हो हल्लाहरू विभिन्न प्रकारको न्यूजहरू विभिन्न प्रकारको सन्देशहरू विभिन्न प्रकारका त्यहाँ क्रिटिसिजमको कुराहरूदेखि लिएर राम्रा नराम्रा सबै प्रकारका आवाजहरू हामी सुन्न सक्छौ, हामीलाई त्यति सहज भएको छ, सबै सुविधाहरू हामीलाई दिइएको छ। तर यी सबै आवाजहरूमा परमेश्वर तपाईँको लागि के चाहनुहुन्छ र परमेश्वरको आवाजले तपाईँलाई के भन्दैछ भन्ने कुरा के तपाईँ हामीले सुन्ने प्रयास गरिरहेको छौं र हाम्रो हृदयलाई शान्ति भइरहेको छ अनि हाम्रो जीवनलाई हामीले असल प्रकारले अगाडि बढ़ाउन सकिरहेको छौं कि छैनौं, यो एकदमै चुनौतीको कुराहरू छ। यसकारण शान्त समय बिताउन हाम्रो लागि एकदमै महत्वपूर्ण छ। र गायक एडविन देवानले पनि एउटा गीत गाउनु भएको छ, मलाई सम्हाल्नुहोस् मलाई डोर्याउनुहोस् म त कमजोर छु लर्खराउँदछु तपाईंलाई नै थाहा छ कि म सक्दिन तपाईँ बिना जीवन यसो यस्तै प्रकारको शब्दहरू छ जसमा चाहिँ एउटा शब्द मलाई अति नै मनपर्छ, प्रत्येक दिन हजारौं आवाजहरू गुन्जदछन् यो मस्तिष्कमा तीमध्ये तपाईँको आवाजलाई म चिन्न सकू। यो शब्दहरू वास्तवमा आजको दिनमा तपाईँ हाम्रो लागि पनि हो श्रोता, तपाईँ हामीले चाहिँ हजारौं आवाजहरू सुनिरहेको छौं, ती आवाजहरूमा शान्त समयहरू परमेश्वरसँग बिताएर परमेश्वरको आवाजलाई सुन्ने र परमेश्वरको आवाजलाई चिन्ने कि हामीले प्रयास गरिरहेको छौं, यो हाम्रो लागि एकदमै महत्वपूर्ण कुरा छ। आज हामीलाई धेरै हुन्छ नि हाम्रो ध्यानहरूलाई भट्काउने आवाजहरू छन्, हामीलाई निराश बनाउने आवाजहरू छ, हाम्रो हृदय तोड्ने आवाजहरू पनि छ भने एकैछिनको लागि खुशी दिने आवाजहरू पनि छ, तर ती मध्ये परमेश्वरको आवाजलाई चाहिँ के तपाईँ हामीले सुन्ने प्रयास गरिरहेको छौं। पुरानो नियममा जब परमेश्वरसँग अगमवक्ताहरूले कुराकानीहरू गर्नुहुन्थ्यो अनि त्यही कुराकानीहरू मानिसहरूमा उहाँहरूले प्रकट गर्नुहुन्थ्यो अनि त्यहाँ परमेश्वरको इच्छाहरू पूरा हुन्थ्यो, त्यस्तै आजको दिनहरूमा पनि तपाईँ हामी परमेश्वरको आवाज सुन्ने व्यक्तिहरू हौं, तर हामीलाई परमेश्वरको आवाज सुन्न नदिने धेरै कुराहरू छ, यसकारण ती कुराहरूलाई अलग गरेर परमेश्वरसँग शान्त समय पनि हामीले बिताउनु पर्दछ। यस्तै विषयहरूमा रहेर आज कुराकानीहरू गर्दै जानेछु म, तर यो समयमा यो अर्थपूर्ण गीतको साथ म तपाईँलाई दिन चाहन्छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र आज हामी कार्यक्रम गुनिजित क्लब मार्फत एउटा फ्रेजलाई लिएर चाहिँ डिस्कस पनि गरिरहेको छौं, कुराकानीहरू पनि गरिरहेको छौं र शान्त रहने कुराहरूप्रति पनि कुराकानीहरू गरिरहेको छौं र अघि अवश्य पनि मैले तपाईँलाई वचनहरूबाट पनि केही उत्साह दिएँ कि हामी चाहिँ शान्त भएर परमेश्वरको आवाजलाई सुन्ने प्रयास गर्नुपर्छ तर हामीलाई शान्त रहन नदिने धेरै कुराहरू पनि छन् र म केही प्रश्नहरू तपाईँलाई सोध्न चाहन्छु। यदि एक दिन तपाईँले चाहिँ फोन नचलाइकन बस्नु पर्यो भने तपाईँलाई कस्तो महसुस हुन्छ? यदि कसैले तपाईँलाई रिप्लाई नै गर्नु भएन भने तपाईँलाई कस्तो महसुस हुन्छ? यदि सोसियल मिडिया बन्द भयो भने तपाईँले आफूले आफूलाई कस्तो महसुस गर्नुहुन्छ? त्यही कुराहरूले चाहिँ तपाईँ हामीलाई कुन कुराले होल्ड गरिरहेको छ भन्ने कुराहरू चाहिँ थाहा हुन पनि दिन्छ। यस कारणले गर्दाखेरि आज तपाईँ हामीलाई के कुराले एकदम बाँधिरहेको छ, बन्दी बनाइरहेको छ भन्ने कुराहरू चाहिँ अति नै महत्वपूर्ण कुरा रहेको छ। र अर्को म तपाईँलाई फ्रेजमा लिएर जान चाहन्छु, एब्सेन्स एक्सपोजेज द अट्याचमेन्ट भन्छ दोस्रो लाइन अघि हामीले हेर्यौं। र कसैको एब्सेन्सले चाहिँ हामीलाई किन एकदमै असर पार्छ त? कसैको अनुपस्थितिले कसैको हाम्रो जीवनमा कोही स्पेसिफिक व्यक्तिहरू भएनन् भने हामीलाई किन असर पार्छ? किनकि कहिलेकाहीँ अट्याचमेन्ट चाहिँ हेल्दी हुँदैन, कसैसँग एकदम धेरै होइन त्यो नजिक भइरहने कुराहरू कहिलेकाहीँ स्वस्थकर नहुन पनि सक्छ र हामी सम्बन्धलाई चाहिँ परमेश्वरको ठाउँमा कचोटि राख्न पनि सुरु गर्दछौँ। फेरि यो भन्दै गर्दाखेरि हामी कसैसँग नजिक हुनु, सम्बन्ध राख्नु नराम्रो कुरा होइन, अवश्य पनि नराम्रो कुरा होइन। हामी त झन् प्रेममा जिउने मानिसहरू, हरेकसँग हामी नजिक हुनुपर्दछ र हरेकलाई हामीले प्रेम गर्नुपर्दछ, साथ र उत्साह दिनुपर्दछ। तर एउटा कुरा चाहिँ हामीले याद गर्नुपर्दछ कि हामीले परमेश्वरभन्दा पनि माथि कचोटि सम्बन्धलाई राख्छौँ अनि त्यही सम्बन्धले कचोटि हामीलाई निराश पनि बनाउँदछ। सुन्दा अलि नमिठो सुनेला,

तर तपाईँ हामीले गर्नुपर्ने कुरा भनेको चाहिँ पहिलो स्थानमा परमेश्वरलाई नै राख्ने हो र त्यसपछि चाहिँ हाम्रो सम्बन्धहरूलाई हामीले फक्राउने होइन सम्बन्धहरूलाई गोडमेल गर्ने सम्बन्धहरूलाई चाहिँ बनाउने कार्यहरू हामीले गर्नुपर्दछ। कचोटि हामीले यो धर्म भनेको सुन्ने गर्दछौं कि म फलानु व्यक्ति बिना बाँच्न सक्दिन, फलानु व्यक्ति बिना म मेरो जीवनको कल्पना पनि गर्न सक्दिन। तर प्रश्न के छ भन्दाखेरि कि हामी वास्तवमै चाहिँ ती व्यक्तिहरूलाई हृदयदेखि नै प्रेम गर्छौ कि ती व्यक्तिहरूमा चाहिँ हामी भर निर्भर भइरहेको छौं, डिपेन्ड भइरहेको छौं, त यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। यस कारणले गर्दाखेरि कसैसँग डिपेन्ड हुनु अथवा भर पर्नु र कसैलाई हृदयदेखि नै प्रेम गर्नु भन्ने कुरा चाहिँ एकदमै फरक छ। यदि तपाईँ कसैलाई हृदयदेखि प्रेम गर्नुहुन्छ भने त्यो व्यक्तिलाई तपाईँले त्यही अनुसारको साथ सपोर्ट उत्साह गर्नुहुन्छ, त्यही अनुसार तपाईँले सम्बन्धलाई एकदम राम्रो बनाएर लिएर जानुहुन्छ। तर कोही व्यक्ति प्रति तपाईँ डिपेन्ड भइरहनु भएको छ, निर्भर भएर जिरहनु भएको छ भने चाहिँ हो त्यो व्यक्तिहरूको अनुपस्थितिले चाहिँ तपाईँको जीवनलाई प्रभाव पार्छ। यस कारणले गर्दाखेरि हामी चाहिँ मानिसमाथि भर पर्ने होइन। ओहो, वचनले पनि हामीलाई स्पष्टसँग भनेको छ कि श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्दछ, तर आशिषित होस् त्यो व्यक्ति मानिस जसले चाहिँ परमप्रभुमाथि भरोसा गर्दछ। अब तपाईँ हामी कसै प्रति भरोसा गर्छौं कि कसैलाई प्रेम गर्छौं त यही कुराको दुईटा कुरा भिन्नता छुटाउन नसकेको कारणले गर्दा नै हामी धेरै निराश हुन्छौं। निराश पनि कोबाट? मानिसबाट हुन्छौं। किन? किन भन्दाखेरि हामीले प्रेम गर्नुपर्ने व्यक्तिहरूमाथि नै हामी एकदम भर, यही व्यक्तिले मलाई यो गर्दैला त्यो गर्दैला यो पाउँला म त्यो पाउँला होइन, अथवा त्यो कतिचोटि हामीले भावनात्मक साथ सपोर्ट पनि मानिसबाट नै धेरै एक्सपेक्ट गर्ने आशा गर्ने भएको कारणले गर्दा अनि त्यो कुरा नपाउँदा हामी निराश हुन्छौं। यस कारणले गर्दाखेरि पनि अघि मैले तपाईँलाई भन्दै थिएँ कि हामीले कतिचोटि परमेश्वरको स्थान पनि हामीले परमेश्वरलाई दिनुपर्ने ठाउँमा सम्बन्धहरूलाई दिइरहेको हुन्छौं। यस कारणले गर्दाखेरि पहिलो चाहिँ हामीले परमेश्वरलाई नै स्थानमा राखौं र मानिसहरूमाथि डिपेन्ड हुने मानिसहरूलाई मानिसहरूमाथि चाहिँ भर पर्ने निर्भर हुने भन्दा पनि परमेश्वरमाथि चाहिँ निर्भर हुनुहोस् र मानिसहरूलाई चाहिँ ईश्वरीय प्रेमले प्रेम गर्नुहोस्। यति भयो भने तपाईँ हामी निराश हुन पर्दैन र सम्बन्धलाई चाहिँ हामीले अझै धेरै बलियो बनाउन सक्छौं। यो चाहिँ अति नै महत्वपूर्ण कुरा रहेको छ र हामीलाई चाहिँ वचनले पनि यही भन्दछ कि तिमीहरूले चाहिँ म बाहेक अरू कुनै हुन्छ नि ईश्वरहरू नराख, देवताहरू नराख। आज चाहिँ कतिचोटि हामीले चाहिँ एकदम यो आइडोलिजमको कुराहरू पनि गर्छौं। कतिचोटि हाम्रो जीवनको आइडोल चाहिँ हामीले कतिवटा कुराहरूलाई बनाइरहेको हुन्छौं जुन चाहिँ ठिक होइन। वचन अनुसार त्यो पनि एक प्रकारको मूर्ति पूजा हो भनेर हामीलाई भन्दछ र आज चाहिँ सायद तपाईँ हाम्रो जीवनको आइडोलहरू होइन, हामीले एकदम मान्ने एकदम त्यो स्थान दिने कुराहरूमा चाहिँ कतिचोटि मानिसहरू पनि छन्। कतिचोटि हामीले त्यो अटेन्सनको कुराहरू मलाई एकदम मानिसहरूले होइन अटेन्सन दियोस् भन्ने कुराहरू पनि हुनसक्छ। हामीले हाम्रो जीवनको आइडोल बनाएको कुराहरू चाहिँ सायद रूपियाँ पैसा हुनसक्छ, सायद एकदमै पपुलारिटीको कुराहरू फेमस हुने कुराहरू पनि हुनसक्छ, सम्बन्धका कुराहरू हुनसक्छ, सुन्दरताको कुराहरू हुनसक्छ, करियरका कुराहरू हुनसक्छ भने भ्यालिडेसनको कुराहरू पनि हुनसक्छ। यस कारणले गर्दाखेरि आज तपाईँ हाम्रो जीवनको आइडोल हामीले केलाई बनाएको छौं? यदि मैले भर्खर भनेका कुराहरू जस्तै नै तपाईँले आफ्नो जीवनको आइडोल बनाउनु भएको छ, आफ्नो जीवनको एकदमै जुन कुरा बिना म बाँच्न सक्दिनँ भनेर यी कुराहरूलाई चाहिँ हामीले हाम्रो जीवनको त्यो आइडोलहरू बनाएको छौं र ती कुराहरूलाई चाहिँ हामीले एकदम उच्च स्थानमा राखेको छौँ भने हामी निराश हुन सक्छौ। खास भन्ने हो भने हाम्रो जीवनको आइडोल चाहिँ परमेश्वर नै हुनुहुन्छ। हामीले पहिलो स्थानमा राख्ने कुराहरू चाहिँ परमेश्वर नै हुनुहुन्छ, नत्र भने चाहिँ यी कुराहरूले हामीलाई कम्प्लिटली रूपमा चाहिँ हामीलाई हाम्रो हृदय टुटाउने कामहरू गर्न सक्छ, हाम्रो विश्वास गुमाउने कामहरू हुन सक्छ र त्यति मात्र होइन हाम्रो हृदयको शान्ति नै पनि हामीले गुमाउन सक्छौ र त्यो कुरा सायद कतिचोटि तपाईँ हामीले नबुझेको पनि हुन सक्छौ। यस कारणले गर्दाखेरि चाहिँ आज अलिकति फरक तर अलिकति वास्तविकता का कुराहरूलाई मैले आज राख्ने प्रयास गरिरहेको छु जो चाहिँ अहिलेको समयमा अहिलेको जेनेरेशनमा स्पेसली युथहरूमा र सँगसँगै हामी हरेकमा पनि यी कुराहरू भइरहेको हुन सक्छ। तपाईँ हाम्रो जीवनको उच्च स्थानमा हामीले कुन कुरालाई राखिरहेको छौं र त्यो कुराले के साँच्चै नै तपाईँ हामीलाई शान्ति दिइरहेको छ, हाम्रो जीवनलाई सुन्दर बनाइरहेको छ कि हामीलाई अझै धेरै निराश बनाइरहेको छ। यस कारणले विचार गर्नुहोस्, संसारमा भएका थोकहरू क्षणिक छ, एक दिन सबै कुराहरू बितेर जान्छ, तर परमेश्वर मात्र अनन्तसम्म हामीसँग रहन सक्नुहुन्छ र सबै कुराहरूलाई हामीले प्रेम गर्न सक्छौ, तर ती कुराहरूलाई हाम्रो जीवनको त्यो उच्च स्थानमा चाहिँ हामीले अवश्य पनि राख्नु हुँदैन, नत्र भने त्यही कुराहरूबाट कचोटि परमेश्वरले भन्नुभए जस्तै नै परमेश्वरलाई राख्नुपर्ने स्थानमा भन्दा पनि हामीले अनावश्यक कुराहरूलाई चाहिँ
ती स्थानहरू दिएर हामी हाम्रो जीवनको एकदमै निराश अवस्थाहरूमा पनि हुन सक्छौ र शान्ति गुमाइरहेको अवस्थाहरूमा पनि हुन सक्छौ। र यस्तै विविध कुराहरूलाई म राख्दै जानेछु, तर यो समयमा अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि गीतले भने जस्तो नै हामीले चाहिँ परमप्रभुलाई नै खोज्नु पर्दछ, किनभने सबै कुराहरूलाई थाहा गर्नुहुने परमेश्वर आज सर्वज्ञानी सर्वव्यापी परमेश्वर तपाईँ हामीले हाम्रो जीवनमा पाएको सौं र कार्यक्रम गुड न्यूज युथ क्लब तपाईँ सुन्दै हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा। र हामी तपाईँलाई यसरी नै निरन्तर साथी रहेको छ। आज हामीले चाहिँ हाम्रो जीवनको पहिलो स्थानमा अवश्य पनि परमेश्वरलाई राख्नु पर्दछ, उहाँसँग शान्त समय बिताउने र उहाँको आवाजलाई सुन्ने प्रयास गर्नुपर्दछ भन्ने कुराहरू गरिरहेको छौ। र परमेश्वरलाई पहिलो स्थानमा राख्नुको अर्थ चाहिँ फेरि यो होइन कि परमेश्वर हाम्रो परमेश्वर एकदमै इनसेक्योर हुनुहुन्छ भन्ने होइन, उहाँलाई सबै कुराहरू थाहा छ, यसै कारण हामीले उहाँलाई पहिलो स्थानमा राख्नु पर्दछ। जुन कुराले हाम्रो हृदयलाई सन्तुष्ट नै बनाउन सक्दैन त्यो कुरा चाहिँ परमेश्वरबाट मात्रै हामीले प्राप्त गर्न सक्छौं। उहाँले मात्रै हाम्रो हृदयलाई सन्तुष्ट बनाउन सक्नुहुन्छ, हाम्रो जीवनलाई सुन्दर बनाउन सक्नुहुन्छ। र उहाँलाई मात्र हाम्रो वर्तमान पनि थाहा छ भने भविष्य पनि थाहा छ। हामीलाई आमाको गर्भमा रचना गर्नुहुने परमेश्वर र हामी सृष्टि हुँदै गर्दा पनि हाम्रो भविष्य देख्नुहुने परमेश्वर, सबै कुराहरू जान्नुहुने परमेश्वर आज तपाईँ हाम्रो जीवनमा पाएको कारणले गर्दा उहाँलाई चाहिँ हामीले हाम्रो पहिलो स्थानमा राख्नु नै पर्छ। कारण उहाँलाई मात्र हाम्रो जीवनलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरा उहाँलाई थाहा छ र हाम्रो जीवनको सबै कुराहरूको स्रोत पनि उहाँ नै हुनुहुन्छ। अर्को लाइनलाई चाहिँ हामी हेरौं। अर्को लाइनले चाहिँ हामीलाई अवश्य पनि एकदमै महत्वपूर्ण कुरा के भनिरहेको छ भन्दाखेरि, लेट द क्रेभिङ सो यु वे योर वर्शिप has wandered. यो एकदमै महत्वपूर्ण लाइन अथवा भनौँ तेस्रो चाहिँ लाइन रहेको छ र यो लाइनलाई चाहिँ आज अहिले हामी फेरि पनि एक्सप्लोर गर्न गइरहेको छौँ र आज हामीले चाहिँ एउटा फ्रेजलाई लिएर कुराकानीहरू गरिरहेको छ अनि तिम्रो लालसाले चाहिँ तिम्रो आराधना कहाँ भड्किरहेको छ भन्ने कुराहरू चाहिँ देखाउँछ भन्ने कुराहरू चाहिँ यो लाइनले हामीलाई बताउन खोजिरहेको छ र आज हामीलाई भड्काउने र हामीलाई एकदमै डिस्ट्र्याक्ट गर्ने कुराहरू चाहिँ धेरै नै छ, जुन चाहिँ आज कार्यक्रमको सुरुदेखि नै मैले बारम्बार यो लाइनलाई चाहिँ दोहोऱ्याइरहेको छु। र हामी हाम्रो जीवनमा चाहिँ लगातार के चाहन्छौँ भन्दाखेरि अवश्य पनि हाम्रो सम्बन्धहरूको कुराहरू हामी चाहन्छौँ, हामी एकदमै सफल हुन चाहन्छौँ, होइन रुपियाँ पैसादेखि लिएर सबै कुराहरूमा हामी सुन्दरताका कुराहरूदेखि लिएर जो संसारले चाहिँ जुन जुन कुराहरूलाई एकदमै हुन्छ नि भ्यालिडेशन दिएको छ, जुन जुन कुराहरूलाई चाहिँ यो चाहिँ हुनुपर्छ है भनेर भनेको छ, त्यो सबै कुराहरू वास्तवमा हामी चाहन्छौ र त्यही भोकले चाहिँ कतिचोटि त्यही क्रेभिङले गर्दाखेरि चाहिँ हाम्रो आराधना कहाँ गएको छ भनेर चाहिँ हामीलाई स्पष्ट बनाउँछ। आज हाम्रो जीवनको आराधना कहाँ गइरहेको छ? रुपियाँ पैसातिर, सफलतातिर, सुन्दरतातिर, संसारले हामीलाई के देखाइरहेको छ त्यही कुराहरूतिर, होइन धेरै धेरै भन्दा धेरै अटेन्सनको कुराहरू, फलोवर्सको कुराहरू, लाइक्सको कुराहरू अथवा के कुराहरूमा हाम्रो आराधना आज भट्किरहेको छ भन्ने कुराहरू चाहिँ हामी कुन कुराहरूमा बढी समय बिताउन चाहन्छौँ, कुन कुराहरूमा हामी धेरै नै क्रेभिङ भइरहेको छौँ, कुन कुराहरूमा हामी धेरै होइन लालसा गरिरहेको छौँ। ओहो, लालसा शब्द नै आफैमा एकदमै अर्थपूर्ण छ। हामी कुन कुराहरूमा बढी आफ्नो समयहरू बिताउन चाहन्छौँ त्यही नै हाम्रो आराधनाहरू पनि गइरहेको छ र यो चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। मत्ती 6:21 भन्दछ, जहाँ तिम्रो धन हुन्छ नि त्यही नै तिम्रो मन पनि हुन्छ। र हाम्रो हृदय लगातार आज कहाँ दौड़िरहेको छ भन्ने कुराहरू नै हामी कहाँ आराधना गरिरहेको छ भन्ने कुराहरूलाई हामीलाई देखाउँदछ। र वर्शिप आराधना भनेको चाहिँ केवल गीत गाउनु होइन, होइन हामीले चाहिँ हाम्रो समय कहाँ बिताइरहेको छौँ, हाम्रो एनर्जी कहाँ दिन्छौँ, हाम्रो माइन्ड कहाँ हराइरहेको छ, हाम्रो हृदय कसको लागि चाहिँ एकदमै तृषित गर्छ, त्यो नै आराधना हो वास्तवमा भन्ने हो भने। र कहिलेकाहीँ चाहिँ हामी परमेश्वरसँग भन्दा पनि बढी यसरी नै संसारका थोकहरूमा, संसारले हामीलाई दिइरहेको अप्रुभलको कुराहरूमा, मानिसहरूको अप्रुभल खोज्ने कुराहरूमा, सोसल मिडियाको कुराहरूदेखि लिएर विविध विविध कुराहरूमा नै हामीले चाहिँ समयहरू बिताइरहेको छौँ अनि बिस्तारै बिस्तारै हाम्रो आराधना भड्किरहेको छ। हाम्रो आराधना परमेश्वरतिर जानुपर्ने भन्दा पनि हामीले धेरै समय केमा बिताइरहेको छ त्यो कुराहरूमा गइरहेको छ। र तपाईँलाई म यही नै भन्न चाहन्छु कि तपाईँ हामीले चाहिँ हाम्रो समय
का कुराहरू र हाम्रो हृदयको आराधनाका कुराहरू जो परमेश्वर चाहनुहुन्छ त्यो कुराहरूलाई चाहिँ हामीले नभट्काउँ होइन, अन्यत्र नगरौं, किनभने अघि नै पनि भनिसकेको छ जुन कुरालाई हामीले पहिलो स्थानमा राख्छौं त्यो नै हाम्रो लागि महत्वपूर्ण छ। र आज हामीले चाहिँ परमेश्वरलाई राख्नुपर्ने स्थानमा भन्दा पनि अन्य कुराहरूलाई राखेर त्यही कुराहरूलाई नै हामीले वास्तवमा डाइरेक्ट होस् अथवा इन्डाइरेक्ट होस् हाम्रो हृदयको वर्सिप चाहिँ त्यतातिर नै चढाइरहेको छौं जुन चाहिँ परमेश्वर अवश्य पनि हाम्रो जीवनबाट चाहनुहुन्न। तर पनि असल कुरा चाहिँ के छ भन्दाखेरि परमेश्वर अझै पनि तपाईँ हामीलाई चाहनुहुन्छ। यदि तपाईँ हामी हाम्रो जीवनको आराधना अन्य कुरामा दिइरहेको छौँ, हामी भट्किरहेको छौँ होइन, हामी शान्त समय बिताउन सकिरहेको छैनौँ, परमेश्वरको आवाजलाई सुन्न सकिरहेको छैनौँ, परमेश्वरलाई दिनुपर्ने कुरा हामीले दिन सकिरहेको छैनौँ भने अझै पनि परमेश्वर तपाईँ हामीलाई बोलाउँदै हुनुहुन्छ, हामीलाई फेरि पनि उहाँ फर्काउन चाहनुहुन्छ ती सबै हाम्रो डिस्ट्राक्सनबाट। उहाँ हामीलाई फेरि पनि आफैमा केन्द्रित गर्न चाहनुहुन्छ, आफ्नो हृदयलाई चाहिँ बरु तपाईँ हामीले अवश्य पनि ती सबै ध्यान केन्द्रित भइरहेका भड्किरहेका अनावश्यक कुराहरूमा समय बिताइरहेका ठाउँहरूबाट फर्काएर परमेश्वरको सामुन्ने चाहिँ हामीले लिएर आउनुपर्दछ। परमेश्वर तपाईँ हामी सबैजनालाई फेरि पनि चाहनुहुन्छ, बोलाइरहनु भएको छ र हामीलाई फेरि पनि उहाँले पुनः निर्माण पनि गर्न चाहनुहुन्छ र हामीलाई फेरि पनि उहाँले पुनः होइन एकदमै आनन्दमा शान्तिमा जीवन जिउनको लागि बोलाउँदै पनि हुनुहुन्छ। र अहिलेको समयमा युथहरूलाई चाहिएको कुरा भनेको आशा, शान्ति होइन, कहाँ गएर चाहिँ मेरो हृदयले शान्ति पाउँदछ, सफलता पाउँदछ भन्ने कुराहरू नै हो। यो सबै कुराहरू चाहिँ संसारको कुराहरूमा अनावश्यक तपाईँलाई एकदमै डिस्ट्र्याक्ट गर्ने कुराहरूमा होइन, तर परमेश्वरमा मात्रै तपाईँले पाउन सक्नुहुन्छ। त्यसपछि हेर्नुहोस् तपाईँले गरिरहेका सबै कुराहरूमा परमेश्वरले कसरी आश्चर्यमय तरिकाले तपाईँलाई सफल पनि बनाउनुहुन्छ, आशिषित पनि बनाउनुहुन्छ र तपाईँको जीवनलाई अर्थपूर्ण पनि मिनिङफुल पनि बनाउनुहुनेछ। तपाईँको इभन भविष्य पनि उहाँको हातमा छ, तपाईँलाई कुन बाटोमा कुन कुरामा कसरी सफल बनाउनुपर्छ, तपाईँको अध्ययन, तपाईँको जुन भिजनहरू छ, तपाईँको करियरका जुन प्लानहरू छ, सबै कुराहरूमा कसरी अगाडि बढाउनुपर्छ र कसरी प्रभुले आफ्नो महिमा पनि लिनुपर्छ र तपाईँको जीवनलाई अगाडि बढाउनुपर्छ र धेरैजनाको लागि तपाईँ एउटा आशिषको स्रोत बनाउनुपर्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ र उहाँले तपाईँलाई गाइड गर्दै पनि लिएर जानुहुन्छ। यसकारण आज जुन जुन अनावश्यक कुराहरूमा समय भट्किरहेको छ, कृपया फेरि फर्केर प्रभुको उपस्थितिमा आउनुहोस्, शान्त समयहरू बिताउनुहोस्, प्रभुको आवाजलाई सुन्ने प्रयास गर्नुहोस् र अवश्य पनि आफ्नो जीवनको आराधना चाहिँ परमेश्वरलाई नै चढाउनुहोस्। आफ्नो जीवनले चाहिँ होइन आराधना परमेश्वरलाई नै तपाईँले चढाउने प्रयास गर्नुहोस्। आज जे जे कुराहरूमा समय अनावश्यक बिताइरहनु भएको छ, सायद तपाईँ हामी ती कुराहरूलाई नै एकदम आइडल बनाएर आराधना गरिरहेको छौँ होला, तर ती सबै कुराबाट फर्किएर परमेश्वरलाई नै आराधना गर्नुहोस्। बाँकी सबै कुराहरूमा तपाईँलाई सफल बनाउने, आशिषित बनाउने होइन, तपाईँलाई गाइड गर्ने कुराहरूमा परमेश्वरले तपाईँको लागि काम गर्नुहुनेछ, कारण उहाँ तपाईँसँग बोल्न शुरू गर्नुहुनेछ। यही उत्साह सँगसँगै फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नर्सपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत आज हामीले शान्त समय बिताउने परमेश्वरको आवाजलाई सुन्ने आफ्नो जीवनको आराधना चाहिँ केवल परमेश्वरलाई नै चढ़ाउने तर संसारमा भएका अनावश्यक कुराहरूमा चाहिँ हामी भड्किने होइन भन्ने कुराहरूतर्फ नै आज मैले तपाईँलाई अलिकति भए पनि डोर्याउने प्रयास गरेको छु कार्यक्रम मार्फत र एकैछिन शान्त बसेर होइन परमेश्वरको आवाजलाई सुन्ने प्रयास गर्नुहोस् आफ्नो हृदयलाई पनि मैले के खोजिरहेको छु म केमा होइन निर्भर भइरहेको छु अनि मेरो आराधना चाहिँ कहाँ पुगेको छ भन्ने प्रश्नहरू आफूले आफैलाई सोध्नुहोस् कारण परमप्रभु परमेश्वरको वचनले पनि भन्दछ कि तिमीले चाहिँ परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले सारा प्राण र सारा चाहिँ समझले प्रेम गर भनेर उहाँले हामीलाई मतीको पुस्तक 22:37 उत्साह दिनुभएको छ परमेश्वरले हाम्रो हृदयको एउटा भागलाई मात्र होइन तर पूरा हृदय नै चाहनुहुन्छ भन्ने कुरालाई चाहिँ म तपाईँलाई यही उत्साह दिन चाहन्छु र आफ्नो जीवनको आराधना परमप्रभुलाई चढाउनुहोस् र परमप्रभुमा नै केन्द्रित हुनुहोस् परमप्रभुमा नै फोकस हुनुहोस् कारण जसले ईश्वरको राज्य र धार्मिकताको पहिलो खोजी गर्दछ उसको जीवनमा सबै कुराहरू परमेश्वरले थपिदिनुहुनेछ र यही उत्साहसँगै आउँछ भने म कार्यक्रमको अन्तिमतिर आइसकेको छु र यहाँहरूबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज क्लबबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एक्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
6: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्प्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
8: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
0: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
10: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार 1-2 बजेसम्म सुन्दै आइरहनु भएको छ र कार्यक्रम मार्फत चाहिँ हामी तपाईँलाई परमेश्वरको वचनहरूबाट उत्साह र मीठा मीठा गीत संगीतहरूको साथ दिँदै आइरहेको छौं र आज पनि कार्यक्रम अवधिभर तपाईँलाई सुन्ने साथ दिनेछौं र यो समयमा एउटा मीठो गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि कुराकानीहरू विषयवस्तुहरू सहित उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ। हामी वचनहरूबाट तपाईँको लागि उत्साह सँगसँगै गीत संगीतहरू सुनाएर साथ दिन्छौं र बुबा भन्ने शीर्षकमा म केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। हितोपदेश एक अध्यायको आठ पदले भन्दछ, आफ्नो बाबुको शिक्षा ध्यानसित सुन। एक दिन एकजना मानिस कपाल काट्ने पसलमा गए र एउटा केटाले भुइँ पुच्दै गरेको देखे। उसँग कुरा गरिसकेपछि उनले थाहा पाए कि त्यो केटाको बुबा थिएनन्। उनले सोधे, छोरा हुर्केपछि तिमी को जस्तै बन्न चाहन्छौ? केटाले जवाफ फर्कायो, महाशय म ऊ जस्तो बन्न चाहने मानिस मैले कहिल्यै भेटेको छैन। के तपाईँ विश्वास गर्नुहुन्छ कि प्रत्येक बालबालिकाका नायकहरूमध्ये कम्तीमा एकजना उसको बुबा हुनुपर्छ? के तपाईँ आफ्नो छोराछोरीहरूको निम्ति साँच्चै नायक हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँले तिनीहरूको लागि चाहिँ समय निकाल्नुपर्छ र उनीहरूलाई चाहिने बुबा बन्नको लागि काम गर्नुपर्छ। यदि तपाईँले त्यसो गर्नु भएन भने उनीहरूले गलत नायकहरू चुन्न सक्छन् र अन्त्यमा तपाईँको हृदय तोड्न सक्छन्। असल पिता कसरी बन्न सकिन्छ भन्ने बारेमा बाल मनोवैज्ञानिक वेड एफ हर्नले आफूलाई विशेषज्ञ ठान्दथे, तर जब चिकित्सकहरूले उनलाई क्यान्सर लागेको पत्ता लगाए र उनी अब छ वर्ष मात्र बाँच्नेछन् भन्ने कुरा बताए, तब उनले अचानक महसुस गरे कि एक बाबुको रूपमा उनको दक्षता अत्यन्तै कम थियो, विश्वविद्यालय स्तरको भन्दा प्राथमिक विद्यालय स्तरको मात्रै थियो। उनले भने, व्यक्तिगत रूपमा मलाई स्पष्ट भयो कि यदि म त्यो रोगले मर्थे भने मेरो अपुरो कार्य मेरो औषधि उपचारको कार्य हुने थिएन। मेरो अपुरो कार्य मेरा दुईजना सानी छोरीहरू हुने थिए, जो म स्वस्थ लाभ गर्दै आराम गरिरहेको अवधिमा हरेक बिहान म कहाँ आउँथे र मलाई चुम्बन गर्दै विदा हुन्थे। सौभाग्यवश वा दुर्भाग्यवश अधिकांश बाबुहरूले आफ्नो प्रकारको यस्तो प्रकारको चेतावनीमूलक संकेतहरू चाहिँ कहिल्यै पाउने छैनन्। तर यदि तपाईँले आफ्ना छोराछोरीहरूलाई व्यवस्था गरिरहनु भएको छ भने तपाईँलाई यस्तै प्रकारको चेतावनीमूलक संकेत चाहिन्छ चा।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र बुबा भन्ने शीर्षकमा हामीले तपाईँको लागि केही कुराहरू राखिरहेको छौं। हितोपदेश 3 को एक पदले भन्दछ, हे मेरो छोरा, आफ्ना बुबाको शिक्षा ध्यानसित सुन। यदि तपाईँ बुबा हुनुहुन्छ भने परमेश्वरले तपाईँलाई आफ्नो परिवारको अगुवा बन्ने आशा गर्नुहुन्छ। यसको अर्थ हुन्छ कि तपाईँ नेतृत्व गर्न चाहनुहुन्छ। राम्रो नेतृत्व बिना तपाईँका छोरा छोरीहरू पछि गएर समस्यामा फस्ने सम्भावना बढ़ी हुन्छ। भूतपूर्व अमेरिकी महान्यायाधिवक्ता विलियम बारले भनेका छन्, यदि तपाई अपराधसँग सबैभन्दा नजिकको एउटा कारक तत्वको बारेमा विचार गर्नुहुन्छ भने त्यो गरीबी, बेरोजगारी वा शिक्षा होइन, त्यो त यो परिवारमा बुबाको अभाव हो। दोस्रो कुरा भनेको तपाईँ कहाँ जाँदै हुनुहुन्छ, तपाईँले थाहा पाउनै पर्छ। आफ्नै जीवनको लागि स्पष्ट दिशा बिना तपाईँले आफ्नो छोराछोरीहरूलाई डोर्याउन सक्नुहुन्न। तपाईँले आफ्नो छोराछोरीलाई यौन, रूपियाँ पैसा, सम्बन्ध, विवाह र उनीहरूले छनौट गर्ने विधाका समयको उपयोग जस्ता जीवनका महत्वपूर्ण क्षेत्रहरूमा बुद्धिमान निर्णय गर्न सक्षम बनाउनु भएको होस् भनी परमेश्वरले आशा गर्नुहुन्छ। यी निर्माण गर्ने वा नष्ट गर्ने प्रकारका विषय हुन्। यो तपाईँको काम हो उनीहरूलाई जीवनको यी महत्वपूर्ण विषयहरू शिक्षा र अभ्यास दुवैमा सिकाउने र यी प्रत्येक क्षेत्रमा उनीहरूलाई सही निर्णयहरू लिन मदत गर्ने जिम्मेवारी तपाईँको हो। तेस्रो भनेको तपाईँ उनीहरूको लागि उपलब्ध हुनुपर्छ। बुबाहरू शब्दको अंग्रेजी समकक्षी ड्याड्सलाई यसरी विचार गरौं, दिशा निर्देशक डाइरेक्शन, उपलब्धता अवेलेबिलिटी, अनुशासन डिसिप्लिन र आध्यात्मिकता स्पिरिचुअलिटी। यस सूचीमा सबैभन्दा महत्वपूर्ण तत्व भनेको चाहिँ उपलब्धता हो। किनभने तपाईँ उपलब्ध हुनुहुन्न भने तपाईँले निर्देशन दिन सक्नुहुन्न, तपाईँले गर्नुहुने अनुशासनको विरोध गरिनेछ अनि तपाईँको आत्मिक नेतृत्व अस्वीकार गरिनेछ। प्रकृतिले एक शून्यता मन पराउँदैनन्। त्यसैकारण यदि तपाईँले आफ्ना छोराछोरीलाई नेतृत्व गर्नुहुन्न भने तपाईँको सट्टा उनीहरूलाई अरू कसरी नेतृत्व गर्नेछ? यदि तपाईँ उनीहरूको लागि उपलब्ध्यात्मिकता स्पिरिचुअलिटी, यस सूचीमा सबैभन्दा महत्वपूर्ण तत्व भनेको चाहिँ उपलब्धता हो। किनभने तपाईँ उपलब्ध हुनुहुन्न भने तपाईँले निर्देशन

पनि हुन सक्छ र त्यसो हुँदा ठूलो समस्या तपाईँ उपलब्ध हुनुहुन्न भन्ने होइन, तर यो हो कि तपाईँको खाँचो महसुस गरिने छैन। बाइबलमा परमेश्वरलाई हाम्रो पिता भनिएको छ, त्यसै कारण आफ्नो छोराछोरीका निम्ति आवश्यक बुबा बन्न सकौं भनी आज उहाँसँग सहायता माग्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ र म बुबा भन्ने शीर्षक मानेछु र यही शीर्षकमा अझ थप तपाईँको लागि केही कुरा राख्न गइरहेको छु। हितोपदेश 23 अध्यायको 15 पदले भन्दछ, हे मेरो छोरा, तिम्रो हृदय बुद्धिमान भइदियो भने मेरो हृदय रमाउनेछ। लेखक तथा पास्टर जेम्स मेरिट भन्छन् कि बाबुविहीन बाल बालिकाहरूमा भावनात्मक तथा आचरणगत समस्यामा फस्ने सम्भावना चाहिँ 100 देखि 200% बढ़ी हुन्छ। उनीहरू लागु औषध र मद्यपानमा फस्ने सम्भावना 2 गुणा बढ़ी हुन्छ। सानै उमेरमा यौन क्रियाकलापहरूमा संलग्न हुने सम्भावना पनि बढ़ी हुन्छ अनि उनीहरूले हिंसात्मक अपराध गर्ने सम्भावना पनि 3 गुणा

बढ़ी हुन्छ। आत्महत्या गर्ने प्रयास गर्ने किशोर किशोरीहरूमध्ये 50% भन्दा बढ़ी एकल आमा बापू भएका परिवारबाटका हुन्छन्। प्राय जस्तो घर छोडेर भाग्नेहरू बाबुविहीन परिवारका हुन्छन् र बाबू बिनाका केटाहरू जेलमा पर्ने सम्भावना 300% भन्दा बढ़ी हुन्छ। लामो समयसम्म सुधार गृहमा राखिएका किशोरहरूमध्ये 70% बाबुविहीन परिवारमा हुर्केका हुन्छन्। बाबु नभएको परिवारका छोरीहरूको सन्दर्भमा किशोर अवस्थामै विवाह गर्ने सम्भावना 53% बढ़ी हुन्छ अनि उनीहरूले वैवाहिक सम्बन्धभन्दा बाहिर बच्चा जन्माउने सम्भावना 164% बढ़ी हुन्छ। विवाह गर्ने बाबुविहीन छोरीहरूमा चाहिँ सम्बन्ध विच्छेदको दर 92% बढ़ी हुन्छ अनि बाबुविहीन छोराहरूमा वैवाहिक जीवनमा असफलताको सम्भावना 35% बढ़ी हुन्छ। मनोचिकित्सा अस्पतालमा भर्ना भएका 80% किशोरहरू बाबुविहीन परिवारबाट आएका छन् अनि यस्ता किशोरहरूमा सिक्ने क्षमता चाहिँ 50% कठिन हुन्छ। उनीहरूले विद्यालयमा राम्रो गर्न सक्दैनन् अनि यस्ता बाल बालिकाहरूले पढ़ाई बीचमै छाड्ने सम्भावना बाबु भएको घरमा हुर्केका बाल बालिकाहरूको भन्दा 3 गुणा बढ़ी हुन्छ। अनि शारीरिक रूपमा उपस्थित भएर पनि भावनात्मक रूपमा अनुपस्थित हुन सम्भव छ। भर्खरको एक सर्वेक्षणमा 50% बाबुहरूले आफ्ना छोराछोरीसँग अत्यन्तै कम समय बिताएकोमा दोषी महसुस गरेका थिए। पारिवारिक अनुसन्धान परिषदका अनुसार औसत बाबुले आफ्नो छोराछोरीहरूसँग प्रत्यक्ष कुराकानीमा 8 मिनट बिताउँछन् अनि घरभन्दा बाहिर काम गर्ने आमाहरू भएको परिवारमा त यस्तो समय 4 मिनट मात्रै हुन्छ। यदि यी तथ्याङ्कहरूले तपाईंलाई चकित तुल्याउँछन् भने बिउ जनोस् र यसको बारेमा केही गर्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र परमेश्वरको वचनको तृष्णा गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु र अयुबको पुस्तक 23:12 भन्दछ, मैले उहाँका वचनहरूलाई आफ्नो मेरो दैनिक भोजन भन्दा बढ़ी मूल्यवान ठानेको छु। परमेश्वरको आत्माले परमेश्वरको वचनद्वारा हामीलाई परमेश्वरका पुत्र जस्तै बनाउँछ। यसै कारण शैतानले बाइबल पढ्नदेखि तपाईँलाई रोक्न तपाईँको बाटोमा 101 बाधाहरू ल्याउनेछ। पावल लेख्छन्, परमेश्वरको वचनले तपाईँहरूलाई बढ़ाउँदै लैजान र सबै पवित्र पारिएकाहरूको बीचमा तपाईँहरूलाई पैतृक सम्पत्ति दिन सक्छ। यहाँ सबै भन्ने शब्दमा ध्यान दिनुहोस्। परमेश्वरको वचन बिउ जस्तै हो, यो सम्भाव्यताले भरिएको छ। यसले भन्नुभयो, जुन वचन मैले तिमीहरूसँग बोलेको छु ती जीवन हुन्। तपाईँले धर्मशास्त्र अध्ययन गर्दा एउटा अचम्मको कुरा हुन्छ, तपाईँको मन उज्यालो हुन्छ, तपाईँको हृदयमा कम्पन हुन्छ अनि तपाईँको जीवनमा सत्यता प्रवेश गर्छ। बाइबल एक सैद्धान्तिक मार्ग निर्देशन पुस्तिका भन्दा बढ़ी केही चीज हो। यसले विश्वास उत्पादन गर्छ र परिवर्तन ल्याउँछ, आश्चर्य कर्महरू सृजना गर्छ, चोटहरू निको पार्छ, चरित्र निर्माण गर्दछ, परिस्थितिलाई बदलिदिन्छ, आनन्द दिन्छ, प्रतिकूलतामाथि विजयी हुन्छ, परीक्षालाई परास्त गर्छ, आशा निर्माण गर्छ, शक्ति उत्पन्न गर्छ, मन शुद्ध पार्छ, कुनै वस्तु वा कुरालाई अस्तित्वमा ल्याउँछ अनि तपाईँको भविष्य सुनिश्चित गरिदिन्छ। तपाई यो बिना बाँच्न सक्नुहुन्न। यो तपाईँको भोजन जत्तिकै अत्यावश्यक छ। यही कारणले गर्दा अयुबले भने, मैले मेरो दैनिक रोटी भन्दा धेरै मुखको वचनहरू खरिद गरेको छु। परमेश्वरको वचन आत्मिक पोषण हो, जुन आफ्नो जीवनको उद्देश्य पूरा गर्नको निम्ति तपाईलाई आवश्यक पर्छ। बाइबललाई दूध, रोटी, ठोस खाना र मिठो मिठाईको रूपमा वर्णन गरिएको छ र तपाईँले वचनहरूमा पनि पाउनुहुनेछ यी विषयहरूमा। र यो चार प्रकारको भोजन दैनिक शक्ति र वृद्धिको लागि आत्माको भोजन हो र पत्रुसले लेखेका छन् कि शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू वृद्धि हुन सक। त्यसकारण प्रत्येक दिन परमेश्वरको वचन पढ्न समय निकाल्ने प्रतिबद्धता जनाउनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी परमेश्वरको वचनको तृष्णा गर्नुहोस् भन्ने शीर्षकमा नै छौं र युहन्ना 8:31 पदले भन्दछ, यदि तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू साँच्चै मेरा चेला हौ। र युहन्ना लेख्छन् कि म प्रार्थना गर्दछु कि जसरी तिम्रो आत्मिक उन्नति भएको छ उसरी नै सबै कुरामा तिम्रो उन्नति होस्। उन्नति गर्न परमेश्वरको वचन हरेक दिन पढ्नु तपाईँको पहिलो प्राथमिकताहरूमध्ये एक हुनुपर्दछ। यसोले भन्नुभयो, यदि तिमीहरू मेरो वचनमा रह्यो भने तिमीहरू साँच्चै मेरा चेला हौ। रहनु भन्ने शब्दको अर्को अर्थ कुनै ठाउँमा बस्नु भन्ने पनि हुन्छ। यसले हामीलाई घरको बारेमा सोच्न लगाउँछ, जहाँ तपाईँले आनन्द स्वीकार, प्रोत्साहन, समर्थन, सुरक्षा, उद्देश्य, पहिचान र विश्राम पाउनुहुन्छ। परमेश्वरको वचनको तृष्णा गर्नुको अर्थ यसलाई तपाईँको सर्वोच्च अख्तियार, निर्देशनको लागि तपाईँको कम्पास, निर्णय गर्दा तपाईँको सल्लाहकार, प्रत्येक सम्बन्ध र क्रियाकलापको मूल्याङ्कन गर्नको लागि तपाईँको मापदण्डको रूपमा स्वीकार गर्नु हो। अर्थात तपाईँको जीवनमा पहिलो र अन्तिम वचन। हाम्रा थुप्रै समस्याहरू उत्पन्न हुन्छन् किनकि हामी हाम्रो छनौटहरूलाई भर पर्न नसकिने कुरामा चाहिँ आधारित बनाउँछौ। जस्तै संस्कृति, सबैले यसो गरिरहेका छन्, परम्परा, हामीले सधैँ यो काम यसरी नै गर्दै आएका छौं, तर्क, यो तार्किक देखिन्छ, भावना, यो सही जस्तो लाग्छ, यी सबै गलत छन् किनकि तिनीहरू हामीभित्रबाट आउँछन्, परमेश्वरबाट होइन। हामीलाई आवश्यक कुरा भनेको एक सिद्ध मापदण्ड हो जसले हामीलाई गलत दिशातर्फ लैजाने छैन, अनि परमेश्वरको वचनले मात्रै त्यो मापदण्ड पूरा गर्दछ। सोलोमन लेख्छन्, परमेश्वरको वचन सिद्ध छ, हितोपदेश 30:5। यसको अर्थ, यदि उहाँका वचनले तपाईँलाई केही गर्नको लागि भन्छ भने तपाईँले त्यो कुरा बुझ्नु भए वा नभए तापनि, अनि तपाईँलाई त्यस्तो गर्न मन लागे वा नलागे तापनि तपाईँलाई त्यसो गर्नु आवश्यक छ। पावलले जस्तै तपाईँले पनि भन्नुपर्दछ, प्रेरित 24:14 पदले भने, यस्तै लेखिएका सारा कुरामा म विश्वास गर्दछु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र परमेश्वरको वचनको तीर्थना गर्नु भन्ने शीर्षकमा नै अझै वचन प्रतिको हाम्रो महत्वपूर्ण कुराहरू त्यो जुन तृष्णा छ त्यस विषयमा केही कुराहरू म अझै पनि राख्ने गरिरहेको छु। कलसी तीनको 16 पदले भन्दछ, ख्रिष्टको वचन तिमीहरूमा प्रशस्ततासित वास गरोस्। जब तपाईँ आफ्नो मनमा परमेश्वरको वचन भर्नुहुन्छ तपाईँलाई परिवर्तन गर्न पवित्र आत्माले त्यो वचन प्रयोग गर्नुहुनेछ। ख्रिष्टको वचन सार बुद्धिसहित तिमीहरूमा प्रशस्ततासित वास गरोस्। तपाईँ यो कसरी गर्नुहुन्छ? पहिलो भनेको चाहिँ वचनलाई पढेर। यदि तपाईँ अखबार चाहिँ पढ्नुहुन्छ तर बाइबल भने पढ्नुहुन्न भने तपाईँ आत्मिक रूपमा बढ्नुहुने छैन। तपाईँ 3 वा 4 घण्टा टीभी हेरिसकेपछि 3 वा 4 मिनट आफ्नो बाइबल पढेर वृद्धि हुने आशा गर्न सक्नुहुन्न। यदि तपाईँले शुरूदेखि अन्त्यसम्म बाइबल पढ्नु भएकै छैन भने यसमा शुरूदेखि अन्त्यसम्मै विश्वास गरेको छु भने तपाईँले कसरी भन्न सक्नुहुन्छ? हामीले आफ्नो सम्पूर्ण जीवनभरि नै बाइबल वचन पढ्नुपर्छ। यदि तपाईँले दिनहुँ 15 मिनट मात्र आफ्नो बाइबल पढ्नुभयो भने तपाईँले वर्षमा बाइबल एक पटक पूरै पढ्नुहुनेछ। यदि तपाईँले दैनिक 30 मिनटको टेलिभिजन कार्यक्रम हेर्ने समय घटाउनुभयो भने तपाईँले एक वर्ष 2 पटक बाइबल पढ्न सक्नुहुन्छ। दैनिक बाइबल पढाइले तपाईँलाई परमेश्वरको आवाज सुन्ने दायराभित्र राख्दछ। के तपाईँ आत्मिक रूपमा वृद्धि हुन चाहनुहुन्छ? दैनिक बाइबल पढ्ने योजना बनाउनुहोस् र त्यो पालन गर्नुहोस्। दोस्रो भनेको यसलाई ग्रहण गरेर। बिउ छर्नेको दृष्टान्तमा येशूले 3 वटा मनोवृत्तिको बारेमा चर्चा गर्नुहुन्छ जुन ग्रहणशील छैनन्। एउटा बन्द मन, कडा जमिन, एउटा सतही मन, कम माटो, र एउटा विचलित मन, घाँसपात भएको जमिन। तपाईँले लुकाको पुस्तक 8 अध्यायको 5-15 हेर्न सक्नुहुन्छ। त्यसपछि उहाँले यसो भन्नुहुन्छ, होशियार हौ, तिमीहरूले कसरी सुन्दछौ? तपाईँले सिक्न नचाहनु भएको कुनै पनि समयमा आफ्नो मनोवृत्ति जाँच्नुहोस्, विशेष गरी अहंकारको लागि, किनकि यदि तपाईँ नम्र र ग्रहणशील हुनुहुन्छ भने परमेश्वर जस्तै अल्छीलाग्दो शिक्षकबाट पनि तपाईसँग बोल्न सक्नुहुन्छ। याकुबले भन्छन् कि तिमीहरूमा रोपिएको वचन नम्रता साथ ग्रहण गर, जसले तिमीहरूको प्राणको उद्धार गर्न सक्छ। यी राम्रा विचारहरू मात्र होइनन्, यिनीहरू जीवन परिवर्तनकारी सिद्धान्त हुन्।

निकै मिठाकी तपाईँको निम्ति राख्यौं। श्रोता अवश्य भने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसी।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विश्वासको सार, म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृजनेमाथि, अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि, वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जी

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ। जयमसी, नमस्कार। सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र सन्ध्या र सुजनसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौं र मलाई मनपर्छ म विभिन्न विषयमा रहेर कुराकानी गर्ने गर्दछु र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारण मार्फत सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि तपाईँहरू देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ अथवा कुनै पनि ठाउँमा हुनुहुन्छ भने रेडियोको मार्फत, अनलाइन मार्फत र फेसबुक मार्फत सुनेर साथ दिन सक्नुहुनेछ र रेडियो मार्फत सुन्ने श्रोताको लागि 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। यदि फेसबुकमा तपाईँहरू प्रयोगकर्ता हुनुहुन्छ, फेसबुकलाई चलाउनुहुन्छ भने चाहिँ गुड न्यूज एफएम 105.1 मेगाहर्ज तपाईँले गर्न सक्नुहुन्छ भने, त्यसै गरी तपाईँहरू संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ अनलाइन मार्फत सुन्न तपाईँहरूलाई सजिलो छ, तपाईँहरूको पाउँछ भने चाहिँ www.goodnewsfm.com.np तपाईँहरूले लगइन गर्नुपर्ने हुन्छ र कतिवटा भिडियोहरू, अडियोहरू हामीले हाम्रो युट्युबमा पनि राखिरहेका छौं। पछिल्लो समयहरूमा तपाईँहरूले हेर्न सक्नुहुन्छ, सब्सक्राइब गर्न सक्नुहुन्छ, कमेन्टहरू गर्न सक्नुहुन्छ, सल्लाह सुझावहरू तपाईँहरूले हामीलाई दिन सक्नुहुनेछ। मलाई मनपर्छमा छौं हामी र मलाई मनपर्छ भन्ने बित्तिकै होइन, म लाइक गर्छु अथवा म यो गर्छु भन्ने कुराहरू आउँछन् र मैले यो कार्यक्रमको शुरूआतमा भन्ने गर्छु, हामीलाई थुप्रै कुराहरू मनपर्छ। आँखाले देख्दा झिलिमिली लाग्ने अथवा हामीलाई कतिपटक चाहिँ कतिवटा कुराहरू देख्छौ नि हामी। आज दिनभरि मात्रै पनि तपाईँहरूलाई कतिवटा कुरा मन पर्यो होला। तपाईँ जुन उमेर समूहसम्म हुनुहुन्छ अहिले, त्यो उमेर समूहसम्म हुँदै गर्दाखेरि तपाईँहरूलाई कतिवटा कुराहरू मन पर्यो होला कि सुरुवातदेखि मन परेका कुराहरू अहिलेसम्म तपाईँलाई मन परिरहेका छन् अथवा तपाईँका ती चाहनाहरू अथवा मनपर्ने कुराहरू परिवर्तन भएका छन्। परिवर्तन भएका पनि छन् होला, कतिवटा चाहिँ सधैँभरि मन परेका छन् होला। हामीले पढ्दा फेरि चाहिँ अर्थशास्त्र भन्ने विषयमा चाहिँ के पढ्थ्यौं भन्दा चाहिँ यो माग पूर्ति भन्ने कुरा चाहिँ एउटा रोटेशन हुन्छ कि, एउटाको डिमाण्ड हुन्छ अथवा एउटा मनपर्छ अथवा सन्तुष्टि भोगका कुराहरू त्यहाँ उदाहरण दिएको थियो होइन। कुनै पनि व्यक्तिलाई भोक लागेको छ भने त्यो व्यक्तिलाई उदाहरणको लागि 20 सुन्तला दियो भने चाहिँ उसको एउटा सुन्तला खाँदाको सन्तुष्टि र 20 सुन्तला अथवा बिचकोतिरको सुन्तलाहरू खाँदै गर्दाको सन्तुष्टि चाहिँ क्रमशः कम हुँदै जान्छ भनेर चाहिँ त्यहाँनिर लेखिएको थियो। मैले उदाहरण यो किन दिन खोजेको भन्दाखेरि चाहिँ हामीलाई त्यो समय पढ्दै गर्दा चाहिँ हामी भोकेर पढ्ने गर्थ्यौं यो होइन, माग सन्तुष्टि पूर्ति भन्ने कुरा चाहिँ, यो चाहिँ उपयोगिता भन्ने कुरा चाहिँ एउटा रोटेशन साइकल बनाएर देखाएको थियो कि। यो चाहिँ मागहरू चाहिँ घट्दै जान्छ, त्यो सन्तुष्टिको मात्रा चाहिँ घट्दै जान्छ, मानवीय स्वभाव हो यो भन्ने कुराहरू थियो। यो हामीले पनि अनुभव गरेका छौँ होइन, कुनै कुरा नपाउँदा फेरि कस्तो ऊ लाग्छ कि यो चाहिँ मेरो लागि हुनै पर्छ, मलाई एकदम मन परेको छ, कसरी होला त्यो चिज लिने, त्यो चिज किन्ने भन्ने एउटा इच्छा हुन्छ। त्यो लिइसकेपछि, प्रयोग गरिसके पछाडि चाहिँ यो यस्तो रहेछ, यसको टेस्ट यस्तो रहेछ अथवा त्यसको भनौँ न त्यो माग भनौँ अथवा त्यो इच्छा शक्ति चाहिँ कम हुँदै जान्छ। त्यस्तो धेरै कुराहरूमा हुनसक्छ, खानेकुरामा, लाउने कुरामा, थुप्रो कुरामा हुनसक्छ। यो चाहिँ मानवीय स्वभाव हो। अर्को कुरा चाहिँ हाम्रो परमेश्वरलाई मनपर्ने कुरा र परमेश्वरको वचन। हाम्रो परमेश्वर चाहिँ फेरि परिवर्तनशील हुनुहुन्न, हामी मानिस चाहिँ परिवर्तनशील छौ। अघि मैले भने नि होइन, त्यो मागका कुरा, पूर्तिका कुरा, उपभोक्ताका कुरा र सन्तुष्टिको कुराहरू चाहिँ यो रोटेशनमा भए पनि यो क्रमश कम हुँदै जाने कुरा, तर परमेश्वरका कुराहरू चाहिँ कहिले पनि परिवर्तनशील छैन। हिजो पनि त्यही परमेश्वर हुन्छ, आज पनि त्यही परमेश्वर हुन्छ, भोलि पनि त्यही परमेश्वर हुन्छ। यो त बोरिङको कुरा हो नि, अथवा यो त यस्तो लाग्न सक्छ नि, त्यही परमेश्वरले त्यही प्रेम कसरी गर्न सक्नुहुन्छ र मानिस देखेर दिक्क लाग्छ होला भन्ने लाग्छ होला, तर त्यस्तो होइन। हाम्रो परमेश्वरले चाहिँ हामीलाई मन पराउनु भएको छ र उहाँ कृपालु, दयालु, अनि उहाँले हामीलाई विभिन्न किसिमका कुराहरू पनि दिनुभएको छ। हामीलाई जाडोमा मात्रै राख्नुभएको छैन, हामीलाई गर्मीमा मात्रै राख्नुभएको छैन, हामीलाई रातमा मात्रै राख्नुभएको छैन, दिनमा मात्रै पनि राख्नुभएको छैन। उहाँलाई थाहा छ फ्लेभर मानिस साथीलाई मनपर्छ, दोहोरो फरक फरक किसिमको कुराहरू, डिफ्रेन्ट डिफ्रेन्ट कुराहरू मानिसहरूलाई मनपर्छ भन्ने कुरा थाहा छ। र हामीलाई मनपर्ने भन्दा नि परमेश्वरलाई मनपर्ने जीवन तपाईँ र मैले जिउनुपर्छ भन्ने मेन उद्देश्यको साथ हामीले लामो समयदेखि तपाईँको बीचमा गुड न्यूज एफएमको प्रसारणमा चाहिँ मलाई मनपर्छ कार्यक्रम लिएर आइरहेका छौ। मलाई आशा छ तपाईँहरूलाई मन परिरहेको छ र मलाई पनि तपाईँहरूको यो मन परायो अथवा भनौँ तपाईँहरूको उपस्थिति गुड न्यूज एफएमको जुन प्रकारको तृष्णा तपाईँहरूलाई छ त्यसमा चाहिँ हामी पनि तपाईँहरूलाई मन पराउँछौ। हामीलाई मनपर्ने प्रियहरू हुनुहुन्छ तपाईँहरू, त्यो कारणले गर्दा आज चाहिँ मैले एउटा विषयमा कुराकानी गर्ने जमर्को गरिरहेकी छु र यो एक घण्टाको अवधिलाई तपाईँहरूले सुनेर साथ दिनुहुनेछ भन्ने मैले आशा लिएकी छु। र आजको विषय चाहिँ रहेको छ आफ्नै प्रेरणा नभएसम्म, आफ्नै प्रेरणा नभएसम्म सक्दैन कि सक्दैन त बीचमा डट डट छ, त्यसमा खाली ठाउँ छ, जे पनि हुन सक्छ होइन। तपाईँ मैले चाहिँ आफ्नै प्रेरणा नभएसम्म अथवा भनौँ आफ्नै इच्छा शक्ति नभएसम्म चाहिँ के कुरा चाहिँ हामी गर्न सक्दैनौ त भन्ने विषयमा म आज तपाईँहरूको बीचमा कुराकानी गर्नेछु। हाम्रो परमेश्वरमा त सबै कुराहरू सम्भव छ, तर हामी मानिसले चाहिँ के कुरा गर्न सक्दैनौ त भन्ने कुरा म तपाईँहरूलाई एउटा उदाहरण सहित कुराकानी गर्नेछु। शुरूआतमा एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि पनि यही कुरालाई निरन्तरता दिनको निम्ति म आउने नै छु।

हजुर, निकै नै आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो न्यूज एफएमको प्रसारणमा कार्यक्रम मलाई मनपर्छ, म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु। र दिउँसोको समय छ होइन, यो समय भनेको तपाईँहरू कतिजना अब शुक्रबारको दिन भएको कारणले गर्दा घरमा फर्किनु पनि भएको छ होला, आफ्नो काम पढाइबाट आफ छुट्टी पनि हुने गर्छ हाम्रो नेपालको परिवेशमा। तर विदेशमा हुनुहुन्छ भने त्यो नहुन पनि सक्ला। र तपाईँहरू जहाँ हुनुहुन्छ, जे गरिरहनु भएको छ, यात्रा गरिरहनु भएको छ, तपाईँहरूको पसलहरूमा हुनुहुन्छ, व्यवसाय गरिरहनु भएको छ, अथवा घरमै बसिरहनु भएको छ, एकान्तमा समूहमा काम बसेर हामीलाई सुनिरहनु भएको छ होइन, परिवारसँग भएर अथवा परिवार मण्डलीबाट टाढा भएर जहाँ बसेर सुने तापनि तपाईँहरूले जुन प्रकारले सुनिरहनु भएको छ यसबाट पक्कै पनि तपाईँहरूलाई आशिष मिल्नेछ भनेर मैले आशा लिएकी छु। र एकदमै म खुसी पनि छु तपाईँहरू जहाँ हुनुहुन्छ त्यहाँ चाहिँ तपाईँहरूले चाहिँ उत्साह पाइरहनु भएको छ भन्ने मैले आशा लिएकी छु। तपाईँहरूको साथको लागि धेरै धेरै धन्यवाद। र आज मैले तपाईँहरूको बीचमा चाहिँ कुराकानी गर्न खोजेको विषय चाहिँ आफ्नै प्रेरणा नभएसम्म ऊ सक्दैन, डट सक्दैन, के सक्दैन त भन्ने विषय चाहिँ आज रहेको छ। शुरूआतमा एउटा उदाहरण म तपाईँहरूलाई दिन चाहन्छु। खोला घोडालाई चाहिँ खोलासम्म त लैजान सकिन्छ, तर जबरजस्ती पानी पिउन लगाउन सकिन्न भन्ने भनाइलाई आज म तपाईँहरूको बीचमा कुराकानी गर्न गइरहेकी छु। यसमा धेरै उदाहरणहरू आउन सक्छन्। मैले एउटा घोडाको उदाहरण लिएँ होइन, घोडालाई खोलासम्म लान सकिन्छ, तर त्यसलाई जबरजस्ती हामीले उसको मुखबाट पानी पियाउन चाहिँ सक्दैनौँ होइन। अब तपाईँहरूलाई यो भन्दै गर्दा फेरि जबरजस्ती गर्न सकिन्छ होइन, विभिन्न किसिमको उपायहरू छ भन्नु होला, त्यो फरक प्रकारको बाटो भयो। तर कसै व्यक्तिलाई तपाईँले घरमा खाना खान बोलाउन सक्नुहुन्छ, अथवा कोही साथीलाई खाजा खाम भन्न सक्नुहुन्छ, तर उसलाई जबरजस्ती तपाईँले खुवाउन सक्नुहुन्न। कतिवटा केसमा यो जबरजस्ती हुनसक्छ, यो चाहिँ एकदमै कम हुने कुरा हो र त्यो चाहिँ उसको इच्छा विपरीत गरिने कुरा हो होइन। कुनै पनि कुरामा तपाईँले सबै कुराहरू दिन सक्नुहुन्छ कि, त्यो अब खाना अगाडि राखिदिन सक्नुहुन्छ, अब घोडालाई अगाडि पानी ल्याएर दिँदा पनि घोडाले खाइदिएन भने चाहिँ जबरजस्ती हामीले गर्न सक्दैनौँ भनेको जस्तै, मानिसलाई पनि हामीले केही कुराहरू दियौं तर उसले त्यो कुराको उपभोग गर्न चाहेन भने, त्यो कुरालाई प्रयोग गर्न चाहेन भने चाहिँ हामीले केही पनि गर्न सक्दैनौँ। यो भनाइलाई तपाईँले राम्रोसँग बुझ्नु भएको छ होइन। जस्तो मानिसको जीवनमा चाहिँ कतिवटा कुराहरू हुन्छ नि होइन, सबै कुरा दियौं हामीले तर त्यसले उसले उपभोग गर्न सकेन भने अथवा गर्न चाहेन भने त्यसमा अर्को व्यक्तिले केही पनि गर्न सक्दैन। यो कुरा विश्वासमा पनि लागू हुन्छ। किन भन्दाखेरि चाहिँ तपाईँलाई परमेश्वरले सबै कुरा दिनुभएको छ, खुबी दिनुभएको छ, वरदान दिनुभएको छ, प्रेम गर्नुभएको छ, अवसरहरू दिनुभएको छ, तर तपाईँले त्यो कुराको उपभोग गर्नु भएन भने त्यसमा परमेश्वरले जबरजस्ती गर्नुहुन्न। तपाईँ र हामी परमेश्वरमालाई विश्वास गर्ने क्रममा जबरजस्तीमा हामी पक्कै पनि आएका छैनौं। परमेश्वरको योजना छ तर त्यो कुरा हामी गर्न सक्दैनौ। र प्रेरणाको सन्दर्भमा यो कुरा गरिएको, प्रेरणाको सन्दर्भमा तपाईँलाई परमेश्वरले सबै कुरा दिनुभएको छ, खुबी दिनुभएको छ, वरदान दिनुभएको छ, प्रेम गर्नुभएको छ, अवसरहरू दिनुभएको छ, तर तपाईँले त्यो कुराको उपभोग गर्नु भएन भने

टिचर तपाईँ हामीलाई थाहा छ, हाम्रो घरमा बालबच्चाहरू हुनुहुन्छ, सबैजना किन फर्स्ट हुनुहुन्न होला, किन सबैजनाहरू सेकेन्ड होइन थर्ड अनि अब्बल बन्न सक्नुहुन्न होला? कुनै पनि काम गर्ने ठाउँमा सबैजनाले एउटै रफ्तारमा काम किन गर्नुहुन्न होला? अथवा भनौँ सबैजना किन सक्सेस बन्नुहुन्न होला? आज संसारमा किन सबैजना सफल व्यवसायीहरू छैनन् होला? एउटै रेसियोमा छन् त, पक्कै पनि छैनन् होइन? आज वर्षेनी कति धेरै विद्यार्थीहरू उत्पादन भइरहेका छन्, त्यो विद्यार्थीमा सबैजना डाक्टर किन बन्न सक्नु भएको छैन, सबै किन एउटा ब्याङ्कर बन्न सक्नु भएको छैन, किन होला त भन्ने कुराहरू पनि छ। मैले आज तपाईँहरूको बीचमा भन्न खोजेको कुरा चाहिँ, जबसम्म व्यक्ति आफै प्रेरित गर्दैन नि आफूले आफैलाई म सक्छु म गर्छु भनेर उसले प्रयास गर्दैन, उसलाई जेसुकै तपाईँले दिनुहोस् त्यो कुराले हामी केही पनि गर्न सक्दैनौँ। भनेको जस्तै विश्वासमा पनि तपाईँ र म एउटै चर्चको विश्वासी छौँ होला, एउटै परमेश्वरको सन्तानहरू आज हामी, एउटै बाइबल हामीले पढेका छौँ होइन, परमेश्वर एउटै पाएका छौँ, तर हामी सबैजना किन एउटै छैनौँ? सबैजनाले त्यही रूपमा त्यही गतिमा किन परमेश्वरको सेवकाई गर्न सकिरहेका छैनौ? किन हामीले आज्ञा पालन गर्न सकिरहेका छैनौ? किन भन्दा फेरि चाहिँ त्यो व्यक्तिमा भर पर्ने कुरा हो। त्यो व्यक्तिले त्यो कुरालाई जबसम्म उसको हृदयबाट लिँदैन अथवा त्यो प्रेरित गर्दैन आफूले आफैलाई, तबसम्म त्यो कुरा चाहिँ हुन सक्दैन। यो चाहिँ फरक कुरा हो। परमेश्वरले आज बनाउनु भएका मानिसहरू त आफ्नै स्वरूपमा प्रतिरूपमा बनाउनु भएको छ नि। उत्पत्ति 2:27 भन्दछ, परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको छ, प्रतिरूपमा बनाउनु भएको छ, क्षमताको कमीले बनाउनु भएको छैन। ल ठिकै छ, सबैजना ब्याङ्कर नबन्नु होला, सबैजना भनौँ न एउटा डाक्टर नबन्नु होला, त्यो केही न केही कुरामा पोख्त हुनुपर्ने हो नि। कतिजना त कामै नगर्ने यतिकै अल्छी बस्ने पनि हुनुहुन्छ। त्यो कारणले गर्दा विश्वासमा पनि वरदान फरक फरक भए तापनि त्यो वरदानलाई तिखरिलो नबनाउन सक्नु अथवा भनौँ बल्दो बनाउन नसक्नुमा चाहिँ व्यक्ति स्वयंले आफैलाई प्रेरित गर्न सकेन भने चाहिँ ऊ सफल बन्न सक्दैन। अघि मैले तपाईँहरूको विषयमा भनेको थिएँ, आफ्नै प्रेरणा नभएसम्म ऊ सक्दैन। बीचमा मैले त्यहाँ ड्यास अथवा डड्डर छ भनेको थिएँ, आफ्नै प्रेरणा नभएसम्म ऊ डाक्टर बन्न नसक्ला, ऊ एउटा ब्याङ्कर बन्न नसक्ला, ऊ एउटा असल प्रचारक बन्न नसक्ला, ऊ एउटा असल सेवक बन्न नसक्ला। त्यो कारणले गर्दा आफ्नो प्रेरणा भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ, आफ्नो इच्छा भन्ने कुरा एकदम महत्वपूर्ण कुरा छ। परमेश्वरले हरेकलाई स्वतन्त्र दिनुभएको छ होइन, एउटा के गर्छ उसलाई स्वतन्त्रता दिनुभएको छ, अनि त्यो स्वतन्त्रतालाई तपाईँ र मैले कसरी हेरिरहेका छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। एउटै ठाउँमा काम गर्ने व्यक्तिहरू, एउटै लेभलमा काम गर्ने व्यक्तिहरू, एउटै साधनलाई प्रयोग गर्ने व्यक्तिहरू किन आज त्यही रेसियोमा उहाँहरूले काम गर्न सक्नुहुन्न भन्ने कुराहरू पनि हुन्छ नि होइन। त्यो कारणले गर्दा एउटा विद्यार्थीलाई बुक पनि दिएको छ, टिचर पनि एकदमै राम्रो छ, A1 कलेज अथवा स्कूल दिएको छ, सबै कुरा दिएको छ, तर त्यो विद्यार्थीले पढ्दैन भने त्यो सामग्रीले केही गर्न सक्छ र पक्कै पनि सक्दैन नि होइन। त्यो सामग्री यतिकै उसको भित्र छिर्न सक्दैन अथवा त्यो त्यतिकै अटोमेटिकली उसको भित्र ज्ञान छिर्दैन। एउटा भनाइ छ नि, सिरानी मुनि किताब राखेर कोही पनि विद्वान बन्न सक्दैन। त्यसको लागि उसले कडा मेहनत गर्नुपर्छ, उसले त्यो भित्रको बुकलाई स्टडी गर्नै पर्छ। आज तपाईँ र म असल विश्वासी बन्नको निम्ति परमेश्वरले सबैजनालाई परमेश्वरको वचन दिनुभएको छ, अनुशासनमा रहनको निम्ति, एक्लै अर्कोलाई प्रेम गर्नको निम्ति, उत्साह दिनको निम्ति, सेवक बन्नको निम्ति बनाउनु भएको छ। तर कतिजना चाहिँ अर्काले गरेको सेवकाएमा, कतिजना चाहिँ एकदमै जजमेन्टल बनेर बसिरहेको छ, कतिजना चाहिँ कसैको कुरा नसुनिकन परमेश्वरको वचनलाई घोडाको लगाम लगाएको जस्तो गरी उसले उहाँको आज्ञालाई पालन गरेको छ र त्यो व्यक्ति आशिषित पनि भएको छ र परमेश्वरको असल सेवक पनि भनेको छ। बाइबलमा थुप्रै उदाहरणहरू छन्, त्यस्ता उदाहरणहरू केही उदाहरणहरू म तपाईँहरूलाई दिन चाहन्छु, तर त्योभन्दा अगाडि एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम मलाई मनपर्छ, म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। आज मैले मलाई मनपर्छमा चाहिँ आफ्नै प्रेरणा नभएसम्म ऊ डट सक्दैन भन्ने विषयमा, उसले काम गर्न सक्दैन, उसले पढ्न सक्दैन, उसले खान सक्दैन, ऊ हिँड्न सक्दैन, ऊ होइन अन्य कुराहरू पनि उसले गर्न सक्दैन भन्ने विषयमा मैले आज तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु। बाइबलमा थुप्रै यस्ता उदाहरणहरू छन् जहाँ चाहिँ होइन त्यहाँ थुप्रै व्यक्तिहरूले आफ्नो इच्छाको कारणले गर्दा, आफ्नो प्रेरणाको कारणले गर्दा मैले गर्नुपर्छ भन्ने परमेश्वरको वचनको प्रेरणा होइन, आफ्नो प्रेरणा उहाँहरूले वचनको प्रेरणाको लागि पनि त परमेश्वरसँग दिनदिनैको यात्रा गर्नु पर्यो, हिँड्नु पर्यो, त्यो खालको कुराले चाहिँ उहाँहरूले गर्नुभएको छ भने कतिजनाले चाहिँ म सक्दिनँ भन्ने कुराहरू पनि गर्नुभएको छ र नगरेका कुराहरू पनि हामी देख्न सक्छौं। आज यो कुरा पढाइमा मात्रै, आज यो कुरा काम गर्ने ठाउँमा मात्रै, आज यो कुरा चाहिँ कुनै पनि विशिष्ट ठूलो श्रेणीको काम गर्नको लागि मात्रै लागू हुँदैन। प्रेरणा भन्ने कुरा चाहिँ सानो कुरा पनि कि तपाईँले एक पाइला सार्नको निम्ति पनि तपाईँ आफ्नै प्रेरणा नभएसम्म तपाईँले सक्नुहुन्न। त्यो कारणले गर्दा स्टेप बाई स्टेपमा आफ्नो लागि आफैलाई पनि प्रेरणा आवश्यक छ। हेर्नुहोस् त आज कति धेरै व्यक्तिहरू शिथिल भइरहनु भएको छ, कति धेरै व्यक्तिहरू चाहिँ समस्यासँग जुधिरहनु भएको छ, म त यो समस्याबाट निस्किनै सक्दिनँ, यो त एकदमै गहिरो छ, यो त एकदम ठूलो समस्या हो, यो त म गर्नै हुँदैन भन्ने सक्दै सक्दिनँ भनेको कारणले गर्दा चाहिँ उहाँले एउटै कुरा गरिरहनुहुन्छ नि होइन। आज कुरा गर्दा पनि त्यही कुरा गर्नुहुन्थ्यो, आजभन्दा पाँच महिना अगाडि कुरा गर्दा पनि त्यही नै गरिरहनु भएको छ। जबसम्म उहाँहरू त्यो समस्याबाट म निस्किन सक्छु, किन नसक्नु, म परमेश्वरको छोरी हो, मलाई परमेश्वरले यसैमा रहिरहनको निम्ति बनाउनु भएको होइन भन्ने कुरा, म परमेश्वरको छोरा हो, म परमेश्वरको छोरी हो, म गर्न सक्छु, यो असल छ भन्ने कुरामा उसले जबसम्म आफूलाई प्रेरित गर्दैन नि तबसम्म उसले गर्न सक्दैन। अघि मैले उदाहरण दिए, एउटा घोडालाई हामीले खोलासम्म लान सक्छौ, पानीसम्म लान सक्छौ, तर उसलाई पानी नै खुवाइदिन चाहिँ सक्दैनौ। भनेको जस्तै कोही पनि व्यक्तिलाई हामीले सम्झाउन सक्छौ, उत्साह दिन सक्छौ, जबसम्म त्यो व्यक्तिले त्यो कुरा लिँदैन, परिवर्तन हुन्छु भन्दैन, तबसम्म ऊ परिवर्तन हुन सक्दैन। आज कति धेरै ट्रेनिङ सेन्टरहरू छन्, आज कति धेरै विद्यालयहरू छन्, कति धेरै शिक्षामूलक ठाउँहरू छन्, कतिजनालाई शिक्षा एउटै टिचरले अगाडिबाट एउटै समयमा दिएको छ, तर सबै विद्यार्थीले त्यो कुरालाई किन लिन सक्नुहुन्न भनेको चाहिँ आज तपाईँ र मलाई परमेश्वरले एउटै वचन दिनुभएको छ, एउटै बाइबल छ तपाईँ र मसँग, उहाँ नै हुनुहुन्छ। र पनि आज हामी कोही चाहिँ कुनै समस्यालाई सजिलैसँग समाधान गरिरहेका छौँ, गाह्रो त उहाँहरूलाई पनि भएको छ होला, र पनि त्यो समयमा उहाँहरूले चाहिँ त्यो समस्यालाई चाहिँ प्रभुमा लिएर जानुभएको छ, होइन म सक्छु भन्नुभएको छ, प्रेरणा दिनुभएको छ। नि कतिजनाको बानी हुन्छ कि सङ्गति जानै मन पर्दैन, प्रार्थना गर्न मनै लागेको छैन, मलाई मनै पर्दैन, मलाई स्कुल जानै मन पर्दैन, मलाई कलेज जान मन पर्दैन, मलाई कामै गर्न मन पर्दैन, मलाई एकदमै बसिरहन मन पर्छ भन्ने खालका कुराहरू चाहिँ हामीले गरिरहेको सुन्छौँ नि हामी होइन, र त्यही समस्याका कुराहरू हामी गरिरहेका हुन्छौँ। त्यो कारणले गर्दा चाहिँ हामी त्यस्तो बन्नु चाहिँ राम्रो कुरा पक्कै पनि होइन, हामीले चाहिँ प्रेरणा दिनुपर्छ, म सक्छु, म उठ्छु। संसारमा रहँदा बस्दा थुप्रै कुराहरू हुन्छन्, तर त्यो समयमा हामीले ती कुराहरूबाट अगाडि बढ्नुपर्छ। उदाहरणको लागि शिक्षकले पढ्न सहयोग गर्नु, अभिभावकले सुविधा दिनु, होइन यी विभिन्न किसिमका बाहिरी किसिमका प्रेरणाहरू छन् नि होइन, पास्टरले अथवा मण्डलीको लिडर्सले वचनहरू दिनु, प्रार्थना गरिदिनु, उत्साह दिनु, यी विभिन्न किसिमका कुराहरू छन्। घरिघरि भन्दा पनि एउटा विश्वासी सङ्गति किन आउँदैन, बारम्बार ऊ किन हराइरहन्छ, होइन किन ऊ चाहिँ 10 वर्ष भइसक्यो र पनि एउटै कुराहरू गरिरहन्छ, किन 10 वर्ष भइसक्यो अझै पनि उसले प्रार्थना गर्न जान्दैन, 10 वर्ष भइसक्यो उसले अझै पनि किन राम्रोसँग पढ्न सक्दैन, 10 वर्ष भइसकेकै ठाउँमा काम गरेको र पनि उसलाई भनिराख्नुपर्छ, त्यही नै कुरा उसले रिपिट गरिरहन्छ भन्ने कुरा चाहिँ
कहाँबाट आउँछ भन्दा आफ्नै प्रेरणा नभएसम्म उसले गर्न सक्दैन। मैले गर्नुपर्छ, यो म सक्छु, अथवा यसमै बसिरहने होइन, मैले गल्ती दोहोऱ्याइरहने होइन भन्ने कुरा चाहिँ हुनुपर्छ। यो चाहिँ बाह्य भयो भने भित्री कुरामा चाहिँ कस्तो खालको चाहिँ हामीले गर्न सक्छौँ त आन्तरिक प्रेरणामा चाहिँ कार्य गर्न चाहनु होइन, कार्य गर्न चाहनु पनि एउटा ठूलो कुरा हो। जब व्यक्तिमा आफैबाट होइन म गर्छु भन्ने कुरा आउँछ, काम गर्ने लक्ष्य पूरा गर्ने चाहना हुन्छ नि, अनि मात्रै उसले गर्न सक्छ। कतिजनाले भन्नुहुन्छ नि मेरो छोराछोरी पहिला त निकै दुःख दिएको थियो, अन्त पढ्दै पढ्दैन थियो, अहिले त पढ्छ होइन। कतिवटा अफिसमा हुन्छ नि पहिला त काम बिगारेको बिगारै गर्नुहुन्थ्यो तर अहिले त राम्रोसँग गर्नुहुन्छ, अथवा भनौँ पहिला यो हुन्थ्यो तर अहिले हुँदैन भन्नुमा चाहिँ व्यक्ति आफै स्वयंभित्रबाट परिवर्तन हुन चाहँदैन भने उसलाई हामी जति धेरै कुराहरू सुख सुविधा सम्पन्नता होइन कतिवटा कुराहरू दिँदा पनि हामी सक्दैनौँ। अघि मैले भनेको छु हाम्रो परमेश्वर जबरजस्ती गर्नुहुने परमेश्वर हुनुहुन्न, हामीलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ होइन। जबरजस्ती त कसले गर्छ भन्दा जसले माया हुँदैन उसलाई, उसलाई चाहिँ त्यो किसिमको कुराहरू हुँदैन, उसले चाहिँ जबरजस्ती गर्ने कुराहरू हुन्छ। माया गर्ने व्यक्तिले चाहिँ सकभर मायामा नै गरौँ भन्ने हुन्छ, जबरजस्ती गर्न मन पर्दैन भन्नुहुन्छ नि कतिजनाले होइन। त्यो कारणले गर्दा चाहिँ आफ्नै प्रेरणा हुनुपर्छ तपाईँ र ममा एउटा सफल व्यक्ति बन्नको निम्ति, असल व्यक्ति बन्नको निम्ति र राम्रो व्यक्ति बन्नको निम्ति चाहिँ तपाईँ र ममा प्रेरणा आफैले आफैलाई दिनुपर्छ। कतिवटा परिस्थिति छ होला नि होइन त गर्न सक्दैनस् भन्ने, एउटा भनाइ छ नि संसारले भन्छ त गर्न सक्दैनस्, परमेश्वर भन्नुहुन्छ त गर्न सक्छस्। यो दुईटा आवाजहरूलाई सुनेर हामी हिँडिरहेका छौँ, त्यो कारणले गर्दा तपाईँले चाहिँ आज परमेश्वरको आवाजलाई सुन्नुपर्ने हुन्छ। अब यत्रो भइसक्यो कहाँ गर्न सक्छ, अब तेरो एज गइसक्यो, तेरो अब यो गर्ने बेला होइन, अथवा त यो होइन त्यो होइन त कहाँ सक्छस्, त्यो त धेरै गाह्रो कुरा हो, अथवा भनौँ तेरो पहुँचको कुरा होइन भन्नेहरू पनि हुनुहुन्छ, त्यो उहाँहरूले देख्नुभयो होला। तर पनि परमेश्वर भन्नुहुन्छ त सक्छस् भनेको जस्तै परमेश्वरले जसरी हामीलाई प्रेरणा दिनुभएको छ त्यो प्रेरणालाई लिएर हामीले आफूले आफैलाई पनि प्रेरणा दिनुपर्छ। मलाई त कसैले प्रेरणै नदिएर कसैले उत्साह नै नदिएर चाहिँ मैले चाहिँ राम्रोसँग गर्न सकिनँ, मलाई उत्साह दिने व्यक्ति नै भएन भन्छौँ हामी होइन। तर सबभन्दा राम्रो साथी तपाईँ आफ्नो आफै हुनुहुन्छ, सबभन्दा राम्रो प्रेरणा दिने व्यक्ति तपाईँको जीवनमा प्रेरणादायी व्यक्ति चाहिँ तपाईँ आफ्नो आफै हुनुहुन्छ, गलत कुराको लागि होइन सही कुराको लागि। त्यो कारणले गर्दा आफ्नै प्रेरणा नभएसम्म तपाईँ केही पनि गर्न सक्नुहुन्न। यही विषयमा मैले आज तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु। त्यसको मतलब चाहिँ अब मलाई साथी नचाहिने रहेछ, परिवार नचाहिने रहेछ, सरसल्लाह नचाहिने रहेछ भन्ने लाग्छ होला। मैले भने नि तपाईँहरूलाई सुरुवातमा सबैले सबै कुराहरू दिए तापनि तपाईँले गर्नु भएन भने त्यो हुँदैन। तपाईँको किचनमा सबै कुराहरू छ होइन, सबै खाना पकाउने कुराहरू तपाईँलाई चाहिएको कुराहरू छ, तर तपाईँले पकाउनु भएन भने कसरी खानुहुन्छ र? त्यो पकाउने मात्र जिम्मेवारी तपाईँलाई दिएको हो र पनि तपाईँले गर्नु भएन भने त्यो असल हुँदैन। त्यो कारणले गर्दा तपाईँले काम गर्ने ठाउँमा पनि तपाईँले आफैलाई प्रेरणा दिनुहोस्, म कहाँ छु, के छु, मैले के गरिरहेको छु र यहाँबाट चाहिँ मैले कसलाई खुसी बनाइरहेको छु, म को हो भन्ने कुरा जबसम्म तपाईँले बुझ्नुहुन्न नि तपाईँको काम 10 वर्षसम्म पनि मेच्युरिटी हुँदैन। तपाईँ 10 वर्षसम्म पनि ग्रो गर्न सक्नुहुन्न, 10 वर्षसम्म पनि तपाईँको बोसले तपाईँको अफिसको होइन एउटा नेतृत्वमा बसेको व्यक्तिले तपाईँ राम्रो गर्नुभयो भन्न सक्दैन। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँ र म परमेश्वरको सन्तानहरू हो, परमेश्वरले आज हामीलाई नदिनु भएको के छ र? हामीलाई चाहिने सबै कुरा दिनुभएको छ, घाम पानी होइन सबै कुराहरू, प्राकृतिक कुराहरूदेखि सबै कुरा जुटाउनु भएको छ। इभन अहिले हामीले गरिरहेको भोग गरिरहेको हामीले काम गरिरहेको ठाउँ पनि हामीलाई परमेश्वरले दिनुभएको हो, तर त्यसलाई हामीले असल प्रकारले गरेनौँ भने त्यो घोडालाई खोलामा लगेको जस्तो मात्रै हुन्छ, तर उसले पानी नपिएको जस्तो हुन्छ। पानी पिनको निम्ति चाहिँ घोडा तयार हुनुपर्छ भनेको चाहिँ तपाईँले आज परमेश्वरको महिमा गर्नको निम्ति तपाईँ आफै तयार हुनुपर्छ।
श्रोता तपाईँहरू विभिन्न किसिमको समस्याहरूबाट भएर गइरहनु भएको छ होला, विभिन्न किसिमको कुराहरू छ होला तपाईँको जीवनमा। कतै तपाईँको अगाडि पनि घोडाको अगाडि पानी भएको जस्तै र घोडाले पानी नपिएको जस्तै परमेश्वरले तपाईँलाई पानीको अगाडि अथवा तपाईँलाई कामको अगाडि, तपाईँलाई कुनै आशिषको अगाडि राखिरहनु भएको छ। तर तपाईँको मन भने त्यो कुरामा छैन भने तपाईँले त्यहाँ गर्न सक्नुहुन्न, तपाईँ त्यो ठाउँको लागि उचित हुनुहुन्न भन्ने कुरा चाहिँ त्यहाँनिर देखाइन्छ। र विद्यार्थीको उदाहरण दिए मैले, बुकहरू पनि दिएको छ, सरले पढाइ पनि रहनु भएको छ, तर उसले पढ्दिएन भने अब के लाग्यो, कसै के लाग्यो। राम्रो टिचर दिएर पनि कतिजनाले पढ्दै पढ्दैनहुन्न, अब कसै केही लागेन, किनकि विद्यार्थी आफैले आफैलाई मोटिभेट गर्नु, डर मान्नु, मलाई मेरो बा मम्मीले खर्च गरेर पढाउनु भएको छ, मेरो टिचरले मेहनत गरेर पढाउनु भएको छ, यसको उद्देश्य छ भोलि मैले मेरो जीवनमा एजुकेसनलाई प्रयोग गरेर मेरो जीवनलाई एउटा असल वेमा लिएर जानुपर्छ भन्ने छ नि। तर पढ्नु भएन, काम गर्ने ठाउँमा तपाईँलाई काम थियो, मान्छेले कामको लागि कति धेरै प्रार्थना गर्छ, म आफै पनि कामको लागि धेरै प्रार्थना गर्ने व्यक्ति हो, तपाईँले पनि गर्नुभएको छ होला। जब हामीलाई काम दिइन्छ नि त्यसको भ्यालु हामी गर्दैनौँ भने त्यसको कुनै पनि औचित्य छैन, त्यो त्यो व्यक्तिको लागि, त्यो संस्थाको लागि त्यति राम्रो हुँदैन भनेको जस्तै परमेश्वरको वचन दिएको छ, परमेश्वरले उत्साह दिनुभएको छ, तर तपाईँले पढ्नु नै भएको छैन। एउटा उदाहरण गएको हप्तामा मैले सुनेको थिएँ, तपाईँले सुनिसक्नु भएको घटना हुनसक्छ, म तपाईँलाई त्यो उदाहरण दिन चाहन्छु। एउटा घरमा, एउटा विश्वासीको घरमा आफ्नो मण्डलीको पास्टरलाई खाना खान बोलाउनु भएछ अरे। खाना खान बोलाइसके पछाडि उहाँले सबै परिकारहरू पकाएर पास्टरलाई खुवाउनु भयो, पास्टरले खाएर प्रार्थना गरेर उत्साह दिएर जानुभयो। अनि श्रीमान श्रीमती भाँडामा आज्दै हुनुहुन्थ्यो, उहाँहरूलाई कतिवटा चम्चा प्रयोग भएको थियो भन्ने कुरा श्रीमतीलाई थाहा थियो, त्यो कारणले गर्दा भाँडा माझ्ने क्रममा उहाँले एउटा चम्चा भेट्टाउनु भएन। त्यस पछाडि उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ, श्रीमानलाई हेर्नुहोस् न, आज आउनुभएको पास्टर बाले चाहिँ चम्चा लिएर जानुभयो, क्यो चम्चा त छैन, जतासुकै हेरेँ मैले, भाँडा माझ्ने ठाउँमा, राख्ने ठाउँमा, सबै ठाउँमा हेरेँ, तर मैले चम्चा पाइनँ। अनि श्रीमानले भन्नुभयो, कस्तो कुरा गर्छौ, राम्रोसँग हेर, पास्टर जस्तो मान्छे, लिडर जस्तो मान्छे होइन, अभिषिक्त झन् कसरी तिम्रो चम्चा बोकेर जान सक्नुहुन्छ, अनि तपाईँले मलाई विश्वास गर्नुहुन्न, मैले गनेको थिएँ बिहान भाँडा माझ्ने बेलामा अथवा यहाँ प्रयोग गर्ने बेलामा, तर एउटा छैन सबै छ भन्ने कुरा भयो। अनि त्यो कुरा त्यत्तिकै भयो। अनि अर्को टाइम चाहिँ फेरि पनि एउटा कोसिस गरौँ न त, पास्टरलाई बोलाउँ, खाना खाउँ, त्यो कुरा वर्षभरि नै उसको मनमा रहिरह्यो, अनि यति नै चम्चा म चाहिँ गनेर राख्छु। अनि श्रीमती अलि सूची थिइन् म केही भन्छु पनि भन्ने हिसाबले फेरि त्यही पास्टरलाई खाना, आफ्नो पास्टरलाई खाना खान बोलाउनु भयो, खाना खान आउनुभयो उहाँ। अनि उहाँको श्रीमतीले चाहिँ कुरै कुरामा चाहिँ पोहोर तपाईँ आएको टाइममा खाना खाने कुरामा चाहिँ सायद त्यो चम्चा अलि महँगो खालको त्यो स्पेसल थियो होला, अनि त्यो चम्चा चाहिँ मेरो हरायो त्यो टाइममा, गुरुबा तपाईँकोतिर पर्यो कि, झोलातिर खल्तीतिर पर्यो कि, अथवा कतै पर्यो कि, झोकिएर गयो कि भनेर सोध्ने क्रममा चाहिँ उहाँले पहिला तपाईँको होइन सङ्गति गरौँ, प्रार्थना गरौँ, बाइबल दिनुहोस् भनेर माग्नु भएछ। अनि त्यो बाइबल माग्ने क्रममा चाहिँ बाइबल पल्टाउँदाखेरि चाहिँ त्यो चम्चा चाहिँ त्यही बाइबलको भित्र रहेछ अरे, होइन, किनकि उहाँले एक वर्षसम्म त्यो बाइबलै पढ्नु भएको रहेनछ अरे कि। कतिपटक चाहिँ हामीलाई दिएका कुराहरू, हाम्रो वरिपरि भएका कुराहरूमा पनि हामी हेर्दैनौँ अनि अरूलाई लगाइरहेका हुन्छौँ कि, मेहनत नगर्ने अनि अरूको रिस्क गर्ने पनि गर्छौँ हामी कतिपटक। उसलाई चाहिँ त्यति धेरै सुविधा, मलाई चाहिँ केही छैन, एउटै अफिसमा काम गर्ने होइन, अथवा म एउटै घरको छोराछोरी होइन, उसलाई चाहिँ त्यति मिठो मिठो दिने, मलाई चाहिँ नदिने, अथवा भनौँ एउटै विद्यार्थी होइन म, मेरो बाबा मम्मीले यति नै तिर्नु भएको छ त, त्यो टिचरको फेभरेट चाहिँ किन हो, म चाहिँ किन फेभरेट भएन। हामी चाहिँ रिस्क गर्नमा एकदमै अगाडि छौँ, कम्पेयर गर्नमा अगाडि छौँ, प्रिय बन्दमा अगाडि छौँ, किन बनिन भन्ने कुरामा अगाडि छौँ, तर के कारणले बनिन, मलाई पनि त्यही टिचरले पढाउनु भएको थियो, किन प्रिय बन्न सकिनँ त, त्यही पास्टरले मलाई पनि शिक्षा दिनुभएको थियो, किन आज म वचन बोल्न सक्ने भएन त, सञ्चालन गर्न सक्ने किन भएन त,
अथवा भनौँ मन्त्रीको कुनै पनि जिम्मेवारी भारमा म किन गइन त। कुनै पनि अफिसमा म काम गर्दैछु, त्यहाँ मैले किन जिम्मेवारीहरू अथवा त्यहाँको मान्छेहरूले मलाई किन विश्वास गर्नु भएन त? किन उहाँहरूले यत्रो लामो समय भयो मलाई साथी बनाउनुहुन्न, सबै कुरा खुलेर भन्नुहुन्न त, अथवा यो कुरा किन गर्नुहुन्न त भन्ने कुरामा चाहिँ त्यो व्यक्तिले आफैले आफैलाई बनाएको कुरा हो। त्यो व्यक्ति आफै स्वयं त्यसको जिम्मेवार छ। श्रद्धा, आज मैले भनेको कुरामा चाहिँ त्यो मेरो लागि पनि हो। आज हामी धेरैजना श्रद्धाहरूसँग कुराकानी गरिरहेका हुन्छौँ होइन। तपाईँहरू कतिजना चाहिँ गुड न्युज एफएमको स्थापना कालदेखि निरन्तर हामीसँग हुनुहुन्छ, कतिजना बीचमा जोडिनु भएको छ, हामी आफै यहाँ काम गर्ने व्यक्तिहरू पनि कोही सुरुवातदेखि छौँ, कोही पछि छौँ। परिस्थिति हुनसक्छ, कतिवटा कुराहरू हुनसक्छ, तर कतिजनाले गुड न्युज एफएमलाई स्वदेशमा मात्रै होइन, पाइक पर्दा मात्रै होइन, विदेशमा गएर पनि सुन्नु भएको छ। कतिजनाले कहाँ सम्भव छ, कसरी हुन्छ त्यो कुरालाई लिनुभएको छ, याद गर्नुभएको छ, सम्भव भएसम्म प्रयास गर्नुभएको छ, र त तपाईँ र हाम्रो रिलेसन अहिलेसम्म गइरहेको छ। त्यो कारणले गर्दा चाहिँ आज तपाईँ र मैले आफैले आफैलाई तयार गर्नु आवश्यक छ, तयारी बनाउनु आवश्यक छ। रोप्दै नरोपेको कुरा चाहिँ हामी कटनी गर्न नखोजौँ, गर्दै नगरेको कुरा हामी प्राप्त गर्न नखोजौँ। धेरै पटक परिवारमा पनि यो कुराहरू हुन्छ कि, एउटै बाबुको सन्तान मलाई त्यति माया गर्नुहुन्न, मेरो बाबाले, मेरो मम्मीले, मेरो दाजुले त्यति माया गर्नुहुन्न भन्छौँ कि हामी। त्यो कहिलेकाहीँ गर्दा गर्दै पनि नभएको कुराहरू होला, तर तपाईँले आफूले आफूलाई प्रेरणा दिनुभएको छ, म अझै राम्रो भन्ने प्रयास गर्छु, अथवा मैले के कारणले चाहिँ यो भएन त, अथवा कसैले मलाई माया नगरे पनि कतिजना चाहिँ के हुन्छ भन्दाखेरि त्यो सुविधा पाएन, त्यो माया पाएन भने चाहिँ कामै छोड्दैन कि, बोल्नै छोड्दैन, सम्बन्धै टुङ्गाइदिने हुन्छ। तर तपाईँले आफैले आफैलाई प्रेरणा दिनुहोस्, आफ्नो 100% अन्तसम्मै गरिरहनुहोस्। यीशु ख्रीष्टलाई पनि मानिसहरूले मन पराएका थिएनन्, तर उहाँले परमेश्वरको उद्देश्य पूरा गर्नको लागि अन्तिमसम्म मृत्युलाई पनि वरण गर्नुभएको छ। आज तपाईँ र म पनि एउटा उद्देश्यको साथै संसारमा छौँ, र हामीलाई दिएको कुरा जस्तो बाइबल अध्ययनका कुरा, प्रार्थनाका कुरा, सम्मतिको कुरा, काममा हामीले पाएको जिम्मेवारलाई 100% दिने कुरा, हामीले पढ्न पाएको फेसिलिटीलाई पूर्ण रूपमा पढ्ने कुरा, जे पाएका छौँ नि त्यसलाई चाहिँ उपभोग गर्ने प्रेरणा आफैले आफैलाई दिउँ। त्यो गऱ्यौँ भने चाहिँ हामी जहाँ छौँ, जुन अवस्थामा छौँ, हामी राम्रो गर्न सक्छौँ र हामीले परमेश्वरलाई खुसी बनाउन सक्छौँ। यो समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

हजुर निकै नै आशिषमा एक दिवस फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रमको अन्ततिर आएकी छु। जानुभन्दा अगाडि आजको विषयमा केही कुराहरू बताउन चाहन्छु। आफ्नै प्रेरणा नभएसम्म उसले गर्न सक्दैन, त्यो तपाईँ र मेरो लागि पनि हो। र जुन व्यक्तिले जे कुराको लागि आफूलाई प्रेरित गर्छ त्यो कुरा चाहिँ उसले गर्न सक्छ। खराब कुरालाई प्रेरित गर्छ भने उसले खराब कुरा गर्न सक्छ, असल कुरालाई प्रेरित गर्छ भने चाहिँ असल कुराहरू गर्न सक्छ। र हामी मानिस छौं, समाजमा छौं, हामी आफैले आफैलाई पनि उत्साहित गर्नुपर्छ र अरूलाई पनि उत्साह दिनुपर्छ। कति पटक मसाले जस्तै म सक्दिन भन्दै गर्दा परमेश्वरले सक्छस् भन्नुभएको जस्तै आज तपाईँ र मेरो वरिपरि भएको व्यक्तिहरूले यो गर्न सक्दिन कि त्यो गर्न सक्दिन कि भन्दै हुनुहुन्छ भने त्यो कुरालाई हामीले प्रेरित पनि गर्नुपर्छ। तर व्यक्तिको प्रेरणा एकदमै महत्वपूर्ण कुरा छ र अघि मैले तपाईँहरूको बीचमा कुराकानी गरेको कुरा चाहिँ कतिपटक हामी असल विद्यार्थी बन्न नसकेका छौं होला, कतिपटक हामी असल सेवक बन्न नसकेका अवस्थाहरू हुनसक्छ, असल काम गर्ने ठाउँको कामदार बन्न नसकेको अवस्थाहरू हुनसक्छ। तर हामी कतिपटक राम्रो गर्दा गर्दै पनि संसारमा चाहिँ हामीले यसको सही कदरहरू नपाएको पनि हुनसक्छ। मैले त राम्रो गरेकै थिएँ, मैले आफूलाई प्रेरित गरेर गरिरहेको थिएँ, तर मैले सही रिवार्ड चाहिँ पाइनँ, सही उत्साह चाहिँ पाइनँ, यो भनाई मात्रै हो भन्ने पनि लाग्न सक्छ अघि मैले तपाईँहरूलाई कुराकानी गर्दै गर्दा। तपाईँको अभिभावक कहिलेकाहीँ चुक्न सक्नुहुन्छ, तपाईँको टिचर कहिलेकाहीँ राइट विद्यार्थी छुट्याउन रङ हुन सक्नुहुन्छ। मान्छेको मन हो, कहिलेकाहीँ काम गर्ने ठाउँमा त्यो हुन सक्ला, तर हाम्रो परमेश्वर कहिले रङ हुनुहुन्न। उहाँले तपाईँले के कुरालाई प्रेरित गरेर तपाईँले गर्दै हुनुहुन्छ, तपाईँको के हो त भित्री इच्छा भन्ने कुरो उहाँलाई थाहा छ। त्यो कारणले गर्दा परमेश्वरले हाम्रो मनोरथ पूरा गर्नुहुन्छ भनिन्छ नि। मनदेखि गरेका कुराहरू, प्रेरित भएर गरेका कुराहरू, असल कुरामा प्रेरित भएका कुराहरू चाहिँ परमेश्वरले तपाईँ र मेरो जीवनमा पूरा गर्नुहुनेछ। त्यो कारणले गर्दा असल गरिरहनु भएको छ, असल कुरामा प्रेरित हुनुहुन्छ भने यसलाई निरन्तर रूपमा अगाडि लिएर जानुहोस्। गलत कुरामा आफूलाई प्रेरित गरिरहनु भएको छ, अहिलेको समयमा तपाईँ एकदमै धेरै कुरामा परमेश्वरलाई भन्दा बढी अरू कुरामा जाने कुरालाई प्रेरित गरिरहनु भएको छ, साथीहरूसँग धेरै समय बिताइरहनु भएको छ, बाइबल अध्ययन नगरिकन हिँडिरहनु भएको छ, सङ्गति नगरिकन अन्त अन्तै हिँडिरहनु भएको छ, त्यो कुरामा आफूलाई प्रेरित गरिरहनु भएको छ भने चाहिँ त्यसले फेरि तपाईँलाई गलत ठाउँमा लिएर जान्छ। त्यो कारणले गर्दा संसारमा को छ र राइट जज गर्ने, यहाँ मूल्याङ्कनै हुँदैन। किन राम्रो गर्नु परेर भने पनि हाम्रो परमेश्वर राइट जज हुनुहुन्छ, असल र साँचो जज हुनुहुन्छ। त्यो कारणले गर्दा तपाईँको प्रेरित भएका कुराहरू उहाँले मूल्याङ्कन गर्न सक्नुहुन्छ। साँचो कुरा गरे के फाइदा, राम्रो कुरा गरे के फाइदा, त्यही भएर म त अलि अर्कै भएको, म त अहिले अलिकति फरक भएको भन्छ कि कतिजना मान्छेहरूले, म अलिकति बाङ्गो भएको भनौँ न, एक किसिमले नेपाली भाषामा भन्नुपर्दा म अलिकति भनौँ न त्यस्तै तितो भएको, म अलिकति छुचो भएको, म अलिकति काम नगर्ने भएको। पहिला मरिमरी काम गर्थे त्यहाँको साहुले अथवा त्यहाँको मेरो अभिभावकले अथवा मेरो टिचरहरूले खासै मलाई कदर गर्नु भएन, त्यो भएर मेरो मन मर्यो मैले गरिनँ। नो, त्यस्तो कुरा होइन, किन भन्दा हाम्रो परमेश्वर हाम्रो जज हुनुहुन्छ, हाम्रो परमेश्वर हामीलाई पुरस्कार अथवा त्यसको कदर गर्नुहुने परमेश्वर हामीसँग हुनुहुन्छ। त्यो कारणले गर्दा तपाईँले असल कुरालाई आफ्नो जीवनमा प्रेरित भएर अगाडि बढ्नुहोस्, त्यसको फल पनि असल हुनेछ। आज तपाईँले सही ठाउँमा लगानी गरिरहनु भएको छ होइन, तपाईँ सही कुरामा आफ्नो हृदयलाई प्रेरित गरिरहनु भएको छ भने त्यसको रिजल्ट पनि राम्रो आउँछ। तपाईँले गलत कुरामा आफ्नो हृदयलाई प्रेरित गरिरहनु भएको छ भने त्यसको रिजल्ट पनि राम्रो हुने छैन। यही उत्साह दिन चाहन्छु तपाईँहरूलाई र मलाई आशा छ तपाईँहरूले घण्टाको अवधिमा जति पनि कुराहरू सुन्नुभयो केही न केही कुराले तपाईँको जीवनमा उत्साह दिएको छ भन्ने मैले आशा लिएकी छु र आगामी समयमा पनि यस्तै कुरा लिएर म तपाईँहरूको बीचमा आउने नै छु। अन्तमा जाँदा जाँदै आफ्नो हृदयलाई असल गर्नको निम्ति प्रेरित गर्नुहोस् भन्न चाहन्छु र प्राविधिक मित्र सुजन र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम मलाई मनपर्छबाट म ज्ञान बिदा हुन चाहन्छु। जय श्री नमस्कार।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: जय मसीह नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि बाइबल धर्मशास्त्रबाट मर्कुस 4 अध्यायको 26-29 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुन्छ भनेर। यसरी म पाठ गर्नेछु। उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो हो, परमेश्वरको राज्य यस्तो हो, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ, कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ, ऊ सुते पनि जागर रहे पनि रात दिन त्यो बिउ चाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ, तर जब अन्न पाक्छ तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ। आदरणीय श्रोता, तोरी पाकेको बेलामा किसानले के गर्छ भन्ने कुरालाई कहिले याद गर्नुभएको छ? के ऊ हतारिँदैन र फसल पाकेको बेलामा नै कटानी गरेन भने खेर जाने ठूलो डर हुन्छ। त्यसैले जोडका तोडले कटानी गर्नु आवश्यक हुन्छ। र कहिलेकाहीँ म आफैले पनि जब गाउँमा हुँदाखेरि तोरीको सिजनमा तोरी पाकिसकेपछि त्यो तोरीलाई समयमै निकालेन भने, समयमा नै त्यसलाई कटनी गरेन भने केही समयपछि त्यो आफै फुटेर झर्छ, जसले गर्दाखेरि समयमा कटनी भएन भने त्यो खेर जाने ठूलो डर हुन्छ। र त्यसरी नै यहाँ यीशु प्रभुले फसलको समयमा कटनीको आवश्यक हुन्छ भन्ने कुरा यहाँ देखाउनु भएको छ। र त्यसको लागि उहाँले एउटा मौलाउने बिउको दृष्टान्तबाट यहाँ सिकाउँदै हुनुहुन्छ। र यहाँ सिकाउने क्रममा उहाँले भन्नुभयो, परमेश्वरको राज्य यस्तो, परमेश्वरको राज्य कस्तो, परमेश्वरको राज्यको बारेमा धेरैजनाले आफ्नो विचारहरू राख्न सक्छ। स्वाभाविक रूपमा परमेश्वरको राज्य भनेको चाहिँ परमेश्वरले शासन गरेको राज्य हो, र जहाँनिर परमेश्वर राजा हुनुहुन्छ र आफूलाई विश्वास गर्ने अथवा परमेश्वरलाई विश्वास गर्नेहरू चाहिँ उहाँका प्रजाहरू हुन्, र उहाँको राज्यमा कानून चाहिँ बाइबल धर्मशास्त्र नै हुन्, संविधान चाहिँ बाइबल धर्मशास्त्र हुन्छ। यसरी यो राज्य एकदमै सुखमय, अन्य अत्याचार व्यभिचारबाट अलग सुशासन र जनताहरूले असल जिन्दगी बिताउने राज्य भनेर बुझ्न सकिन्छ। परमेश्वरको राज्य चाहिँ एकदमै स्पष्ट हुन्छ र परमेश्वरको राज्य भन्ना साथ परमेश्वरले नै शासन गरेको राज्य हो भन्ने कुरा बुझिन्छ र प्रजाहरू चाहिँ उहाँलाई विश्वास गर्नेहरू, उहाँको वचन पालन गर्नेहरू नै हुन् भनेर स्पष्ट बुझ्न सकिन्छ। त्यसो हो भने यहाँ यो दृष्टान्तमा हामीले सिक्ने कुरा चाहिँ यहाँ यस्तो छ, परमेश्वरको राज्य यस्तो हो भनेर स्पष्ट रूपमा उहाँले यो भन्नुभयो। कस्तो हो त भन्दा कुनै एकजना मानिसले जमिनमा बिउ छर्छ भनेको छ। बिउ छर्दाखेरि एउटा व्यक्तिले, एउटा किसानले बिउ छर्दाखेरि जब बिउ जमिनमा पर्छ, त्यो जमिनमा परेको जग भनौँ बिउलाई अब किसानले हेर्न सक्दैन, किसानले अब केही गर्न सक्दैन। उसको काम भनेको बिउ छर्नु हो। उसले बिउ जमिनमा छर्छ भन्ने कुरा यहाँ स्पष्ट छ। परमेश्वरको राज्यमा राज्य भनेको के रहेछ भन्दाखेरि बिउ छर्नु रहेछ, बिउ छर्नेसँग सम्बन्धित छ। बिउ छरिसकेपछि अब उसको काम चाहिँ रोकिन्छ। त्यो बिउ छरेपछि यहाँ भने चाहिँ ऊ सुते पनि जागर रहे पनि रात दिन त्यो बिउ चाहिँ आफै टुसाउँछ। यहाँनिर यस्तो छ, यो बिउ टुसाउने कुरा छ र बिउ बढ्छ, तर त्यो कसरी बढ्छ सो उसले जान्दैन। यो हामी सबैलाई थाहा भएको कुरा हो। जब बिउ हामी छर्छौ, बिउ छर्ने काम किसानको हो र बिउ छर्छन् नै। बिउ छरिसकेपछि त्यसलाई टुसाउनका लागि त्यो किसानले केही गर्न सक्दैन। त्यसपछि त्यो बिउलाई बढाउनका लागि पनि किसानले केही गर्न सक्दैन। यो सो त आफै हुँदै जान्छ र यो कसरी बढ्छ किसानले अड्कल गर्न सक्दैन। यो कुरा रहस्यमय हुन्छ। यो कुराहरूको लागि हामीलाई अथवा किसानलाई यो बताइएको हुँदैन। यो भाग भनेको यो किसानले गर्न नसक्ने काम र किसानले गर्न नसकेको काम कसले गर्छ त भन्दाखेरि यो बिउ छर्ने काम किसानले गर्छ र बिउ टुसाउने र बिउ बढ्ने काम कसरी हुन्छ भन्ने कुरो किसानलाई थाहा हुँदैन। तर यो चाहिँ केवल परमेश्वरलाई मात्रै थाहा हुन्छ। त्यसकारणले यहाँ परमेश्वरको आफ्नो काम यहाँ देखिन्छ, मानिसको आफ्नो काम देखिन्छ र परमेश्वरको राज्य भनेकै एउटा किसानले बिउ छरेको जस्तै मानिसहरूले परमेश्वरको वचन प्रचार गर्छन्, परमेश्वरको जनहरूले मानिसहरूलाई प्रभुको वचन प्रचार गर्छन् र त्यसपछि त्यो मानिस भित्रपट्टि त्यो विश्वास कसरी गर्न सक्छ भन्ने कुरा, त्यो विश्वास चाहिँ परमेश्वरले नै त्यो व्यक्तिको जीवनमा वचन सुनिसकेपछि विश्वास हाल्ने काम पवित्र आत्मा आफैले गर्नुहुन्छ। हाम्रो काम चाहिँ बिउ छर्ने काम हो, बिउ छर्ने सुसमाचार प्रचार गर्ने र प्रचार गरिसकेपछि मानिसको हृदयलाई परिवर्तन गर्ने काम र उनीहरूको मनमा अब यीशुलाई विश्वास गर्छु, परमेश्वरलाई विश्वास गर्छु भनेर त्यो मन जो छ भित्रपट्टि विश्वास हाल्ने काम चाहिँ हामीले गर्न सक्दैनौँ। त्यो भित्रपट्टिको मन परिवर्तन गर्ने काम र बिउ जसरी टुसाउँछ र बढ्छ त्यसरी नै एउटा मानिसले प्रभुको वचन सुनिसकेपछि उसमा विश्वास हालिदिने काम चाहिँ परमेश्वरले नै हालिदिनुहुन्छ। यो राज्य, परमेश्वरको राज्य भनेको चाहिँ उहाँले नै शासन गर्ने राज्य हो र हामीहरू परमेश्वरका प्रजाहरू हामी र उहाँले भन्नुभएको आदेशलाई हामीले पालन गर्ने हो र हामीले त्यो आदेश पालन गर्न साथ परमेश्वरले आफ्नो काम गर्नुहुन्छ र परमेश्वरले यसरी रहस्यमय तरिकाले काम गर्नुहुन्छ र एउटा व्यक्तिलाई परमेश्वरको वचन सुनेपछि उसले आफूलाई नै भित्रपट्टि परमेश्वरले नै उसलाई व्यक्तिगत रूपमा एउटा कायल बनाउनुहुन्छ र उसले विश्वास गर्छ र विश्वास गरेपछि उसले आनन्द जीवन पाउँछ र जसरी यो बिउले एउटा नयाँ रूप नयाँ एउटा बिरुवा उम्रिन्छ अनि उम्रेर मात्र होइन यसले फल दिन्छ र पछि यसको कटनी हुन्छ त्यसरी नै परमेश्वरको राज्य भनेको चाहिँ यस्तो हो एउटा मौलाउने एउटा बिउको एउटा दृष्टान्त जस्तै यसभित्र परमेश्वर आफैले काम गर्नुहुन्छ र मानिसले गर्ने काम पनि छ र यो काम गर्ने कुरा परमेश्वरको राज्यभित्र हुन्छ मानिसले सुसमाचार प्रचार गर्ने हो परमेश्वरको छोराछोरीहरूले प्रचार गर्नुपर्छ यीशुको बारेमा भन्नुपर्छ र उनीहरूको हृदय परिवर्तन गर्ने काम पवित्र आत्माले गर्नुहुन्छ र यो परमेश्वरको राज्यभित्र यसरी मिलेर काम हुन्छ र यहाँ एउटा बिउ छर्ने व्यक्तिले बिउ छरिसकेपछि यो रहस्यमय कामहरू हुन्छ जसरी बिउ छर्दाखेरि बिउ उम्र्ने काम परमेश्वरले नै गर्नुहुन्छ त्यसरी नै हामीले प्रचार गरिसकेपछि सुसमाचार सुनाइसकेपछि त्यो व्यक्तिहरूको जीवन परिवर्तन गर्ने काम परमेश्वर आफैले गर्नुहुन्छ र आज धेरैजनाले भन्ने गर्छन् तिमीहरूले क्रिस्चियन बनायो भन्ने शब्दहरू प्रयोग गरिएको छ र तिमीहरूले क्रिस्चियन धर्ममा परिवर्तन गरायो भन्ने शब्दहरू पनि वाक्यहरू पनि हामी सुन्छौं आरोपहरू हामी सुन्छौं तर परमेश्वरको राज्यमा रहस्य चाहिँ यही हो कि कसैले पनि क्रिस्चियन बनाउन सक्दैन बनाएर हुने भएदेखि धेरैलाई बनाउन सकिन्थ्यो तर कसैले पनि क्रिस्चियन बनाउन सक्दैन कसैले पनि विश्वासी बनाउन सक्दैन विश्वासी बनाउने काम क्रिस्चियन बनाउने काम चाहिँ अथवा मानिसको हृदय परिवर्तन गर्ने काम चाहिँ परमेश्वरले नै गर्नुहुन्छ यो अरूले गर्न सक्ने काम होइन त्यसैले जुन आरोपहरू आइराखेको छ कि क्रिस्चियन बनायो भन्ने आरोप अथवा क्रिस्चियन धर्म परिवर्तन गरायो भन्ने जुन आरोप छ यो कुरामा बाइबलले यसरी स्पष्ट बताउँछ परमेश्वरको राज्यभित्र मानिसले कसैलाई पनि परिवर्तन गर्न सक्दैन मानिसले चाहिँ यीशुको बारेमा सुनाउने काम गर्न सक्छ गर्दछ उसलाई आदेशकै रूपमा भनिएको छ त्यसकारणले त्यो वचन प्रचार गर्नुपर्छ वचन प्रचार गरिसकेपछि सुन्छन् सुनेपछि उनीहरूको हृदयभित्रपट्टि परमेश्वर आफैले त्यो वचनलाई जीवित बनाएर सत्य बनाएर अनि परमेश्वरले नै उनीहरूको जीवनमा जसरी बिउ छर्दा बिउ टुसाउने काम बढ्ने काम जसरी आफैले जमिनमा गरिरहेको हुन्छ त्यो परमेश्वरले नै गरेको हुन्छ त्यसरी नै मानिसहरूलाई सुसमाचार सुनाउँदाखेरि उनीहरूको जीवनमा परिवर्तन ल्याउने काम आफैले गर्नुहुन्छ र त्यसपछि यहाँ अर्को एउटा शब्द छ कि अन्न पाकेपछि बटुल्ने काम हुन्छ भनिएको छ अनि फसलको बेला पनि त्यहाँ हुन्छ भनिएको छ र एउटा यो मौलाउने बिउको जुन दृष्टान्तबाट हामीले के बुझ्न सक्छौ भन्दाखेरि एउटा व्यक्तिले सुसमाचार प्रचार गर्न सक्छ प्रचार गरिसकेपछि उनीहरूले विश्वास गर्ने काम गर्छन् र त्यो विश्वास गर्ने काम चाहिँ मानिसहरूबाट हुँदैन त्यो चाहिँ परमेश्वरले नै उसको हृदयमा विश्वास हालिदिन्छ र विश्वास हालिदिएपछि उसले यीशुलाई विश्वास गर्छ पुकार गर्छ र उसले यीशुलाई पुकार गरेपछि उसले आनन्द जीवन पाउँछ अथवा मुक्ति उसले पाउँछ र मुक्ति पाएपछि उनीहरूले आफ्नो परमेश्वरको राज्यमा उनीहरू सन्तान हुन्छन् र परमेश्वरका सन्तान भएर परमेश्वरको प्रजा भएर यो उहाँको राज्यभित्र परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्छन् र यो सत्यता चाहिँ हामी सबैको लागि महत्वपूर्ण छ र आज चर्चका प्रत्येक व्यक्तिहरूले येशूको वचन येशू ख्रीष्टको बारेमा सुनाइदिनुपर्छ भनिदिनुपर्छ आफूले देखेको र सुनेका कुराहरू बताइदिनुपर्छ त्यसपछि बताइसकेपछि आफै उनीहरू प्रभुमा विश्वास गर्ने काम परमेश्वरले नै उनीहरूलाई उनीहरूको जीवन परिवर्तन गरिदिनुहुन्छ जसरी अन्न पाकेको बटुल्ने काम हुन्छ अनि वचन सुनेपछि उनीहरूले विश्वास गर्ने काम गर्छ परमेश्वरले नै उनीहरूलाई परिवर्तन गराउँछ अनि परिवर्तन भएकाहरूलाई एकसाथ जम्मा गरेर उनीहरूले परमेश्वरको राज्यभित्र उनीहरू शासन गर्न थाल्छ आज चर्च चाहिँ एउटा परमेश्वरको राज्यको एउटा प्रतिनिधित्व गरिरहेको छ चर्च चाहिँ आज अदृश्य परमेश्वरको राज्यको एउटा दृश्य रूपमा प्रस्तुत गरिरहेको छ आज मानिसहरूले स्वर्ग राज्य देख्नका लागि धेरै कोसिस गर्छन् स्वर्ग राज्य कहाँ छ भनेर उनीहरूले भन्छन् तर यो स्वर्ग राज्य चाहिँ परमेश्वरको राज्य चाहिँ अदृश्य रूपमा छ र देख्न सकिने भनेको चाहिँ चर्च मात्रै हो मण्डली मात्रै हो र मण्डलीमा आएर मानिसहरूले स्वर्ग राज्यको अनुभूति गर्न सक्छन् जहाँनिर उद्धार पाएकाहरू मुक्ति पाएकाहरू परमेश्वरको सन्तानहरूले त्यहाँनिर आराधना गरिरहेको हुन्छ परमेश्वरलाई प्रशंसा गरिरहेको हुन्छ अनि उनीहरूले आफ्नो जीवनमा भलाइका काम गरिरहेको हुन्छ र उनीहरूले मानिसहरूलाई सहयोग गरिरहेको हुन्छ र यसरी मुक्तिको लागि मण्डलीले एउटा ठूलो भूमिका बिउ छर्ने काम गरिरहेको हुन्छ र बिउ छरिसकेपछि परमेश्वरले हरेक मानिसलाई प्रभुमा विश्वास गर्ने अथवा उनीहरूको जीवन परिवर्तन गर्ने काम पनि परमेश्वरले गर्नुहुन्छ र कटनी भनेको यही हो कि फसल भनेको यही हो कि हामी सबैजनाले आज प्रत्येक परमेश्वरको जनले चर्चले यो कुरा गर्नुपर्छ कि चर्चले यो कुरा गर्नुपर्छ कि हामी सबैले कटनी गर्नुपर्छ अथवा अन्न पाकेकाहरूलाई बटुल्ने काम गर्नुपर्छ फसलको बेलामा हतारका साथ हामीले काम गर्नुपर्ने हुन्छ र आजको दिन हामीलाई परमेश्वरले फसलको समयमा नै कटनी गर्नका लागि जिम्मेवारी दिनुभएको छ हामीले बिउ छर्ने काम गर्नुपर्छ बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ बिउ छर्ने मात्रै होइन बिउ छरिसकेपछि कटनी पनि गर्नुपर्छ परमेश्वरको राज्यभित्र बिउ छर्ने काम हुन्छ र उमार्ने काम बढ्ने काम परमेश्वरले गर्नुहुन्छ र त्यसपछि उनीहरूलाई बटुल्ने काम र उनीहरूलाई परमेश्वरको राज्यमा ल्याउने काम डोर्याउने काम चाहिँ चर्चका प्रत्येक व्यक्तिहरूको जिम्मेवारी हुन्छ त्यसकारण हरेकले फसलको समयलाई थाहा गरेर ढिलाइ नगरिकन बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ बिउ छर्नुपर्छ र कटनी गर्नुपर्छ र समयमा नै कटनी गर्नु आवश्यक हुन्छ त्यसको लागि तयारी हुनुपर्छ त्यसकारण आउनुहोस् हामी बिउ छरौं प्रभु यीशुको बारेमा मानिसहरूलाई सुनाऊ र अनि उनीहरूले जब विश्वास गर्छन् विश्वास गरेपछि उनीहरूलाई हुर्काउने काम उनीहरूलाई प्रभुको राज्यमा डोर्याउने काम हामी सबैले गरौं र परमेश्वरको महिमा गरौं र परमेश्वरको राज्यभित्र गरिने कामहरू यही हो परमेश्वरको राज्य भनेकै यही हो कि फसलको कटनी हुन्छ र समयमा नै कटनी हुनुपर्छ र बिउ छर्ने मात्र होइन र कटनी पनि छ। त्यस कारणले गर्दा मण्डलीमा मण्डलीले चाहिँ एउटा बिउ छर्ने काम गर्दछ र मण्डलीले उनीहरूलाई चेलापनमा हुर्काउनु पर्ने हुन्छ र उनीहरूलाई यीशु जस्तै हुने प्रक्रियामा उनीहरूलाई हुर्काउनु पर्छ र प्रभुको आगमनसम्म उनीहरूलाई तयारी गर्नुपर्छ। आउनुहोस् सबैजनाले हामी हरेकले नै यो प्रतिबद्धता हामी जनाऊ कि बिउ छरौं र बिउ छरिसकेपछि उनीहरूलाई मण्डलीले चाहिँ एउटा बिउ छर्ने काम गर्दछ र मण्डलीले उनीहरूलाई चेलापनमा हुर्काउनु पर्ने हुन्छ र उनीहरूलाई यीशु जस्तै हुने प्रक्रिया

0: उनीहरूलाई फेरि बटुल्ने काम पनि गरौं, हुर्काउने काम पनि गरौं। र यो चाहिँ परमेश्वरको राज्यभित्र गर्ने कामहरू हो र मण्डली चाहिँ यसको मुख्य कर्ता भएर अगाडि बढ्नु पर्ने हुन्छ। आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु र समय मिल्यो भने फेरि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै अर्को समय नाउन्जेलसम्मको लागि सबैजनालाई प्रभुले प्रशस्त आशीर्वाद दिनुभएको होस्।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम एक भन्दा दुई असलमा आदरणीय श्रोता, कार्यक्रम एक भन्दा दुई असललाई प्रायोजन गर्नुभएको छ त्रियक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र यस कार्यक्रममा चाहिँ तपाईँले बेतसालम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट परमेश्वरको वचन, जो चाहिँ विवाहसँग सम्बन्धित हुने गर्दछ, तपाईँले सुन्दै आइरहनु भएको छ। र आज चाहिँ हामीसँग यसै बेतसालम पुतली सड़क मण्डलीका आदरणीय पास्टर समीर पुर्कुटीजी हुनुहुन्छ। उहाँसँगको कुराकानी तपाईँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला, कारण विवाहसँग सम्बन्धित आशिषमय कुराहरू चाहिँ कार्यक्रम मार्फत हामी प्रस्तुत गर्न गइरहेको छौं। ढिला नगरिकन कार्यक्रममा आदरणीय पास्टरज्यूलाई स्वागत गर्न चाहन्छु। पास्टरजी, उहाँलाई कार्यक्रममा स्वागत छ।
3: धेरै धेरै धन्यवाद म्याम, थ्याङ्क यू सो मच।
2: आरामै हुनुहुन्छ?
3: एकदम आरामै छु।
2: हजुर, र यो महत्वपूर्ण समय दिनुभएको लागि शुरूआतमा नै धेरै धेरै धन्यवाद दिन चाहे तपाईँलाई।
3: हजुरहरूलाई पनि धेरै धन्यवाद, यो मेरो लागि पनि ठुलो सौभाग्य हो।
2: र विशेष गरिकन कार्यक्रम एक भन्दा दुई असलमा चाहिँ विवाहसँग सम्बन्धित कुराकानीहरू हामीले तपाईँबाट नै पनि कतिवटा सन्देशहरू हाम्रो श्रोताको लागि राखिसकेको छौं, तर आज चाहिँ विशेष कुराकानी नै हामीले गर्न गइरहेको छौं र म पनि एकदमै उत्साहित छु। धेरै कुराहरू हामीले सुन्न गइरहेको छौं र धेरैजना श्रोतालाई उत्साह पनि दिन गइरहेको छौं। र विवाह किन महत्वपूर्ण छ, परमेश्वरले विवाहलाई किन एकदमै महत्वपूर्ण रूपमा लिनुभएको छ, यही विषयबाट नै शुरूआत गरौं न।
3: एकदमै धन्यवाद प्रश्नको लागि म्याम। यस्तो हुन्छ, विवाह भन्ने कुराहरू चाहिँ परमेश्वरको महान योजना हो, हामी बाइबलमै देख्न सक्दछौँ, उहाँको त्यो ग्रान्ड डिजाइन हो। विवाहले नै परमेश्वरले चाहिँ परिवार बसाल्नु भएको छ। जस्तो हामीले बाइबलमा हेर्ने भने आदमको निम्ति परमेश्वरले असल सहयोगी हब्बालाई बनाएर अनि एकदमै राम्रोसँग परमेश्वरले चाहिँ उहाँहरूको एउटा जोडीको रूपमा बाँध्ने काम गर्नुभएको छ। अनि यी कुराहरूले गर्दाखेरि पनि यो विवाह परमेश्वरबाटै हुन आएको कुरा हो, परमेश्वरकै योजना हो। अनि यो चाहिँ के को लागि पनि आवश्यक छ भन्दाखेरि चाहिँ परमेश्वरको महिमाको लागि, एकदमै महत्वपूर्ण परमेश्वरको महिमाको लागि, एकअर्कासँग सङ्गति गर्नको लागि पनि छँदैछ, प्लस सँगै मिलेर परमेश्वरको आराधना गर्नको लागि, सँगै उहाँको कामहरू गर्नको लागि, उहाँलाई चाहिँ अझै संसारमा चिनाउनको लागि, यो चाहिँ अत्यन्तै महत्वपूर्ण छ। र सँगै अर्को कुरा चाहिँ फेरि फल्दै फल्दै वृद्धि हुँदै जाने कुराहरू पनि छ नि त, त्यसले गर्दाखेरि त्यो पनि एउटा पार्ट हो विवाह चाहिँ।
2: हजुर, एकदमै महत्वपूर्ण। र अघि तपाईँले आदम र हव्वाको उदाहरण दिँदै हुनुहुन्थ्यो, हामीले म्याक्सिमम रूपमा चाहिँ विवाहको जब कुराहरू निस्किन्छ अनि हामी शुरूआततिरै फर्किन्छौँ, आदम र हव्वाको समयको कुराहरूलाई नै हामी धेरैचोटि सम्झिने गर्दछौँ। अनि जब हब्बालाई चाहिँ परमेश्वरले आदमको करङबाट निकालेर तयार गर्नुभयो, अनि आदमले जब हब्बालाई देखे, नि त मेरो हाडको हाड होइन, मेरो मासुको मासु भनेर उनले चिने, त्यसरी भने भन्ने कुराहरू चाहिँ हामी पाउँदछौँ। अनि अहिले धेरैजना युथहरूमा, विशेष गरिकन जो विवाहको लागि प्रार्थना गर्दै हुनुहुन्छ, तयारी गर्दै हुनुहुन्छ, धेरैजनाको प्रश्न यही छ कि मैले मेरो हाडको हाड र मेरो मासुको मासु, अर्थात भनौ मेरो जीवन साथीलाई चाहिँ मैले कसरी चिन्ने भन्ने प्रश्न चाहिँ धेरै आउँदछ। अनि धेरैजनाको मनमा भएको यो जिज्ञासालाई चाहिँ हामीले कसरी उनीहरूलाई भन्न सक्छौ कि तपाईँले चाहिँ आफ्नो जीवन साथीलाई यसरी चिन्नुपर्छ र यसरी चिन्न सक्नुहुन्छ? तपाईँ एउटा होइन पास्टरी रूपमा सेवकाई गर्दै हुनुहुन्छ, धेरैजना जवान भाइ बहिनीहरूको मनको जिज्ञासाहरूमा रहेर काम पनि गराउनु भएको छ। सो यही प्रश्न तपाईँलाई राख्न चाहे।
3: यस्तो हुन्छ, अब जीवन साथी ठ्याक्कै परमेश्वरले दिएको हो भन्ने कुराहरू मजाले त्यो थाहा पाउनको लागि चाहिँ पहिलो कुरो यसो हेर्दाखेरि नै कता कता त्यो हुन्छ नि खुसी मिल्छ क्या, देख्ने बित्तिकै खुसी मिल्छ, हो यो हो कि क्या भन्ने खालको त्यो हुन्छ। अनि त्यसपछि प्रार्थनामा जब हामी बस्छौँ अनि त्यो क्ल्यारिटी के प्रवृत्ति दिनुहुन्छ, एकदमै स्पष्टता उहाँले दिन्छन्। यसो कसैलाई देखेको छ प्रार्थनामा बस्दाखेरि ऊ हो कि होइन भनेर यसो त्यो फाइनल गर्नको लागि चाहिँ प्रार्थनामा बस्दाखेरि त्यो शान्ति मिल्न थाल्छ कि, त्यो भित्रबाट त्यो आनन्द आउन थाल्छ। अनि त्यस पछाडि कुराकानी गर्दै जाँदाखेरि चाहिँ विचारहरू मिल्न थाल्छ, त्यस पछाडि उद्देश्यहरू पनि मिल्न थाल्छ, अनि विवाहको कुराहरूलाई अझै अगाडि बढाउन खोज्दाखेरि चाहिँ के हुन्छ भने परिवारले पनि सपोर्ट गर्न थाल्नुहुन्छ कि, अब यो हो कि ठिक छ जाऊ गर भन्ने खालको परिवारले पनि त्यो कुराहरूको उत्साह दिनुहुन्छ। र सँगै मण्डलीतिर फेरि यो कुराहरू लाँदाखेरि पनि मण्डलीले पनि ओके गरिदिन्छ
2: क्या,
3: अनि मण्डलीबाट पनि राम्रो रेस्पोन्स आउन सक्छ, राम्रो चाहिँ उत्साह आउन सक्छ। त्यसले गर्दाखेरि चाहिँ कसरी चिन्ने भन्दाखेरि चाहिँ मैले भनिहालेँ हजुरलाई, पहिलो कुरा चाहिँ देख्ने बित्तिकै त्यो थाहा नै हुन्छ क्या, यदि परमेश्वरबाट हो भने चाहिँ त्यो छुट्टै खोज्ने मिल्छ क्या, त्यो छुट्टै हुन्छ। खुसी मिल्छ, त्यस पछाडि चाहिँ त्यो शान्ति हुन थाल्छ, स्पष्टता आउन थाल्दछ, अनि सबै कुरा राम्रो मिल्दै मिल्दै मिल्दै जान्छ कि परमेश्वरबाट हो भने चाहिँ, फेरि होइन भने चाहिँ फेरि त्यो सोच जस्तो
2: होइन होइन रहेछ भने चाहिँ कस्तो
3: अब होइन रहेछ भने कता कता के त्यो नमिले जस्तो हुन्छ नि, कुराकानी गर्दाखेरि पनि कता कता त्यो भविष्यको योजनाहरू उद्देश्यहरू कता कता त्यो नमिले जस्तो अलिकति त्यो बाङ्गो टेङ्गो जस्तो हुने क्या, त्यो कुरा गर्यो एउटा मिल्ला खर्च फेरि अर्कोतिर चाहिँ बाङ्गिने त्यो खालको चाहिँ हुन्छ जस्तो लाग्छ कि मेरो आफ्नो अनुभवमा चाहिँ।
2: हजुर, तपाईँले भनिहाल्नुभयो तपाईँको अनुभवको कुराहरू पनि हामी राख्न चाहन्छौँ
3: पास्टरज्यू,
2: र तपाईँ एकदमै यङ पास्टर हुनुहुन्छ, तपाईँले कति समय भयो सेवकाई गरेर अगाडि बढिरहनु भएको विशेष गरिकन?
3: एकदमै धन्यवाद यो प्रश्नको लागि। मैले सेवकाईमा चाहिँ पाइलट टेकेको लगभग 13 वर्ष जस्तो भयो, मैले पुरा समय सेवकाई गरेको चाहिँ 10 वर्ष क्रस भएर 11 रनिङ भइराखेको छ, अनि यसरी चाहिँ प्रभुको काम भइराखेको छ, उहाँको बोलावटलाई बुझेर चाहिँ अनि आफूलाई उहाँमा सरेन्डर गरेर उहाँलाई दिएर अनि उहाँको कुराहरू बुझेर चाहिँ सेवकाई गर्दैछु। सेवकाईको कुराहरू यो छ, अनि अब सेवकाईको कुरा पनि त्यही हो, पहिलो कुरो दर्शन चाहियो, त्यसपछि बोध चाहियो, अनि एकदमै फेरि इच्छा चाहना चाहियो, समर्पण चाहियो, त्याग चाहियो, धेरै कुराहरू के त्यो कुराहरू भए पछाडि मात्रै चाहिँ अब यो परमेश्वरको कुराहरूलाई हामी बुझ्न सक्छौँ, नत्र भने फेरि परमेश्वरले अब बोलाउँदाखेरि आफूसँग त्यो अब कतिवटा कुराहरू भएन, त्याग समर्पण भएन भने पनि त्यो बोलावटलाई चिन्न सकिँदैन कतिपल्ट
2: जस्तो लाग्छ मलाई चाहिँ एकदमै। र यसरी तपाईँले जुन प्रकारको एउटा बोलावटलाई लिएर सेवकाई होइन सुरुवात गर्नुभयो, र सेवकाई सुरु गरिसकेपछि त अब जीवनसाथीको कुराहरू पनि आउँछ होइन, अनि फेरि सेवकाईलाई तपाईँको बोझ दर्शन भिजनहरूलाई बुझ्ने व्यक्ति भइदिनु भयो भने त एकदमै राम्रो होइन। त्यही भएको कारणले गर्दाखेरि पनि कचोटि हाम्रो भिजनहरू पनि मिल्नुपर्छ भन्ने कुराहरू आउँदो रहेछ जीवनसाथीको कुराहरूमा। तपाईँको विवाहको अनुभव अलिकति हामी सुन्न चाहन्छौँ, कसरी हुन गयो र कसरी तपाईँले आफ्नो जीवन साथीलाई चिन्नुभयो भन्ने कुराहरू अलिकति राखिदिनुहोस् न।
3: एकदमै धन्यवाद म्याम, यो चाहिँ फेरि विगतलाई फर्केर हेर्नुपर्ने हुन्छ। मेरो चाहिँ कस्तो भन्दाखेरि चाहिँ म पुरा समय सेवकाईमा आउनुभन्दा अगाडि नै मैले चाहिँ विवाह गरेँ। कसरी भन्दाखेरि म बाइबल कलेज पढ्दै थिएँ, अनि बाइबल कलेज पढ्दै गर्दाखेरि चाहिँ विवाहको अफरहरू आयो, प्रार्थनामा बसिरहेको थिएँ। त्योभन्दा अगाडि नै मैले चाहिँ बाइबल कलेज पढेको चाहिँ 2013-15 पढेँ, अनि 2013 अगाडि नै मैले लगभग 12 अन्तिमतिर 13 लगभग नजिकै त्यो जनवरीतिर चाहिँ विवाहको लागि एकदमै धेरै ठाउँमा गएको थिएँ कि, अनि आफ्नो बुवा मम्मीले अनि त्यसपछि आफन्तले चाहिँ विवाहको लागि चाहिँ उहाँहरूले चाहिँ कुरा ल्याएर धेरै चर्चहरूमा पनि लानुभयो, धेरै ठाउँहरूमा पनि उहाँहरूले लानुभयो। त्यस पछाडि मेरो चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ जब कुनै पनि देखाउनुहुन्थ्यो होइन बहिनी, अनि म चाहिँ हो जस्तो लाग्थ्यो क्या, देख्ने बित्तिकै हो म बिहा गर्छु भनिदिइहाल्थेँ क्या त्यो बेला चाहिँ मैले, अनि प्रार्थना पनि त्यति थिएन होइन त्यो बेलामा, अनि प्रभुको इच्छा हो कि होइन केही पनि बुझिएन, अनि परिवारको लागि बिहा गर्नुपर्छ ठिकै छ बिहा एकचोटि गर्नुपर्छ जीवनमा ल ठिक छ ओके भनेर चाहिँ म चाहिँ जुन देखाए पनि ओके गरिदिने धेरैवटा हेरेँ होइन, धेरैवटा बहिनीहरूसँग कुराकानी भयो, धेरैजनासँग चाहिँ अब भेट्ने मौकाहरू भयो, घरमा गइयो, चर्चमा गइयो, धेरैचोटि त्यो कुराहरू भयो क्या बिहाको लागि, अनि जसलाई देखाए पनि म ओके गर्ने तर उताबाट चाहिँ फेरि नभने के म चाहिँ अब अहिले बिहा गर्दिनँ मेरो पढाइ छ भन्ने खालको के उताबाट चाहिँ त्यस्तो खालको जवाब पनि म चाहिँ ओके भनी म रेडी छु भनेर चाहिँ अगाडि बढ्दिने, अनि उताबाट चाहिँ होइन यहाँ अब कति कुराहरू चाहिँ अब मिलाउनु पर्ने भयो भन्ने खालको के त्यो कुराहरू आउने, अझै तपाईँ पर्खिनुपर्छ बिहाको लागि यदि उहाँसँग बिहा गर्ने हो भने चाहिँ भनेर पनि त्यस्तो कुरा पनि आयो। अनि मलाई चाहिँ के लाग्यो भने अब यो परमेश्वरको इच्छा होइन जस्तो लाग्यो क्या, 2 वर्ष अगाडि नै क्या बिहा हुनु अगाडि म त्यो पढ्न आउनुभन्दा अगाडि नै म चाहिँ अगाडि नै चाँडै बिहा गर्नको लागि कुदेको मान्छे हो, अनि जुन देखायो भने ओके ओके भन्दै हिँड्ने होइन त्यो प्रभुको योजना प्रभु इच्छै नबुझिकन चाहिँ ओके ओके भन्ने, तर उताबाट चाहिँ मलाई चाहिँ रिजल्ट भयो भनौँ न नगर्ने भन्ने खालको सरी भन्ने खालको कुराहरू धेरै ठाउँबाट आयो। त्यस पछाडि अनि परिवारले प्रार्थना गर्न थाल्नुभयो, मण्डलीले गर्न थाल्नुभयो, म आफूले पनि गरेँ, अब चाहिँ भएन सेवकाई चाहिँ गर्नुपर्ला जस्तो लाग्यो, अनि पहिलो बोलावट चाहिँ मम्मीबाटै भयो क्या, तिमी चाहिँ सेवकाई गर पास्टर बन राम्रो हुन्छ प्रभुको राज्यको निम्ति तिमी चाहिँ खडा हुनुपर्छ भन्ने खालको कुराहरू मम्मीले गर्नुभयो, अनि चर्च फ्यामिलीबाट पनि त्यही आउँछ, पास्टरले पनि त्यही भनेको ए गर्नुपर्छ गर्नुपर्छ भनेको छ कि, अनि ल सेवकाई गर्ने भन्ने खालको कुराहरू आएर म पढ्न आएँ, अनि पढ्न आएपछि पढ्न थालियो नि त, अनि पढ्न थालियो अनि पढ्दै गर्दाखेरि चाहिँ फेरि अब पहिलाको कुरा त सक्यो, अब फेरि अब पहिलाको कुरालाई अब हेरेर बस्ने कुरा पनि भएन. अनि पहिला जो जोसँग कुरा भएको थियो अब उहाँहरूसँग त त्यो फाइनल पनि भएको होइन नि त, एक प्रकारले हुँदैन नै भनेको नि त. म मात्रै चाहिँ हुन्छ, म त जो देखाए पनि हुन्छ भन्ने खालको कुरा भयो. मैले मेरो चाहिँ उहाँहरूले हुँदैन भन्ने पछाडि चाहिँ मैले अनि त्यो बिहाको कुरालाई छोडिदिएर चाहिँ पढ्न थालेँ. अनि पढ्दै गर्दाखेरि चाहिँ अनि फेरि सेवकाईको कुरा त बोलाउट छँदैछ, अनि विवाहको लागि पनि त्यो कुराहरू आयो कि. अनि कसरी आयो भन्दाखेरि चाहिँ हाम्रो पार्षद चित्र गुरुबा हुनुहुन्छ, अनि उहाँले नै कुरा ल्याउनु भयो क्या. म पढ्दै थिएँ अनि खालि मलाई हेरिरहनुहुन्थ्यो कि, उहाँले चाहिँ किन हेर्नुहुन्छ जस्तो लाग्थ्यो कि मलाई चाहिँ, खालि हेर्नुहुन्छ खालि हेर्नुहुन्छ. तेरो लागि मैले एउटा राम्रो बहिनी हेर्दैको छ भन्नुहुन्छ कि. अनि त्यो भने पछाडि मलाई अचम्म लाग्यो, किनभने मैले पहिल्यै बिहा गर्ने इच्छा गरेको थिएँ, भएन, त्यसरी पढ्न आएँ, बिहा त गर्नुपर्छ भन्ने खालको सोच आफूसँग छ भित्र. त्यस पछाडि उहाँले यसो भन्नुभयो, मैले हेर्दैको छु, अब तपाईँ चाहिँ महाराजगञ्ज चर्चमा आउनुहोस्, बहिनीसँग भेटाउँछु भन्नुभयो कि. अनि फेरि उतापट्टि बहिनीलाई भन्नुभएको रहेन त फेरि, जसलाई चाहिँ उहाँले कुरा गर्नुभएको थियो. अनि उहाँसँग चाहिँ कुरै नगरिकन मसँग मात्रै कुरा गरेर बहिनीलाई चाहिँ यसो आउनु न यसो चर्चमा भनेर बोलाउनु भएछ. अनि मलाई पनि बोलाउनु भयो, गयौँ, भेटघाट भयो. बहिनीलाई त थाहै थिएन, उहाँलाई नै चिया बनाउनु लाउनु भएछ, जोसँग मैले अहिले बिहा गरेको छु होइन. अनि उहाँलाई नै चिया बनाउनु लगाउनु भएको छ, खाजाहरू बनाउनु लगाउनु भएको छ, मैले खाएँ त्यस पछाडि. अनि उहाँले फेरि नम्बर पनि दिनुभयो. नम्बर कसरी दिनुभयो भन्दाखेरि चाहिँ उहाँको मोबाइल बिग्रेको छ, तिम्रो मोबाइल देऊ त नानी, म फोन गर्छु, भाइ कहाँ आउनु हो, एउटा भाइ आउँदै हुनुहुन्छ भनेर चाहिँ. अनि उहाँको अब मेरो मिसेस अहिलेको मिसेस होइन बबिता, अनि उहाँको मोबाइलबाट चाहिँ मलाई फोन गर्नुभयो क्या. अनि त्यस पछाडि मैले फोन उठाएँ, म आउँदैछु, यता त्यही भयो कुराकानी. त्यसपछि गएँ अनि नम्बर चाहिँ त्यसरी उहाँले दिनुभयो क्या. नम्बर दिनुभयो अनि मलाई के भन्नुभयो भने उहाँले चाहिँ यो है मैले तपाईँको लागि हेरिदिएको छु यो है भनेर भन्नुभयो क्या. अनि के हो कि होइन, म त अचम्मै लाग्यो क्या. अनि प्रार्थना गरेँ, प्रभु यो तपाईँको इच्छा हो त भन्ने खालको कुराहरूलाई लिएर प्रार्थना गरेँ. अनि कता कता त्यो शान्ति
2: क्या,
3: पहिला चाहिँ अर्कै खालको थियो, रमाइलो खालको, त्यो हुन्छ नि बाहिरी सुन्दरतालाई हेर्ने बित्तिकै ओके भन्ने खालको थियो नि त पहिला चाहिँ. पछि प्रार्थना गरेर अनि यसो विचार गर्दाखेरि चाहिँ ऊ यो चाहिँ प्रभुबाटै हो कि क्या हो भन्ने खालको त्यो भित्र आयो कि. खुसी मिल्यो क्या, यस्तो खुसी भयो. म हो मैले चाहिँ धेरै अगाडि सोचेको छु बिहाको लागि, तर प्रभु यो झन् अहिले पो रहेछ त, दुई वर्ष पछाडि पो रहेछ भन्ने खालको सोच भयो क्या मेरो. लब त्यो पढ्दाखेरि नै त्यो कुराकानी भएको हो. अनि त्यस पछाडि चाहिँ हाम्रो कुराकानी हुन थाल्यो, उहाँले नै कुरा गरिदिनु भयो पास्टरले नै. त्यसपछि कुराकानी थोरै थोरै भयो. अनि कुराकानी गर्दाखेरि कता कता हुन्छ नि रमाइलो हुने होइन, विचार पनि मिल्ने. सुरु सुरुमा त कता कता नमिल्ला जस्तो भएको थियो. अनि बिस्तारै प्रार्थना गर्दै गर्दाखेरि चाहिँ मलाई चाहिँ एक प्रकारले भनेर एकदमै स्पष्ट भइसकेको थियो कि, म चाहिँ यो हो पक्का हो भन्ने कुरामा म चाहिँ स्पष्ट भएँ. त्यस प्रार्थना गरेँ. सेवकाईको कुरा पनि मैले उहाँलाई सेयर गरेँ होइन, म यस्तो म पछि चाहिँ पास्टरलाई सेवकाई गर्ने हो, लाई सपोर्ट गर्नुपर्छ भन्ने खालको कुराहरू पनि गरेँ बिहा हुनु लगानी. अनि हुँदाहुँदै उहाँले सपोर्ट गर्नु थाल्नुभयो. त्यस पछाडि चाहिँ अब मैले त त्यति धेरै बाइबल पढेको छैन भन्ने कुराहरू गर्नुभयो. मैले बाइबल चाहिँ परमेश्वर वचन सिकाउने कोसिस गरेँ उहाँलाई पनि होइन, फोनबाट नै यताउति भयो, कुराकानी भयो, प्रार्थना गऱ्यौँ. अनि मेरो पढाइ सकिसके पछाडि चाहिँ त्यस पछाडि चाहिँ सेवकाई पनि लगभग फाइनल जस्तो भयो यो ठाउँ भनेर. अनि विवाहको कुराहरू त अब अगाडि बढाउनु पर्यो, पास्टर भएर जानु छ कुनै ठाउँमा सेवकाईको लागि भने पछाडि चाहिँ बिहा गर्नुपर्छ भन्ने कुराहरू भयो. अनि त्यस पछाडि हामी परिवारहरू भेट्न गयौँ, मण्डलीहरूको कुराकानी भयो. त्यस पछाडि यस्तो सहज रूपमा के कति कुराहरू यस्तो हेरेको असम्भव जस्तै थियो क्या, किनकि काठमाडौँमा जन्मेको मान्छे अब काठमाडौँमै हुर्केको बसेको मान्छे हो नि त. म चाहिँ अब फेरि गाउँमा एकदमै दुःखमा चाहिँ हुर्केको मान्छे, कता कता नमिल्ने कुराहरू थियो क्या, भौगोलिक आधारमा पनि नमिल्ने, त्यसको थुप्रै कुराहरू नमिल्ने थियो क्या, थुप्रै कुराहरू च्यालेन्ज थियो. तर प्रभुको योजना भएको कारणले गर्दा त्यो च्यालेन्जको बीचमा पनि सम्पन्न भयो विवाह सम्पन्न भयो. अनि हामीले विवाह गरिसके पछाडि चाहिँ सेवकाईको लागि मण्डली जहाँ हामीलाई चाहिँ अब उहाँहरूले यहाँ जानु भनेर भन्नुभयो, अनि त्यो ठाउँमा गएर चाहिँ हामीले सेवा गऱ्यौँ, प्रभुको राज्यलाई हामीले बढायौँ. अनि अहिले अब हामी अब सँगै सेवकाईमा छौँ, एकअर्कालाई हामीले साथ दिन्छौँ. उसले पनि मलाई एकदमै सेवकाईमा भरपूर रूपमा साथ दिएको छ. यदि उसले साथ नदिने हो भने चाहिँ म यो ठाउँमा हुने थिइनँ जस्तो लाग्छ कि. एकदमै
2: र विवाह गर्नुभएको अहिले कतिऔं वर्षमा पुग्नुभयो तपाईँहरू?
3: अहिले हाम्रो चाहिँ 11 वर्षमा.
2: ओहो, र कस्तो महसुस भइरहेको छ तपाईँहरूलाई? अनि कहिलेकाहीँ अब कतिवटा अवस्था परिस्थितिहरू तलमाथि पनि भयो होला नि, होइन, कतिवटा अभावका कुराहरू पनि भयो होला नि. विविध कुराहरूलाई सामना गर्दै गर्दाखेरि कस्तो प्रकारले तपाईँले आफ्नो जीवन साथीबाट साथ पाउनुभयो र तपाईँको साथ उहाँलाई रह्यो र आजको दिनसम्म कस्तो अनुभव गरिरहनु भएको छ?
3: धन्यवाद म्याम यो प्रश्नको लागि पनि. यस्तो भयो, अब हाम्रो बिहा भइसके पछाडि चाहिँ अब सेवकाईमा निस्किने बित्तिकै अब तलब त हाम्रो धेरै हुँदैन होइन, तरै जस्तो हाम्रो चाहिँ सर्भाइभ गर्नको लागि मात्रै सेवा गर्ने चाहिँ बाई फेरि जिउने हो. सेवकाईमा निस्क्यौँ, सुरु सुरुमा त हामीसँग पैसा थियो, बिहाको पैसाहरू थियो, तामी थियो कि, गिफ्टहरू थियो नि त, प्रशस्तै थियो, रमाइलो भयो कि. तर बिचमा पुगेपछि एकदमै गाह्रो भयो क्या, पैसा चाहिँ एकदमै हामीसँग चाहिँ अब सानो सानो कुराहरू गर्नको लागि पनि भएन. अनि त्यो समय पनि मेरो मिसेसले चाहिँ केही छैन, हामीसँग गाडीमा छौँ, प्रभुले जुटाउनुहुन्छ, हामी चाहिँ खुसी छ, अगाडि बढ्नुपर्छ, प्रभुको योजना हो. उहाँले त्यसरी साथ दिनुभयो क्या. सुरुमा त मलाई लागेको थिएन कि उहाँले यसरी साथ दिनुहुन्छ भने लागेको थिएन, तर प्रार्थना हो, प्रभुको इच्छा भएको कारणले चाहिँ. अनि उहाँको पनि अब सेवकाई गर्ने सुरुमा त त्यो थिएन, पछि चाहिँ अब प्रार्थनाद्वारा चाहिँ सेवकाई गर्ने मन पनि भयो. अनि सेवकाईमा यस्तै हुन्छ, दुःख आउँछ, उहाँले बढी सघाउने क्या. म चाहिँ कहिले काहीँ यसो जिस्काइदिन्थेँ क्या, यति धेरै अभाव भयो, म बाहिर जान्छु, सेवकाई चाहिँ अब गिभअप गरिदिने, छोडिदिने भनेर पनि म जिस्काउँथेँ क्या. मन भने यसो जिस्काइदिन्थेँ उसलाई के भन्नु रहेछ भनेर चाहिँ. अनि पछि चाहिँ होइन, दुःख त आइहाल्छ नि सेवकाईमा, होइन, सुख कसलाई छ र बाहिरमा कति चाहिँ प्रभुको दासले दुःख भोग्नु भएको छ भने चाहिँ हाम्रो पनि जिउमा आउँछ त दुःख. अनि उहाँले त्यसरी भन्नुहुन्थ्यो. अनि त्यसरी भने पछाडि चाहिँ मलाई फेरि भित्र छुट्टै किसिमको क्या शान्ति हुन्थ्यो. अनि अभाव भए पनि केही छैन, बरु नखाउँला होइन, बरु लुगा नकिनौँला, बाहिर केही कुरा नखाउँला, जस्तो हामी चाहिँ अब बरु ग्यास भएन भने बरु आगो बालेर पकाएर खाउँला, त्यस्तो खालको के. त्यसरी चाहिँ साथ दिनुभयो. अनि प्लस अब सेवकाईमा फेरि अब म्याक्सिमम बाहिरै भइन्छ नि त नि, अब परिवार घरमा म बाहिर. अनि त्यस्तो बेलामा पनि उसले कहिले पनि शङ्का पनि गरेन, यस्तो उस्तो कहिले पनि प्रश्न पनि भएन, तपाईँ किन ढिला, होइन तपाईँले किन यस्तो, त्यो कहिले पनि प्रश्नहरू पनि भएन. जस्तो उहाँले सपोर्ट गरिराख्नुभयो, प्रार्थना गर्नुभयो, मलाई भरोसा गर्नुभयो क्या. उहाँले विवाहलाई राम्रो गर्नुको लागि, यहाँसम्म ल्याउनुको लागि चाहिँ एकअर्कालाई साथ पनि हो र भरोसा रहेछ क्या. एकदम शङ्का गर्नु नहुने रहेछ. अहिलेसम्म मैले उसको मोबाइल चेक गरेको पनि छैन, उसले मेरो मोबाइल चेक पनि गर्दैन कि. अनि यसरी क्या, जब हामी एकअर्कालाई शङ्का गर्दैनौँ भने चाहिँ, अनि एकअर्कालाई ट्रस्ट गर्छौँ, एकअर्कालाई माया गर्छौँ, साथ दिन्छौँ, एकअर्कालाई बुझ्छौँ भने नि, अनि विवाह चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो. अनि यहाँसम्म आउँदाखेरि चाहिँ मैले त्यही बुझेँ, एकअर्कालाई हामीले बुझेका छौँ, एकअर्कालाई हामीले चाहिँ सपोर्ट गरेका छौँ, साथ दिएका छौँ, ग्रहण गरेका छौँ. अब कतिवटा कुराहरू मेरो उसलाई मन पर्दैन होला, होइन, मेरो मिसेसलाई मन पर्दैन होला, उहाँको कुरा मलाई मन पर्दैन होला कति कुरा, तर पनि हामीले त्यसलाई एडजस्ट गर्छौँ कि. उहाँको यही नै हो, ठिक छ. अब हामी मान्छेलाई बदल्न सक्दैनौँ, त आफू बदल्ने हो कि, आफूलाई चाहिँ बदल्ने हो. अनि उहाँको इच्छा अनुसार अब कतिवटा कुराहरू हुँदैन होला, तर गर्ने प्रयास गर्ने कि. त्यो गर्ने बित्तिकै चाहिँ एकअर्काको कमी कमजोरीलाई पनि हामी मेटाउन सक्छौँ जस्तो लाग्छ कि. त्यसरी चाहिँ हाम्रो दाम्पत्य जीवन यहाँसम्म आएको छ. प्रभुले एकदमै सहायता गर्नुहुन्छ, प्रभु एकदम विश्वासै गर्नुभएको छ
2: जीवनमा. एकदमै राम्रो कुरा. अब यही विषयमा मलाई अर्को प्रश्न कस्तो मनमा आयो क्या, तपाईँले भन्दै गर्नुहुँदाखेरि चाहिँ हामीले चाहिँ मान्छेलाई बदल्न सक्दैन तर हामी आफै बदलिनुपर्छ भन्नुभयो. सायद धेरैजना वैवाहिक जीवनहरूमा आजको दिनमा हामीले धेरै उतार चढाव तल माथिहरू देख्छौँ. कतिचोटि हामीले चाहिँ सायद यही एउटा समस्या देख्छौँ कि किन फलानु व्यक्ति मेरो लागि बदलिनु भएन त, अथवा फलानु व्यक्तिले किन आफूलाई परिवर्तन गर्नु भएन त भन्ने प्रश्नहरू नै हामी सुन्छौँ. तपाईँले कस्तो मिठो कुरा भन्नुभयो, आफू परिवर्तन भइदिने, यो कुरा चाहिँ कसरी गर्ने होला पास्टरज्यू, र अवश्य सहज छैन आफू बदलिनलाई, होइन, अरू व्यक्तिको लागि आफू झुक्न र आफू सानो भइदिन र आफूले कतिवटा कुराहरूमा अन्डरस्ट्यान्ड गर्नको लागि एक दुईचोटि प्रयास त गरिन्छ, त्यसको कति गाह्रो पनि हुन्छ, होइन, कसरी आफ्नो वैवाहिक जीवनलाई सुन्दर बनाउनको लागि
3: हजुर हजुर यस्तो हुन्छ. अब कतिवटा कुराहरू हुन्छ नि त, अब आफूलाई चाहिँ परिवर्तन गर्ने भन्नुको मतलब चाहिँ कतिवटा कुराहरू, अब मलाई चाहिँ हुन्छ नि खाना मन लागेको हुन्छ, मेरो मिसेसलाई चाहिँ खाना मन नलागेको हुनसक्छ. उदाहरणको लागि तरकारीकै कुराहरू गरौँ, होइन, जस्तो चाहिँ मलाई चाहिँ कुनै तरकारी मन पर्दैन, मेरो मिसेसलाई मनपर्छ, उसलाई चाहिँ त्यो तरकारी पकाउन मन पर्यो, होइन, उसलाई त्यो अब खाना मन लागेको छ भने मलाई मन परेको छैन र पनि ठिक छ, अलिकति खाइदिने नि त के भएर, होइन, थोरै खाइदिने, धेरै खानुपर्छ भन्ने भएन नि त. त्यसरी पनि हुन्छ नि कतिवटा कुराहरू चाहिँ हामी त्यो कुराहरूबाट नै हामी एकअर्कालाई चाहिँ साथ दिन सक्छौँ र एकअर्का लागि त्यसरी पनि हामी परिवर्तन हुन सक्छौँ लाग्छ. अनि अर्को कुरा चाहिँ कतिवटा विचारहरू हुन्छ कि, कतिवटा कुराहरू हुन्छ, कतिवटा भविष्यको योजनाहरू हुनसक्ला, कतिवटा कुराहरू चाहिँ उहाँलाई मन परेको छैन भने त्यसलाई स्टप गरिदिने नि त के भएर. मैले चाहिँ यो काम गर्दैछु है भन्दाखेरि चाहिँ अब उहाँलाई चाहिँ हुन्छ नि त्यो मन परेको छैन, भएन, यो तपाईँले नगर्दा राम्रो भन्ने कुराहरू आयो भने चाहिँ ठिक छ त, त्यसो भए म आफै परिवर्तन हुनु पर्यो नि त, ल म गर्दिनँ नि त, म अर्को गर्छु नि त, ल के हो त, हामी बसेर छलफल गरौँ न त, ल के चाहिँ गर्दा राम्रो हुन्छ त भन्ने कुराहरू चाहिँ हामीले गर्छौँ कि. अनि त्यो हुँदाखेरि चाहिँ कता कता बुझ्न सकिन्छ जस्तो लाग्छ. अनि अर्को कुरा चाहिँ हामी परिवर्तन पनि गर्न सक्यौँ नि त, आफ्नो विचारलाई परिवर्तन गर्न सकियो, व्यवहारलाई परिवर्तन गर्न सक्यो, इच्छा चाहनालाई परिवर्तन गर्न सक्यो नि त, कतिवटा कुराहरू त्यसरी पनि सकिन्छ.
2: एकदम सुन्दर कुरा. र वैवाहिक जीवनलाई अझ सुमधुर बनाउन र अझै हामीले त अब यो त मृत्युले नछुटाएसम्म भनेर हामीले विवाहमा त करार नै बाँध्ने गर्छौँ, होइन, र त्यो समयसम्म एकदमै विश्वासयोग्य र एक अर्काप्रति एकदमै नजिक भएर एक भएर जीवन जिउनको लागि र वैवाहिक जीवनलाई अझै सुमधुर बनाउनको लागि चाहिँ कसरी आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ होला दुवै पक्षले, श्रीमानले पनि श्रीमतीले पनि?
3: एकदमै जटिल प्रश्न छ। यस्तो हुन्छ, अब दायित्व र जिम्मेवारी त थुप्रै नै हुन्छ होइन, एकअर्काको त्यो कुराहरू त भइ नै हाल्छ नि। अब आफ्नो वैवाहिक जीवनलाई सुमधुर बनाउनको लागि चाहिँ के कुराहरूको चाहिँ खाँचो पर्छ, के कुराको आवश्यकता पर्छ, त्यो कुरालाई चाहिँ हेरिराख्नुपर्छ जस्तो लाग्छ कि। एकअर्काको निम्ति हेरिराख्नु पर्ने हुन्छ, त्यस पछाडि एकअर्कालाई बुझिराख्नु पर्ने हुन्छ। अब यसमा चाहिँ त्यो अन्डरस्ट्यान्डिङै बढी चाहिँ हुन्छ जस्तो लाग्छ कि, बुझाइ के एकअर्काप्रतिको त्यो बुझाइ नै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ, ग्रहण गर्ने तरिका नै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ। र अर्को कुरा, यो परमेश्वरबाटै हो है, यो परमेश्वरको इच्छा हो, यसलाई चाहिँ मैले चाहिँ जगाना गर्नुपर्छ, यसलाई चाहिँ मैले जोगाउनुपर्छ, यसलाई चाहिँ मैले समर्थन गर्नुपर्छ, यसलाई मैले माया गर्नुपर्छ भन्ने खालको भावना चाहिँ हामीमा आइरहनुपर्छ जस्तो लाग्छ। र सँगै अब हामी क्रिस्चियन भएको कारणले गर्दाखेरि चाहिँ हामी अब प्रभुलाई आराधना गर्छौँ, प्रभुसँग प्रार्थना गर्छौँ। अब यो दाम्पत्य जीवनलाई अझै राम्रो बनाउनको लागि एकअर्कासँग चाहिँ बस्ने कुराहरू त भइहाल्यो सँगै होइन, अनि सँगै बसेर प्रार्थना गर्ने कुराहरू भयो, बाइबल पढ्ने कुराहरू भयो, आराधना गर्ने कुराहरू भयो, एकअर्का कुराहरूलाई के छ त तिम्रो चाहिँ, ल मेरो कुरा के मन पर्दैन भन, तिम्रो कुरा चाहिँ मलाई यो मन पर्दैन, ल यो गरौँ, यो यसलाई चाहिँ हामी अब यसलाई चाहिँ छोडिदेऊ भन्ने खालको त्यो बसेर नि छलफल पनि गर्न सकियो। र त्यो गर्दै गर्दाखेरि चाहिँ अझै हामी एकअर्कालाई चिन्न सक्छौँ, एकअर्काप्रति अझै त्यो माया त्यो भावहरू अझै एकअर्काप्रति बढ्न थाल्छ, चाहनाहरू बढ्न थाल्छ। र अझै त्यसलाई मैले अघि भनिहाले प्रार्थनाको कुराहरू भइहाल्यो, प्रार्थनाको वेदी धेरै नै महत्वपूर्ण हुन्छ कि, हात समातेर दुवैजना हुन्छ नि प्रार्थना गर्ने, त्यस पछाडि एकअर्कालाई उत्साह दिने, वचनबाट इन्करेजमेन्ट गर्ने, त्यस पछाडि चाहिँ वचन पढ्ने कुराहरू भयो, अनि त्यो सँगै के सँगै प्रभुमा पनि हामी हुर्कन थाल्छौँ सँगै भने चाहिँ, अनि यो प्रभुबाटै हो है, यसलाई चाहिँ बिग्रिन दिनु हुँदैन, कहिले काहीँ फेरि बाहिरबाट आउँछ कि यस्तो कुराहरू चाहिँ, एकअर्कालाई उचाल दिने कुराहरू, भड्काइदिने कुराहरू पनि हुन्छ नि त, तिम्रो चाहिँ यस्तै, ल तिम्रो श्रीमान यस्तो, तिम्रो श्रीमती यस्तो भनेर चाहिँ एकअर्काले पनि कता कता त्यो कुराहरू चाहिँ बटार दिएर चाहिँ सम्बन्धलाई बिगार्न खोज्छन् है, त्यो कुरालाई पनि हामीले बुझ्नुपर्ने चाहिँ हुन्छ। यो चाहिँ मेरो परिवारलाई चाहिँ बिगार्नको लागि है भन्ने कुराहरू, म पहिला पाँच कालमा हुँदाखेरि चाहिँ हामी अब पाँच कालमा थियौँ, हाम्रो पसल पनि थियो पहिला, मेरो मिसेस चाहिँ पसल गर्नुहुन्थ्यो टेलर होइन, पसल गर्दाखेरि चाहिँ म चाहिँ अब सेवागाम हिँडिरहन्थे, अनि त्यहाँको कतिजना चाहिँ के हुनुहुन्थ्यो, म चाहिँ बाहिर बाहिर हुन्थेँ नि त, के हो भाइ पुरा बाहिर बाहिर हुनुहुन्छ, अरू कतिजना चाहिँ बोलेर हिँडेको देख्छु त भन्ने कुराहरू के त्यस्तो त्यस्तो लगाइदिन्थे भनेर भन्थ्यो कि उसले चाहिँ, अनि त्यस पछाडि अनि मलाई पनि त्यस्तो कुराहरू अब कतिजनाले अब त्यो अब होइन नराम्रो कुराहरू चाहिँ अब हालिदिने कुराहरू पनि कचोटि त्यो कुराहरू पनि भयो, अनि उहाँले चाहिँ त्यही भन्नुहुन्थ्यो अरे कि यो त हुनै सक्दैन नि, उहाँ त्यस्तो हुँदै होइन मान्छे, म चिन्छु नि त मेरो मान्छे कस्तो भन्ने कुराहरू उहाँले गर्नुहुन्थ्यो अरे कि, त्यो भन्ने मान्छेलाई पनि यदि अब ए हो कि क्या भनेर चाहिँ त्यसको पछि पछि उहाँ लाग्नु भएको भए त समस्या हुन्थ्यो नि होइन, अनि उहाँले अब शङ्का गर्न थाल्नुहुन्थ्यो, झगडा पर्न थाल्थ्यो होला, विचार मिल्दैन थियो होला, त्यस पछाडि रिस उठ्थ्यो होला होइन, धेरै कुराहरू हुन्थ्यो नि, त्यस पछाडि चाहिँ समस्या हुन सक्थ्यो, त्यो भएन। त्यही नै हो, प्रार्थना एकदमै महत्वपूर्ण छ जस्तो लाग्छ, र एकअर्कालाई चाहिँ उत्साह दिने कुराहरू, प्रार्थना गर्ने कुराहरू, परमेश्वरमा एकअर्कालाई हुर्काउने कुराहरू, निर्माण गर्ने कुराहरू, बाइबल पढ्ने कुराहरू, संगति जाने कुराहरू, यो चाहिँ चाहिन्छ कि। पहिला पहिला हामी एकदमै संगतिमा श्रीमान श्रीमती धेरै जान्थ्यौँ, अहिले चाहिँ अब नानी भएको कारणले गर्दाखेरि चाहिँ संगतिमा जानको लागि अब अलिकति गाह्रो छ, पहिला हाम्रो पसल थियो र पनि हामी त्यो पसल बन्द गरेर एकदमै सेवामा संगतिमा चाहिँ हामी सँगै जान्थ्यौँ कि, त्यसरी चाहिँ हाम्रो चाहिँ सम्बन्धहरू चाहिँ प्रगाड भयो, अझै चाहिँ एकअर्कालाई चाहिँ अझै सहायता गर्ने कुराहरू, साथ दिने कुराहरू, एकअर्कालाई चिन्ने कुराहरू त्यहाँबाट पनि भयो। यो एकअर्कालाई सहायता गर्ने कुराहरू, चिन्ने कुराहरू त जीवन पर्यन्त हुने कुराहरू नि त, चिन्ने कुरा त अझै कति गाह्रो छ कि, एकदमै टाइम लाग्छ कति कुरा चिन्नलाई, होइन बिस्तारै बिस्तारै बिस्तारै त्यो चिन्न सक्ने कुराहरू हो। त्यसले गर्दाखेरि चाहिँ त्यही हो, हाम्रो दाम्पत्य जीवनलाई एकदमै समुद्र बनाउनको लागि, ख्रिस्टको आगमनसम्म राम्रो बनाउनको लागि, यो प्रभुबाट हो है भन्ने कुराहरू कहिल्यै पनि बिर्सनु भएन कि, प्रभुको योजना हो हाम्रो जीवनको लागि, उहाँको महिमा हुनुपर्छ भन्ने कुरा बिर्सनु भएन कि, नत्र भने प्रभुको कुराहरू बिर्स्यो भने चाहिँ हामी तितर बिताउने त अनि, प्रभुको योजना, प्रभुको महिमा, प्रभुको चाहिँ मिसनको कुराहरू जब सम्झिन्छ भने परिवार जहिले पनि सँगै मिलेर प्रभुको आराधना गर्न सकिन्छ। हामीले यसरी नै अहिलेसम्म चाहिँ गरिराखेका छौँ र भविष्यसम्म पनि हामी गर्छौँ, प्रभुले हामीलाई सहायता गर्न
2: एकदमै। मलाई धेरै कुराहरू तपाईँलाई सोध्नु मन छ तर अब हाम्रो पनि एउटा समय परिधिभित्र हामी भएको कारणले गर्दा त्यही पनि अन्तिममा एउटा प्रश्न चाहिँ म राखेर अनि त्यसपछि हामी अन्तिम अन्तिमतिर जान चाहन्छौँ। तपाईँ पास्टरले सेवकाइ गर्नुभएको नै 12-13 वर्ष भइसक्यो भनेर तपाईँले भन्दै गर्नुहुँदाखेरि चाहिँ धेरैजना जस्तो अगुवाहरूको जीवनमा, पास्टरज्यूहरूको जीवनमा भयो अथवा परिवारमा चाहिँ कतिचोटि अब सेवकाइहरूलाई दिनुहुने जति प्राथमिकता छ त्योभन्दा अलिकति कम चाहिँ परिवारलाई दिनुभएको हो कि भन्ने कम्प्लेनहरू पनि कतिचोटि सुन्नमा आउँछ होइन। अनि सेवकाइमा हिँडिरहनुहुने व्यक्तिहरूलाई चाहिँ यस्तो खालको चुनौतीहरू कतिको आउँछ र आयो भने परिवार र सेवकाइलाई चाहिँ कसरी मिलाएर लानुपर्छ? होला, मैले यो चाहिँ हजुरलाई सोध्न चाहेँ।
3: एकदमै धन्यवाद है, एकदमै च्यालेन्ज छ हामीसँग गर्नेहरूको लागि चाहिँ। अब पहिलो कुरा भनेको चाहिँ हामीले प्राथमिकतालाई बुझ्नुपर्छ क्या, एकदमै पहिलो प्राथमिकता भनेको त गड हो, परमेश्वर हो, उहाँलाई दिने हो, उहाँको आराधना गर्ने, उहाँको सेवा गर्ने, उहाँमा चाहिँ एकदमै चाहिँ सम्बन्धलाई चाहिँ बिल्ड गर्ने कुराहरू, त्यो कुराहरू छँदैछ होइन, उहाँमा बढ्ने कुराहरू छँदैछ, उहाँलाई रेस्पेक्ट गर्ने कुराहरू छँदैछ। दोस्रो भनेको चाहिँ हामी सेवा गर्ने भए पनि परिवारलाई प्राथमिकता दिनुपर्ने चाहिँ हुन्छ, एकदमै परिवार हो सेकेन्ड भनेको चाहिँ, थर्ड भनेको चाहिँ हाम्रो मिनिस्ट्री हो, तेस्रोमा हामीले मिनिस्ट्रीलाई राख्यो भने चाहिँ अब सबै कुरा सहज हुँदै जान्छ। अब कहिले काहीँ के हुन्छ भन्दाखेरि चाहिँ आफ्नो परिवारभन्दा पनि त्यो मिनिस्ट्रीको कुराहरू चाहिँ बढी आइदिन्छ, आफ्नो परिवारमा पनि समस्या भइराखेको हुन्छ, कतिवटा कुराहरू यता पनि समय दिनुपर्ने हुन्छ, नानीलाई समय दिनुपर्ने, अरू धेरै कुराहरू समय चाहिँ अब दिनुपर्ने कुराहरू हुन्छ, तर अब यता पनि इम्पोर्टेन्ट छ, यता झन् इम्पोर्टेन्ट भइदिइरहन्छ कि सेवा गाईमा, त्यो नगइ नहुने के। अब सेवा गाईमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ जब दुःख पर्छ नि, दुःखको बेलामा हामी गइदिनौँ भने नि त्यो चाहिँ सेवा गाई नै भएन कि। दुःख परेको बेला जब हामीलाई चाहिँ अब फोन आउँछ आइदिनुहोस् भन्दाखेरि हामी जान सकेनौँ, सहभागी हुन सकेनौँ भने चाहिँ समस्या हुन्छ, त्यस पछाडि त्यो कता कता हुन्छ नि, त्यो उहाँहरूको विश्वासै घट्न थाल्छ जस्तो लाग्छ क्या मलाई चाहिँ, क्या किनभने हामीलाई पनि उहाँले भरोसा गर्नुहुन्छ नि त, मण्डली परिवारले भरोसा गरेर आइदिनुहोस् भनेको हुन्छ, हामी जान सक्यो भने चाहिँ अझै हुन्छ नि उहाँहरूको मन जित्न सक्छौँ, उहाँहरू पनि आश्वासित हुन सक्नुहुन्छ, अनि आफू पनि आश्वासित हुन सक्यो, अनि त्यो हुन्छ। अब कचोटि अब त्यही हो, अब यता पनि इम्पोर्टेन्ट छ, यता पनि इम्पोर्टेन्ट नै हुन्छ, त्यसलाई ब्यालेन्स गर्नुपर्ने हुन्छ क्या, सँगै लानु पर्ने हुन्छ, यता पनि गर्नु भयो यता पनि गर्नु, अलिकति अब आफूले चाहिँ बढी मेहनत गर्नुपर्ने हुन्छ, बढी समय दिनुपर्ने हुन्छ, कहिले काहीँ सुत्न पाइँदैन, त्यही नै हो, सुत्न पाइँदैन, सँगै हामीले लानु सक्यो भने राम्रो हुन्छ। अब त्यो अब हामीले प्राथमिकता भनेको चाहिँ हामीले अब परिवारलाई नै दिनुपर्ने हुन्छ, कतिचोटि अब दिन सकेको छ, मैले पनि दिन सकिराखेको हुँदैन, मेरो नानीले पनि भन्छ बाबा कति ढिला आएको होइन, तपाईँले चाहिँ के गरेको, यो समय अझै पुगेन, खोइ त हामीलाई पनि भनेको कुराहरू हुन्छ, नानीले त्यो कुराहरू गरेको हुन्छ, तर पनि नानीले बुझ्छ, फेरि सबै यस्तै हो, अनि उसको मम्मीले बुझेको हुन्छ, त्यसले गर्दाखेरि सजिलो हुनेछ, त्यो नबुझ्दाखेरि चाहिँ झनै गाह्रो हो, बुझ्दैन भने चाहिँ एकदमै गाह्रो हुन्छ, बुझिदियो भने चाहिँ सजिलो भइदियो, सेवकाईलाई पनि सँगै लान सक्यो राम्रोसँग, यता पनि प्रशस्त समय दिन सक्यो, यता पनि दिन सक्यो, कहिले काहीँ परिवारभन्दा पनि यता इम्पोर्टेन्ट हुन्छ, यता पनि दिनै पर्यो, यता दिएर यता पनि मिलाउनु पर्यो कि, त्यो ब्यालेन्स हामी गर्न सक्यो भने चाहिँ राम्रो हुन्छ। अहिलेसम्म मैले कोसिस गरेको छु ब्यालेन्स गर्नको लागि चाहिँ, यता नि होइन प्रशस्त समय दिने, यता पनि एकदम मन जित्ने, यता पनि सेवकाई प्रभावशाली गर्ने, यता पनि परिवारलाई समय दिने, त्यो चाहिँ मैले गरिराखेको छु, कहिले काहीँ त्यो तनाव त भइहाल्छ नि, त्यसलाई मिलाएरै लाने होइन।
2: एकदमै धन्यवाद तपाईँको अनुभवहरूले, म विश्वास गर्छु हाम्रो कार्यक्रम सुनिरहनु भएको श्रोताहरूले एकदमै उत्साह र आशिष महसुस गरिरहनु भएको छ, र विवाहसँग सम्बन्धित हामी कुराकानी गर्नुभएको कारणले गर्दा कार्यक्रमको अन्तिममा छौं, छोटो मिठो हाम्रो श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ तपाईँ निष्कर्षमा?
3: एकदमै धन्यवाद। परिवारकै कुराहरू अलिकति म जोड्न चाहन्छु। पहिलो कुरा हामीले अब नानीको कुरा पनि अलिकति म जोड्न चाहे, मेरो नानी चाहिँ अब अहिले 10 वर्ष लाग्दैछ, अनि अहिले ऊ 4 कक्षामा पढिराखेको छ, अनि उसले चाहिँ आफ्नो परिवारको कुराहरू बुझ्छ कि, हामी चाहिँ प्रभुका हौ, हामी चाहिँ मण्डलीमा जानुपर्छ, सेवाकाई गर्नुपर्छ, प्रभुको आराधना गर्नुपर्छ, हामी साक्षी हुनुपर्छ भन्ने कुरा उसले बुझेको छ, र हामीसँग प्रशस्त हुँदैन, हामी दुःख गर्नुपर्छ भन्ने कुरा पनि बुझेको छ, अनि पारिवारिक वातावरणमा एउटा राम्रोसँग हुर्कन सकेको छ, र अर्को चाहिँ बाइबलले शिक्षा अनि बाइबलले संस्कार पनि उनले पाएको छ नानीले, त्यसले गर्दाखेरि पनि नानीले पनि त्यति ठूलो समस्याहरू बनाउँदैन कि, हामीलाई चाहिँ हुन्छ नि यो चाहियो त्यो चाहियो भन्ने कुरा हुन्छ नि त, त्यो उसले गर्दैन। अनि परिवारमा चाहिँ त्यही हो, नानीहरूलाई चाहिँ हाम्रो दुःख पनि के हो भन्ने कुरा सिकाउनुपर्छ, प्रभुको कुरा पनि बुझाउनुपर्छ, फेरि दुःखै दुःखमा जिउनुपर्छ पनि होइन, कहिले काहीँ होइन, हामी राम्रो पनि गर्नुपर्ने छ, राम्रो ठाउँ गएर खानु पनि पर्छ, तर अब त्यसलाई पनि अब बुझेर के गर्दा ठिक हुन्छ, कतिसम्म गर्न सक्यौँ त्यो कुरालाई विचार पुऱ्याएर चाहिँ हामीले गऱ्यौँ र नानीलाई सिकायौँ भने दुःख के हो भनेको नानीलाई सिकाउनु पनि पर्छ, प्रभुमा पनि हुर्काउनु पर्छ, र सँगै अब अर्को कुरा चाहिँ अब दाम्पत्य जीवनको कुराहरूलाई अब राम्रो गर्नको लागि त्यही हो प्रार्थना होइन, एकअर्कालाई बुझ्ने कुराहरू भइहाल्यो भने, अब विवाह नभएका हाम्रो जति पनि भाइ बहिनीहरू हुनुहुन्छ जो चाहिँ विवाहको प्रतीक्षा हुनुहुन्छ, यस्तो जोडी भयो भने त्यो मैले कसरी चिन्ने भन्ने खालको त्यो खालको सोचमा हुनुहुन्छ भने प्रार्थना गर्नुहोस्, प्रभुले तपाईँलाई देखाउनुहुन्छ, अनि प्रार्थना गर्दै गर्दाखेरि कुनै बहिनीलाई या भाइलाई तपाईँले देख्नुहुन्छ भने तपाईँलाई त खुसी मिल्छ क्या, अनि कुराकानी गर्दै गर्दाखेरि त्यो कुराकानी पनि मिल्न थाल्छ कि, कुराकानी मिल्न थाल्छ, त्यस पछाडि शान्ति हुन थाल्छ, त्यस पछाडि चाहिँ विवाहको कुराहरू गर्दाखेरि चाहिँ कता कता यो प्रभुबाटै हो भन्ने खालको कुराहरू हुन थाल्छ, त्यसपछि लक्ष्यहरू मिल्न थाल्छ, हुँदाहुँदै त्यसरी चाहिँ तपाईँहरूको चाहिँ विवाह हुन सक्छ जस्तो लाग्छ। त्यसरी चाहिँ तपाईँले आफ्नो जोडीलाई पहिचान गर्नुहोस्, जोडीलाई चिन्नुहोस्, अब अझै तपाईँहरूलाई चाहिँ अब समस्या छ, अझै कसरी गर्ने भन्ने खालको दुविधा छैन, हामी होइन अब यो कार्यक्रम ले पनि तपाईँलाई उत्साह दिनुहुनेछ भने, अनि काउन्सिलिङ पनि तपाईँहरूलाई यो कार्यक्रमबाट पक्कै पनि दिनुहुनेछ, तपाईँहरूले भेट्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा भेटेर पनि तपाईँहरूले चाहिँ कुराकानी गर्न पनि सक्नुहुन्छ। त्यही हो, अब अन्तिममा म यही भन्न चाहन्छु, अब विवाह एकदमै प्रभुको योजना हो, विवाह गर्नु पर्यो। विवाह नगर्ने अब कतिजना वरदान छ भने त ठिकै छ, यदि होइन भने विवाह गर्नु पर्यो, परमेश्वरको योजना हो, त्यो कुराहरूलाई मान्नु पर्यो। र विवाहको लागि जोडी चिन्हको लागि भनेको त्यही नै हो, अब प्रार्थना सहित अगाडि बढ्ने अनि बिस्तारै सबै कुरा मिल्दै जान्छ अनि परिवारमा पनि त्यो कुराहरू राम्रो हुन थाल्छ, परिवारले पनि स्वीकार गर्न थाल्नुहुन्छ, मण्डलीले पनि स्वीकार गर्नुहुन्छ। कचोटि फेरि विवाह गर्दाखेरि चाहिँ अब जबरजस्ती गर्यो भने चाहिँ समस्या हुन्छ कि, फेरि मन परेको छ बाहिरी रूपलाई हेरेर चाहिँ ओ यही नै हो यही नै हो भन्ने खालको कुरा लिएर चाहिँ विवाह भयो भने त्यो विवाह लामो समय टिक्न सक्दैन, केही समयमा त्यो विवाहमा समस्या हुन थाल्छ। त्यसले गर्दाखेरि चाहिँ एकदमै भित्री त्यो सुन्दरतालाई पनि हेर्नुपर्छ, बाहिरी सुन्दरता पनि चाहिन्छ, बाहिरी अरू कुरा पनि चाहियो नचाहियो होइन, तर भित्री सुन्दरता महत्वपूर्ण छ। त्यो कुरालाई हेरेर प्रभुको इच्छा र योजनालाई बुझेर अगाडि बढ्नुभयो भने एकदमै तपाईँहरूले चाहिँ विवाह गर्ने योजना गर्नुभएको लागि चाहिँ एकदमै राम्रो हुन्छ। र विवाह भएको लागि एकअर्कालाई बुझ्नुहोस् भन्न चाहन्छु, एकअर्कालाई चाहिँ एकदमै बुझेर अगाडि बढ्नुहोस्, परिवारलाई पनि अब एकदमै माया गर्नुहोस् भन्न चाहन्छु।
2: धेरै धेरै धन्यवाद पाशुजी, समय दिनुभएको लागि र आशिष नै कुराहरू हाम्रो श्रोताहरूको लागि बाँडिदिनुभएको लागि
3: एकदमै धन्यवाद।
2: आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो आदरणीय पास्टर समीर पुरकोटीज्यू, र आज कार्यक्रम एक भन्दा थियो असलबाट उहाँले विभिन्न विवाहसँग सम्बन्धित उत्साह सँगसँगै आफ्नो जीवनको अनुभव र गवाई पनि राख्नु भएको छ। म एकदमै विश्वास गर्दछु तपाईँ आज कार्यक्रम सुनेर उत्साहित र आशिषित हुनुभएको छ। कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छु र मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। अन्तिममा तपाईँ पनि विवाहको लागि तयार भइरहनु भएको छ, प्रार्थना गरिरहनु भएको छ र काउन्सिलिङहरू चाहनुहुन्छ भने चाहिँ आदरणीय पास्टर चित्र खड्काज्यूसँग तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9841450 97 9841450 97। र कार्यक्रमको अन्तिमतिर छौ, अर्को श्रृंखलामा यसरी नै भेट्ने आशाका साथ कार्यक्रम एक भन्दा दुई असलबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जयमसी, नमस्कार।
4: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। सालोम सालोम सालोम। कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम प्यारा प्यारा श्रोता मित्र, साथै प्राविधिक मित्र सन्ध्या अनि म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ आनन्दित हुनुहोस्, खुशी हुनुहोस् र सदैव रमाहटमा रहनुहोस्। मेरो परमेश्वरसँग तपाईँको लागि यही प्रार्थना सदैव हुनेछ। प्रिय श्रोता, आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँले पाउनुभएको खुशीको रहस्य अरूसँग पनि बाँड्नुहोस्। जीवन जिउनुको भिन्नै मिठो अनुभव तपाईँले गर्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। आज विशेष आत्मिकी विषय जसले गहिरो तपाईँको जीवनमा गहिरो परिवर्तन ल्याउन सक्दछ, त्यसैले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोस् है भन्न चाहन्छु। थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

सालो अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्याजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज मैले उठान गर्न खोजेको विषय चाहिँ फेलोशिप अर्थात संगति। संगति के हो, हामीले किन संगति गर्नुपर्छ, संगति के का निम्ति गरिन्छ, संगति गर्दाखेरि आत्मिक रूपले हामी कसरी परमेश्वरको नजिक हुन सक्छौ, यिनै विविध प्रश्नहरूलाई कोट्याउँदै उत्तर खोज्ने प्रयत्न मैले आजको कार्यक्रम मार्फत गरेको छु। प्रिय श्रोता, मानिस प्राय जसो एक्लोपनमा हुँदा कमजोर महसुस गर्छ। जब जब मानिस एक्लो भएको महसुस गर्छ, विभिन्न कुराहरूले त्यो व्यक्तिलाई आक्रमण गर्न थाल्दछ। त्यसै कारणले गर्दा मानिसलाई त्यो परिस्थितिबाट अलग्याउन अर्थात एउटा अप्ठ्यारो परिस्थितिबाट जीवन बदल्नका निम्ति संगतिको खाँचो पर्दछ। पवित्र शास्त्र बाइबलले विश्वासीहरूलाई एकतामा रहन बारम्बार किन सिकाइरहेको छ त? खास जड़ी कुरा यही नै हो कि जब मानिसहरू संगतिमा रहन्छन् तब उनीहरूमा एकता हुन्छ, विश्वासको साझेदारीता हुन्छ, प्रेमको सम्बन्ध हुन्छ र परमेश्वरमा जोडिने एउटा आत्मिक बन्धन जसद्वारा सबैलाई एकै ठाउँमा समेट्न अर्थात बाँध्न सकिन्छ। पवित्र शास्त्रमा लेखिएको छ, त्यो समयमा तिनीहरू प्रेरितहरूको शिक्षा सुन्ने, संगतिमा जम्मा हुने, सँगसँगै रोटी भाँच्ने काम र प्रार्थनामा लागिरहे उनीहरू। यो संयुक्त रूपमा उनीहरूले गर्न थाले र यसबाट के प्रष्ट हुन्छ प्रिय मित्र भने, संगति भनेको केवल भेटघाट मात्र होइन रहेछ, यसमा त साझेदारीका कुरा रहेछन्, विश्वासका कुरा रहेछन्, प्रेमको कुरा रहेछ, परमेश्वरसँग विशेष गरी जोडिने कुरा पो रहेछ। स्वभावैले मानिस सामाजिक प्राणी हो, तपाईँ र म यो एकदमै जान्दछौं। प्राय मानिस सम्बन्ध बिना पूर्ण कहिले पनि हुन सक्दैन, त्यसैले सामाजिक रूपमा पनि पारिवारिक रूपमा पनि एक प्रकारको सम्बन्ध बनाउनु जरूरी छ मानिसले। तसर्थ मानिसको भावनात्मक स्वास्थ्य धेरै हदसम्म उसको संगतिमै निर्भर गर्दछ। Tell me your friends and I will tell you who you are. यो एउटा प्रसिद्ध भनाई एरिस्टोटलको भनाईलाई मैले तपाईँसँग राखे। अर्को यस्तो एउटा भनाई छ, man is by nature a social animal. प्राकृतिक रूपमै मान्छे एउटा सामाजिक प्राणी हो। त्यसैले संगति एकदमै महत्वपूर्ण यसकारण पनि छ, हामी हरेक व्यक्तिसँग एउटा नयाँ ऊर्जा सहित भेट गर्दछौ र जब विचार मिल्दछ, भावना मिल्दछ, त्यहाँ एउटा पोजिटिभ भाइब उत्पन्न हुन्छ जसले एक अर्कालाई
उत्साहित गर्दछ, एकअर्कालाई नजिक्याउँदछ अनि एकअर्काका सुख दुःखहरू बाँट्नलाई मौका मिल्दछ। मानिस सम्बन्धमा राम्रोसँग जिउन सक्दछ, बाँच्न सक्दछ। खासमा हामीले त्यसका निम्ति यो संगति गर्नुपर्ने। अब यो संगतिलाई एकदमै हामीले ऐतिहासिक रूपमा हेर्यौं भने परमेश्वर आफै संगतिको परम स्रोत हुनुहुन्छ। सृष्टिको शुरूआतमै परमेश्वरले मानिस एक्लै रहन असल छैन, यसको अर्थ विभिन्न ठाउँमा विभिन्न किसिमले व्याख्या गरिए तापनि यसले विशेष अर्थ यस प्रकारले राख्दछ कि विवाहको सम्बन्धमा दुई हुनु आवश्यक छ भन्ने एकातर्फ यसको अर्थ लाग्दछ भने अर्को मानिस जिउनका निम्ति अर्थात परमेश्वरलाई महिमा दिनको निम्ति एक्लो हुनुभन्दा दुई या सो भन्दा बेसी हुनु उत्तम हो भन्ने कुराको संकेत यो वाक्यांशले हामीलाई दिँदछ। एक्लो हुँदा असल छैन भन्नु नै संगतिको खाँचो छ, अर्थात अर्को कोही व्यक्तिको उपस्थिति अर्थात अर्को कुनै व्यक्तिको साथ आवश्यक छ भन्ने कुरा बुझ्नु पर्दछ। एक्लोपना परमेश्वरको मूल योजना कहिले पनि थिएन। सम्बन्ध भनेको जीवनको आवश्यकता हो, त्यसैले एउटा आत्मिक परिवार चाहिन्छ भनेर नै परमेश्वरले जब आदमलाई सृष्टि गर्नुभयो र आदमलाई एउटा सुहाउँदो जोडी पनि परमेश्वरले दिनुभयो, किनकि उनीहरू एक आपसमा संगति गर्न सकुन्, परमेश्वरको महिमा गर्न सकुन्। पवित्र शास्त्रमा संगतिको महत्व एकदमै धेरै छ। प्रारम्भिक मण्डलीलाई विचार गर्दा प्रेरितीय मण्डलीमा एकताको निम्ति संगति एकदमै आवश्यक थियो। सबै विश्वासीहरू एक साथ थिए, त्यो भनेको युनिटी इज स्ट्रेन्थ भन्ने कुरालाई प्रष्ट रूपमा थाहा गरिन्छ। किन शुरूको मण्डली एकदमै शक्तिशाली थियो त? पक्कै पनि त्यहाँ असल संगति थियो, उनीहरू एक भएर एक मनका भएर जम्मा हुन्थे, प्रार्थना सँगसँगै गर्थे, एक चित्तले एक मनले एउटै ईश्वरको, एकजनाको दुःखमा सबै सहभागी हुन्थे र सेवामा सबैजनाको एकता हुन्थ्यो। यसकारण त्यो समयको संगति जसले सम्पूर्ण मानिसहरूलाई परमेश्वरका जनहरूलाई शक्तिशाली तुल्याए। जहाँ एकता हुन्छ नि प्रिय श्रोता, त्यहाँ शक्ति हुन्छ, त्यहाँ आशिष हुन्छ, त्यहाँ मानिसले एउटा नयाँ जीवन प्राप्त गर्न सक्दछ, एउटा नयाँ सुरुवातीको अनुभव गर्न सक्दछ, एउटा सुरक्षाको महसुस गर्न सक्दछ। तर जब संगत चाहिँ खराब हुन्छ, खराब संगति भनौं, असल चालचलनहरूलाई नै बिगारिदिन्छ भनेर पवित्र शास्त्रले बताउँदछ। जस्तै लागु पदार्थ सेवन गर्नेहरूसँगको संगत भयो भने मानिसको जीवन तहस नहस हुन्छ। कुनै कुनै हिंसात्मक समूहहरू हुन्छन् जसले खालि उदण्ड मचाउँछन्, आतंक मचाउँछन्, लुटपाट गर्छन्, चोरी हत्या, यस्तो कुराको संगत भयो भने मानिसले आफ्नो जीवनलाई
त्यही प्रकारको त्यही किसिमको बनाएर अगाडि बढाउँदछ। जब नकारात्मक सोच भएका मानिसहरूसँग संगति निरन्तर गर्न थालियो भने नकारात्मक सोच भएकै मानिस भएर जीवन बाध्य हुन्छ मानिस। आत्मिक रूपमा त्यो मानिस चिसो हुन्छ। जब चिसो आत्मिक विचार भएका मानिसहरूसँगको संगति भयो भने त्यो संगति पक्कै पनि असल संगति हुँदैन। त्यसैले मनोवैज्ञानिक रूपमा पनि हामीले जब यसलाई विचार गर्दछौं भने मानिसले धेरै जसो आफ्ना व्यवहारहरू चाहिँ वरिपरिको वातावरणबाट सिकिरहेको हुन्छ र जस्तो वातावरणमा उसले आफूलाई समाहित गर्छ र संगति गर्छ त्यही प्रकारको जीवनशैली जीवन र त्यही प्रकारको समय परिस्थिति वस्तु परिस्थितिमा संलग्न हुन मानिस बाध्य हुन्छ। तर जब असल संगति हामी गर्दछौ नि फलामले नै फलामलाई धारिलो बनाउँछ। डायमन्ड कर्स डायमन्ड। असल संगतिले हाम्रो सोचलाई बदलिदिन्छ, हाम्रो बोली वचनलाई बदलिदिन्छ, हाम्रो बानी र स्वभावलाई बदलिदिन्छ। त्यति मात्र होइन हाम्रो अनन्त जीवनको एउटा आशा जसमा हाम्रो भविष्य बदलिन्छ। त्यसैले संगति यति महत्वपूर्ण हुन्छ कि हामीले हाम्रो जीवनलाई हाम्रो सोचलाई हाम्रो बोली वचनलाई हाम्रो बानीलाई र समग्र रूपमा हाम्रो आशालाई बदल्न सक्ने हामी हुनुपर्दछ। फेरि पनि एउटा सुमधुर गीत तपाईँको निम्ति राख्छु यता एकैछिन।

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खतिवडाको साथमा। प्रविधिमा सन्ध्याजीले साथ दिइराख्नु भएको छ र श्रोता, म तपाईँसँग कुराकानी गरिरहेको छु एउटा यस्तो संगति जुन संगतिले तपाईँ मेरो जीवनलाई बदल्दछ। ख्रिस्टको सम्बन्धमा हामीले नजिकैबाट अवलोकन गर्यौं या अध्ययन गर्यौं भने उहाँ यस्ता मानिसहरूसँग पनि संगत गर्नुभयो जो कर उठाउनेहरूलाई त्यतिखेर घृणा गर्थे, कर उठाउनेसँग संगत गर्नुभयो, पापीहरूसँगै भोजन गर्नुभयो भनेको छ, अनि हर समय आफ्ना चेलाहरूलाई लिएर यात्रा गर्नुभयो यता उता र विभिन्न ठाउँमा जहाँ पनि प्रभु येशू ख्रीष्टले संगत ती व्यक्तिहरूसँग गर्नुभयो। जब ती व्यक्ति उहाँसँग संगत गर्न थाले, उनीहरूको सम्पूर्ण जीवन बदलिएको हामी थाहा गर्दछौं। त्यसैले साँचो संगति भनेको चाहिँ मानिस जस्तो सुकै होस् त्यो व्यक्तिलाई तुच्छ ठान्ने होइन प्रिय मित्र, बरु कसरी हुन्छ त्यो मानिसलाई उत्थान गर्ने। कतिपय मानिसले अर्को मानिससँग संगति गर्न रुचाउँदैन,

मानिसमा अहंकार हुन्छ, अहम्ता हुन्छ। कतिले आफ्नो योग्यताको अहंकार, कतिले सोकल जातपातको अहंकार, कतिले सुन्दरताको अहंकार, यी विविध किसिमका अहंकारले मानिसलाई संगतिमा एउटा बेमेलको अवस्था सृजना गरिदिन्छ। तर जब हामी ख्रिस्टलाई हेर्दछौं, ख्रिस्ट कोसँग कहाँ कहाँ कसरी संगति गर्नुभयो र जोसँग संगति गर्नुभयो ती मानिसहरूको जीवन अन्तत कसरी परिवर्तन भयो, हो श्रोता मित्र, हामीले यो कुरालाई एकदमै विचार पुर्याउनु पर्दछ। जब तपाईं र म स्मरण गर्दछौं प्रभु भोजको, त्यो एउटा यस्तो संगतिको प्रतीक हो जसमा एउटा आज्ञा दिएको छ, यो मेरो सम्झनामा गर। यसमा सम्झना गर्ने, एकअर्कालाई सम्झिने, परमेश्वरले गर्नुभएको यावत थोक सम्झिने ठाउँ पनि हो त्यो। अनि एकता सँगसँगै प्रभु भोजमा शरीक हुने, अनि त्यही एकता कायम गर्नका निम्ति गरिएको ठूलो बलिदान, त्याग, जसले एउटा आत्मिक परिवारको निर्माण, अनि जहाँ एउटा सुन्दर संगति बन्दछ, जहाँ परमेश्वर केन्द्रमा हुनुहुन्छ र मिठो संगति बन्दछ, त्यो कुराको झलक दिन्छ हामीलाई प्रभु भोजले बारम्बार। एउटा विचार यस्तो गरौं कि यदि मानिससँग धेरै पैसा छ, सफलता छ, नाम छ, काम छ, तर सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा सम्बन्ध राम्रो छैन भने त्यस व्यक्तिको जीवन भित्र खाली हुन सक्छ, रित्तो हुन सक्छ। त्यसैले सबै थोक भएर पनि केही नभएको जस्तो मानिस बनिदिन्छ, बन्न बाध्य हुन्छ। त्यही भएर पनि प्रिय मित्र, संगति यति महत्वपूर्ण छ कि हामी एक अर्काको उपस्थितिमा एक अर्कालाई सान्त्वना दिँदै आनन्दित हुन सक्छौ, परिस्थिति चाहे किन विषम नहोस्। आधुनिक संसारलाई निहाल्ने हो भने अलिकति संगतिको पाटोमा संकट आएको देखिन्छ। मानिस सामाजिक सञ्जालमा जोडिएको छ, धेरै फ्रेन्ड्स फलोअर्स जम्मा पनि भएका हुन्छन्, हजारौं साथी, तर वास्तविक मित्र, वास्तवमा सबैले संगति गर्नुपर्ने मित्र अभाव हुन्छ। अनलाइन त धेरै छौ, हार्टलाइन चाहिँ कति छौ? एउटा प्रश्न मैले तपाईँलाई राखेँ, हार्टमा जोडिने चाहिँ कति छौ? अनलाइनमा जोडिने त हजारौं छौ। अहिले पनि कति मानिसहरू मसँग जोडिराख्नु भएको छ अनलाइनमा त, तर वास्तवमा हृदयसँग जोडिने चाहिँ कतिजना छन्? संगतिले यो कुरा तपाईं र मेरो निम्ति देखाउँदछ। यो डिजिटल युगको एक्लोपनमा जब तपाईँ र म जीरहेका हुन्छौ, अनि हामी विभिन्न प्रकारको रोगका शिकार हुन्छौ, जस्तो कि डिप्रेसन, एङ्जाइटी, इमोशनल आइसोलेसन, एउटा भावनात्मक एकान्तपन, एक्लोपन, चिन्ता, डर, एक अर्काको भार बोक। पवित्र शास्त्रले यो बताउँदछ, एक अर्काको भार बोक्नु भनेको कसैको अप्ठ्यारो परिस्थिति होला, कसैको
अलिकति सिचुएसन चाहिँ अलिकति सम्हाल्न नसकिने प्रवृत्तिको होला, थोरै तपाईँको एफर्ट, तपाईँको थोरै सहायता, जसले गर्दा त्यो बोझ बोकिरहेको व्यक्तिलाई थोरै हल्का हुन सक्छ। यसो कल्पना गर्नुहोस् न, तपाईँ गरुङ ढुङ्गा उठाइराख्नु भएको छ, गाह्रो भइरहेको छ, तर कसैले तपाईँको लागि हात थोरै बढाइदियो भने तपाईँलाई त्यो ढुङ्गा हलुको लाग्न थाल्छ, किनकि तपाईँले त्यो बोझ एक्लै बोक्नु परेको छैन, अब अर्कोले भार बोक्नलाई सहायता गरिरहेको छ। यो हो संगतिको उदाहरण। पवित्र शास्त्रले प्रष्टसँग यो आज्ञा पनि दिएको छ, एक अर्काको भार बोक। अझ ख्रिस्टले त हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। कस्तो आनन्दको कुरा छ। आज पारिवारिक मेलमिलापमा संकष्ट देखिन्छ, अर्थात परिवारमा संगति क्रमशः हराउँदै गएको अवस्था छ। एउटै घरमा बसेर पनि अलग अलग बसेर खाना खाने, प्रार्थना सँगै नगर्ने, ए मैले प्रार्थना गरिसके भन्ने, अनि सँगै बसेर हाँसो खुसी साट्ने, यी कुराहरू आज अलिकति सोच्नुपर्ने अवस्थामा पुगेका छन्। म तपाईँसँग कुराकानी गरिरहेको छु, मसँगै त्यो समस्या होला, त्यसैले हामी यो कुरालाई कसरी समाधान गर्न सकिन्छ, त्यतातर्फ हामीले सोच्नु पर्दछ। प्रिय मित्र, हाम्रो निरन्तर पारिवारिक प्रार्थना, सँगै बसेर मिठो मसिनो जे तयार भएको छ सँगै खाने, परमेश्वरलाई धन्यवाद दिने, खुल्ला हृदयले संवाद गर्ने, जहाँ हृदयमा कुनै पनि त्यस्ता कुराहरू नरहन् जसले एक प्रकारको मिसअन्डरस्ट्यान्डिङ क्रिएट गर्न सक्छ, तपाईँ खुल्ला भएर तपाईँको हृदयमा भएको कुरालाई राख्नुभयो भने त्यसलाई अप्ठ्यारो खालको छ भने समाधान खोज्नका निम्ति एउटा बाटो तयार हुन सक्छ, अर्थात एउटा बाटो मिल्न सक्छ। एक अर्कालाई क्षमा दिने, यदि कुनै एकजना व्यक्तिको गल्ती देखियो भने उक्त व्यक्तिले गरेको गल्तीलाई क्षमा र क्षमाको साथसाथै सुधारको कुरा एकदमै महत्वपूर्ण हुन्छ। सुधारको निम्ति कतिपय कुराहरू कठिन हुन्छ, काहीँ पवित्र शास्त्रले भनेको छ कि बाबुले छोराछोरीलाई अनुशासित राख्नका लागि छडी चलाउनु पर्छ, यसको मतलब पिटेर धुलो पिठो पार्नु भनेको होइन, यसको मतलब सही मार्गमा सही दिशा निर्देश गर्नका निम्ति अनुशासनको छडी चलाउनु भन्न खोजिएको हो। त्यसैले प्रिय मित्र, एकैछिन तपाईँ र म मनन गरौं, यदि तपाईँले एउटा असल संगति गर्नु भइरहेको छ भने तपाईँले कस्तो अनुभव गरिराख्नु भएको छ, तपाईँले कस्तो किसिमको परिवर्तन महसुस गरिराख्नु भएको छ, पक्कै पनि केही तपाईँले त्यस्तो अनुभव गर्नुभयो होला। मलाई एकजना मित्रले, सर म त धेरै समयसम्म यस्तो मानिसहरूसँग बसिरहेको थिएँ कि आज तपाईँहरूसँग आएर यसरी बस्दाखेरि भिन्नै आनन्द आयो, जहाँ परमेश्वरको कुरा भयो, थोरै अशान्ति मनले शान्ति पायो, थोरै संगति गर्ने मौका, यस्तो खालको संगति गर्ने मौका मिल्यो जहाँ ईश्वरका वचनहरू सुनियो,
ती व्यक्तिको प्रतिक्रिया यो थियो, तपाईँले कस्तो सोचिराख्नु भएको छ होला, तपाईँले खराब संगत गरेको कारणले कतिको जीवन तहस नहस भएको तपाईँको आँखैले देख्नु भएको होला, के तपाईँलाई त्यसले कुनै लेसन सिकाएको छ, के त्यो व्यक्तिको जीवनबाट तपाईँले केही सिक्नु भएको छ। अनि संगति गर्दै जाँदा तपाईँले मेलमिलापलाई कुन ठाउँमा राख्नु पर्दछ, कस्तो प्राथमिकतामा राख्नु पर्दछ, अहंकारले मलाई यसको मतलबै छैन, मलाई यो गर्नु छैन, कि समझदारीमा आएर ए हाम्रो यो पाटो चाहिँ गलत भएको रहेछ, अब यो पाटो चाहिँ हामीले सुधार्नु पर्ने रहेछ, त्यतातिर लाग्ने। मण्डलीमा विभाजन यसकारण आउँदछ कि जहाँ मानिसले समझदारपूर्ण एक्सन लिँदैन, बेसमझका, बकमफुसे, बेढंगका अनि मेरै गोरुको बार टका भन्ने खालका विचारहरू अघि सारेको कारणले गर्दा मण्डलीमा फुट विभाजन आउँछ, प्रेम सेलाउँछ, प्रेम हराउँछ। संगतिमा आध्यात्मिक शक्ति लुकेको हुन्छ प्रेमित्र, जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन् र उनीहरूले जे मेरो नाउँमा माग्दछन् त्यो उनीहरूको निम्ति हुनेछ। यहाँ ढाडसपूर्ण कुरा परमेश्वरको वचनले हामीलाई बताउँदछ कि जहाँ दुई वा तीन जना भनेको छ त्यो भनेको एक्लैले चाहिँ प्राय संगति हुँदैन रहेछ, र हाम्रा खाँचोहरू, हाम्रो अभावहरू, हाम्रा दुःख कष्टहरू जब हामी भेला भएर संगतिमा परमेश्वरमा राख्दछौ त्यो हाम्रो सामूहिक प्रार्थनाको शक्तिले हामीलाई उत्साह मिल्दछ, विश्वास मिल्दछ, आत्मिक बल मिल्दछ र फलिफापहरू मिल्दछ। यी विविध कुराहरू हामीलाई प्राप्त हुन्छ, तर त्यो संगति जहाँ दुई वा तीनजना भेला भएर परमेश्वरलाई आराधना, महिमा र प्रार्थना गर्नु आवश्यक छ। सुखमा मात्रै संगति गर्ने होइन, दुःखमा पनि संगति गर्नुपर्छ। पवित्र शास्त्रले बताउँदछ तिमी रुनेहरूसँग रो, जहाँ रोइरहेका छन् उनीहरूसँग रो। यो भन्नुको अर्थ के हो त, एउटाको पीड़ामा आफू सहभागी हुनुपर्छ। संगतिमा मुख्य कुरा भनेको कसैको पीड़ामा यदि हामी सहभागी भयौं भने, भनिन्छ नि दुःख कष्ट बाँड्यो भने घट्दै जान्छ अरे, हाँसो खुशी बाँड्यो भने गुणन हुँदै जान्छ अरे। यहाँ सब्ट्राक्सन र मल्टिप्लिकेशनको फर्मुला हामीले थाहा गर्नुपर्दछ। त्यसैले जब दुःखमा पनि हामी संगतिमा जम्मा हुन्छौ, एकअर्काको आँसु पुछ्न सक्छौं अनि एक प्रकारको आशा लिएर हामी जिउन सक्दछौ, यसर्थ संगति महत्वपूर्ण हुन्छ। संगतिमा केवल जाने, दुई चारवटा भजन गाउने, ताली बजाउने अनि वचनमा के छ, के प्रचार गर्नुपर्ने हो, के प्रचार गर्ने अनि के सुन्ने, के बुझ्ने, के मनन गर्ने र के लिएर फर्किने, हामी कुन उद्देश्यले संगतिमा जान्छौ, आज विचार गर्नुपर्ने कुरा यो नै छ। मण्डली एउटा शरीर हो, शरीर एउटै हो तर अंगहरू धेरै हुन्छन् अनि हरेक अंगका आफ्नै कार्यहरू हुन्छन्। आँखाले हेर्ने काम गर्छ, खुट्टाले गर्दैन, हातले समात्ने काम गर्छ, उठाउने
बोक्ने विभिन्न कुराहरू हातका काम आफ्नै छन्, खुट्टाका काम आफ्नै छन्, कानको काम आफ्नै छ। यसरी हामी मण्डलीमा विभिन्न क्षमता भएका मानिसहरूलाई परमेश्वरले जम्मा गराउनु भएको हुन्छ। अब प्रश्न उठ्छ, यदि मेरो क्षमता अनुसारको काम मैले गरिरहेको छु र मेरो कार्यले केवल मलाई मात्रै खुशी दिइरहेको छ भने खासमा मैले राम्रो संगति गरिरहेको छैन। सबैको भूमिका फरक तर उद्देश्य एउटै हुनुपर्छ। पवित्र शास्त्रको मान्यता चाहिँ यो हो कि जब हामी विभिन्न अंग भए तापनि जब हामी संगतिमा भेला हुन्छौ नि अनि संगतिमा चाहिँ हामीले एउटै परमेश्वरलाई महिमा दिने काम गर्नुपर्छ। अनि जुन महिमा चाहिँ तपाईँ र म बीचको प्रेम, तपाईँ र म बीचको सम्बन्ध, तपाईँ र म बीचको सौहार्द्रता, तपाईँ र म बीचको आदान प्रदान, तपाईँ र म बीचको सहयोग, त्यसले चाहिँ परमेश्वरको महिमा हुन्छ। तपाईँले दुई चार भजन जोड जोडले गाउँदैमा परमेश्वरको महिमा हुन्छ भन्ने हुँदैन प्रिय मित्र। कतिपय समयमा हामीलाई लाग्छ आज त मैले एकदमै मजाले गिटार बजाएँ, गिटार बजाउँदैमा मात्रै संगति हुँदैन मित्र। आज त मैले क्या राम्रो भजन गाएँ, नयाँ भजन गाएँ, तपाईँलाई त्यस्तो पनि लाग्छ कुनै दिन। त्यो नराम्रो भनिरहेको छैन है मैले, राम्रो कुरा हो, तर त्यति मात्रै संगति होइन भन्न खोजेको मैले। दुईवटा कोइला विचार गर्नुहोस् न, दुईटा कोइला बलिरहेको कोइला, एउटालाई बाहिर निकाल्दिउँ अरे एकैछिन। जब त्यो कोइला आगोबाट बाहिर निस्किन्छ नि बिस्तारै त्यो निप्छ, किन यो अलग भयो क्या। समूहमा जहाँ जलिरहेको त्यो ताप र राप त्यसमा थियो, अब यो चिस्यो, केही समयपछि चिस्यो निभ्यो भनेको यसमा भएको ऊर्जा घट्यो। त्यस्तै यदि संगतिबाट कोही अलग्गियो भने त्यो व्यक्ति चिसिन थाल्छ, बिस्तारै निभ्न थाल्छ। तर त्यही कोइलालाई फेरि टिपेर त्यही आगोमा फेरि पठाइदिनुहोस्, राखिदिनुहोस्, अब यो क्रमशः फेरि तात्न थाल्छ, बल्न थाल्छ। यसको मतलब जब तपाईँ ताजकी रूपमा जल्दो बल्दो भएर कार्य गर्नुहुन्छ, यो तब मात्र सम्भव हुन्छ जब तपाईँ संगतिमा सहभागी हुनुहुन्छ। एक्लो हुने बित्तिकै आत्मिक जीवन चिसो हुन्छ अनि निभ्ने सम्भावना हुन्छ। तपाईँको जोस हराउन सक्छ, तपाईँ शक्तिहीन हुन सक्नुहुन्छ, तपाईँले पाएका आशिषहरू गुमाउन सक्नुहुन्छ। तर जब संगतिमा तपाईँ फेरि समाहित हुनुहुन्छ, फेरि त्यो कोइला बल्न थाल्छ, तपाईँ ऊर्जावान हुन सक्नुहुन्छ, फेरि शक्ति प्राप्त गर्न सक्नुहुन्छ अनि फेरि तपाईँमा आशा जागृत हुन थाल्दछ। तर असल संगति कसरी बनाउने भन्ने कुरा पनि हामीले जान्नु पर्दछ। पवित्र शास्त्रले बताउँदछ परमेश्वरलाई केन्द्रमा राख्नु, ईश्वरको राज पहिले खोजी गर, उहाँको राज्यलाई खोज पहिला, अनि सबै कुरा तिमीहरूको निम्ति थपिनेछ। अनि हामी संगतिमा गएर के खोजिरहेका हुन्छौ, मान सम्मान खोजिरहेका हुन्छौ, बस्ने ठाउँ खोजिरहेका हुन्छौ, मिठो चिया बन्दैछ कि छैन त्यो खोजिरहेका हुन्छौ, संगतिमा खाजा के छ त्यो सोचिरहेका हुन्छौ, तर परमेश्वरलाई चाहिँ कहाँ राखिरहेका हुन्छौ। असल संगतिमा बोल्ने मात्र होइन, सुन्ने पनि गर्नुपर्दछ। जब तपाईँ सुन्नुहुन्छ नि बल्ल तपाईँलाई थाहा हुन्छ को व्यक्ति कस्तो परिस्थितिबाट गइरहेको छ। हाम्रो संगतिमा सुन्ने बानी नै हुँदैन,
एकछिन सङ्गति गरेँ, त्यस पछाडि ल म त गएँ। मैले त्यस्तो गरिरहेको हुन्छु, म अरूलाई दोष लाउने भन्दा पनि म आफूलाई निहाल्छु। कतिपय समयमा मलाई बोलिरहने फुर्सद भइरहेको हुँदैन, म किनभने आफ्नै काममा म व्यस्त हुन्छु, मैले मेरो कामलाई प्राथमिकतामा राखिरहेको हुन्छु सङ्गतिलाई भन्दा। त्यसैले सुन्ने संगति पनि हुनुपर्छ, बोल्ने मात्र होइन, क्षमा गर्ने संगति हुनुपर्छ। संगति तोड्ने सबैभन्दा ठूलो कुरा चाहिँ घमण्ड र अहंकार हो। अहंकारले मानिसलाई के बनाउँछ भन्दाखेरि म नै मात्रै हो यहाँको सर्वे सर्वा, मैले गरिन भने त यहाँ केही पनि हुँदैन, आज मैले गरेको छुरा मात्रै यो भएको छ। यो किसिमको घमण्ड, यो किसिमको रिस अरूप्रति ईर्ष्या, यी विविध कुराले मानिसलाई चाहिँ संगतिमा भाँड भैलो मचाउनलाई साथ दिन्छ। फेरि पनि अर्को एउटा सुमधुर गीत राख्छ, त्यही छ।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। साँचो प्रेम चाहिँ धैर्यवान हुन्छ। मानिसको जीवन उसले धेरै समय बिताउने पाँच मानिसको औसत हो। एक्लो मानिस छिटो त हिँड्न सक्छ, तर सँगै हिँड्नेहरू चाहिँ साथमा छन् भने उसलाई अप्ठ्यारो पर्दा लड्दा उठाउनेहरू सँगै हुन सक्दछन्। अघि पनि मैले बताइसकेको छु, राम्रो संगति छ भने राम्रो चरित्र निर्माण हुन्छ। जहाँ प्रेम हुन्छ त्यहाँ स्वर्गको अनुभव हुन्छ। त्यसैले मण्डलीका लागि विभाजन होइन एकताको खाँचो छ प्रिय मित्र, आलोचना होइन प्रार्थनाको खाँचो छ, प्रतिस्पर्धा होइन सेवाको खाँचो छ। हामी सेवामा कतिको तल्लीन छौं, कतिको परमेश्वरलाई प्रेम गर्छौं, त्यो हाम्रो महत्वपूर्ण विषय हुनुपर्दछ। यदि हामी परिवारका लागि साथै बसेर प्रार्थना गर्छौं, सँगै बसेर कुरा गर्छौं, एकअर्कालाई क्षमा गर्छौं भने हाम्रो जीवनमा अर्कै प्रकारको परिवर्तन आउँदछ। प्रिय श्रोता, हामीले अझ धेरै कुरा जान्नु पर्दछ कि जहाँ मानिसहरू मिलेर बस्छन् त्यहाँ एउटा पारिवारिक प्रेम हुन्छ, अनि त्यहाँ प्रेम गर्न, मानिस एकअर्कालाई साथ दिन अनि परमेश्वरमा सबैजना एक हुनलाई बोलाइएको हुन्छ। जहाँ धर्म छ त्यहाँ शान्ति हुन्छ, जहाँ अनुशासन छ त्यहाँ सफलता हुन्छ, जहाँ सत्य निष्ठा छ त्यहाँ विश्वास हुन्छ, जहाँ दया र माया छ त्यहाँ अपनत्व हुन्छ, जहाँ परोपकार छ त्यहाँ पुण्य हुन्छ, जहाँ मेहनत छ त्यहाँ प्रगति हुन्छ, जहाँ इमानदारी छ त्यहाँ सम्मान हुन्छ, जहाँ ज्ञान छ त्यहाँ उज्यालो हुन्छ, जहाँ धैर्यता छ त्यहाँ विजय हुन्छ, जहाँ राम्रो सोच छ त्यहाँ सुख हुन्छ, जहाँ संस्कार छ त्यहाँ सभ्यता हुन्छ, जहाँ एकता छ त्यहाँ शक्ति हुन्छ, जहाँ प्रेम छ त्यहाँ खुशी हुन्छ, जहाँ क्षमा छ त्यहाँ महानता हुन्छ, जहाँ विश्वास छ त्यहाँ सम्बन्ध बलियो हुन्छ, जहाँ सकारात्मक सोच छ त्यहाँ अवसर हुन्छ, जहाँ लोभ हुँदैन त्यहाँ सन्तोष हुन्छ, जहाँ सेवा छ त्यहाँ आशीर्वाद हुन्छ, जहाँ आत्मविश्वास छ त्यहाँ सफलतै सफलता हुन्छ, जहाँ राम्रो व्यवहार छ त्यहाँ मान सम्मान हुन्छ, जहाँ एकले अर्कालाई आदर गर्छ त्यहाँ उन्नति हुन्छ, त्यहाँ मानिसहरूको संख्यामा वृद्धि हुन्छ, जहाँ संयमता छ त्यहाँ शान्ति प्रशस्त हुन्छ, अनि जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ चाहिँ मानिसलाई न त डर हुन्छ, त्यहाँ एक प्रकारको शान्ति र आनन्दको महसुस हुन्छ। त्यसैले सुखद जीवनको निम्ति असल संगति रोजौं र असल संगतिमा हामी निरन्तर सहभागी बनौं र संगतिलाई एउटा असल प्रारूप दिन परमेश्वरको महिमा गर्न नबिर्सौं, जहाँ परमेश्वरमा एक साथ भेला भएर परमेश्वरको महिमा गरिन्छ, पक्कै पनि त्यो मण्डलीमा आशिष प्रशस्त मिल्दछ। प्रिय श्रोता, हो भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीट मार्नुपर्ने हुन्छ। सबैजना एकतामा बस्नु कति असल र रमाइलो कुरा हो, पवित्र शास्त्रले यही भन्दछ। र म तपाईँको निम्ति यही प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँ हामी सबैलाई एकतामा रहिरहनलाई, संगतिमा रहिरहनलाई साथ दिनुभएको होस्। हुन्छ, रेडियो सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा भए हामीलाई पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुन्छ। पत्रचारको लागि हाम्रो स्टुडियोको नम्बर 01477075 रहेको छ भने, मेरो व्यक्तिगत नम्बरमा तपाईँ सम्पर्क गर्न चाहनुहुन्छ भने 98404043।
एपिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण श्रोतालाई, प्राविधिक मित्र सन्ध्याजीलाई विशेष धन्यवाद भन्न चाहन्छु र अन्त्यमा गड ब्लेस यू अल भन्छु। छुटौं।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भन्ने रहेछ, के हो, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित।

0: मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: जय मिसी, नमस्कार। म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
5: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसे। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बाइनका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी निर्दोष जीवन जिउन सदैव होसियार हुनुहोस् भन्ने विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, निर्दोष जीवन जिउनु भनेको के हो? निर्दोष जीवन जिउँदा कसरी जिउनु पर्छ? निर्दोष जीवन यापन गर्नलाई के कुराहरू आवश्यक पर्छ त? निर्दोष जीवन जिउँदाको परिणामको विषयमा बाइबलले के भन्दछ त? यिनै विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट आज तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता नमस्कार तथा जय मसीह, म प्रवचनको तर्फबाट फेरि पनि यो सुसमाचार सबैका लागि कार्यक्रममा। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, तपाईँ र म एक परिवारका मानिसहरू हौं। मैले सधैँ यो कार्यक्रम मार्फत भनिरहन्छु, यसलाई अनर्थ नलिनुहोला, किनभने यसलाई यसरी बुझिदिनुहोला, संसारका सृष्टिकर्ता ईश्वर, जसलाई हामी रियल फादर अथवा सत्य पिता भनेर आदर गर्न सक्छौ, रेस्पेक्ट गर्न सक्छौ, उहाँ हुनुहुन्छ एकमात्र परमधामका परमेश्वर बुवा, जो यो धरतीमा तपाईँ र मलाई अति प्रेम गरेर येशु मसीहको त्यो पवित्र शुद्ध शरीरमा पूर्ण बास र राज गरेर तपाईँ र मेरो निम्ति बलि हुनुभयो। उहाँमाथि विश्वास गर्नेहरूलाई मुक्ति मच्छे मिल्दछ। श्रोता, यो सुसमाचार सबैको लागि कार्यक्रम हामी विभिन्न 14 रेडियो स्टेशनबाट प्रसारण गरिरहेका कुरा संचालिकाले भन्नुभयो, यो कुरा सही हो र अझै हामी विभिन्न रेडियो स्टेशनबाट प्रसारण गर्ने प्रयासमा छौं, किन त भने मुक्ति मच्छे सबैको जरूरत हो, सबैलाई आवश्यक पर्छ र यसलाई गम्भीरतापूर्वक हामीले सुन्नुपर्छ, सिक्नुपर्छ, बुझ्नुपर्छ र ग्रहण गर्नुपर्दछ। यदि गरेनौ भने कोही अर्को मानिसलाई घाटा हुँदैन, त्यो स्वयं आफैलाई घाटा नोक्सान हुन्छ। यो धरतीको जीवनमा र यो धरती पछिको अनन्त अनन्त सम्मको जीवनमा यसले असर गर्छ। त्यसैले आदरणीय मित्र, म यो सुसमाचार सबैका लागि कार्यक्रम मार्फत यो भन्न चाहन्छु कि ईश्वर कसैको पेवा होइन, ईश्वर कसैका फरक छैनन्, ईश्वर कसैका स्वदेशी र विदेशी हुँदैनन्, ईश्वर एकमात्र हुनुहुन्छ, जसलाई द क्रिएटर भनिन्छ। ती सृष्टिकर्ता ईश्वर सिंगुलर हुनुहुन्छ, जसको महिमा मात्रै हामीले गर्नुपर्छ, जसमा मात्रै भरोसा राख्नुपर्छ, जसको मात्रै आदर गर्नुपर्छ, ती बाहेक जसको अगाडि मात्रै ढोग्नु र न्यूरनु पर्छ, ती बाहेक ईश्वरले सृष्टि गरेका चीज वस्तु, पशु पंक्षी, बोट बिरुवा, तारा ग्रह, कुनै पनि अन्य भूतात्मा, देवात्मा, प्रेतात्मा, विभिन्न प्रकारका अन्य धरतीका आत्माहरू, यिनीहरूलाई ईश्वरको आदर दिएर उनीहरूको अगाडि झुक्नुहुन्न। यो कुरा चाहिँ हामीले कान खोलेर सुन्नुपर्छ, दिमाग खोलेर बुझ्नुपर्छ र हृदय खोलेर विश्वास गर्नुपर्दछ। आदरणीय श्रोता, यहाँहरूका बीचमा म आज यस्तो वचन लिएर आएको छु जुन अलि फरक छ। भजन संग्रहको पुस्तक 101 अध्यायबाट केही परमेश्वरका वचन मार्फत हामी यो कार्यक्रममा कुराकानी गर्नेछौ। आदरणीय श्रोता, म सर्वप्रथम भजन संग्रह 101 का केही पदहरू पढ्नेछु, म पद 2 शुरू गर्छु। परमेश्वरको जीवित वचनले यसरी भनेको छ तपाईँ र मलाई, म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु। तपाईँ म कहाँ कहिले आउनुहुने, म आफ्नो घरभित्र शुद्ध आचरणको जीवन बिताउनेछु। मेरो आँखाको सामान्य कुनै निज कुरा म राख्ने छैन। पथ भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु। तिनीहरू मसित टाँसिने छैनन्। कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु। कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन। जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्दछ त्यसलाई म नाश गर्नेछु। अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन भनेर परमप्रभु भन्नुहुन्छ। मेरो कृपा दृष्टि देशका विश्वास योग्य जनहरूमाथि रहनेछ, ताकि तिनीहरू मसित बास गरून्। जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आधुनिक श्रोता, यो पवित्र धर्मशास्त्र बाइबलबाट मैले पाठ गरेको छु। के यो तपाईँ र मेरो जीवनमा मिलिरहेको छ त? के तपाईँ र मेरो देशको जीवनमा मिलिरहेको छ त? के तपाईँ र मेरो गाउँ समाजको जीवनमा मिलिरहेको छ त? पवित्र धर्मशास्त्र बाइबल कोही मान्छेले बनाएको नियम होइन, कुनै एकजना मानव लेखकले लेखेको पुस्तक होइन, पवित्र आत्माको प्रेरणाद्वारा सारा मानव जातिलाई ईश्वरबाट आएका वाणीहरू हुन्। पवित्र धर्मशास्त्र बाइबलका अगाडि हरेक विद्वान झुक्नुपर्छ, हरेक पास्टर झुक्नुपर्छ, हरेक पुजारी झुक्नुपर्छ, हरेक राजा र मन्त्री घुँडा टेकेर झुक्नुपर्छ। र पवित्र धर्मशास्त्र बाइबलका केन्द्र बिन्दु प्रभु येशू ख्रिस्टको नाउँमा सबैले पापको पश्चातापको प्रार्थना गर्नुपर्दछ। यसैबाट मात्रै भलाइ छ, यसैबाट मात्रै तपाईँ र मेरो उद्धार छ, यसैबाट मात्रै तपाईँ र मेरो पापको मोक्ष मिल्छ। यो कुरामा साँच्चै नै यहाँहरूका बीचमा गम्भीरतापूर्वक प्रस्तुत गर्न चाहदछु। आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलका केही वचनहरू हामीले हेर्यौं। मेरो कृपा दृष्टि देशका विश्वास योग्य जनहरू माथि रहनेछ, ताकि तिनीहरू मसित बास गरून्। जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय श्रोता, देशको सेवा के यस्तै मान्छेले गरिरहेका छन् त? आज भ्रष्टाचार र घुसका खबरहरू तपाईँ हामी दिन दिन सुनिरहेका छौ र पढिरहेका छौ, तर पवित्र धर्मशास्त्र बाइबलले पनि फरक कुरा बताएको छ। भनेको छ कि त्यो जो निर्दोष मार्गमा हिँड्दछ त्यसले मेरो सेवा गर्नेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यदि तपाईँ र मेरो जीवन परमेश्वरको डर भएमा छैन, परमेश्वर येशू ख्रिस्टको नाउँको डर भएमा हाम्रो जीवन छैन भने हामीहरू निर्दोष र सत्य मार्गमा हिँडिरहेका हुँदैनौ। यदि यस्तो मार्गमा हिँडिरहेका छैनौ भने हामी परमेश्वरको अगाडि सही छैनौ। यदि हामी पवित्र धर्मशास्त्र बाइबलका परमेश्वर, तपाईँ र मेरा परमेश्वर, सबैका परमेश्वर उहाँको अगाडि सही छैनौ भने तपाईँ र हामी सही छैनौ। यो धरतीमा पेट पाल्ने काम त कुकुर बिरालाले गर्दछ, पेट पाल्ने मात्रै काम त पशुले गर्दछ, त्यति मात्र हामीले गरेका छौँ। न त हामीलाई ईश्वरको डर छ, न त हामीलाई प्रभु येशू ख्रिस्टको नाउँको डर छ। हामीहरू ढुङ्गा मुढाका नाम पुकारेर, पशु पन्छीका नाम पुकारेर, सूर्य चन्द्रमाका नाम पुकारेर, जसले हाम्रो निम्ति केही गर्न सक्दैनन्, हाम्रा निम्ति बनाइएका हुन्, हामीले बरु तिनीहरूका निम्ति केही गर्न सक्छौ। तिनीहरूलाई नै हामीले ईश्वर बनाएर आफैले हामी आफूलाई निर्जीव बनाएर निर्जीव काम गरेका छौँ कि यो बेवसी मानिसले बेवसपनाले गर्ने काम आज हाम्रो देश र समाज र घरमा भइरहेका छन्। जबसम्म हामी पवित्र धर्मशास्त्र बाइबलको ज्ञानमा र जबसम्म हामी येशू ख्रिस्टको डरमा हामी हरेक घरका व्यक्तिहरू, हरेक देशका नागरिकहरू आउँदैनौ, हाम्रो देश र घर र समाजले परिवर्तन पाउने छैन। धन पैसा परिवर्तन होइन आदरणीय मित्र, नयाँ घर लगाउनु परिवर्तन होइन आदरणीय मित्र, नयाँ रोड बनाउनु परिवर्तन होइन आदरणीय मित्र। यो सबै कुरा बनाउँदा हामी कुन हृदयले गर्यौं र कुन सोच विचारले हामीले काम गरेका छौं त्यो हो परिवर्तन। त्यसैले आदरणीय मित्र, म विन्ती गर्दछु, म अनुरोध गर्दछु यही सुसमाचार सबैलाई कार्यक्रम मार्फत मेरा लागि होइन, मेरो देश र तपाईँको लागि मात्र होइन, तपाईँको जीवन र तपाईँको भावी पुस्ताहरूको लागि र यो संसार सृष्टि गर्नुहुने परमेश्वरको महिमाको लागि तपाईँ र मैले यहाँ असल जीवन जिउँ। किनभने तपाईँ र म यो धरतीमा आउनुको मुख्य उद्देश्य भनेको तपाईँ र मेरा ईश्वर परमात्मा परमेश्वरको महिमा गर्नलाई हो, र उहाँलाई महिमा गर्न पहिला उहाँ को हुनुहुन्छ, कस्ता हुनुहुन्छ, उहाँको स्वभाव के हो, उहाँको आज्ञा के हो, उहाँको सल्लाह के हो बुझ्न आवश्यक छ मित्र। त्यसको लागि तपाईँ र मैले पवित्र धर्मशास्त्र बाइबल पढ्नै पर्छ, येशू ख्रिस्टलाई जीवनमा ग्रहण गर्नै पर्छ। तब मात्र हाम्रा आत्मिक आँखा खुल्छन्, तब मात्र हाम्रो ईश्वरीय सोच विचारको ढोका खुल्छ, तब मात्र हामीहरूको ईश्वरसँग सम्बन्ध बढ्छ र सम्बन्ध पढिसकेपछि एक आपसमा हाम्रो परिचय हुन्छ र एक आपसमा लिनु दिनु हुन्छ। पवित्र ईश्वरसँगको लिनु दिनु या कारोबार भयो भने तपाईँहरू मेरो जीवनले कति सुख पाउला, तपाईँहरू मेरो जीवनले कति शान्ति पाउला, तपाईँहरू मेरो जीवन कति आशिषित होला, तपाईँहरू मेरो जीवनमा कति शान्ति र खुसीका क्षणहरू आउलान्, प्राप्त गरेको मान्छेलाई महसुस भएको होला। आदरणीय मित्र, एक दिन म रुँदै घरबाट भागेको मान्छे, एक दिन फेरि म मेरो देशमा फर्किन्न भनेर भागेको व्यक्ति, आज म मेरो देश सुन्दर रमणीय देश नेपालमा यति रमाइरहेको छु, यति खुसी छु, यति आशिषित छु। एउटा मात्र त्यो कारण हो, येशु परमेश्वर मेरा जीवनमा आउनुभयो र येशु प्रभुलाई मैले मेरो हृदयमा निमन्त्रणा गरे, येशु प्रभुलाई मेरा प्रभु भने मैले। भ्रम र अन्धकार र अन्धविश्वासमा म जिरहेको जीवन परिवर्तन गरेर एक साँचो सत्य र ज्योतिको जीवन जो येशु प्रभुबाट प्राप्त हुन्छ त्यसमा जिउन सुरु गरे। त्यो दिनबाट हरेक मोडले असल मोड लिन थाल्यो, हरेक योजनाले सफलता पाउन थाल्यो, हरेक प्रार्थनाका विषयहरू ईश्वरका अगाडि सुनवाई हुन थाले। तब त जीवन आशिष र शान्तिमा अगाडि बढ्यो र खुसी यसरी बढ्दै गयो कि मैले अनन्त अनन्तको जीवनमा पनि भाग लिन पाए, मुक्ति र मोक्ष पाएको छु। यो धरतीको जीवन सुखमय हुन्छ र स्वर्गीय जीवन पनि प्राप्त गरेर म एकदमै मुक्ति र मोक्ष प्राप्त गरेर एउटा आशिषित व्यक्ति भएको छु। यो कुराले मेरो मनमा सधैँ खुशी र रमाइलो ल्याइरहन्छ। आदरणीय मित्र, यो हरेकको जीवनमा आओस्, यो हरेकको घर परिवारका सदस्यहरूको जीवनमा आओस्, हरेकको देशवासीका जीवनमा आओस्, हाम्रो प्रार्थना यही छ। किनभने हामी खुसी रहनुपर्छ, हामी शान्तिमा रहनुपर्छ, हामी सम्पन्न रहनुपर्छ, हामी आशिषित हुनुपर्छ। हामी श्रापित होइन, हामी डर भएमा होइन, हामी लागेर लट्टिएर होइन, हामी स्वतन्त्र र खुल्ला र आशिषले भरपूर भएर जिउन सक्नुपर्छ। यो हामी आफै सक्दैनौ, त्यसैले येशु परमेश्वरलाई अवसर दिनुपर्छ, उहाँले तपाईँ र मेरो जीवनमा केही गर्न चाहनुहुन्छ। त्यसैले आदरणीय मित्र, सुसमाचार सबैका लागि यही विन्ती गर्छ, येशु तपाईँ र मेरा सहयोगी हुनुहुन्छ, येशु तपाईँ र मेरा मालिक पनि हुनुहुन्छ, येशु तपाईँ र मेरा सेवक हुनुहुन्छ, येशु तपाईँ र मेरा ईश्वर हुनुहुन्छ। त्यसैले जो ईश्वर तपाईँ र मेरा सेवक र सहयोगी हुन चाहनुहुन्छ, यो कति अनौठो कुरा छ, यसलाई विचार गरेर सुनौं र गम्भीरतापूर्वक ग्रहण गरौं र आफ्नो जीवन येशूलाई दिऊ र येशूले आफ्नो जीवनमा निमन्त्रणा गरौं। उहाँले तपाईँ र मलाई भन्नुभएको छ, मलाई चाखेर हेर, स्वर्गका ढोका तिमीहरूको निम्ति खोल्छु कि खोल्दिन। आदरणीय श्रोता, एक दिन कसैले दिए खुसी नहुने मानिस आज येशू प्रभुको नाउँमा विश्वास गर्दा अरूलाई दिँदा झन खुसी हुन थाल्यो। येशूको शिक्षा नै यो छ, लिनु भन्दा दिनु उत्तम हो। त्यसैले श्रोता, दिँदा खुसी भयौं भने येशू प्रभु खुसी हुनुहुन्छ, येशू प्रभु खुसी हुनुभयो भने हाम्रो जीवन आशिषित हुन्छ, आशिषित भएको जीवनमा त सुखै सुखले भर्दै जान्छ। त्यसैले श्रोता, मुक्ति सहितको आशिष पाउनलाई येशू प्रभुमा हामीले विश्वास गर्नुपर्छ। येशू प्रभुमा विश्वास गरिसकेपछि उहाँले दिएको आशिषको गवाही बाँड्नुपर्छ। यसै कारण मैले आज यो रेडियो प्रोग्राम होस्, या म घर घर गएर होस्, या म स्कुल गएर होस्, या म जुन ठाउँमा छु त्यहाँ येशू प्रभुको आशिष बाँड्न मन लाग्छ। धेरैजना मानिसहरू सुर्ती बाँडिरहेका छन्, धेरैजना मानिसहरू चुरोट बाँडिरहेका छन्, धेरैजना मानिसहरू रक्सी बाँडिरहेका छन्, धेरैजना मानिसहरू विभिन्न प्रकारका धन सम्पत्तिले भरिने सल्लाह बाँडेका छन्। त्यो कुनै पनि कुराले शान्ति दिँदैन, त्यो कुनै पनि कुराले मुक्ति दिँदैन, तर मुक्ति र शान्ति दिने एकमात्र उद्धारकर्ता येशूलाई बुझौ, येशूको कुरा बाँडौ, यो सबैभन्दा उत्तम कुरा हो। तर संसारले यो कुरा मन पराउँदैन। आदरणीय श्रोता, यो कुरा भने सत्य हो, किनभने संसार हो, द्याट इज द वर्ल्ड। तर येशूको कुरा स्वर्गीय कुरा हो, मुक्तिको कुरा हो, यो हेभनली मेसेज हो, यो स्वर्गीय सन्देश हो। स्वर्गीय सन्देश पृथ्वीका मानिसहरू र पृथ्वीको तरिकाले संसारिक तरिकाले जिएर जिउने चाहने मानिसहरू खुसी नहोलान्, यसमा चिन्ता नमानौ। आदरणीय मित्र, परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ भने यो धरतीमा हामी विजय पाउनेछौ र स्वर्गमा हामीले असल स्थान पाउनेछौ। नरकको त्यो दुःख र पीड़ा हामीले भोग्नु पर्ने छैन। त्यसैले मित्र, सही के हो छुट्याउ, साँचो के हो पछ्याउ, सत्य के हो त्यो बाटोमा हिँडौं। सत्य जीवन र बाटो येशू हुनुहुन्छ भन्ने कुरा धर्मशास्त्रमा छ, यो कुरामा विश्वास गरौं। हुन्छ आदरणीय मित्र, परमेश्वरको महिमाको लागि यहाँनिर एउटा उहाँकै वचन पाठ गरेर यहाँहरूका बीचमा केही कुरा राख्नेछु। त्यो हो, म तपाईँको प्रेम र न्यायको गीत गाउनेछु, हे परमप्रभु म तपाईँको प्रशंसा गाउनेछु। परमेश्वरको प्रशंसा र महिमाको निम्ति एउटा यहाँहरूका बीचमा म गीत राख्न गइरहेको छु, जसद्वारा परम पवित्र परमेश्वरको महिमा र हामीहरूलाई पनि यसले सहायता गरोस्।

0: हजुर श्रोता, पवित्र धर्मशास्त्र बाइबलतिर म लागे फेरि र भजन संग्रह 101 अध्यायको 3 र 4 पद मैले दोहोर्याउन चाहे। मेरो आँखाको सामान्य कुनै निज कुरा म राख्ने छैन, पद भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरूसित तासिने छैन, कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन। हजुरहरूलाई यो कुरा कस्तो लाग्यो? पक्कै पनि ठिक लाग्यो होला। यदि ठिक लाग्यो भने हामी यो बाटोमा हिँडेका छौ कि छैनौ? यदि छैनौ भने ठिक लाग्यो भनेर मात्रै ढुङ्गी शास्त्री र फारिसी जस्ता भइदियोस् भन्ने परमेश्वरको चाहना होइन। मेरो आँखाको सामान्य कुनै निज कुरा राख्ने छैन। निज कुरा भन्नाले के होला आदरणीय मित्र? के कोही मान्छेले फोहोर हिलो ल्याएर आफ्नो अगाडि राख्छ त? त्यो अटोमेटिक राख्दैन। के कोही मानिसले एकदमै फोहोरी गनाउने कुरा ल्याएर आफ्नो अगाडि राख्छ त? त्यो त राख्दैन, किनभने गनाउँछ। तर परमेश्वरले यो किन भन्नुभयो त? के तपाईँ र म सुँग्न नसक्ने, देख्न नसक्ने छौ र यो भन्नुभयो त? के हामीले टोयलेटमा फाल्ने चीजहरू, गनाउने चीजहरू ल्याएर हाम्रो अगाडि राख्छौ त? पक्कै राख्दैनौ। त्यसो भए तिम्रो अगाडि निज कुरा नराख भनेर किन भन्नुभयो त? अलरेडी त्यस्ता फोहोर कुरा मानिसले राख्दैनन् भन्ने उहाँलाई थाहा हुँदाहुँदै, तर निज कुरा पनि राखिरहेका छौ। आदरणीय मित्र, दुःख नमानेर सुनिदिनुहोला बिब्लिकल अर्थ निज कुरा भनेको के हो भने, तपाईँ र मलाई बाइबलले सधैँ भनेको छ, तिम्रो अगाडि पवित्र परमात्मा परमेश्वरलाई राख, उहाँको मात्रै डर मान। हामीले सधैँ सोचौ मेरो अगाडि पवित्र परमेश्वर, मेरा ईश्वर, रचनाकार, एकमात्र सृष्टिकर्ता हुनुहुन्छ, उहाँ रात दिन हर बखत मेरो अगाडि हुनुहुन्छ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरो अगाडि पवित्र परमेश्वर येशु हुनुहुन्छ भने तपाईँ र मेरो अगाडि कुनै पनि निज कुरा अथवा निर्जीव कुरालाई ती पवित्र ईश्वरको अगाडि राख्न हुन्न, किनभने तपाईँ र मेरो अगाडि सजीव ही लाग्ने ईश्वर हुनुहुन्छ भने, यदि ती जीवित परमेश्वरको अगाडि निर्जीव कुरालाई राखेर हामी ढोग्यौं भने त्यसलाई भनेको छ निज कुराहरू। कुनै पनि काठको होस्, ढुङ्गाको होस्, सुन चाँदीको होस्, हीरा मोतीको होस्, सिमेन्ट माटोको होस्, कुनै पनि कुरा तपाईँ र मेरो अगाडि राखेर त्यसलाई ईश्वरको ओहदा दिन मिल्दैन, सिर्फ एकमात्र सृष्टिकर्ता परमधामका परमेश्वर जो आत्मा हुनुहुन्छ। त्यसैले हामी जस्ट आँखा बन्द गरेर शिर निउराउ, परमात्मा परमेश्वर सृष्टिकर्ता भनेर पुकारौ अनि निउराउ, झुकाउ, उहाँको अगाडि झुक्न पनि मिल्छ, ढोग्न पनि मिल्छ, प्रार्थना गर्न मिल्छ, उहाँको अगाडि आदर भक्ति गर्न मिल्छ, उहाँको नाउँमा जेसुकै कुरा पनि दुखी गरीब असहाय विधवा टुरा सबैलाई दिन मिल्छ। तर निज कुरा भनेको तपाईँ र मेरो शत्रु झारिएका स्वर्गदूतहरूको नाउँमा, तपाईँ र हामीले प्रयोग गर्ने ढुङ्गा माटोको नाममा, तपाईँ र मैले प्रयोग गर्ने सुना चाँदीको नाममा, तपाईँ र मेरो निम्ति बनाएको सूर्य चन्द्रमाको नाउँमा हामीले ईश्वरको आदर दिएर तिनीहरूको अगाडि हामी ढोग्यौं भने ईश्वरको वाणीले भनेको छ तिनीहरूलाई उहाँका अगाडि निज कुरा भनेको छ। मतलब ती चीज वस्तु निज कुरा त होइनन्, जब ईश्वरको ठाउँमा तिनीहरूलाई राख्यौं भने त्यसलाई निज कुरा भनेर ईश्वरले घृणा गर्नुहुन्छ। बुझ्नुभयो होला? यदि बुझ्नु भएन भने म एउटा इक्जाम्पल दिन्छु। यदि मैले एउटा विवाह गरे भने त्यो मेरो श्रीमतीको निम्ति सबै अरू दिदीबहिनी हुन्छन्, सबैसँग मित्रभाव हुन्छ, सबैसँग मेलमिलाप हुन्छ। तर सधैँ मेलमिलाप भएको अर्को दिदीबहिनीलाई पनि, सधैँ मेलमिलाप भइरहेकी एक कुनै अर्की दिदीबहिनीलाई फेरि मैले विवाह गरेर मैले दुईटा श्रीमती बनाए भने, सधैँ माया गरिरहेकी अर्की दिदीबहिनीलाई अब सौताको आँखाले हेर्छन् मेरी श्रीमतीले, र ती दुईजनीको सधैँ एक आपसमा रिस, ईर्षा, डाहा भइ नै रहन्छ, कम्पिटिसन भइ नै रहन्छ, एक अर्कालाई विरोधाभासको भावना आइ नै रहन्छ। यसलाई भन्छ सौतेनी व्यवहार। त्यसरी नै आदरणीय मित्र, तपाईँ र मेरा ईश्वर एकमात्र हुनुहुन्छ, एकमात्र भएको उहाँ चाहनुहुन्छ। तर त्यसकै साटो हामीले विभिन्न प्रकारका एक भन्दा धेरै ईश्वर बनायौं भने, जसरी एक भन्दा धेरै श्रीमती बनाउँदा वास्तविक हाम्री श्रीमतीले कसरी रिस मान्नुहुन्छ, त्यसरी नै वास्तविक साँचो तपाईँ र मेरा ईश्वर एक हुँदा हुँदै अरू दुनियाँभरका ढुङ्गा मोडा र विभिन्न प्रकारका अन्य सृष्टि भएका चीज वस्तुलाई आफ्ना सोच र कल्पना अनुसारका चीज वस्तु व्यक्तिहरूलाई ईश्वर बनायो भने ईश्वरले पनि तिनीहरूदेखि रिस मान्नुहुन्छ। हुन त ईश्वरले सृष्टि गर्नुभएको हो ती सबैलाई, तर तिनीहरू ईश्वरको ठाउँमा राख्नलाई सृष्टि गर्नुभएको होइन। यदि मैले तपाईँको शिरमा टोपी लगाइदिए भने त तपाईँहरू खुसी हुनुहुन्छ होला, यदि तपाईँको शिरमा मैले जुत्ता लगाइदिए भने कति रिस उठ्छ होला। त्यसरी नै आदरणीय मित्र, कुन चीज कहाँ राख्ने र कसलाई कुन आदर दिने त्यो कुरा हामी चिन्नुपर्छ। शिरको चीज टोपी हो, खुट्टाको चिज जुत्ता। परमात्मा परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ ईश्वर हुनुहुन्छ र ईश्वरलाई नै ईश्वरको ओहदामा राख्नु पर्यो। ती बाहेक अरू धरतीका सबै चिज वस्तुहरू, तपाईँ र मेरा हातका रचनाहरू ईश्वरको महिमाको लागि हामी ईश्वरलाई धन्यवाद दिँदै त्यो कुराबाट ईश्वरको महिमा गर्न सक्छौ, तर तिनीहरूलाई नै ईश्वर भनेर कहिले पनि ढोग्न सक्दैनौ। यो कुरा सत्य हो, यही कुरा नै सत्य साबित हुनेछ। आज हुँदैछ र आज नभए भोलि हुनेछ। आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यो कुरा न त लोभको लागि भनेको छु, न त रिस दाह मानेर भनेको छु, न त कसैलाई फकाउन भनेको छु। इट इज रियल, यो कुरा सत्य हो जो विश्वमा प्रमाणित धर्मशास्त्र बाइबलले बताउँछ। यति मात्र नभएर धेरै पुराना धर्म ग्रन्थहरूले, वेद शास्त्रले पनि बताउँछ, अन्य धर्मशास्त्रहरूले पनि बताएको छ, ईसा मसीह पाप मोक्षको लागि बलिदान हुन आउनेछन्। उहाँकै रगतले मात्रै मान्छेले मोक्ष पाउनेछन्। उहाँ नै ईश्वर हुनुहुनेछ र उहाँ नै ईश्वर हुनुहुन्छ र ती सर्वशक्तिमान सृष्टिकर्ता ईश्वर एकपटक ईसा मसीह नाउँले प्रख्यात हुनुहुनेछ यो धरतीमा। यो प्रस्तै भविष्यवाणी भएको छ। त्यसैले आदरणीय मित्र, तपाईँ र मेरा बीचमा हुनुहुने महान परमेश्वर येशु तपाईँ र मेरो जीवनमा आउन चाहनुहुन्छ। तपाईँ र म मण्डलीहरूमा जाउँ, चर्चहरूमा जाउँ, प्रे गर्न सिकौं, येशुलाई आफ्नो जीवनमा निमन्त्रणा गरौं, जीवनमा येशुलाई काम गर्न दिउँ र हामी आफ्नो जीवनको पूर्ण जिम्मेवारी आफै लिएर आफूले आफैलाई भारी नबनाऊ र हाम्रो भारी येशुले बोक्न चाहनुहुन्छ। हामी येशुमा समर्पित हौं, येशुलाई हाम्रो हृदयमा निमन्त्रणा गरौं। येशु परमेश्वर तपाईँ र मेरो ईश्वर हुनुहुन्छ, तर पनि सहायता गर्न चाहनुहुन्छ, उद्धार र मुक्ति मोक्ष दिन चाहनुहुन्छ। हाम्रा हरेक चिन्ता फिक्री, हरेक सोच विचार, हरेक पाइला पाइलामा उहाँ हामीलाई सहयोग गर्न चाहनुहुन्छ उहाँको अनुग्रह र कृपाद्वारा। आदरणीय मित्र, खासै सहयोगी धन पैसा होइन, खासै सहयोगी बन्दुक र तोपहरू होइनन्, खासै सहयोगी आर्मी र प्रहरीहरू होइनन्, खासै सहयोगी भनेका तपाईँ र मलाई सृष्टि गर्नुहुने ईश्वर हुनुहुन्छ र येशु प्रभुको नाममा उहाँलाई सधैँ पुकारेको उहाँ चाहनुहुन्छ। हस् आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको वचन मार्फत मैले केही कुरा बताए र जसले आफ्नो छिमेकीको निन्दा गुप्तमा गर्छ त्यसलाई म नाश गर्नेछु, अभिमानी दृष्टि भएको र घमण्डी हृदय भएकालाई म सहने छैन भनेर भजन संग्रह 101 अध्यायको 5 पदले भनेको छ। त्यसैले कुटिल मती भएका मानिसहरूबाट म टाढा रहनेछु, कुनै खराबी कामसित म केही सम्बन्ध राख्ने छैन भनेर भजन संग्रह 101 अध्यायको 4 पदलाई तपाईँ र म दावी गरौं र प्रतिज्ञा गरौं र ईश्वरले तपाईँ र मलाई यो सिद्धान्त र नीतिमा हिँड्न सहायता गर्न चाहनुहुन्छ। त्यसैले आदरणीय श्रोता, पद भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिने छैनन् भनेर भजन संग्रह 101 अध्यायको 3 पदमा बताएको छ। त्यसैले पद भ्रष्ट भएका काम गर्नेहरूलाई हामीले घृणा गरौं, आदर होइन र तिनीहरूसँग टाँसिएर हामी नबसौं, तिनीहरूसँग धेरै नजिक नहौं, तर तिनीहरूलाई नजिकतामा गएर सुधार्ने प्रयास गरौं। परमेश्वर येशूले तपाईँ र मलाई सहायता गर्न चाहनुहुन्छ। आदरणीय मित्र, सुसमाचार सबैका लागि कार्यक्रमको आजको एपिसोडबाट म बिदा हुन चाहन्छु। प्रभु येशू ख्रीष्टको सत्यता, वास्तविकता, शान्ति, उद्धार र मुक्ति म मेरो देश र मेरा देशका हरेक माथि आओस् भन्ने प्रार्थनाका साथ बिदा हुन्छु। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रवजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर ज्ञान हासिल गर्नु भएको छ। वचनमा भने जस्तै आज तपाईँ हामी दोषरहित जीवन जिउनु अति आवश्यक छ। दोषरहित अर्थात निर्दोष जीवनको विषयमा हामीले वचनबाट धेरै कुराहरू सिकेका छौ। हो श्रोता, आज हाम्रो जीवन निर्दोष छैन, जसकारण आज हामी धेरै प्रकारका कठिनाईहरू समस्याहरूबाट भएर गुज्रिनु परेको अवस्था छ। कति पटक हामीले थुप्रै धर्म र सेवाका कार्यहरू गरिरहेका हुन्छौ र धेरै मानव हितका कुराहरू हामीले समाज र समुदायको लागि गर्दछौ। यस्ता असल कार्यहरू गर्दा पनि हाम्रो जीवनमा अनन्त शान्ति र आनन्द हामीले महसुस गरिरहेका छैनौ भने बुझ्नुहोस्, हामीले हाम्रो जीवन निर्दोष रूपमा जिइरहेका छैनौ। हामीले सरस्वती हेर्दा सबै असल गरे जस्तो लाग्ला, तर पनि कहीँ न कहीँ हामीले भूल गरेका हुन सक्छौ। यसकारण वचनमा भने जस्तै कतै हामीले साँचो ईश्वरको स्थानमा ईश्वरबाट बाट सृष्टि भएका थोकहरू त राखिरहेका छैनौ अनि साँचो ईश्वरलाई आराधना गर्नुको बदलामा अपमान त गरिरहेका छैनौ। जसले हामीलाई हाम्रो आमाको गर्भमा रच्नु भयो, जसले हामीलाई यो संसार देखाउनु भयो, त्यो परमेश्वरलाई हामीले चिन्न सकिरहेका पो छैनौ कि? अनि त्यो परमेश्वर जो यस संसारमा यीशुको रूपमा सम्पूर्ण मानव जातिको उद्धारको लागि क्रुसमा बलिदान हुनुभयो, उहाँलाई हामीले हाम्रो जीवनमा निम्त्याउन पो ढिला गरिरहेका छौं कि? वा हामी परमेश्वरको आज्ञा पालन गर्नबाट चुकिरहेका छौं? यसकारण प्रिय श्रोता, आजको वचनलाई ध्यान दिएर सुन्नु भएको छ भने अवश्य पनि आफ्ना कमी कमजोरीहरू भेट्टाउनु भएको छ होला। यदि भेट्टाउनु भएको छ भने त्यो कमी कमजोरीलाई आफ्नो जीवनबाट सदाको लागि हटोस् भनेर साँचो मुक्तिदाता एकमात्र ईश्वर येशू ख्रीष्टमा प्रार्थना गर्नुहोस्। उहाँले तपाईँको प्रार्थनालाई सुनेर तपाईँको कमजोरीमा उहाँ सामर्थ्य थप्न प्रार्थना गरेकै समयमा तपाईँको जीवनमा आउनुहुनेछ र तपाईँले कहिले महसुस नगरेको शान्ति आनन्द आशिष पाउनुहुनेछ। अनि अर्को कुरा चाहिँ तपाईँले अनन्त स्वर्गीय राज्यको नागरिक बन्ने महत्वपूर्ण अवसर पाउनुहुनेछ। यसकारण श्रोता, सबैभन्दा महत्वपूर्ण कुरा येशूलाई आफ्नो जीवनमा सृष्टिकर्ता र ईश्वरको रूपमा स्वीकार गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-4454, 98-587-4454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो योजना होइन, परमेश्वरको योजना पालन गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको अंक 11 तपाईँहरूलाई स्वागत छ। तपाईँले पछिल्लो समय परमेश्वरको शक्ति र आशिष किन अनुभव गर्नुभएको छैन भनेर सोचिराख्नु भएको हुन सक्छ। के यो तपाईँले के गर्ने भन्ने बारेमा आफैले गर्नुभएको निर्णयहरूको कारणले गर्दा हो, र के तपाईँ अब परमेश्वरले तपाईँको जीवनको लागि बनाउनु भएको योजनाको सट्टा तपाईँको आफ्नै योजनामा परमेश्वरलाई आशिष दिन विन्ती गर्दै हुनुहुन्छ? म तपाईँहरूसँग एउटा घटना बाँड्न चाहन्छु, जहाँ परमेश्वरमाथिको मेरो विश्वासलाई गम्भीर चुनौती दिइएको थियो। मैले एउटा प्रमुख शहरमा जाने योजना बनाएको थिएँ, जहाँ म पास्टरहरूको सम्मेलनमा 3 दिनको लागि परमेश्वरको वचन सिकाउने थिएँ। सबै योजनाहरू तयार थिए, म जान तयार र उत्सुक थिए। एउटा मात्र समस्या थियो, परमेश्वरले मलाई आफ्नो आत्मा मार्फत स्पष्ट रूपमा भन्नुभयो कि उहाँ म त्यस ठाउँमा गएको चाहनुहुन्न। म परमेश्वरले मलाई के गर्न भनिराख्नु भएको थियो भनेर सुन्न चाहन्नथे। मेरो लागि यो योजना मिलाउनेहरूलाई म कसरी निराश पार्न सक्छु? यदि म गएन भने यी मानिसहरूले मलाई के सोच्नेछन्? यी सबै प्रश्नहरू मेरो दिमागमा घुमिरहेको थियो। मेरो अन्तिम निर्णय एउटा साँच्चै महत्वपूर्ण प्रश्नको जवाफ दिनमा केन्द्रित थियो। के म मेरो लागि परमेश्वरको योजना पालन गर्न विश्वास योग्य हुने थिए वा मेरो आफ्नै योजना? के म यीशुको आवाज सुन्ने थिए वा मेरो आफ्नै आवाजलाई? किनभने यो मलाई स्पष्ट थियो कि म दुवै गर्न सक्दिन। यस अवस्थामा मैले परमेश्वरको योजना वा मेरो योजना पालना गर्ने दुईवटामा एउटा मात्र छनौट गर्न सक्छु। यर्मियाको पुस्तक 10:23 यसरी लेखिएको छ, हे परम प्रभु, मलाई थाहा छ कि मानिसको जीवन उसको आफ्नै होइन, मानिसले आफ्नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन। प्रिय हो, हामीलाई लाग्न सक्छ कि हामीलाई थाहा छ हाम्रो जीवनको लागि के उत्तम छ, र हामीलाई थाहा छ कि हामी कुन बाटो पछ्याउन चाहन्छौ। तर जब हामी हाम्रो सर्वशक्तिमान परमेश्वरको सामु आफूलाई नम्र बनाउन रोज्छौ, एक परमेश्वर जसको हामी भन्दा धेरै ज्ञान र बुद्धि छ, जब हामी हाम्रो आफ्नै इच्छा भन्दा उहाँको इच्छा पूरा गर्न खोज्छौ, जब हामीलाई थाहा हुँदैन कि त्यो योजना कसरी सफल हुन्छ, जब हामी उहाँको योजना प्रति आज्ञाकारी हुने छनौट गर्छौ, चाहे जस्तो सुकै मूल्य चुकाउन परोस्, तब मात्र परमेश्वरले हामीलाई ठूलो विजय र मुक्तिमा डोर्याउन सक्षम हुनुहुन्छ। हितोपदेशको पुस्तक 16:3 यसरी लेखिएको छ, तैले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन्। हामीले जीवनमा साँचो विजय तब मात्र देख्न सक्छौ जब हामी पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन्छौ, र हामीले के गर्नुपर्छ भनेर सोच्नुको सट्टा उहाँले हामीबाट के चाहनुहुन्छ त्यो विचार गर्छौ। प्रिय हो, जब हामी परमेश्वरलाई भन्छौ कि हामी केवल केही चीजहरू गर्न सक्छौ वा केही ठाउँहरूमा बस्न सक्छौ वा केवल केही मानिसहरूसँग संगत गर्न सक्छौ, हामी परमेश्वरलाई हाम्रो साँगुरो बाकसमा सीमित गरिरहेका हुन्छौ, र हामी भित्र महान काम पूरा गर्ने परमेश्वरको क्षमतालाई सीमित गर्छौ, जसको कारणले परमेश्वरले हाम्रो जीवनमा विजय ल्याउन सक्नुहुन्न। एफिसीको पुस्तक 3:20 यसरी लेखिएको छ, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। हाम्रो परमेश्वर एक अलौकिक परमेश्वर हुनुहुन्छ, र जब हामी परमेश्वरले हाम्रो जीवनमा महान र शक्तिशाली कामहरू गर्नुभएको हेर्न साँच्चै गम्भीर हुन्छौ, त्यस बेला हामीले हाम्रो सोचलाई हाम्रो आँखा र कानले देख्ने र बुझ्न सक्ने भन्दा बाहिर फराकिलो बनाउनुपर्छ। प्रिय हो, परमेश्वरलाई आफ्नो तर्क र सोच अनुसार काम गर्न बाध्य पार्नुको सट्टा आफ्नो हृदय परमेश्वरमा समर्पण गर्नुहोस् र उहाँको योजना खोज्नुहोस्। एक पटक उहाँले तपाईँलाई यी योजनाहरू प्रकट गर्नुभयो भने तिनीहरूलाई पालना गर्ने साहस गर्नुहोस्। यो परमेश्वरको योजनासँग आफूलाई मिलाउने र ठूलो सफलता प्राप्त गर्ने एक मात्र तरिका हो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो प्लस टूको इक्जाम पनि सकियो।
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
6: गुड न्यूज एफएमले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
8: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम मुक्तिको मार्ग न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि खुशले हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। अघिल्लो अध्ययनहरूमा हामीले अयुबको पीड़ा, उनका साथीहरूको कठोर बोली अनि परमेश्वरसँग उनले गरेका गहिरो प्रश्न सुन्दै आएका थियौं। आजको यात्रामा चाहिँ हामीले के कुरा चाहिँ विशेष रूपमा सिक्दैछौं? तपाईँलाई
1: धेरै धेरै धन्यवाद छ भाइ कि अघिल्लो अध्ययनको कुराहरूलाई स्मरण गराउनु भएको निम्ति। आजको अध्ययन अत्यन्त हृदय छुने छ। यहाँ अयुबले जीवनको मानवीय र मृत्युको निश्चयतालाई अत्यन्त गहिरो ढंगले व्यक्त गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, मानिस फूल झै फुल्छ र चाँडै ओइलाइहाल्छ र छाया झै आयु बितेर जान्छ। यसले हामी सबैलाई एउटा गम्भीर सत्य सम्झाउँछ। मृत्यु जीवनको अन्त्य होइन, तर एउटा निश्चित घटना हो जुन हरेकको जीवनमा आउँछ। हामी कोही पनि यसबाट उम्कन सक्दैनौ।
0: तपाईँले भन्नुभएको यो कुरा सुन्दै गर्दाखेरि जीवन धेरै नै संवेदनशील र गहिरो लाग्छ। मान्छेले भोलि के हुन्छ भन्ने पनि थाहा पाउँदैन।
1: हो त भाइ, यही नै आजको मुख्य आत्मिक शिक्षा हो। भोलि के आउँदैछ त्यो परमेश्वरलाई मात्र थाहा छ। हामी योजना बनाउँछौ, सपना देख्छौ, कहिलेकाहीँ घमण्ड पनि गर्छौ, तर हाम्रो भोलि परमेश्वरको हातमा छ। अयुबले आफ्नो पीड़ाको बीचमा पनि स्वीकार गर्नुभयो कि समयको सीमा परमेश्वरले नै तोक्नु भएको छ।
0: साँच्चै नै। अनि दाई, त्यसपछि फेरि एलिफजले अयुबलाई उत्तर दिन्छन्, होइन?
1: हो त भाइ, तर यहाँ एलिपोजको बोली झन कठोर बन्छ। उनले अयुबको पीड़ालाई बुझ्नुभन्दा दोषारोपणलाई प्राथमिकता दिन्छन्। आज पनि जीवनमा यस्तै हुन्छ, कसैको पीड़ा देखेर साथ दिनुको सट्टा हामी छिटो निष्कर्ष निकाल्छौ। तर आजको अध्ययनले हामीलाई सिकाउँछ, जीवन छोटो छ, परमेश्वर सबै जान्नुहुन्छ, मृत्यु अन्त्य होइन, त्यसैले आजै परमेश्वरसँग सही सम्बन्धमा बाँच्नु आवश्यक छ।
0: यी सबै कुराहरूले नै मलाई लाग्छ हामी सबैजनालाई चाहिँ आजको वचनको अध्ययनतर्फ चाहिँ अघि बढ्नको निम्ति चाहिँ तयार पारिरहेको छ।
1: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू आफ्नो जीवन, समय र भोलिको आशालाई परमेश्वरको हातमा सुम्पेर आजको यो वचनको अध्ययनतर्फ प्रवेश गरौं।
2: मित्र, प्रभु येशू ख्रीष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जय मसी। साथै यस बाइबल अध्ययन कार्यक्रममा आज पनि स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। अनि म यो पनि आशा गर्दछु कि परमेश्वरको वचन अध्ययनद्वारा आज पनि तपाईँहरू आशिषित हुनुहुनेछ। मित्र, आज हामी बाइबल अध्ययन अयुब 14 र 15 अध्यायबाट देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ मृत्युको सम्बन्धमा अयुबको शोक गीत। अयुब 14 अध्याय 1 पद यहाँ यस प्रकार लेखिएको छ, स्त्रीबाट जन्मेको मानिस अल्प आयुका र अशान्तिले भरिएको हुन्छ। मित्र, अयुबको यो कुरा एकदम सत्य छ। कष्ट, अशान्ति, समस्या हरेक मानिसले भोग्नुपर्ने आम कुरा हो। हामी सबैसँग कष्टहरू छन्। एलिपोजले 5 अध्याय 7 पदमा भनेथे, आगोको फिलुङ्गो माथि उडे झैं मान्छे जात पनि दुःखकै लागि जन्मन्छ। अनि कष्ट त्यो भाषा हो जुन सम्पूर्ण मानव जातिले जान्दछ, चाहे धनी होस्, चाहे गरीब होस्, चाहे शिक्षित होस्, चाहे अशिक्षित। यहाँ भनिएको छ, स्त्रीबाट जन्मेको मानिस अल्प आयुका र अशान्तिले भरिएको हुन्छ। अनि दुई पदमा भनिएको छ, त्यो फूल चाहिँ फक्रन्छ र ओइलै हाल्छ, त्यो छायन जस्तै हराइहाल्छ रहँदैन। अयुब भन्छन्, मृत्यु अनिवार्य घट्ने कुरा हो, हामी यस पृथ्वीबाट प्रस्थान गर्ने पर्छ, छोडेर जानै पर्छ। जीवन छाया जस्तै हो, जब सूर्य अस्ताउँछ छाया के हुन्छ त्यो पनि जान्छ, खत्म हुन्छ, लोप हुन्छ। अनि तीन पदमा भन्छन्, औ के तपाईँ यस्तो प्राणीमाथि दृष्टि गर्नुहुन्छ कि त्यसलाई तपाईँको सामना गर्न अदालतमा ल्याउनुहुन्छ। मित्र आयुब भन्छन्, ओइलाउने फूल जस्तै विलीन लोप हुने र छाया जस्तै मेरो जीवन छ, तैपनि परमेश्वर ममाथि हेर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ। आगे पचारमा भन्छन्, अशुद्धबाट कसले शुद्ध निकाल्न सक्छ, कसैले सक्दैन। त्यसपछि अयुबले महान सत्यताको बताउँछ, हामी सबै पापैमा जन्मेका छौं, हामी जन्मै पापीहरू हौं। दाउदले भने भजन संग्रह 51 दिएको 5 पदमा, हेर्नुहोस् म अधर्ममा उत्पन्न भए र पापैमा मेरो आमाले मलाई गर्भधारण गरिन्। कसरी हामी कोही पनि पाप रहित शुद्ध पवित्र निर्दोष प्राणी हुन सक्छौ जबकि हाम्रा पापपूर्ण आमा र पापपूर्ण बुबा पायौं? तपाईँ अशुद्ध कुराबाट शुद्ध कुरा ल्याउन सक्नुहुन्न, त्यो सर्वव्यापी सत्य हो। भन्छन् 5 पदमा, त्यसको जीवनका दिन तोकिएका छन् औ त्यसका महिनाको संख्या तपाईँलाई थाहै छ, तपाईँले त्यसको सीमा ठहराउनु भएको छ, त्यसले त्यो नाग्न सक्दैन। अनि यो पनि कति सत्य कुरा हो, परमेश्वरले तपाईँ र मेरो जीवनको बारेमा जान्नुहुन्छ। भोलि के हुनेछ, कस्तो हुनेछ, आजको 10 वर्ष पछि के हुनेछ, त्यो तमाम कुरा उहाँ जान्नुहुन्छ। हाम्रो जीवन कति समयसम्मको छ त्यो पनि उहाँ जान्नुहुन्छ। यहाँ भन्छन्, त्यसको जीवनका दिन तोकिएका छन् र त्यसका महिनाको संख्या तपाईँलाई थाहै छ, तपाईँले त्यसको सीमा ठहराउनु भएको छ, त्यसले त्यो नाग्न सक्दैन। त्यसपछि पद 7-10 भन्छन्, रुख काटियो भने त्यो फेरि पल्लाउने आशा हुन्छ र नयाँ पालुवा आउन थामिँदैन, त्यसका जराहरू भुइँमा छिपिसके र त्यसको ठुटा जमिनभित्र मरे तापनि पानीको गन्ध पाएपछि त्यो फेरि पलाउन थाल्छ र कलिलो बोट चाहिँ त्यो पल्हाएर आउँछ, तर मान्छे त मरिहाल्छ र लोप हुन्छ। मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ र त्यो कहाँ हुन्छ? मित्र, कुनै व्यक्तिसँग यहाँ पृथ्वीमा महान धनी अनि हरेक सफलता पाएका व्यक्ति हुन सक्छ, प्रसिद्ध व्यक्ति हुन सक्छ, तब उसको आखिरमा ऊ कहाँ हुन्छ? उसको वरिपरि उसको नाममा केही स्मारकहरू हुन सक्ला, हुन सक्छ उसको नाममा 1-2 बाटाका चोकका नामहरू, संघ संस्थानका नामहरू राखिन सक्छ, तर त्यो के असल कुरो हो र त्यसले के असल गर्दछ र? 10 भन्छ, तर मान्छे त मरिहाल्छ र लोप हुन्छ। मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ र त्यो कहाँ हुन्छ? यहाँ हामी अय्युबको विश्वासको देख्छौ, उसको विश्वासको प्रकट भएको छ। आगे 14-15 भन्छन्, 14-15, यदि मान्छे मर्यो भने फेरि त्यो जीवित हुन्छ, मेरो उद्धार आउनेछ भनी म प्रतीक्षा गर्नेछु, तपाईँले मलाई आज्ञा गर्नुहुनेछ र म जवाब दिनेछु। आफूले सिर्जनु भएको प्राणीलाई तपाईँले हेर्न इच्छा गर्नुहुनेछ। मित्र, यो सधैँ मानिसको अति नै ठूलो प्रश्न हो। यदि कुनै मानिस मर्छ भने फेरि त्यो जीवित हुनेछ? मित्र, अयुब जान्दछन् कि मृत्युमा पनि परमेश्वर उसलाई बोलाउनुहुनेछ र उसले त्यो बोलावटको उत्तर दिनेछन्। अर्को शब्दमा, मृत्यु नै जीवनको अन्त्य होइन। पछिबाट अयुबले यो भनेको सुन्नेछौ, अयुब 19:25-27 पदमा, तर मेरो भित्री हृदयमा म जान्दछु कि मलाई साँचो ठहराउनु हुने जीवित हुनुहुन्छ। सबभन्दा अन्तिम समयमा उहाँ नै मेरो पक्षमा बोल्नुहुनेछ। म मेरो गभाईलाई मेरो छेउमा उभिरहनु भएको देख्नेछु। मेरो पक्षमा बोल्नुहुने स्वयं परमेश्वरलाई नै म देख्नेछु, जसलाई म आफ्नै आँखाले देख्नेछु। म आफैले औ अरू कसैले त होइन। त्यसपछि 15 पनि बढ्नेछौ, यहाँ हामी देख्नेछौ अयुबलाई एलिपसको दोस्रो पल्ट हप्की। मित्र, उसका यी 3 साथीहरूले बोलिसकेका छन् र अयुबले तिनीहरू हरेकका उत्तर पनि दिइसकेका छन्। अहिले हामी बहसको दोस्रो क्रमको दोस्रो पल्टको देख्न आरम्भ गर्छौ, अनि यो दोस्रो पल्टको बहसमा चाहिँ पहिले फेरि एलिपज बोल्न थाल्छन्। यो कुराको याद राखौ कि एलिपज ब्रह्मवादी हुन्, आत्मिक वादी हुन्। उसले सपना र दर्शन पाएका छन्। उसले विचार गर्दछ कि उसले अति नै महत्वपूर्ण अनुभव पाएका छन् र उसको कुरा सुन्नु पर्छ। हाम्रो दिनमा हामीले सुन्ने धेरै गवाहीहरूसँग अति नै कम महत्वका छन्, किनभने तिनीहरू सत्यलाई अनुभवमा आश्रित गर्दछन्। सर्वप्रथममा हामीसँग सत्य हुनु पर्दछ, जुन परमेश्वरको वचन हो। त्यसपछि अनुभव त्यसबाट आउनु पर्छ। धेरै अनुभवहरू परमेश्वरको वचनसँग मेल खाँदैन। मैले क्रिस्टियन भनाउँदाहरूले दिएका त्यस्ता साक्षीहरू गवाहीहरू सुनेको छु, जसले महान अनुभवहरू पाएथे। मित्र, त्यो कति पनि शास्त्रीय आधारका कुरा होइन। एलिपजले आफ्नो कथनलाई आफ्नो अनुभवको आधारमा अघि सार्छन्, अनि यस प्रकारका मानिससँग व्यवहार गर्न अति नै कठिनको कुरो हो। 15:1-3 पदमा भन्छन्, तब एलिपज तेमानीले जवाब दिए कि बुद्धि भएको मानिसले यस्तो मूर्ख विचार गर्नुपर्छ वा गर्नुहुन्छ? अब यस्तो बाह्यत कुरा मात्र गर्नुहुन्छ र यस्ता बेकामका बहसहरू गरेर कि व्यर्थका कुरामा वाद विवाद गर्नु र? अर्को शब्दमा एलिपज अयुबलाई भनिरहेका छन्, तिमी निश्चय नै त्यति सत्य कुरा बोल्ने होइनौ, खालि बकबक गर्ने मानिस मात्र हो। तिमी खालि बिना अर्थको रित्ता कुरा, महत्वहीन कुरा गरिरहेका छ। मित्र, फेरि तपाईँ देख्न सक्नुहुन्छ कि एलिपजले अयुबलाई सहायता गरिरहेका छैनन्। वास्तवमा उसले अयुबलाई गिराउन र उसलाई आफ्नो पापको प्रस्ताव गर्न लगाउन, स्वीकार गर्न लगाउन वचनका प्रहारले आक्रमण गरिरहेका छन्। मित्र, अयुबको जस्तो कष्टमा दुःखमा हुने मानिससँग यस किसिमले व्यवहार गर्ने त्यो तरिका होइन। आगे पद 4-6 पदमा भन्छन्, तपाईँ त मानिसहरूलाई परमेश्वरको भय मान्नलाई बाधा दिनुहुन्छ र परमेश्वरप्रतिको ध्यान भङ्ग गर्नुहुन्छ। तपाईँ जे भन्नुहुन्छ त्यो त तपाईँको अधर्मले नै भन्न लाउँछ। अछलको भाषा तपाईँ रुचाउनुहुन्छ, तपाईँ आफ्नै कुराबाट दोषी ठहरिनु भएको छ, मबाट त होइन। तपाईँको आफ्नै मुखको वचनले तपाईँको विरुद्धमा साक्षी दिन्छ। एलिपज भन्छन् कि अयोब नै उसको आफैलाई आफ्नै दोष लगाउनेवाला हो, मतलब एलिपज दोष लगाइरहेका छैनन्, तर अयोब स्वयंले आफैलाई आफ्नो वचनद्वारा, आफ्नो बोलीको कुराद्वारा दोष लगाइरहेका छन्। अनि सात पदमा भन्छन्, के तपाईँ मानिस जातिमा सबैभन्दा पहिले जन्मनु भएको हो? के तपाईँको उत्पत्ति डाँडाहरूभन्दा पहिले भएको हो? मित्र अयुब यहाँ एलिपज भन्छन्, अयुब तिमी यसरी बोल्छौ मानौ तिमी निकै कुरा जान्दछौ, थुप्रै कुरा जान्दछौ। अनि आठ र नौ पदमा निरन्तर भन्छन्, के तपाईँ परमेश्वरको गुप्ता सभामा बसेर सुन्नुहुन्छ? अथवा सबै बुद्धिका कुरा तपाईँ आफ्नै मात्र बनाउनुहुन्छ? हामीले नजानेका कुरा तपाईँ के जान्नुहुन्छ? हामीमा नभएको अन्तर्ज्ञान तपाईँमा के छ? फेरि सोपर गलत तर्कको आधार वाक्यबाट तर्क यानी बहस गरिरहेका छन्। उसले अयुबलाई अति नै खराब दृष्टिमा हाल्न कोसिस गर्दछन्। उसले अयुबलाई त्यस्तो स्थानमा ल्याउँदैनन् जहाँ उसले यो देख्न सक्छन् कि ऊ त खाली मानिस मात्र हुन् जससँग धेरै अभाव छ र जससँग धेरै आवश्यक छ। मित्र उसको साथीबाट अयुबको लागि कति पनि सान्त्वन छैन। दश पदमा भनिएको छ, हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्, तपाईँका पिता भन्दा पनि वृद्ध मानिस हाम्रा साथमा छन्। एलिपज आफै स्वयंको र अरू दुई साथीहरूको अयुबलाई उसको भन्दा धेरै परिपक्वता तिनीहरूसँग छ भनेर बचाउ गर्दछन्। उसले भन्छ बुद्धि ज्ञान त तिमीहरूसँग छ, मतलब बुद्धि ज्ञान त खाली तिनीहरूसँग छ, अयुबसँग छैन। यो नै यहाँ उसको तर्क हो। भन्छन् हामीले नजानेका कुरा तपाईँ के जान्नुहुन्छ? हामीमा नभएका अन्तर्ज्ञान तपाईँमा के छ? अर्को शब्दमा यहाँ एलिपसको भनाइ यो हो, हामी तीनजनामा जति अन्तर्ज्ञान छ, बुद्धि छ, समझ छ, त्यति तिमीसँग छैन अयुबलाई भन्छन्। अनि चौध पदमा भन्छन्, निर्बल मानिस के हो र त्यो निर्दोष हुन सक्छ? अथवा स्त्रीबाट जन्मेको कुनै बालक के त्यो निष्कलङ्क ठरिन सकिन्छ? यो सत्य हो कि सबै मानिस पापीहरू हुन्, तर एलिपज र उसका दुई साथीहरू भन्छन् कि अयुबले भयंकर डरलाग्दो भयानक पाप गरेका छन् र उसले ती पापहरू बाहिर स्वीकार गरेर यसको प्रस्ताव गर्नुपर्छ। त्यही नै यहाँ एलिपजको भनाइ हो। भन्छन् निर्बल मानिस के हो र त्यो निर्दोष हुन सक्छ र? अथवा स्त्रीबाट जन्मेको कुनै मालक कुनै बच्चा के त्यो निष्कलङ्क ठहरिन सक्छ? अनि पन्ध्र पदमा भन्छन्, परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्न भने र स्वर्गीय नै उहाँको दृष्टिमा निर्दोष छैन भने। अनि स्वर्गीयको बारेमा एलिपसले भनेको कुरा पनि सत्य हो। जब प्रभु येशु ख्रिस्ट मर्नुभयो, उहाँ खालि मानव जातिलाई उद्धार गर्न मात्र मर्नु भएन, तर उहाँको उद्धारको योजनामा पछिबाट आउने स्वर्गीय र पृथ्वी नयाँ हुनुपर्नेछ, किनभने उहाँले हामीलाई उद्धार गर्नुभएको छ र त्यो स्थान पनि उद्धार हुन आवश्यक छ। यो सत्य कथन हो कि उहाँको दृष्टिमा स्वर्गहरू पनि शुद्ध छैनन्। अनि पत्रुसले आफ्नो पत्रमा लेख्छन् कि अन्तिममा स्वर्गीय र यो पृथ्वी पनि शुद्ध गरिनेछ। पन्ध्र पदमा भनिएको छ, परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नु हुन्न भने र स्वर्गीय नै उहाँको दृष्टिमा निर्दोष छैन भने। अनि सोह्र पदमा भन्छन्, मानिस त झन् कति कम होला जो घिनलाग्दो र सडेको हुन्छ र जसले अधर्मलाई पानी झै पिउँछ। यो पनि सत्य कथन हो, यदि स्वर्गीयहरू फोहोर गन्दछ र उद्धारको आवश्यक छ भने कति धेरै मानिसलाई उद्धारको उद्धार गरिन आवश्यक छ। यद्यपि यो सत्य हो, तापनि त्यो अयुबको र उसको स्थितिको सम्बन्धमा कति पनि लागू छैन। आगे पद 20 र 21 भनिएको छ, दुष्टहरू आफ्ना जीवनकालभरि नै दुःखले सताइएका हुन्छन्, निष्ठुर मानिसका वर्ष गनेर तोकिएका छन्, त्रासको शब्द त्यसको कानमा गुन्जिरहन्छ, शान्तिको समयमा पनि नाश गर्ने त्यसमाथि आइलाग्नेछ। मित्र, यहाँ फेरि सुपरको तात्पर्य यो हो कि अयुब दुष्ट मानिस हुन् र केही पापहरू तिनीहरूबाट उसले छिपाइरहेका छन्, लुकाइरहेका छन्, ढाकछोप गरिरहेका छन्। हामी यो कुराको स्वीकार गर्नै पर्छ कि यी मानिसहरूसँग समकालीन गलत झुट मनोविज्ञान थिएन, जुनले भन्छ वास्तवमा मानिससँग केही पनि गलत यानि खराबी छैन र मानिसहरूले केही भूलहरू बनाएका छन् र उसको पाप वास्तवमा एक अनजान हो। तर त्यो वास्तवमा त्यो त्यस्तो कुनै कुरा होइन जुनमा सानो लेप दवाई दलेर निको हुन सक्दैन। मित्र, यी मानिसहरूसँग हाम्रा ती आधुनिक मानिसहरूभन्दा उत्तम धारणाहरू थियो जसले सिकाउँछ कि मानिस सर्वश्रेष्ठ प्राणी हो किनभने ऊ क्रम विकासवादको उत्पादन हो। त्यसकारण त्यस्ता सृष्टिकर्ता प्रति जवाबदेह छैन। यद्यपि यी मानिसहरूसँग अयुबको समस्याको उत्तर नभए तापनि तिनीहरूले भनेका धेरै कुराहरू पूर्ण रूपमा सत्य थिए। मित्र, एलिपज सान्त्वना दिने व्यक्ति नभएर तर्क गर्ने बहस गर्ने व्यक्ति छन्, उसले केही पनि नयाँ कुराको थपिरहेका छैनन्, तर उही पुरानो रेकर्डको फेरि फेरि बार बार बजाइरहेका छन्, मतलब बोलिरहेका छन्। उसको पहिलो भाषणदेखि अहिलेसम्म उसले कुनै पनि नयाँ जानकारी दिएका छैनन् आफ्नो बहसमा। अर्को दिनमा हामी देख्नेछौ एलिपजलाई अयुबको उत्तर, एलिपजलाई अयुबले उत्तर दिन्छन्। प्रभु आफ्नो वचनमा आशिष दिउन्।
0: आजको दिनले साँच्चै नै हामी सबैको हृदय छोएको छ। जीवन कति छोटो रहेछ र हामीले धेरै कुरा आफ्नो नियन्त्रणमा छ जस्तो सोच्दैछौ, तर वास्तवमा सबै कुरा परमेश्वरकै हातमा रहेछ।
1: तपाईँले सही भन्नुभयो भाइ, अयुबको शब्दहरूले आज हामीलाई गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। मृत्यु अन्त्य होइन, बरू परमेश्वरको उपस्थितितर्फ जाने एउटा निश्चित ढोका हो। त्यसैले प्रश्न यो होइन कि मृत्यु आउँछ कि आउँदैन, प्रश्न यो हो जब त्यो दिन आउँछ के म परमेश्वरसँग ठिक सम्बन्धमा छु।
0: साँच्चै दाइ, तपाईँले यी सबै कुराहरू बताउनुभयो, तर हामीले कतिचोटि दैनिक जीवनमा यसलाई कसरी लागू गर्ने भन्ने कुरा चाहिँ हामीलाई थाहा हुँदैन।
1: हो त भाइ, आजको पाठले हामीलाई सिकाउँछ समयलाई मूल्यवान ठानौ, रिस घमण्ड र अनावश्यक झगडामा जीवन नबिताउ, भोलि परमेश्वरको हातमा छ भन्ने विश्वास राखौं। हामीले सबै कुरा जान्दैनौ तर उहाँले जान्नुहुन्छ, मृत्युको सत्यले हामीलाई पवित्र जीवनतर्फ डोर्याओस्। आजै क्षमा गरौं, प्रेम गरौं, सेवा गरौं, दुःखमा परेकालाई दोष होइन साथ दिउं। एलिपद जस्तै कठोर होइन ख्रिष्टको प्रेम जस्तै सहानुभूतिशील बनौ।
0: धन्यवाद दाई सबै कुराहरूको निम्ति। यो अध्ययनले साँच्चै नै हामी हरेकको जीवनलाई चाहिँ एउटा नयाँ दृष्टिकोण चाहिँ दिएको छ।
1: अवश्य पनि। त्यसैले आदरणीय श्रोताहरू, तपाईँहरूको जीवनमा आजको वचनले के बोल्यो? जीवनको छोटोपन, भोलिको अनिश्चितता र परमेश्वरको निश्चित योजनाले तपाईँलाई कसरी छोयो? हामीलाई अवश्य पनि सम्पर्क गर्नुहोस् र तपाईँहरूले पाउनुभएको आशिष, प्रार्थनाका अनुरोध र आत्मिकी अनुभवहरू हामीसँग बाँड्नुहोस्। तपाईँहरूको सन्देश, प्रतिक्रिया र गवाईहरू नै हाम्रो सेवकाईको उत्साहको स्रोत हुन्। तपाईँहरूले बाँड्नुभएको आशिषले हामी मात्र होइन अरू धेरै श्रोताहरू पनि आशिषित हुनुहुनेछ।
0: साँच्चै नै कृपया हामीहरूलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस्। तपाईँहरूको प्रेम, सुझाव र आत्मिक विचारहरू हाम्रो लागि बहुमूल्य छन्।
1: र अर्को अध्ययनमा हामी अझ गहिरो रूपमा अयुबको सत्यताको खोजीमा अघि बढ्नेछौं। त्यतिन्जेलसम्म परमेश्वरको शान्ति, अनुग्रह र अनन्त आशा हामीहरू सबैसँग रहिरहोस्।
0: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, सिंहासनमा विराजमान हुनुहुने भरपर्दा परम प्रभु सृष्टिकर्ता परमेश्वर, जसले तपाईँ र मेरो निम्ति सबै कुरा नयाँ तुल्याउँछु भनी प्रतिज्ञा गर्नु भएको छ, वहाँको त्यो जीवन दिने वचनमा आधारित शान्ति र प्रेमको जीवन जिउन प्रेरित गर्ने रेडियो कार्यक्रम नयाँ आशामा यहाँ हरेकलाई हार्दिक स्वागत छ। आउनुहोस्, आजको वचन अध्ययनमा प्रवेश गर्नु भन्दा पहिले एउटा मिठो भजन सुनौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, पवित्र परमेश्वरको नाममा जय मसीह। श्रोताहरू, हामी निरन्तर धर्मशास्त्रबाट दश आज्ञाको बारेमा अध्ययन गर्ने क्रममा रहेका छौं। यस क्रममा आजको अध्यायमा हामीले दश आज्ञाको तेस्रो आज्ञा अर्थात उहाँको नाम पवित्र र आदरणीय छ भन्ने शीर्षकमा रहेर अध्ययन गर्नेछौं। शुरूमा आउनुहोस् एउटा प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ सबै कुराको लागि। जसरी प्रभु आज हामीले तपाईँको पवित्र वचनबाट जुन तपाईँको नामलाई पवित्रताका साथ महिमाका साथ लिनुपर्छ भन्ने विषयमा अध्ययन गर्न गइरहेका छौँ, हामीलाई सहायता गर्नुहोस्। यीशुको नाम आमेन। शुरू गरौं प्रस्थान 20 को 7 पदलाई अध्ययन गरी। यहाँ लेखेको छ, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछ। मित्रहरू, परमेश्वरका आज्ञाहरू मध्ये बारम्बार तिरस्कारपूर्ण र व्यापक रूपले उल्लंघन गरिएको छ। धेरै मानिसहरूले यस आज्ञालाई भंग गर्दछ। परमप्रभुको नाउँ व्यर्थमा नलिनु भन्ने कुरा तिनीहरूले कठिन पूर्वक चिन्दछ। विशेष गरी परमेश्वरको नाउँ व्यर्थमा लिनु भनेको कुनै अधर्मी रूपले उहाँको नाउँलाई लिनु हो। यहुदीहरू धेरै सम्भावनासँग डराए कि बेहोसीसँग तिनीहरूले उहाँको नाउँलाई दूषित पारोला कि। तिनीहरूले लेवी 24:16 पदको उल्टालाई ग्रहण गरे। त्यसले तिनीहरूलाई यहोवाको नाउँलाई निन्दा गर्न मनाई गर्यो। त्यस सावधानको बावजुद पनि तिनीहरू परमेश्वरको नाउँ व्यर्थमा लिने पापबाट उम्कन भने सकेन। जसले भन्दछ कि परमेश्वरको नाउँलाई हामीले व्यर्थमा लिनु हुँदैन, यस खण्डको अर्थलाई जान्न हामीले यसको शब्दहरूलाई बुझ्नु पर्दछ। हिब्रु क्रिया नासा शब्दको अर्थ लिनु, ल्याउनु, अगाडि ल्याउनु, उचाल्नु, चलाउनु अथवा प्रयोग गर्नु, झाडी, व्यर्थ भन्ने हुन्छ। व्यर्थले बेकार, बेकारको काम, केही थोक पनि होइन, दुष्ट, दुष्टता, शून्यता अनि छुटा भनेर व्याख्या गर्दछ। प्रस्थान 23:1, व्यवस्था 5:20, भजन संग्रह 31:6 र योना 2:8। यस प्रकारले व्यर्थमा लिनु, उचाल्नु, गलत तवरले प्रयोग गर्नु अथवा दुष्ट उद्देश्यमा अथवा निरर्थक र तुच्छ प्रकारले प्रयोग गर्नु भन्ने अर्थ आउँछ। त्यसले परमेश्वरको नाउँलाई अस्तित्वहीनताको रूपमा गणना गर्दछ। हिब्रू संज्ञा सेम अर्थात नाउँ परमेश्वरको उचित नाउँहरू यहोवा, परमप्रभु, परमेश्वर, सर्वश्रेष्ठ, सर्वशक्तिमानलाई मात्र सूचित गर्दैन, तर उहाँको व्यक्तिगत शीर्षकहरू सृष्टिकर्ता, मुक्तिदाता, उद्धारक, गोठाला, उहाँको स्वभाव, प्रस्थान 23:21, उहाँको गुणहरू यसैया 57:15, प्रकाश 15:3-4 र उहाँको प्रकाश र प्रतिष्ठा भजन संग्रह 8:1 पनि प्रयोग गर्दछ। यो प्रमाण छ कि केवल यहोवाको नाउँ लिनुभन्दा पनि धेरै परमेश्वरको नाउँ व्यर्थमा भन्ने कुरो गहिरो छ। यहुदीहरूले यसलाई गलत तरिकाले कल्पना गरे। परमप्रभुले आराधनालाई उहाँको नाउँलाई पुकारको रूपमा व्याख्या गर्नुहुन्छ अनि उहाँका प्रजालाई जसलाई नाउँ काडेर बोलाइएको छ, दोस्रो इतिहास 7:14, अथवा जोहरू मेरो नाउँद्वारा बोलाइएका छन्, प्रेरित 15:17। धेरै मानिसहरूले विचार गरेको भन्दा नाउँ भन्ने शब्दको अर्थले धेरै फराकिलो सम्भावना प्रदान गर्दछ। यो हेर्न सजिलो छ कि आज्ञाको मौलिक सिद्धान्तको बल छ कि हामीले परमेश्वरको नाउँलाई सम्मान गर्नुपर्दछ अनि यदि हामीले यसो गर्न विफल भयो भने परमप्रभुले हाम्रो पापको खातिर न्याय गर्नुहुनेछ। मलाकी अगमवक्ता मार्फत परमप्रभुले भन्नुभयो, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, मेरो नाउँलाई सम्मान दिन यदि तिमीहरू सुनेनौ र यो तिमीहरूका हृदयमा राखेनौ भने म तिमीहरूलाई श्राप पठाउनेछु, तिमीहरूका आशिषहरूलाई श्राप दिनेछु। मलाकी 2:2। तर धेरै मानिसहरूले आज्ञाको पूर्ण सामर्थ्यलाई देख्न असफल हुन्छ। त्यसको आज्ञाले परमेश्वरको नाउँ, उपाधिहरू, गुणहरू, विधिहरू, वचन र कर्महरूको पवित्र र मान्य प्रयोगलाई माग गर्दछ। त्यसको आज्ञाले अशुद्ध पार्ने र दुर्व्यवहार गर्ने कुनै थोकलाई निषेध गर्दछ जसमा परमेश्वरले आफैलाई प्रसिद्ध अर्थात चिनाउनुहुन्छ। यो आज्ञाको कुनै पनि अवज्ञा चाहिँ गम्भीर कुरा हो। परमेश्वरको नाउँलाई व्यर्थमा लिने कुरालाई मानिसहरूले हल्का लिन सक्छ, तर परमेश्वरले हल्का लिनुहुन्न। तर परमेश्वरलाई हल्का लिनुहुन्न, उहाँको नाउँ व्यर्थमा लिनेलाई उहाँले निर्दोष ठहराउनुहुन्न। अर्को शब्दमा भन्नुपर्दा, अज्ञानताले परमप्रभुको नाउँ व्यर्थमा लिने यस्ता कुरा छैन। व्यवस्था 28:58-59 पदले न्यायको उल्लेख गर्दछ। जस जसले यस आज्ञालाई अवज्ञा गर्दछ, यदि परमप्रभु तिमीहरूका परमेश्वरको गौरवमय मनन योग्य नाउँको डर मानेन र तिनीहरूले यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन होसियार साथ पालना गरेन भने परमप्रभुले तिमीहरू र तिनीहरूका बालबच्चाहरूमाथि डरलाग्दो असहाय रहिरहने कष्टहरू र चाँडो निको नहुने भयानक रोगहरू ल्याउनुहुनेछ। निषेधको लक्ष्य र व्यवहारिक प्रयोग र तेस्रो आज्ञाको आदेश अहिले सफा हुनुपर्दछ। परमप्रभुले माग गर्नुहुन्छ कि उहाँको नाउँको कारणले गर्दा हामीले उहाँलाई महिमा दिनुपर्दछ, उहाँको नाउँलाई तुच्छ रूपले तिरस्कार गर्ने, सबै दुष्टमाथि न्याय घोषणा गर्नुहुन्छ। परमेश्वर आफै हामी प्रति कृपा साथ प्रकट हुन खुसी हुनुभयो। उहाँले हामीलाई उहाँको नाउँ दिनुभयो। ईश्वरीय प्रकाशहरूको वरदानहरू मध्ये यो सबैभन्दा ठूलो वरदान हो, किनकि यो बिना अरू हरेक प्रकाश अर्थहीन हुन्छ। उहाँले हामीलाई मानवीय कल्पना अथवा दर्शन शास्त्रीहरू र ईश्वर शास्त्रीहरूको सुन्दर कृपाहरू प्रति त्याग्नु भएन। परिणाम स्वरूप हामीसँग ईश्वरीय प्रकाश छ, जुन हामी जान्दछौ कि परमेश्वर हुनुहुन्छ, अनि जो परमेश्वर हुनुहुन्छ त्रिएक परमेश्वर, पिता, पुत्र र पवित्र आत्मा, जो असीमित, अनन्त र अपरिवर्तनीय, उहाँको अस्तित्वमा बुद्धि, शक्ति, पवित्रता, न्याय, भलाइ र सत्यता हुनुपर्दछ। ईश्वरीय नाउँहरूले परमेश्वरलाई प्रकट गर्दछ। आउनुहोस् यसबारे चर्चा गरौं। परमेश्वरको निम्ति वचनले नाउँहरू प्रयोग गर्दछ। यो उहाँको आफ्नै प्रकाशको मुख्य मागहरू परमेश्वरको विषयमा अथवा उहाँको सम्बन्धमा मानिसहरूको विकसित दृष्टिकोणको अभिलेखहरू तिनीहरूले केही कुरा भन्न पर्ने मानवीय प्रयासहरू होइन। मानिसले परमेश्वरलाई परिभाषित गरेका छन्। अंग्रेजीमा परमेश्वरको अर्थ असल व्यक्ति भन्ने हुन्छ, जसले हामीलाई भन्दछ कि कसरी हाम्रो पुर्खाहरूले ईश्वरलाई दृष्टिगत गरे। त्यस्तै ग्रीक शब्द थियोस, ग्रीक इतिहासकार हेरोडोटस यसलाई क्रिया तिथेमीको खण्डलाई खण्डबाट निकालिएको थियो, जसको अर्थ राख्नु, नियुक्त गर्नु अथवा स्थापित गर्नु भन्ने हुन्छ। यसले विश्वासलाई उच्चारण गर्दछ कि परमेश्वरले संसारमा भएका सारा थोकहरू स्थिर गर्नुभयो र यसलाई कर्मीसँग राख्नुभयो। जे भए तापनि प्लेटोले थियो शब्दलाई उल्लेख गर्दछ, जसको अर्थ प्रष्ट रूपमा दौड़ाउनु भन्ने हुन्छ, किनभने देवताको प्रतिमा पूजकहरूको विचार स्वर्गीय समूहहरूको दौड़बाट उठे। परमेश्वर भन्ने शब्द ल्याटिन दिउस, अंग्रेजीमा डिटी अनि फ्रेन्चमा दियो, सम्भाव्य अर्थ आकाश भन्ने हुन्छ, विशेष गरी चम्किलो ज्योति भन्ने हुन्छ। यो सफा छ किन मानिसहरूले परमेश्वरलाई व्याख्या गर्न यस्ता शब्दहरू प्रयोग गरे। परमेश्वरको विषयमा वर्णन गर्न मानिसहरूले प्रयोग कमजोर किनभने तिनीहरूले पूजा गरे। सृष्टिमा परमेश्वरले वास्तविक प्रकाश आदमलाई दिनुभयो। धर्मशास्त्रमा प्रयोग भएका ईश्वरीय नाउँहरू साँचो छन् र तिनीहरूमा बिल्कुलै फरक स्वभाव छ। तिनीहरू अध्ययारो बिनाका तिनीहरू ज्योति हुन्, त्रुटि रहित सत्य, किनकि परमेश्वरको आफ्नै विषयमा तिनीहरू उहाँका वाक्य। परमेश्वरले हिब्रू भाषामा एल एलोहिम, शक्ति र सर्वशक्तिमान अथवा जसको डर अथवा आराधना गरिनु पर्दछ भन्ने हुन्छ, एल सदाई जसको अर्थ सर्वशक्तिमान, उहाँको सारा प्राणीहरूलाई प्रेम प्रदान गर्ने भन्ने हुन्छ, एदोनाई प्रभु मालिक अथवा शासक भन्ने हुन्छ, एलियोन जसको अर्थ हुन्छ सर्वोच्चताका परमेश्वर। यसले सिकाउँछ कि परमेश्वर स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। उत्पत्ति 14 पन्ना यहोवा परमप्रभु अनन्त म हुँ पिता पुर्खाका परमेश्वर भनेर सूचित गर्दछ। प्रस्थान 3:13-15 श्रोताहरू, वचनमा यहोवा भन्ने शब्द धेरै पटक प्रयोग गरिएको छ। यसले असीमित सम्बन्धलाई वर्णन गर्न गर्दछ जुन परमेश्वरले उहाँका प्रजालाई पालन पोषण गर्नुहुन्छ। यहोवा हाम्रो धार्मिकता, हाम्रो पवित्रता, हाम्रो शान्ति, हाम्रो प्रदत्त गर्ने, हाम्रा गोठाला, हाम्रा चंगाईकर्ता र हाम्रो मित्र हुनुहुन्छ। पुरानो करारमा प्रयोग भएका नाउँहरू नयाँ करारले पनि ईश्वरीय नाउँहरूको त्यस्तै ग्रीक भाषाको प्रयोग गर्दछ। यसको विषयमा युहन्ना 1:18, मत्ती 11:27 र हिब्रू 1:1-3 पदहरूमा उल्लेख गरिएको छ। अब हेरौं परमेश्वरका कार्यहरूले उहाँलाई कसरी प्रकट गर्दछ। मित्रहरू, उहाँका कामहरूमा परमेश्वरले आफैलाई प्रकट गर्नुहुन्छ। आसपलले लेखे, तपाईँको नाउँ नजिकै छ, मानिसहरू तपाईँको आश्चर्य कर्मको बखान गर्दछ। रोमी 1:19-20 पदमा पावलले यही कुराको बयान गरे। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाएका थोकहरूमा छलङ्ग देखिएको छ। यसैले तिनीहरूलाई कुनै किसिमको बहाना छैन। उहाँको अस्तित्व र स्वभावको रूपलाई उहाँले घोषणा गर्नुहुन्छ। यदि हामीले राम्रोसँग उहाँको सृष्टिको कुनै भागलाई विचार गर्छौं भने हामीले सृष्टिकर्तालाई चिन्न सक्छौं। जब दाउदले आकाशलाई मनन गरे, तिनले तिनीहरूलाई प्रशंसा गरे। त्यसैले भजन संग्रह 8:3 उनी भन्छन्, तपाईँको हातले बनाएको आकाश, अविश्वासले अन्धा भएका मानिसहरूले परमेश्वरको सृष्टिलाई विचार गर्न सक्छन् र प्रकृतिको आश्चर्य कर्महरूमा डरमा खड़ा हुन्छ। जब प्राकृतिक आश्चर्य कर्महरूमा चकित हुँदा ज जसको समस्याहरू परमेश्वरको आत्माद्वारा ज्ञान पाएर परमेश्वरको उपस्थिति, शक्ति र बुद्धिलाई देख्दछ। अन्त श्रोताहरू, अगमवक्ताहरूको वचन अझ निश्चित भएको छ, जसको बारेमा पत्रुसले भने, परमेश्वरले आफैलाई उहाँको वचनमा प्रकट गर्नुभएको छ। तुरन्तै परमेश्वरको लिखित प्रकाशको यो वर्णन गर्नु अगाडि पत्रुसले महिमित प्रकाशलाई वर्णन गरे। तिनले याकुब र युहन्नासँग डाँडामा भएका येशूको रूप परिवर्तनलाई देखे। त्यो कस्तो महिमित अचम्मको आकाश थियो। तर पत्रुसले घोषणा गर्दछन् कि हामीसित भएका अगमवक्ताहरूका वचन अझ निश्चित भएको छ। अर्को शब्दमा भन्नुपर्दा, पत्रुससित भएको यस्तो महिमित अनुभव भन्दा महान प्रकाश परमेश्वरले हामीलाई धर्मशास्त्रमा दिनुभएको छ। जब तिनले ख्रिस्टको रूप परिवर्तन भएको देखे अनि स्वर्गबाट परमेश्वर बोल्नु भएको आवाज सुने, प्रभु येशूले सत्यतालाई जोड दिनुभयो कि लिखित वचनले उहाँलाई प्रकट गर्दछ। त्यसैले युहन्ना 5:39 लेखेको छ, तिमीहरू धर्मशास्त्र खोजी गर्दछौ, मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र। आमेन। श्रोताहरू, प्रत्येक भाषामा परमेश्वरको नाउँलाई आदर र प्रतिष्ठा साथ उल्टा गरेको र हामीले पनि उहाँको नाउँलाई आदरका साथ लिनुपर्छ। यस अध्यायको बाँकी अंश हामी आगामी कार्यक्रममा तपाईँको माझमा पस्कने प्रतिबद्धता गर्दै मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरू सँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै

www.hopeforall2013@yahoo.com पोस्ट बक्स नंबर 12950 12950 काठमाडौँ नेपाल कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस् धन्यवाद

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले योन्नाको सुसमाचारको पुस्तक एक अध्यायको 29 लिएर 34 हेरेको थियौं भने आज तपाईँहरूको बीचमा 35 पददेखि लिएर लगत्तै हामी तलसम्म हेर्नेछौं। गएको दिनमा हेरेका कुराहरू थोरै पुनर्वलोकन गर्न चाहन्छु। गएको दिनमा हामीले हेर्दै थियौं बप्तिस्मा दिने योन्नाको विषयमा, जहाँ हामी के देख्न सक्दछौ भने बप्तिस्मा दिने योन्नाले प्रभु येशूलाई देखाउँदै भनेर भन्छन्, हेर संसारको पाप उठाई लैजाने परमेश्वरका थुमा उनी उहाँ नै हुनुहुन्छ भनेर हामी हेर्न सक्छौ। उसले प्रभु येशू ख्रीष्टलाई परमेश्वरको थुमा भन्दै सम्बोधन गरेका हामी हेर्न सक्छौ र त्यस पश्चात हामी हेर्न सक्छौ म भन्दा उच्च उहाँ हुनुहुनेछ भनेर भन्दछ। त्यति बेलाको समयमा बप्तिस्मा दिने योन्नालाई सबैजनाले उहाँ उच्च व्यक्ति अथवा सर्वोच्चका परमेश्वरको एउटा अगम वक्ता, कसैले एलिया भनेर भनिरहेको थिए, कसैले ख्रिस्ट भनेर भनिरहेको थिए, तर यहाँ अब आएर बप्तिस्मा दिने योन्नाले भन्दछन् म भन्दा उच्च उहाँ हुनुहुन्छ भनेर सम्बोधन गर्दछ। अनि हामी हेर्न सक्छ उसले भन्दछन् मैले त्यति बेलासम्म मात्र मैले चिन्न सके भनेर भन्दछ, जब उसले पवित्र आत्मा ढुकुरको रूपमा स्वर्गबाट ओर्लेर आएको कुरा उसले जब देख्दछन्। यहाँ हामी हेर्न सक्छौ यी सबै कुराले प्रभु येशू ख्रीष्ट उहाँ परमेश्वर हुनुहुन्छ, परमेश्वरको थुमा हुनुहुन्छ, परमेश्वर स्वयं यस पृथ्वीमा वा मानव शरीरमा उहाँ आउनु भएको हो भन्ने विषयमा यो बप्तिस्मा दिने योन्नाले भनेका कुराहरूको विषयमा यहाँ उल्लेख गरेका हामी हेर्न सक्छौ। अनि पवित्र आत्मा ओर्लदै गरेको प्रभु येशूको सेवकाई चाहिँ पवित्र आत्माको शक्तिमा भएर शुरू भएको हामी हेर्न सक्छौ। पवित्र आत्मा कति बढी गरिकन महत्वपूर्ण हुन्छ भन्ने कुराहरू गएका दिनहरूमा हामीले हेर्दै थियौं। अनि आज म तपाईँहरूको बीचमा चाहिँ यो 35 पददेखि लिएर म शुरू गर्न गइरहेको छु सुसमाचारको योन्नाको एक अध्यायको। अनि यहाँ हामी हेर्ने भने विशेष गरेर आओ र हेर भन्ने विषयमा बप्तिस्मा दिने योन्नाको पाठबाट यो योन्नाले लेखेको कुराहरू यहाँ हामी उल्लेख गरेको कुरा हामी हेर्न सक्छौ। यहाँ हामी हेर्न सक्छौ जब कोही व्यक्तिले चाहिँ परमेश्वरसँगको जम्का भेट हुन्छ, प्रभु येशूसँगको जम्का भेट हुन्छ, जसले फलस्वरूप है प्रभु येशूको पछि लाग्ने कामहरू हुन्छ र अरू अरूलाई पनि निम्त्याउने कामहरू गर्छन्, अरू अरूलाई पनि ख्रीष्टका डोर्याउने काम गर्छन् भन्ने कुरा हामी हेर्न सक्छौ। प्रभु येशूको प्रथम चेलाहरूको विषयमा आज तपाईँहरूको बीचमा म बात गर्न गइरहेको छु, जुन यो सुसमाचारको योन्नामा हामी हेर्न सक्छौ। यो सुसमाचारको योन्नामा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा त्यहाँ त धेरैभन्दा धेरै मानिसहरूको भीड़को विषयमा तपाईँले देख्नुहुन्न, तर विशेष गरी तपाईँले के देख्न सक्नुहुन्छ भन्दाखेरि यहाँ थोरै गरेर प्रभु येशूको वचनको विषयमा तपाईँले देख्न सक्नुहुन्छ, अनि थोरै मानिसको समूह तपाईँले देख्न सक्नुहुन्छ, अनि यहाँ डाँडाको उपदेशको विषयमा पनि त्यहाँ धेरै कुरा उल्लेख गरेको छैन, तर केही गवाहीहरूको विषयमा तपाईँले देख्न सक्नुहुन्छ, अनि प्रभु येशूले अरूहरूलाई निम्तारो दिनुभएको कुराहरू हामी हेर्न सक्छौ र जीवन परिवर्तनको विषयमा तपाईँले सुसमाचारको पुस्तक योन्नामा तपाईँले देख्न सक्नुहुन्छ। यो खण्डबाट हामीले के कुरा बुझ्न सक्छौ भने प्रभु येशू मानिसहरू कहाँ आउनुभयो र हामी हेर्न सक्छौ अनि मानिसहरूको जीवनमा उनले धेरै परिवर्तनका कुराहरू के भए भन्ने विषयमा यहाँ हामी हेर्न सक्छौ। विशेष गरी आज जुन खण्डबाट हामी हेर्न गइरहेका छौ त्यो खण्डमा तीनवटा प्रमुख कुराहरू तपाईँले देख्न सक्नुहुन्छ। जसरी बप्तिस्मा दिने योन्नाले चाहिँ प्रभु येशूलाई औल्याउँदै भन्छ मानिसहरूलाई, अरू चेलाहरूलाई भन्छ हेर संसारको पाप उठाई लैजाने थुमा भनेर भन्दछन्। औल्याउने काम प्रभु येशूतिर देखाउँदछ, आफूतिर होइन येशूतिर देखाउने काम गरेको छन्। र दोस्रो कुरा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा यो खण्डमा यहाँ यो चेलाहरूले चाहिँ अब येशूलाई पछ्याउन सुरु गरेको हामी हेर्न सक्छौ र अन्द्रियासले चाहिँ आफ्नो दाजु पत्रुसलाई हामी हेर्न सक्छौ है यहाँ येशू कहाँ डोर्याउने काम गरेको यो खण्डमा आज हामी हेर्न गइरहेको छ। अनि यो तीनवटा मुख्य बुदाबाट केही सिक्नुपर्ने कुराहरू छ। अनि पहिलो कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने बप्तिस्मा दिने योन्नाले चाहिँ मानिसहरूलाई प्रभु येशूतिर औल्याउने गरेको कुरा जुन 35 पददेखि लिएर 36 पदमा हामी हेर्न सक्छौ। म यसको विषयमा चर्चा गर्न चाहन्छु। यहाँ भन्दछ फेरि अर्को दिन योन्ना उनको चेलाहरू मध्ये दुईजनासँग उभिए
हिँडिरहेका थिए, उनले येशूलाई गइरहनु भएको देखेर भने, हेर परमेश्वरका थुमा भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौँ, हेर परमेश्वरको थुमा भने जुन बप्तिस्मा दिने योन्नाले मानिसहरूलाई देखाउँदै थियो, आफ्नो चेलाहरूलाई देखाउँदै थियो। यहाँ हामी हेर्न सक्छौँ, बप्तिस्मा दिने योन्नाको थुप्रो चेलाहरू थिए, उसलाई पछ्याउने मानिसहरू प्रशस्त थिए, बप्तिस्मा दिने योन्नालाई चाहिँ पूरा आदर गरिएको थियो, धेरै मानिसहरूले उसले बोलेका वचनहरू सुन्न रुचाउँदथे। तर जब प्रभु येशू ख्रीष्ट देखा पर्नुभयो, हामी हेर्न सक्छौँ बप्तिस्मा दिने योन्नाले त्यति नै बेला प्रभु येशूतिर होइन मानिसहरूलाई केन्द्रित गरेका हामी हेर्न सक्छौँ, प्रभु येशूतिर आफ्नो भिडहरूलाई पठाएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ उसले भन्दछन्, हेर परमेश्वरको थुमा भनेर उसले प्रभु येशूतिर देखाउँदैछन्, प्रभु येशूको पछि लाग्नको लागि भन्दैछन्। अनि बप्तिस्मा दिने योन्नाको आफ्नो सेवकाय उसले थाहा गर्दछन् है, उसको सेवकाय के हो भन्ने कुरा, उसको सेवका है हामी हेर्न सक्छौँ उसले भन्दछन् एकदम स्पष्ट रूपमा मानिसहरूलाई के देखाउँदछ भने, म मुक्तिदाता होइन, म केन्द्रबिन्दु होइन, र म चाहिँ खालि एउटा साक्षी दिने व्यक्ति मात्रै हो। अनि यसै गरी हामी हेर्ने हो भने एउटा साँचो इसाईको सेवकाई चाहिँ के हुन्छ भन्दाखेरि, एउटा साँचो प्रकारको सेवकाई के हो भन्दा, हामीले हेर्ने हो भने हामीले पनि मानिसहरूलाई ख्रीष्ट देखाउन आवश्यक छ, ख्रीष्टतिर डोर्याउन आवश्यक छ, अनि आफूतिर डोर्याउने होइन आफूलाई देखाउने पनि होइन भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। आज हामी हेर्न सक्छौँ धेरै मानिसहरू है ध्यान आकर्षण भएको कुराहरू हुन चाहन्छन्, उनीहरूको आफ्नो पहिचानहरू मानिसहरूको अगाडि खोल्न चाहन्छन्, पनि हामी हेर्न सक्छौँ मानिसहरूको उसको पछि लागेको होस् भन्ने चाहन्छन्, आफ्नो प्रभाव परेको होस् भन्ने चाहन्छन्, आफ्नो प्रशंसा खोजिरहेका हुन्छन्। तर यहाँ बप्तिस्मा दिने योन्नाले त्यो कुराहरू चाहेका छैनन्। हामी हेर्न सक्छौँ बप्तिस्मा दिने योन्ना ऊ आफैलाई नम्र तुल्याएको तपाईँले देख्न सक्नुहुन्छ। अनि हामी हेर्न सक्छौँ अनि हाम्रो जीवनको होइन उद्देश्य चाहिँ के हो भन्दाखेरि, हामीले आफ्नो नाम माथि उचाल्ने होइन, येशूलाई माथि उचाल्ने काम गर्न हाम्रो जीवनमा आवश्यक छ भन्ने कुरा हामी हेर्न सक्छौँ। किन त यहाँ हामी हेर्न सक्छौँ बप्तिस्मा दिने योन्नाले परमेश्वरको थुमा भनेर सम्बोधन गर्दछ, किन यो एकदम गहिरो महत्वपूर्ण कुरा हो भन्ने कुरा हामी बुझ्न सक्छौँ। अर्को कुरा, यहुदीहरूको मानिसहरूको निम्ति चाहिँ यो कुरा सम्झना गराउँछ, यो परमेश्वरको थुमा भन्ने बित्तिकै त्यो निस्तार चाँडको थुमा जुन मिश्र देशबाट निस्केपछि निस्तारको चाँड उनीहरूले मनाएका थिए त्यो कुरालाई सम्झना गराउँछ, र परमेश्वरको मन्दिरमा गरिने बलिदानको सम्झना गराउँछ, र त्यो बलिदानले चाहिँ पश्चाताप अथवा पाप क्षमा प्राप्त गर्ने कुरालाई सम्बोधन गर्दथ्यो। त्यही भएको कारणले गर्दा परमेश्वरको थुमा भनेर भन्नुको अर्थ त्यो हो भन्ने कुरा हामीले बुझ्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ यहाँ बप्तिस्मा दिनेले योन्नाले यसरी घोषणा गर्छन्, येशू ख्रीष्ट चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ जसले चाहिँ हाम्रो पापहरू क्षमा हुने कामहरू उहाँले गर्नुहुन्छ भन्ने कुराहरू देखाउने कार्य बप्तिस्मा दिने योन्नाले येशूतिर देखाउँदै भन्दछ। अनि हामी हेर्न सक्छौँ प्रभु येशूको मुख्य काम चाहिँ शिक्षा दिने मात्र थिएन है, उहाँको मुख्य काम चाहिँ मानिसहरूलाई बचाउनु थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूको सुरुकै सेवकाईमा तपाईँले के देख्न सक्नुहुन्छ, क्रुस अगाडि नै त्यहाँ देखा परेको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हाम्रो जीवनमा सबैजना मानिसहरूले बुझ्नुपर्ने कुराहरू चाहिँ के हो भन्दाखेरि, आज मानिसहरूले हामी सबैजनाले चाहिँ ख्रीष्टतिर मानिसहरूलाई डोर्याउनु पर्छ, आफूतिर होइन भन्ने कुरा हामी बुझ्नुपर्ने हुन्छ। र अर्को कुरा चाहिँ मानिसहरूले चाहिँ आज हामी येशूतिर येशूको वचनतिर डोर्याउनु पर्ने हुन्छ। अनि आज हामीहरूको जीवनबाट चाहिँ येशूको वचनहरू अनि हाम्रो कामहरूबाट चाहिँ येशूको काम भनेर हामीले बताउन आवश्यक छ भन्ने कुरा हामी हेर्न सक्छौँ। जब मानिसहरूले हामीलाई छोडेर जान्छन् अथवा हामीबाट अलिकता हामीले भनिसकेका कुराहरू सुनेर परतिर जाँदाखेरि उनीहरूले हाम्रो सम्झना गर्ने होइन, तर ख्रीष्टको विषयमा विचार गर्ने आवश्यक छ, ख्रीष्टको सम्झना गर्न आवश्यक छ। अनि हामी हरेक अभिभावकले पनि आफ्नो बालबालिकालाई येशूतिर हामीले बालबालिकालाई डोर्याउनु पर्ने हुन्छ, र हाम्रो पास्टरको काम पनि के हो भन्दा मण्डलीका मानिसहरूलाई येशूतिर डोर्याउनु पर्ने हुन्छ, आफूतिर होइन, मित्रहरूले मित्रहरूलाई येशूतिर डोर्याउने काम गर्नुपर्ने हुन्छ। अनि हाम्रो विशेष सन्देश मलाई हेर होइन, येशूलाई हेर, हेर परमेश्वरको थुमालाई भन्ने कुरा, त्यो कुरा हामी हेर्न सक्छौँ। अनि दोस्रो कुरा म तपाईँहरूको बीचमा राख्न गइरहेको छु, जुन कुरा चाहिँ के हो भन्दाखेरि, यो चेलाहरूले चाहिँ येशूलाई पछ्याउने काम गरेको हामी हेर्न सक्छौँ, जुन चाहिँ 37 पददेखि लिएर 39 पदसम्म उल्लेख गरिएको छ। उनले भन्छ, उनले भनेका यो कुरा सुनेर ती दुई चेलाहरू येशूको पछि लागे। येशूले फर्केर हेर्नुभयो र तिनीहरूलाई पछि पछि आइरहेको देखेर तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के खोज्दैछौ
तिनीहरूले उहाँलाई भने, रब्बी जसको अर्थ हो गुरुज्यू तपाईँ कहाँ बस्नुहुन्छ, उहाँले तिनीहरूलाई भन्नुभयो आऊ र तिमीहरूले देख्नेछौ। तिनीहरू गएर उहाँ बस्नुभएको स्थान देखे। तिनीहरू त्यो दिन उहाँसँग बास बसे किनभने प्राय चार बजिसकेका थिए। यहाँ तपाईँ देख्न सक्नुहुन्छ है, जब चेलाहरू उहाँको पछि दुईजना चेलाहरूको विषय हामी हेर्न सक्छौ, यहाँ हामी हेर्न सक्छौ उनीहरूले चाहिँ प्रभु येशूको पछि लाग्ने काम गरेको हामी हेर्न सक्छौ। उसले योन्नाको कुरा जब सुने, बत्तीसमा दिने योन्नाको कुरा सुने, प्रभु येशूको पछि लागेको हामी हेर्न सक्छौ। अनि हामीले हेर्ने भने उचित प्रकारको प्रतिक्रिया यिनीहरूले गर्छ जब उनीहरूले त्यो सत्यताको कुराहरू सुन्दछन्। अनि हामी हेर्न सक्छौ क्रिस्टको विषयमा जब सुन्दछन्। अनि इसाईहरूले पनि गर्नुपर्ने महत्वपूर्ण होइन, यो खालि हामीले सुन्ने मात्र होइन, हामीले येशूलाई पछ्याउन पनि जरुरी छ भन्ने कुरा हामी हेर्न सक्छौँ। वचन सुन्ने मात्र होइन, हामीले पछ्याउनु पर्छ, जसरी यहाँ दुईजना चेलाले पछ्याउने काम हामी हेर्न सक्छौँ। प्रभु येशूले एउटा गहिरो प्रश्न यो दुईजना व्यक्तिलाई सोधेका छन्। जब उनीहरू पछ्याउन थाल, तिमीहरूले के खोजिरहेको छौ भनेर भन्दछ प्रभु येशू। उनीहरूतिर फर्केर सोध्नुहुन्छ। अनि हामी हेर्न सक्छ एकदम महत्वपूर्ण प्रश्न, जब हामी सुसमाचार सुनाउँछौ, तपाईँहरूले कि आफ्नो जीवनमा के खोजिरहनु भएको छ भनेर हामीले मानिसहरूलाई प्रश्न गर्नु आवश्यक छ। अनि कतिचोटि मानिसहरूले सायद मानिसहरूले अल्लमल्ल पर्ला, सायद यो प्रश्न गर्दाखेरि सायद उनीहरूले सफलता भन्ला कतिजनाले होइन, सायद हामी सफलता भन्न सक्छौ, अथवा शान्ति खोजिरहनु भएको हो कि तपाईँले निको हुन चाहेको हो कि तपाईँ आफ्नो जीवनको उद्देश्य खोजिरहनु भएको हो कि तपाईँ कसैबाट स्वीकार गरिएको होस् भनेर चाहेको हो कि अथवा अनन्त जीवन खोज्नु भएको। धेरै मानिसहरू आज धेरै धर्महरूको पछि लाग्ने गर्छन्, विभिन्न कारणको कारणले गर्दा उनीहरूले विभिन्न धर्महरू अप्नाउने गर्छन्, अँगाल्ने काम गर्छन्। अनि प्रभु येशूले तर गहिरो प्रकारको प्रश्न उनीहरूलाई गरेका छन् हामी हेर्न सक्छौँ। अनि उनले विशेष गरी उनीहरूको हृदयलाई हेरेर प्रभु येशूले उनीहरूलाई प्रश्न गर्छन्। अनि आजको दिनमा प्रभु येशूले मानिसहरूलाई भन्नुहुन्छ, तिमीहरूले के खोजिरहेको छौ। अनि आज चाहिँ प्रभु येशूले भन्नुहुन्छ, जब उनीहरूले भन्छन् ओ तपाईँको घर कहाँ हो, बुझ्न चाहन्छ जान्न चाहन्छ भनेर भन्दा प्रभु येशूले भन्नुहुन्छ आऊ र हेर भनेर भन्छन्। त्यो चेलाहरूले भन्छन् प्रभु येशू ख्रिस्ट कहाँ बसेको हो भन्ने कुरा प्रश्न गर्दा प्रभु येशूले भन्नुहुन्छ आऊ र हेर। अनि इसाईहरूलाई पनि आज यो प्रकारको सम्बन्धको निम्ति प्रभु येशूले निम्तो दिनुभएको छ। आज प्रभु येशूसँग सम्बन्ध गाँच्नका लागि, उहाँसँग खान बस्न उठ्न संगत गर्नका लागि उहाँले निम्तो दिनुभएको छ। प्रभु येशू उहाँ साधारण रूपमा उहाँले खालि जानकारी मात्रै दिने होइन, तर उहाँ चाहिँ हामीसँग उहाँको उपस्थिति हामीहरूको बीचमा भइरहेको होस् भनेर उहाँ चाहनुहुन्छ। अनि त्यही प्रकारका कार्य यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ। धेरैजना मानिसहरूले चाहिँ प्रभु येशूको तथ्य कुराहरू उनीहरूले जान्ने गर्छन्, तर सत्य रूपमा व्यक्तिगत रूपमा उनीहरूले चाहिँ प्रभु येशूलाई जानेको हुँदैनन्। अनि सायद कतिजना मान्छेले भन्ला ओ मलाई बाइबलको कथा थाहा छ, मलाई चर्चको रीतिरिवाज थाहा छ, इसाईहरूले कुन प्रकारले बोल्छन्, बोलीचाली के हो, उनीहरूको भाषा के हो म जान्दछु भनेर भन्ला, तर व्यक्तिगत रूपमा प्रभु येशू ख्रिस्टलाई उनीहरूले जानेका हुँदैनन्। त्यहीको कारणले गर्दा यहाँ हामी हेर्न सक्छौ प्रभु येशूले उनीहरूलाई भन्नु आऊ र हेर भनेर भन्नुहुन्छ, मसँग बस, तिमीहरू सँगसँगै म जिउन चाहन्छु भनेर भन्छ प्रभु येशू। पनि आजको समयमा हरेक मानिसको जीवनमा जिउन चाहनुहुन्छ। अनि हामी हेर्न सक्छौँ यो चेलाहरू चाहिँ प्रभु येशूसँग समय बिताएका हामी हेर्न सक्छौँ। उनीहरूको जीवनहरू परिवर्तन भएको छ जब उनीहरू चाहिँ प्रभु येशूसँग बसेका छन् भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्छौँ प्रभु येशूलाई जब है पछ्याउँछौँ हामी है, हामीले धेरै कुराहरू छोड्नु पर्ने हुन्छ, त्याग्नु पर्ने हुन्छ, बलिदानहरू गर्नुपर्ने हुन्छ, मूल्य चुकाउनु पर्ने हुन्छ। यहाँ हामी हेर्न सक्छौँ सबैभन्दा एउटा महत्वपूर्ण कुरा चाहिँ प्रभु येशूलाई पछ्याउनका निम्ति बप्तिस्मा दिने योन्नाको चेलाहरूले बप्तिस्मा दिने योन्नालाई चाहिँ त्याग्नु परेको कुरा हामी हेर्न सक्छौँ। हाम्रो जीवनमा पनि प्रभु येशूलाई कतिचोटि पछ्याउँदाखेरि हाम्रो सुविधाका कुराहरू हामीले त्याग्नु पर्ने हुन्छ होला, सायद परिवारका कुराहरूलाई त्याग्नु पर्ने हुन्छ, सायद पुराना प्राथमिकताको कुराहरू त्याग्नु पर्ने हुन्छ। अनि आज तपाईँ र म तयार हुन जरुरी छ, ख्रिस्टलाई पछ्याउनका लागि हामीले मूल्य चुकाउनु पर्छ। अनि कतिचोटि सायद धेरैचोटि हामीले मूल्य चुकाउँदाखेरि हामीले ख्रिस्टमा जे कुरा प्राप्त गरेको छ हाम्रो संसारको कुनै कुरा पनि त्योसँग तुलना गर्न सकिँदैनन् प्रिय। अनि त्यही भएको कारणले गर्दाखेरि आज तपाईँ र मैले मूल्य चुकाउनका निम्ति है, अनि यदि हामी आत्मिक रूपमा वृद्धि हुन चाहन्छौँ भने होइन, हामी उहाँसँग येशूसँग समय बिताउन चाहन्छौँ भने हामी चाहिँ प्रार्थनामा समय बिताउनु पर्ने हुन्छ, वचनमा जीवन बिताउनु पर्ने हुन्छ, आज्ञाकारितामा जीवन बिताउनु पर्ने हुन्छ, आराधना गरेर हामी जीवन बिताउनु पर्ने हुन्छ। अनि उहाँले हामीलाई भन्नुहुन्छ अहिले पनि आऊ र
हेर उहाँले भनेर हामीलाई निम्तो दिइरहनु भएको छ। हुन्छ, म तेस्रो कुरा म तपाईँलाई बताउन चाहन्छु। आज अब यहाँ हामी हेर्न सक्छौँ त्यो दुईजना चेलाहरू मध्ये चाहिँ एकजना चाहिँ पत्रुसको भाइ अन्द्रियास चाहिँ हामी हेर्न सक्छौँ। पत्रुसलाई बोलाउँदछन् येशु प्रभु डोरियाउने कामहरू गर्छ, जुन चाहिँ 40 पददेखि लिएर 42 पदसम्म उल्लेख गरिएको छ। यो उनीहरूले भनेको कुरा सुने र येशुलाई पछ्याउने ती दुईजना मध्ये एकजना सिमोन पत्रुसको भाइ अन्द्रियास थिए। तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए र उनलाई भने, हामीले मसीहलाई, जसको अर्थ हो क्रिस्ट, भेट्टाएका छौं। तिनले सिमोनलाई येशु कहाँ ल्याए। येशुले उनलाई हेर्नुभयो र भन्नुभयो, तिमी योहानेसको छोरा सिमोन हो, तिमी केफास, जसको अर्थ हो चट्टान भनिने छौ भनेर भन्दछ। अनि हामी हेर्न सक्छौ, तपाईँले देख्न सक्नुहुन्छ जी हो, यो खण्डमा चाहिँ यहाँ दुईजना मध्ये चाहिँ एकजना चाहिँ अन्द्रियास भन्ने चेलाको विषयमा तपाईँले देख्न सक्नुहुन्छ, अनि जसले चाहिँ प्रभु येशूलाई भेट्टाएको थिए। पहिलो कुरा, अन्द्रियासले के गर्छन् जब येशूलाई भेट्टाउँछन्? उसले आफ्नो भाइ पत्रुसलाई येशु कहाँ लिएर आउने काम गर्दछन्। कति सुन्दर कुरा होइन? अनि यहाँ तपाईँ देख्न सक्नु, अन्द्रियासले चाहिँ येशु ख्रिस्टलाई आफूसँग मात्र राखेनन्, तर उसले के गर्छन् भने आफूले जानेको कुरा, येशुको विषयमा बुझेको कुरा उसले आफ्नो भाइलाई पनि गएर व्यक्त गर्ने कामहरू गर्दछन्। जब येशुसँगको साँचो जम्का भेट हाम्रो जीवनमा हुन्छ, तब हामीले चाहिँ हामी हेर्न सक्छौँ हाम्रो इच्छा चाहिँ के हुन्छ भन्दा, अरूले पनि येशुलाई चिनेको होस्, जानेको होस्, बुझेको होस् भन्ने कुरा हामी बुझ्न सक्छ। अनि हामी हेर्न सक्छौँ, हामीले मसीहलाई भेट्टाएका छौँ भनेर उसले भन्दछन्। अन्द्रियास एकदम उत्साहित भएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ उसले चाहिँ आशा, सत्यता र मुक्तिको कुरा प्राप्त गरेको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ धेरैचोटि मानिसहरू प्रभु येशूसँगको जम्का भेटले स्वाभाविक रूपमा उसले अरूलाई पनि येशु ख्रिस्ट भेटेको होस् भन्ने कुरा उसले चाहन्छन्। अनि सुसमाचार यो चाहिँ खालि एउटा मण्डलीको कार्यक्रम मात्र नभएर यो हाम्रो जीवनलाई रूपान्तरित गर्ने कुराहरू हो, जहाँ चाहिँ यो माथि बढेर आउँछन्, यो उम्लेर आउँछन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। अन्द्रियासले हामी हेर्न सक्छौँ, अन्द्रियास ऊ एउटा पत्रुस जस्तै प्रख्यात व्यक्ति होइनन्, तर अन्द्रियासले चाहिँ एउटा अनि हामी हेर्न सक्छौँ पत्रुसलाई चाहिँ येशु ख्रिस्ट कहाँ ल्याए, जुन पत्रुसले पछि गएर चाहिँ हजारौं मानिसहरूलाई ख्रिस्ट कहाँ डोर्याउने काम गरेको हामी हेर्न सक्छौँ। अनि कतिचोटि यो अरूहरूलाई निम्तो दिने काम चाहिँ एउटा नगण्य कुराको रूपमा हामीले हेर्नु हुँदैन प्रिय, किनभने यो कुराले चाहिँ आज धेरै मानिसहरूलाई चाहिँ हामी हेर्न सक्छौँ, धेरै त्यो नगण्य व्यक्तिहरू चाहिँ आज ख्रिस्टमा आएर महान कामहरू गरेको कुरा हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ प्रभु येशूले चाहिँ यो सिमोन जो अन्द्रियासको भाइ थियो, जो आएको थिए, उसको पहिचानलाई बदलिएको कुरा हामी हेर्न सक्छौँ। अनि हामी त अर्को कुरा तपाईँले देख्न सक्नुहुन्छ, सिमोन जब येशू ख्रिस्ट कहाँ आए, प्रभु येशूले उसलाई नयाँ नाम दिएको हामी हेर्न सक्छौँ है। अनि उसको नाम चाहिँ हामी हेर्न सक्छौँ केफासबाट चाहिँ पत्रुस भनेर परिवर्तन गरिदिएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ अर्को कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने, उसको नामलाई चाहिँ हामी साङ्केतिक रूपमा चाहिँ रूपान्तरित गरेको हामी हेर्न सक्छौँ। अनि अर्को कुरा, जब येशूले उसलाई देखे हामी हेर्न सक्छौँ, अनि प्रभु येशूले चाहिँ त्यो उसको वर्तमान अवस्थालाई हेर्नु भएन होइन। त्यो वर्तमान अवस्था चाहिँ पत्रुसको हामीले हेर्ने भने ऊ असिद्ध थिए, ऊ स्थिर खालको मानिस थिएनन्, अनि त्यो प्रभावशाली मानिस केही पनि थिएनन्। तर प्रभु येशूले चाहिँ भविष्यमा यही पत्रुस चाहिँ एउटा अगुवा हुनेछ, स्थिर एउटा ठूलो चट्टान जस्तै भनौँ न समर्थवान व्यक्ति हुनेछन् भन्ने कुरा प्रभु येशूले देख्नु भएको छ। अनि आज यो कुराले आज हामी सबैजना उत्साहित हुन जरुरी छ। प्रभु येशूले एउटा सामान्य व्यक्तिलाई चाहिँ के गर्न सक्नुहुन्छ, उहाँले चाहिँ रूपान्तरित गर्न सक्नुहुन्छ। मानिसहरूको असफलतालाई सफलतामा परिणत गर्न सक्नुहुन्छ, मानिसहरूको शङ्खालाई परम प्रभु येशूले आशामा परिवर्तन गर्न सक्नुहुन्छ, तोडिएको मानिसलाई उहाँले जोड्न सक्नुहुन्छ, कमजोर मानिसलाई उहाँले बलियो बनाउन सक्नुहुन्छ भन्ने कुरा यो खण्डबाट हामी बुझ्न सक्छौँ। प्रभु येशूले यो पत्रुसलाई नयाँ पहिचान दिनुभएको छ, नयाँ उद्देश्य दिनुभएको छ। अनि आज तपाईँ र मेरो निम्ति चाहिँ के भन्दाखेरि, यो कतिजना मानिसले भन्ने गर्छन्, परमेश्वरले मेरो जीवनमा के हो, कसरी मलाई प्रयोग गर्न सक्नुहुन्छ र है, परमेश्वर चाहिँ उहाँ मानिसको जीवनलाई रूपान्तरित गर्ने उहाँ विशेषज्ञ हुनुहुन्छ भन्ने कुरा हामीले कहिले बिर्सनु हुँदैन। अनि हामीले हेर्ने भने उहाँले चाहिँ भविष्यभन्दा परको कुराले हेर्न सक्नुहुन्छ, कमजोरी भन्दा परको कुराले उहाँले हेर्न सक्नुहुन्छ। अनि यो उहाँले आफ्नो अनुग्रहद्वारा यी सबै कुरा उहाँले हुन नै दिन सक्नुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छ। अनि जसरी हामी हेर्न सक्छ अन्द्रियासले जसरी आफ्नो भाइ पत्रुसलाई लिएर आउँछ, त्यस्तै आज तपाईँले र मैले पनि हाम्रो परिवारका सदस्यहरूलाई ख्रिस्ट कहाँ डोर्याउन जरुरी छ, मित्रहरूलाई डोर्याउन जरुरी छ, हाम्रो काम गर्ने साथीहरूलाई डोर्याउन जरुरी छ, हाम्रो छिमेकीहरूलाई डोर्याउन जरुरी छ। अनि हामीले हेर्ने हो भने
सायद हामीले धेरै उत्तर थाहा छैन होला यीशु ख्रीष्टको विषयमा, जसरी अन्द्रियासले पत्रुसलाई ल्याए जस्तै आज हाम्रो सेवा चाहिँ के हो भने हामी मानिसहरूलाई ख्रीष्ट ल्याउन जरुरी छ। निष्कर्षसम्म भन्नुपर्दा हामीले हेर्ने हो भने यो एउटा यो खण्डले साधारण तर शक्तिशाली चित्र इसाई जीवनमा कोरिएको छ। जस्तै यहाँ हामी हेर्छ, पहिलो कुरा योन्नाले येशूतिर औल्याए, त्यस्तै हामीले पनि है आफूतिर हामीलाई औल्याउने होइन, हामीले चाहिँ मानिसहरूलाई ख्रिस्टतिर औल्याउने डोर्याउने काम गर्न आवश्यक छ। दोस्रो कुरा, अनि चेलाहरू जसरी येशूलाई पछ्याउने काम गरेका छन् अनि होइन आफ्नो प्राथमिकताको कुराहरू पहिलाको पुरानो कुराहरूलाई छोडेर, अनि त्यस्तै हामी पनि येशूतिर आज डोरिन जरुरी छ। अनि अर्को कुरा हामीले चाहिँ के, हामीले प्रभु येशूसँग डोरिन अनि उहाँसँग सम्बन्ध बनाउने, उहाँ आज्ञाकारितामा अघि बढ्ने कामहरू हाम्रो जीवनमा गर्न आवश्यक छ। अनि अन्द्रियासले अरूलाई ल्याए जस्तै येशु कहाँ, आज तपाईँ र मैले पनि अरूलाई ख्रिस्ट कहाँ ल्याउन आवश्यक छ। अनि जब हामी येशुसँग भेट हुन्छ अनि अरूले पनि भेटेको होस् भन्ने हाम्रो चाहना बढेको हुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अन्तिम चुनौती तपाईँहरूको निम्ति, हामी सबैजनाको निम्ति, आज यो कथामा तपाईँ कहाँ हुनुहुन्छ त? सायद तपाईँ त्यो दुईजना चेला जस्तै हुनुहुन्छ होला जसले सत्यताको कुरा खोज्छन्, जसरी येशुको पछि लाग्छन् अनि प्रभु येशुले भन्नुहुन्छ आऊ र हेर। सायद तपाईँ त्यो अन्द्रियास जस्तै हुनुहुन्छ जसले चाहिँ आज अरू व्यक्तिलाई ख्रिस्ट कहाँ डोर्याउने काम गर्छन्। आज तपाईँको जीवनमा पनि कसलाई तपाईँले येशु कहाँ ल्याउन सक्नुहुन्छ त? सायद तपाईँ त्यो व्यक्ति जस्तै हुनुहुन्छ पत्रुस जस्तै, जसको जीवन तपाईँ प्रभु येशुले परिवर्तन गर्नुभयो है, येशु अझै पनि अहिले मानिसहरूको जीवनलाई परिवर्तन गर्न उहाँ चाहनुहुन्छ प्रिय। अनि आज तपाईँलाई पनि त्यो निम्तो छ, येशुले भन्नुहुन्छ आऊ म कहाँ, मेरो पछि लाग होइन, अरूलाई पनि म कहाँ ल्याऊ भनेर भन्नुहुन्छ। आज तपाईँ र मैले यो कुराहरू हृदयमा अठोट गर्न आवश्यक छ, यो पाठमा सुने जस्तै आज हाम्रो जीवनमा पनि येशु देखाउन आवश्यक छ मानिसहरूलाई है, येशुको पछि लाग्न जरुरी छ, अरूलाई पनि येशु कहाँ ल्याउन जरुरी छ, हाम्रो जीवन येशुले परिवर्तन गर्नुभएको होस् भनेर हाम्रो जीवनलाई प्रभु येशुमा अर्पण गर्न जरुरी छ। आम प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर, तपाईँलाई धन्यवाद चढाउँछौ, धन्यवाद यो पाठको लागि प्रभु, जसरी बप्तिस्मा दिने योन्नाले आफूलाई नभएर तपाईँलाई देखाउने काम गर्यो, मानिसहरूलाई डोर्याउने काम गर्यो, आज प्रभु हामीलाई पनि त्यस्तै प्रकारको कार्य गर्नलाई सहायता गर्नुहोस्। अन्द्रिया जस्तै अरू आफ्नो भाइलाई है येशु चिनाउने काम गरे, त्यस्तै हामीलाई पनि सहायता गर्नुहोस्। हाम्रो छिमेकी, हाम्रो काम गर्ने व्यक्ति, हाम्रो मित्रहरू, हाम्रो आफन्तहरू, यी सबैजनालाई प्रभु तपाईँ तिर डोर्याउने काम गर्नलाई हामीलाई सहायता गर्नुहोस्। अनि यसैगरी प्रभु हामी प्रार्थना गर्छौँ, प्रभु जसरी तपाईँले पत्रुसको जीवनलाई परिवर्तन गर्नुभयो, एउटा साधारण मानिसलाई हाम्रो जीवनलाई पनि परिवर्तन गर्नुहोस्। तपाईँसँग त्यो परिवर्तन गर्ने क्षमता छ प्रभु, हामी हाम्रो जीवन तपाईँमा अर्पण गर्छौँ। धन्यवाद प्रभु, तपाईँले हाम्रो बिन्ती सुन्नुभएको छ, आशीर्वाद माग्छौँ येशूको नाममा, आमेन। हे प्रिय, आज यो पाठहरूबाट हामीले, मलाई आशा छ हामी धेरै कुरा हामीले सिकेका छौँ। अनि हाम्रो बाइबल कलेज यहाँ नखुमा छन्, अनि यदि कोही व्यक्ति बाइबल कलेज पढ्न चाहनुहुन्छ भने हाम्रो बाइबल कलेज यो जुलाई महिनाको 1 तारिकबाट सुरु हुन गइरहेको छ। यदि तपाईँ यसको विषयमा जानकारी लिन चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस्त, धन्यवाद। आउँदो दिनहरूमा फेरि भेटौँला र यसरी नै हामी पाठहरूबाट सिकौँला। हस्त, बिदा पाऊ। जय मसीह।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: आजको वचन जुन पाठ पढिएको छ त्यो खण्डबाट मात्रै म व्याख्या गर्नेछु, अनि त्यो कुराहरू हामीले बुझ्न सक्यौँ भनेदेखि राम्रो हुन्छ। हामी 50 दिनको यात्रामा छौँ। यीशु ख्रीष्टको मृत्यु, क्रुसमा मर्नुभएको दिन, बलिदान, अनि तेस्रो दिनमा बौरी उठ्नुभयो। त्यहाँबाट हामी 50 दिनको यात्रा, जब पेन्तिकोसको दिन आउनेछ, पवित्र आत्मा मण्डलीमा आउनुभयो, यो 50 दिनको यात्रालाई हामी विशेष यीशु ख्रीष्टको पुनरुत्थान, मृत्युबाट जीवित हुनुभएको विषयलाई अध्ययन गर्दछौँ। अनि हामीले शीर्षक चाहिँ राखेको छौँ कि यीशु ख्रीष्टको पुनरुत्थानमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन हिज रेजरेक्सन। अनि त्यो विषयलाई हामी केही हप्ताहरू, अझै 30 दिन जस्तो बाँकी छ, हामी 1 महिना अझै यसमा विचार राख्नेछौँ। अनि आजको वचन चाहिँ एउटा जग बसाले जस्तो हामी विचार गर्दैछौँ। अनि मैले सोचेँ कि हामी ठक्कै लुका 24 अध्याय, जब यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो, अनि त्यसपछिको घटनाहरूलाई विचार गरिरहेका छौँ। लुका 24 अध्यायको घटनालाई आज हामी एकछिन निहालेर हेर्नेछौँ। यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभएको कुरा चाहिँ यसको आफ्नै सन्दर्भ, यसको आफ्नै प्रसङ्गभित्र राखेर हामीले बुझ्नुपर्ने हुन्छ। एउटा लुका 24 अध्याय, अनि बाइबलमा 4 वटा सुसमाचारको पुस्तकहरू छन्, मत्ती, मर्कुस, लुका, यहुन्ना। यी 4 वटा पुस्तकमा चाहिँ यीशु ख्रीष्टको मृत्यु र तेस्रो दिनमा उहाँको पुनरुत्थान भएको कुराहरू लेखिएका छन्। भन्नुको मतलब, लेखकहरूलाई यो विषय चाहिँ एकदमै महत्वपूर्ण छ। किन होला, हामी त्यो विचार गर्दै जानेछौँ। भनेदेखि यीशुको मृत्यु र पुनरुत्थान बारे चाहिँ हामी पुरै बाइबलको प्रसङ्गलाई पनि हेर्न, बुझ्न आवश्यक हुन्छ। यो विषयहरूलाई हामी विचार गर्नेछौँ। पुनरुत्थान भनेपछि के, कति कुराहरू चाहिँ हाम्रो विचारधाराहरू अलिक छोटो भएको अथवा गलत विचारधारणाहरू छ। मृत्युपछि पुनरुत्थान हुन्छ। पुनरुत्थान, एक त यो प्राचीन समयमा यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुभएछ भन्ने कथा कहानी सुनेको धेरै हो, अनि हामीलाई त्यो बानी बसिसकेको छ, त्यसको अर्थ विचार हामी गर्दैनौँ। यति गर्छौँ होला कि पुनरुत्थान भनेको चाहिँ मरेपछि आउने कुरा हो, त्यसकारणले आज त मेरो सरकार भएन। प्राचीन समयको घटना कहानीहरू हामी पढ्दैछौँ, पुराण सुने जस्तो, उहिले यस्तो थिए अरे भन्ने जहाँ गरे अनि सुन्यो, अथवा हामी त अहिले मर्ने बेला भएको छैन, मृत्युपछि यो पुनरुत्थान हुने त मेरो सरोकार होइन, इट डजन्ट कन्सर्न मी बिकज आई एम नट नियर डेथ, अर डेथ डजन्ट कन्सर्न मी राइट नाउ। तर त्यसकारणले पुनरुत्थानको अध्ययन गर्न हामीलाई किन खाँचो छ भन्दा, तपाईँ र म यी कुराहरूमा संलग्न छौँ, हाम्रो जीवन गाँसिएको छ यो विषयमा, पुनरुत्थानको विषयमा। कसरी, किन? बाइबलमा परमेश्वरले आदम र हवालाई सृष्टि गर्नुहुँदा, जीवन फुकिदिनु हुँदा, उनीहरू जीवित प्राणी बन्दाखेरि नै पाप र पतनले चाहिँ मृत्यु ल्यायो, र मृत्यु चाहिँ सबैको अन्तिम शत्रु हो। सबैले भेट्नै पर्छ अनि हार्नै पर्छ, जित्ने धेरै कोही पनि छैन, धेरै त नभनौँ कोही पनि छैन। यसकारण विचारमा पनि यो महत्वपूर्ण छ। जब हामी पुरानो करारमा, जब जब मृत्युको नजिक मानिसहरू हुन्छ, घटनाहरू हामी देख्छौँ, जस्तो कि इजरायल जब दासत्वमा थियो मिश्र देशमा, त्यहाँबाट निकाला भएर आउँदाखेरि त्यहाँ धेरै मृत्युको कुराहरू गरिएको छ, होइन, 10 वटा विपत्तिहरू थिए, अनि सबै परिवारमा जेठो छोरा मरेपछि इजरायल जाति चाहिँ त्यहाँबाट छुटकारा पाएर उनीहरू फेरि भाग्दै गर्दाखेरि अर्को मृत्यु उनीहरूको आँखा नजिक आइपुग्यो। त्यो चाहिँ लाल समुद्र अथवा बाढी आएको ठूलो समुद्र, उनीहरू तर्नु पर्ने थियो, त्यहाँ बाँच्ने उपाय थिएन। त्यस ठाउँमा हामी देख्छौँ परमेश्वरले उनीहरूलाई बचाउनु भयो, त्यहाँबाट निस्केर मरुभूमिमा बाँच्ने आशा थिएन, परमेश्वरले उनीहरूलाई मन्ना खुलाउनु भयो, उनीहरू बाँचे। यो मृत्यु र जीवनसँग सरोकार रहेको जीवन जब जब देख्छौँ। केही हप्ता अगाडि हामीले योनाको जीवन अध्ययन गर्दैथ्यौँ कि कसरी पानीमा उसलाई फ्याँकिदिइसकेपछि ती नाभीहरूले आफ्नो ज्यान जोगाउनको लागि योनालाई अर्पण गरे, तब ऊ मर्नुपर्ने थियो तर ऊ त्यहाँ बाँचेर आयो। त्यो मृत्यु र जीवनको कुरा गर्दै गर्दा रेजरेक्सन भन्ने कुरा चाहिँ मृत्यु पछिको जीवनलाई परमेश्वरले सधैँ नै मानिसको दिमागको सतहमा राखिदिनु भएको छ, किनकि हामी सबै मृत्यु ताकेर हिँडेका मानिसहरू हौ। अनि यीशु ख्रीष्टमा नयाँ करारमा आउँदाखेरि चाहिँ उहाँले धेरै पटक आफ्नो मृत्युको बारेमा अगमबानी गर्नुभयो, अनि त्यसै अनुसार है वचनमा हामी सुन्छौँ, पढ्छौँ कि यीशु ख्रीष्टलाई मानिसहरूले क्रुसमा टाँगेर मारे, त्यसको तेस्रो दिनमा उहाँ जीवित हुनुभयो, अनि जीवित हुनुभएपछि उहाँले आफ्नो जीवनको विषयमा, आफ्नो पुनर्जीवनको विषयमा भन्दै गएको कुराहरू आज हामी विचार गर्दैछौँ, विचार गर्नेछौँ। अनि त्यसपछिका प्रेरितहरू, जसले यो बाइबल नयाँ करार लेखे, उनीहरूले पनि हामीलाई बुझाउन प्रयास गरिरहेका छन् कि पुनरुत्थान यीशु ख्रीष्टको र हाम्रो जीवनमा संलग्नता सहभागिता चाहिँ के छ त हामी विचार गर्दछौँ। त्यसकारण तपाईँ र मेरो लागि पनि यो सरोकारको विषयमा किन कसरी एन्टी राइटको किताब एकदमै मन पर्ने, सायद मैले धेरैचोटि कोटेसन गरेको छु उहाँको किताबबाट, तर आज एउटा इक्जाम्पल उहाँले दिनुभएको छ अनि उहाँले भन्नुभयो, अङ्ग्रेजीमा लेख्नु भएको छ, म पढ्छु त्यसलाई, म छोटो व्याख्या गर्ने प्रयास गर्छु। इफ द मेसेन्जर ब्रिङिङ भाइटल न्युज फल्स इन टु द रिभर एन्ड देन इज रेस्क्युड, हि इज रेस्क्युड नट फर हिमसेल्फ अलोन बट फर द सेक अफ दोज हु आर वेटिङ in desperate hope for his life-giving message. If Jesus is raised, Luke is saying, as a part of the Bible, according to Luke chapter 24, Luke is saying, he really was and is the Messiah, carrying the promises made to Abraham, to Moses, to David, the Psalms, the prophets, promises not only for Israel, but also for the whole world. What is the Bible saying? One man says, Samasar Bahak, समाचार लिएर ऊ आउँदै थियो अनि पारी गाउँ छ, बिचमा खोला छ, खोला तर्दा तर्दै त्यो मान्छे डुबेर मर्न लाग्यो। उसले के समाचार लिएर आयो, के कुरा लिएर आएको छ, ऊ खोलामा डुबेर मर्न लाग्यो भने, तर कसैले गएर उसलाई त्यहाँबाट रेस्क्यु गर्यो भनेदेखि चाहिँ उसले ल्याएको जीवन दिने समाचार उसको लागि मात्र होइन तर पारी गाउँमा बस्ने सबैजनाको लागि जीवन दिने समाचार हुन्छ। यसो ख्रिस्टको जीवन र मृत्युको विषयमा उहाँले भन्दै हुनुहुन्छ, मानव कि कोरोना भाइरसको उपचार औषधि लिएर कोही आउँदै थियो, ऊ डुबेर मर्न लागेको छ, तर उसलाई बचाएर त्यो औषधि त्यो फर्मुला बचाइयो भनेदेखि पारी गाउँमा बस्ने रोगले ग्रस्त मानिसहरू अब त्यो उपचारको कारण उनीहरू बाँच्न सक्छन्। त्यसरी चाहिँ हामीले यसो ख्रिस्टको पुनरुत्थानलाई बुझ्नुपर्छ अरे। अनि उहाँ भन्नुहुन्छ, द रेजुरेक्सन फर लुक इज निदर एन अड मिरेकल नोर अ साइन वी शाल गो टु हेभन आफ्टर वी डाई। यसु ख्रिस्टको पुनरुत्थान चाहिँ अचम्मको घटना मात्रै होइन अरे, आश्चर्यपूर्ण घटना अथवा ए हो रहेछ मरेपछि स्वर्ग पुगिन्छ भन्ने विषय पनि होइन रहेछ, बट रादर द फुलफिलमेन्ट अफ द एन्सियन्ट स्क्रिप्चरल प्रोमिसेस एन्ड द बिगिनिङ अफ गड्स न्यू वर्ल्ड वाइड मिसन। यसु ख्रिस्ट मृत्युबाट जीवित हुनुभयो भनेको कुरा चाहिँ खास भन्नुपर्दा प्राचीन समयदेखिको अगमबानीहरू पूरा भएका छन्। आजको पाठमा हामी हेर्नेछौँ प्राचीन समयदेखिको अगमबानीहरू भविष्यवाणीहरू पूरा भएका छन् यसु ख्रिस्टमा, र यसले चाहिँ यसु ख्रिस्टको पुनरुत्थानले चाहिँ र नयाँ अभियान र नयाँ युगको सुरुवात गरेको छ। र एकछिन मसँग विचार गर्नुहोस्, पुनरुत्थान चाहिँ प्रियहरू इतिहासको एउटा घटना होइन, तपाईँ र मलाई जीवनलाई हेर्ने दृष्टिकोण दिने एउटा जीवनको परिदृष्टिकोण हुन्छ, वर्ल्ड भ्यू हामीलाई दिएको छ, अनि त्यो नजरले हामीले जीवन मृत्यु र मृत्यु पछिको मुक्तिको जीवन अनन्तको जीवनलाई हामीले हेर्न देख्न बुझ्न सक्यौँ भनेदेखि हामी फरक तरिकाले जिउन थाल्छौँ। नयाँ दृष्टिकोणले हाम्रो जीवनले नयाँ भ्याल्यु पाउँछ, हाम्रो नयाँ मूल्य मान्यताहरू हाम्रो जीवनले पाउँदो रहेछ। यसकारण यसो ख्रिस्टको पुनरुत्थानलाई बुझ्न आवश्यक छ। उहाँ भन्नुहुन्छ, द रेभोल्युसनरी न्यू वर्ल्ड विच बिगेन इन द रेजरेक्सन अफ जिजस हेज इज फ्रन्ट लाइन आउटपोस्ट इन दोज हु इन ब्याप्टिजम हेभ सेयर इन हिज डेथ एन्ड रेजरेक्सन। अब यो कुराले कसरी हामीसँग संलग्नता छ त भन्दा, तपाईँ र म जसले बप्तिस्मा लिएका छौँ, हामीले यसु ख्रिस्टको पुनरुत्थानको जीवन हामी भित्र्याएका छौँ, धारण गरेका छौँ, हामीमा छ, अनि अब हामी चाहिँ पुनरुत्थान बोकेको फ्रन्ट लाइनहरू, लडाईँमा गएको मान्छेहरू, फ्रन्ट लाइन अग्रपङ्क्तिमा लडाईँ गर्न हिँडेको मानिसहरू, हामी त्यो समाचार वाहकहरू बनेका छौँ, किनकि यसु ख्रिस्टको पुनरुत्थान चाहिँ हामीमा बास गर्छ र हामीले बोल्ने व्यवहार गर्ने आँखाले हेर्ने जीवनले आँट्ने सबै कुराहरूमा चाहिँ पुनरुत्थानको अभिव्यक्तिहरू पुग्दछ। महत्त्वपूर्ण कुरो रहेछ, पुनरुत्थान हामीले बोकेको छौँ, त्यसकारण हाम्रो जीवन अब फरक छ, फरक तरिकाले हेर्छौँ, देख्छौँ, सुन्छौँ, बोल्छौँ, व्यवहार गर्छौँ, किनकि पुनरुत्थान हामीभित्र छ। यस विषयमा हामी अन्त्यमा फेरि हेर्नेछौँ। अहिले केही समयको लागि हामी लुका 24 अध्यायलाई अध्ययन गर्नेछौँ, जहाँ हामी देख्छौँ कि कसरी यसु ख्रिस्टले अन्तिममा गएर 27 पदमा हामी देख्दछौँ कि उहाँले धर्मशास्त्र उनीहरूलाई खोलिदिनु भयो, उनीहरूको आँखा नजर अब यीशुलाई देख्न, धर्मशास्त्र बुझ्न सक्ने र परमेश्वरको योजना र मिसनलाई बुझ्न सक्ने उनीहरू भए। किन, हाउ, के भयो त्यहाँनिर, अनि हामी त्यसलाई एकछिन विचार गर्यौँ। लुका 24 अध्याय मसँग हेर्नुभयो भनेदेखि त्यहाँ एक पददेखि हामीले हेर्दाखेरि एउटा प्रसङ्ग छ, अघि मैले भने एउटा कन्टेक्स्ट छ जहाँ हामी देख्छौँ कि हप्ताको पहिलो दिन अथवा आइतबार बिहान सबेरै स्त्रीहरूले तयार गरेर सुगन्धित द्रव्य लिएर उनीहरू चिहानमा जहाँ येशु गाडिनु भएको थियो त्यहाँ पुगे। तिनीहरू ढुङ्गा चाहिँ हटाइएको भेट्टाए तर भित्र पस्दा येशुको शरीर चाहिँ पाएनन्। स्वर्गदूतहरूले त्यहाँ आएर ती नारीहरूलाई ती स्त्रीहरूलाई भन्नुभयो, पाँच पदको अन्तिम भागमा ती दुई स्वर्गदूत पुरुषहरूले तिनीहरूलाई भने, तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूको बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न तर जीवित भए उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई भन्नुभएको थियो। अनि त्यो कुरा पहिलो दिन पहिलो पुनरुत्थानको बिहान स्त्रीहरूले सुने बुझे, उनीहरू यो मनमा गुन्दै गरेका थिए। अनि साँझ परिसकेको छैन तब के भयो? तेह्र पदमा हामी हेर्दछौँ, 24 अध्यायको 13 पदमा, त्यही दिन उहाँका चेलाहरूमध्ये दुईजना यरुसलेमबाट प्राय 11 किलोमिटर टाढा इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै बहस गरिरहेको बेला येशु आफै तिनीहरूको नजिक आएर तिनीहरूको साथ हिँड्न लाग्नुभयो, तर तिनीहरूको आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए। अनि 17 अनि 18-19 पदमा हामी देख्छौँ येशुले प्रश्न मात्रै गर्नुहुन्छ। यो पाठमा हामी धेरै येशुले सोध्नुभएको प्रश्नहरू देख्छौँ। अनि मैले सुन्दै थिएँ टिएस एलियटले भनेको छ, बी अवेयर अफ द वान हु एस्क क्वेसन्स, स्ट्रेन्जर हु एस्क क्वेसन्स, होस गर्नु, होसियार गर्नु जसले महत्वपूर्ण प्रश्न सोध्छ। 17 पदमा हामी देख्छौँ उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ? येशु ती दुई गाउँलेहरूको साथमा नजिक हिँड्दै हिँड्दै जानुहुन्छ। अनि सो तिमीहरू के बहस गरिरहेका छौ? अनि ती दुई क्लियोपासले उहाँलाई जवाब दिए, यरुसलेम घुमफिर गरी आउने भएर पनि हिजो आज यरुसलेममा घटिरहेको कुरा तपाईँलाई थाहा छैन? अनि 19 पदमा येशुले तिनीहरूलाई सोध्नुहुन्छ, कुन कुरा? अनि मैले यो जब विचार गर्दै थिएँ है, जब हामी बाइबल पढ्छौँ सुन्छौँ बुझ्ने प्रयास गर्छौँ, यहाँ एउटा सामाजिक शैली छ, एउटा मानव समाजमा चाहिँ एउटा लोकशैली हुँदो रहेछ जुन कुराहरूबाट हामीले जीवनलाई हेर्न बुझ्न आँखा नजर अन्दाजहरू प्राप्त गर्न इन्टरप्रिटेसन मेकानिजम हाम्रो दिमागमा कसरी अर्थ लगाउने यी कुराहरूलाई भनेर सोध्दै गर्दाखेरि चाहिँ बुझ्न सहायता पुग्ने कुराहरू चाहिँ हाम्रो समाज सोसाइटीबाट जे कुरा हामीले हेर्दै देख्दै भोग्दै आएका छौँ ती कुराहरूबाट हामीले जीवनको हर्मोन्युटिक्सहरू अर्थ लगाउने साधनहरू प्राप्त गरेका हुन्छौँ। उनीहरूको उत्तरमा सामाजिक दृष्टिकोण हामी देख्दछौँ, उनीहरूले के जवाब दिए? 19 पदको दोस्रो भागदेखि 24 पदमा हामी त्यही कुराहरू पाउँदछौँ। मसँग हेर्नुहोस् बाइबलमा, येशुले सोध्नु कुन कुरा? तिनीहरूले जवाब दिए, ती दुईजना गाउँलेहरूले येशुलाई भने, येशु नासरीको बारेमा उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो, परमेश्वर र सबै मानिसहरूको सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो, तर मुख्य पुजारीहरू उनीहरूको समाजको शासकहरू र हाम्रो शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, उहाँलाई क्रुसमा चाँगेर मारे। 21 पदमा, इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ। यी सब कुरा छोडेर आज घटेको तेस्रो दिन हो। यसबाहेक हामी मध्येका कोही कोही स्त्रीहरू हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए र येशुको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, हामीले स्वर्गदूतलाई देख्यौं जसले येशु जीवित हुनुहुन्छ भने, हामीहरू मध्येका कोही कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेट्टाए, तर येशुलाई चाहिँ देखेनन्। उनीहरूको व्याख्या बयान, बिहान के भयो, स्त्रीहरूले के भने, अनि गाउँमा के हल्ला चर्चा भइरहेछ, अनि त्यसको बीचमा चाहिँ उनीहरूको आफ्नो अन्दाज छ, उनीहरूको आफ्नै इच्छा आकांक्षा, उनीहरू विद्यमान मानिसहरू, उनीहरू एजुकेटेड व्यक्तिहरू हुन् जसले यहुदीहरूको परम्परामा है एउटा एजुकेसन सिस्टममा एउटा विद्या शिक्षा प्रणालीमा उनी हुर्केर आएका छन्। बाइबल वचन पुरानो करार उनीहरूले पढेको छ सुनेको छन्, उनीहरूलाई थाहा छ के कस्ता कुराहरू लेखेका छन्, अनि त्यसभित्र त्यो सोसाइटीमा जुन कल्चरमा हुर्केर आएको कारण उनीहरूले एउटा कुरा आशा गरेका छन्। हामीले आश गरेका थियौँ उहाँले हामी इजरायलीहरूलाई उद्धार गर्नुहुनेछ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ, तर चाहिँ भनिहाले छैन यिनीहरूले है, आशा छ यिनीहरू चाहिँ के हो त अल्पविश्वासीहरू होइन, चेलाहरू त हो तर अर्थ कल्चर आधा मनको आशा गर्ने तर पुरै जीवनले हाम फालेर येशुमा विश्वास गरिहालेको चाहिँ छैन जस्तो सुनिन्छ होइन। यहाँ हामीले आशा गरेका थियौँ अनि उनीहरूले यी कुराहरू आफ्नै एथनिक एथ्नोसेन्ट्रिक आफ्नो सुपेरियोरिटी आफ्नो जाति प्रधानताको नजरबाट हेरिरहेछ हामीलाई उद्धार गर्ने रोमीहरूको शोषण शासनबाट हामीलाई छुटकारा दिने मसीह हुनुहुन्छ भन्ने हामीले आशा गरेका थियौँ उनीहरूको इच्छा आकाङ्क्षा। अब यहाँ मैले एउटा कुरा भन्न चाहेँ कि प्रस्तुत गरिएको वचन त्यही स्थानीय लोकशैलीमा नै हामी देख्दछौँ तर अर्थ भने या भित्र रहेको मिनिङ र दर्शन भने पुनरुत्थानको देखाउन चाहेको दर्शन भने सारा सृष्टिको लागि सम्पूर्ण इतिहासको लागि थियो। महत्वपूर्ण घटना त्यहाँ घट्यो अनि त्यो उच्चारण प्रसारण गर्ने शैलीहरू चाहिँ त्यहाँको लोकशैलीहरूबाट त्यहाँको गाउँलेहरूको तरिका समाजमा भएको हामी देख्दछौँ। तर के कुरा भन्न खोजिएको छ त्यसको रहस्य अर्थ र त्यसको दर्शन र दूरदर्शन भने चाहिँ सारा सृष्टिको लागि थियो। उनीहरू आफू चाहिँ आफ्नो सोसाइटी र जातीय हिसाबले अन्दाज गरी बुझिरहेका छन् तर यीशुले व्याख्या गर्दै जाँदै अहिले हामी हेर्नेछौँ 25 पददेखि 27 पदसम्म यीशुको नजर दृष्टिकोणबाट चाहिँ के कुराहरू हामी देख्दछौँ। यीशुको नजर दृष्टिकोणबाट बुझ्नभन्दा अगाडि एउटा कुरा मैले तपाईँको माझमा राख्न चाहेँ, एउटा जस्ट भन्नै पर्ने क्या, जब जब पुनरुत्थानको यीशु ख्रीष्टको पुनरुत्थानको विषयमा चर्चा हुन्छ अनि यो कुरा चाहिँ म छुटाउनै सक्दिनँ क्या, एकछिन मसँग विचार गर्नुहोस्। अगाडि एउटा फोटो मैले राखिदिएको छु। यीशुको मृत्यु सामाजिक राजनीतिक ढङ्गबाट बडो ठुलो इतिहासको घटना बनेको थियो त्यही समयको लागि पनि हाम्रो लागि पनि। त्यो जातिको प्रशासन शैलीबाट सभाघरको प्रधान शासकहरूले उहाँलाई मृत्युको लागि दण्ड दिन सरकारमा सुम्पिदिएका थिए। यहुदीहरूले पिलातस जो त्यहाँको प्रधानमन्त्री थियो अनि त्यसपछि राजा हेरोद उनीहरूले यो मुद्दा लिएर निर्णय गरेर पब्लिकली सबै समाजको अगाडि ठूलो महानिर्णय गरेर यीशुको लागि मृत्युदण्ड दिएका थिए। त्यति मात्र होइन, भोलि गएर उनीहरूले तमासा बनाएर टुँडी खेलको बीचमा क्रुसमा झुन्ड्याएर यीशुलाई मारेको थियो। हेर्नुहोस् है, अब कुनै पनि न्युज समाचार है न्युज सोर्स त्यहाँ नपुगेको थिएन होला क्या, चाहे बीबीसी भनौँ चाहे सिएनएन भनौँ चाहे नेपाल न्युज समाचार सबैजना त्यहाँ क्यामेरा लिएर पत्रकारहरू त्यहाँ अवश्य पुगेको हुनुपर्छ, उनीहरू रिपोर्ट गरिराखेका छन् किनभने यो राष्ट्रिय घटना बनेको छ। तर तेस्रो दिनमा यीशु ख्रीष्ट मृत्युबाट जीवित हुनुहुँदाखेरि के कस्तो कुराहरू हुनुपर्ने थियो तपाईँ र मैले विचार गरौँ न, के कस्तो कुराहरू समाजमा हुनुपर्ने थियो अथवा यीशु आफैले गएर चाहिँ त्यो सामाजिक सबै मञ्चहरूमा गएर साटो फेर्ने समाचार प्रसारण गर्ने है न्युज कन्फरेन्स बोलाएर विवरण दिनुपर्ने कसलाई गएर चाहिँ उहाँले भेट्नुपर्ने अनि आफ्नो बदला लिनुपर्ने अथवा अनेक विचारहरू है त्यहाँ हुनसक्छ, त्यो केही पनि उहाँले गर्नुभएको हामी यहाँ पाउँदैन। किन होला, यीशु गएर उनीहरूसँग जोडी खोज्नु हुँदैन, उनीहरूसँग केही पनि सरोकार राख्नुभएको हामी देख्दैनौँ, किन होला? एउटा रहस्यको विषय छ यो। उहाँ मृत्युबाट जीवित हुनुभयो अनि यी गाउँलेहरूसँग मात्रै आफ्नो चेलाहरूसँग मात्रै उहाँले भेट्नुहुन्छ अनि केही कुरा उनीहरूलाई सिकाउनु बुझाउनुहुन्छ। परमेश्वरको राज्यको गोप्य सूत्रहरू बुझ्ने आँखा नजरहरू तिमीहरूलाई दिएको छ। यस्तो अभियान सुरु भयो नि त्यो दिन। अब हेर्नुहोस् है, राजा हेरोद पिलातस प्रधानमन्त्री शक्तिशाली त्यहाँको सबै सत्ता धान्ने व्यक्तिहरू सबै उनीहरूको जीवनकालमा शासन गरे, उनीहरू मरेर गए। रोमीहरूको साम्राज्य थियो त्यो पनि बिलाएर गयो। तर आज तपाईँ र म यहाँ बसेर यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानको विषयमा हामी चर्चा गर्दैछौँ, किन होला, कसरी, किन हुन गयो यस्तो विषय, यो शैली क्या, यो स्टाइल। अब यीशुको नजरबाट हामीले हेर्दाखेरि उहाँले आफ्नो मृत्यु पुनरुत्थान र त्यो बिहानको घटनालाई उहाँले कसरी बुझ्नु भएको छ, हामी 25 पददेखि पढौँ त। उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेको कुराहरू तिमीहरू विश्वास गर्दैनौ। अर्को प्रश्न, के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? अर्को प्रश्न, रिटोरिकल होस् तर प्रश्न, तब उहाँले 27 पदमा मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर अनि 44 पदमा हेर्नुभयो भनेदेखि व्यवस्थाको पुस्तक, अगमवक्ताको पुस्तक र भजन सङ्ग्रहको पुस्तकहरूलाई ज्ञानको पुस्तकहरूलाई लिएर आफ्नो विषयमा लेखेको कुराहरू अर्थ तिनीहरूलाई खोलिदिनु भयो। उहाँको मृत्यु र पुनरुत्थानको विषयमा लेखिएको यो सम्पूर्ण बाइबलको वारी पारी वचनहरू उहाँले तिनीहरूलाई खोलिदिनु भयो। अनि तल पछि गएर उनीहरूले भनेका छन् 32 पदमा, तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र? उनीहरूको आँखा खुले, उनीहरूको घैटोमा घाम लाग्यो, अनि उनीहरूले बल्ल बुझ्न थाले कि यी सबै कुराहरू सृष्टिदेखि त्यो दिनसम्म लेखिएको परमेश्वरले ल्याउनु नै उद्धारको विषयमा चाहिँ येशु ख्रिस्टको मृत्यु र त्यसपछिको पुनरुत्थानले संसारको उद्धारको एउटा मुख्य स्थान त्यसले ओगटेको रहेछ। उनीहरूले बुझे, अनि यदि हामीले यसैया 6 अध्यायमा 9 र 10 पदमा हेर्यो भनेदेखि त्यहाँ लेखेको मैले त्यहाँ अन्डरलाइन गरिदिएको छु, यसैया 6 अध्याय पुरानो करम लेखिएको 9 र 10 पदमा, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ तर थाहा पाउँदैनौ। है, यी मानिसहरूको आँखा हृदय कठोर, तिनीहरूको कान नसुन्ने पार, तिनीहरूको आँखा बन्द गरिउन्, नत्र त तिनीहरूले आफ्नो आँखाले देख्लान् र कानले सुन्लान् र दिमाग मगजले बुझ्लान्। अनि यो शब्द चाहिँ यो अगमबानीको पुरानो करारको येशू ख्रीष्टभन्दा 700 वर्ष अगाडि बोलिएको वचनहरू चाहिँ मत्ती, मर्कुस, लुका, यहुन्ना र प्रेरितको पुस्तकमा गएर 5 चोटि यही वचनलाई दोहोऱ्याएको रहेछ। अब हेर्नुहोस् त, मैले किन यो कुरा बताउँदैछु भन्दा पुनरुत्थानको विषय बुझ्न हाम्रो समाजमा हुर्केको यो नाङ्गो आँखाले, यो दिमागले, यो सोसाइटीको वर्ल्ड भ्यूले हामीलाई पुग्दैन रहेछ। अनि यी दुई अल्पविश्वासी चेलाहरू जस्तै हामीलाई येशू ख्रीष्टको साथ अनि संगत, पवित्र आत्माको ज्ञान र उहाँले बुझाउनु भएपछि हाम्रो दिमाग हाम्रो जीवनको घैटोमा चाहिँ घाम लाग्दो रहेछ क्या। अनि हामी बुझ्न थाल्छौँ कि यो कारण रहेछ हाम्रो जीवनको दृष्टिकोणहरू, येशू ख्रीष्टको दृष्टिकोण हामी लिन सक्छौँ, हामी बुझ्न सक्ने हामी बन्छौँ, अनि त्यसपछि जिउनको लागि जीवनको ट्र्याक अलिकति चेन्ज हुन्छ। प्रिय, पहिला यसरी यता हिँड्दै थिएँ, यस्तो जीवनको दर्शनहरू बोकेर यो ताकेर म अगाडि बढ्दै थिएँ, तर होइन, येशू ख्रीष्टको पुनरुत्थानमा हामी संलग्न छौँ भने, यदि हामीले येशू ख्रीष्टमा विश्वास गरेर बप्तिस्मा लिएका छौँ भनेदेखि हाम्रो जीवनको ट्र्याक चेन्ज हुँदो रहेछ। अनि हामी अर्को नजर दृष्टिकोणले जीवनलाई हेर्न, आफ्नो जीवनलाई, छिमेकीहरूलाई बुझ्न, है, उनीहरूसँग सेवा सहकार्य गर्न, अनि जीवनको बाटो हाम्रो अलिकति फरक हुँदै जाँदो रहेछ। किनकि यसले भनेको जस्तै परमेश्वरको राज्यको यी सूत्रहरू बुझ्ने समशक्ति, हेर्ने आँखा नजरहरू, सुन्ने कानहरू, बुझ्ने दिमागहरू उहाँले हामीलाई दिनुभएको छ, अनि त्यस कारणले हामी त्यसरी जिउन सक्दछौँ। तलको पदहरू हामी आउने हप्ता हेर्नेछौँ, यसको दोस्रो भागलाई। है, आज तपाईँ र म यसरी बसेर सुन्दै गर्दाखेरि हामीले जीवनमा गर्नुपर्ने केही अभ्यासको कुराहरू, होइन, धेरै कुराहरू छ, किनकि मैले भर्खरै भने कि रेजुरेक्सन चाहिँ येशू ख्रीष्टको पुनरुत्थान चाहिँ हामी संलग्न हुने र हाम्रो जीवनको आँखा नजरहरू नजरअन्दाजको लागि छुट्टै वर्ल्डी दृष्टिकोण हामीले प्राप्त गर्दैछौँ भनेदेखि हामीले अब जीवनलाई कसरी आफ्नो जीवनमा अभ्यास गर्ने त, यो पुनरुत्थानलाई, हाम्रो सहभागितालाई अभ्यासमा लाँदा कस्तो देखिन्छ? फेरि पनि एउटा एन्टी राइटको कोटेसन हामीले सधैँ पहिला सुन्दै आएको विषय मलाई दोहोऱ्याउनु मन लाग्यो, उहाँ के भन्नुहुन्छ, एउटा थपक्कै यो बिउ स्वरूप हाम्रो मनमा राखिराखौँ। जिजस रेजुरेक्सन इज द बिगिनिङ अफ गॉड्स न्यू प्रोजेक्ट, नट टु स्न्याच पिपल अवे फ्रम अर्थ to heaven, but to colonize the earth with the life of heaven. पुनरुत्थान भनेको चाहिँ हामीलाई जुर्क उठाएर स्वर्ग लानको लागि होइन अरे, तर स्वर्गको कुराहरूले अब पृथ्वीलाई कलोनाइज गर्ने, पृथ्वीलाई समेट्ने, ओगट्न उहाँ कार्यरत हुनुहुन्छ। येशू ख्रीष्टले जब भन्नुहुन्छ मेरो पछि लाग, अनि त्यसपछि हामीले सुन्दै आएको छौँ कि यदि तिमीहरू मसँग मेरो मृत्युमा सहभागी भयो भनेदेखि, गएको महिनामा हामीले अध्ययन गरेको ख्रिस्टको दुःख भोगमा, उहाँको मृत्युमा हाम्रो सहभागिता, आवर युनियन विथ क्राइस्ट इन सफरिङ एन्ड डेथ, यदि उहाँसँग हामी संलग्न भएको छौँ उहाँको मृत्युमा भनेदेखि, पावलले भन्दछन् कि हामी उहाँको पुनरुत्थानमा पनि संलग्न हुनेछ। जब येशूले मेरो पछि लाग भन्नुहुन्छ तब हामीलाई त्यही कुराहरूमा उहाँको दुःख भोग, जीवन, मृत्यु, अनि त्यसपछि हामीले सुन्दै आएको छौँ कि यदि तिमीहरू मसँग मेरो मृत्युमा सहभागी भयो भनेदेखि, गएको महिनामा हामीले अध्ययन गरेको ख्रीष्टको दुःख भोगमा, उहाँको मृत्युमा हाम्रो

तयार गरोस्, दैनिक आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। यीशुले बोलाउनु हुँदा चाहिँ एउटा बलिदानको जीवनमा हामीलाई बोलाउनु हुँदो रहेछ, अनि उहाँले भन्नुहुन्छ, म तिमीलाई भरपूर जीवन दिन्छु, यस्तो खालको जीवन दिन्छु कि पुनरुत्थान र जीवन म नै हो, ममाथि विश्वास गर्ने मान्छे मर्यो भने पनि बाँच्नेछ। यीशुको शब्दहरू, अनि उहाँले मेरो पछि लाग भन्दाखेरि उहाँसँगको दूरी, उहाँसँग नजिकतामा हिँड्दै जाँदाखेरि हामी यी कुराहरू सिक्छौँ कि कसरी उहाँलाई पछ्याउन हामी सिक्ने, उहाँको मृत्युमा उहाँको पुनरुत्थानमा उहाँसँग संलग्न हुन सिक्ने भन्ने कुरा हामी सिक्दै बुझ्दै अगाडि बढ्दछौँ। रोमी 6:3-5 पदलाई हामी विचार गरौँ। पावलले भन्नुभएको छ के तिमीहरू जान्दैनौ, हामी सबै जतिले यीशु ख्रीष्टमा बप्तिस्मा लियौं उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकोहरूबाट जीवित पारिनु भयो त्यसरी नै हामी पनि नयाँ जीवनको मार्गमा हिँडौं, नयाँ दृष्टिकोणले जिउन। 5 पदमा यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौ। कति सफासँग उहाँले पावलले यीशु ख्रीष्टको मृत्यु र पुनरुत्थानलाई बुझेर तपाईँ र मलाई बुझ्नको लागि यो पदहरू लेखिदिनु भएको छ। सर्वप्रथम कुरो चाहिँ यीशु ख्रीष्टमा विश्वास गरेर बप्तिस्मा लिनु पर्ने रहेछ। बप्तिस्मा लिनु, के तपाईँले बप्तिस्मा लिनु भएको छ? बप्तिस्मा चाहिँ कुनै चर्चले गरेर डुबाएर निकालेर तपाईँलाई लस चर्चको सदस्य भयो भन्ने कुरा मात्र होइन प्रियर। बप्तिस्मा लिनु भनेको चाहिँ त्यो जीवन रहेछ, यीशु ख्रीष्टको मृत्युमा अनि उहाँको पुनरुत्थानमा। बप्तिस्मा लिएर त्यो बप्तिस्मालाई हामीले जीवन सम्हालिराखौँ, सँगालिराखौँ कि मेरो साथी केभन एडम्सले भन्नुहुन्छ, उहाँको किताबको टाइटल नै लिभिङ अन्डर वाटर, बप्तिस्मा भित्र जिउने, त्यो पानीमा डुबेर पानीभित्र जिउनु जीवन चाहिँ अर्को दृष्टिकोणले बनेको जीवन अरे। पुरानो करारमा एउटा यहुदी खानदानमा एउटा नानी जन्मेपछि, एउटा केटा छोरा मान्छे जन्मेपछि उसलाई खतना गरिन्थ्यो, अनि त्यो चाहिँ उसको बप्तिस्मा हो, है, उसको छाला काटिएर त्यो दाम उसले जीवनभरि बोकेर हिँड्छ, र म चाहिँ यहुदी हो, म परमेश्वरको यहोवाको चुनिएको जाति हो। उसले जीवनमा त्यो चिन्ह बोकेर आजीवन गुजारा गर्नु, तपाईँ र मैले पनि बप्तिस्मा लिएपछि एक दिन लिएर बिर्सेर बस्नु होइन, तर पुरै जीवन बप्तिस्मा भित्र जिउनको लागि हामी बोलायो। के कुराले हामीलाई सम्झाउँछ होला बप्तिस्मा मैले लिएको छु? याद गर्नुहोस्, हामी ख्रीष्टको मृत्युमा उहाँको पुनरुत्थानमा संलग्न भएको मानिसहरू हौ, अनि त्यो पहिचानलाई, किनकि ब्याप्टिजम भनेको चाहिँ हाम्रो पहिचानको विषय हो, हाम्रो आइडेन्टिटी हो, जीवन नागरिकता परिचय पत्र बनाएको जस्तो, म नेपाली हुँ, म ख्रिस्टको हुँ, बप्तिस्माले मलाई त्यो परिचय दिएको छ। अनि दोस्रो कुरा चाहिँ पुनरुत्थानको चस्मा, दृष्टिकोण भने मैले त्यो दृष्टिकोणलाई चाहिँ एउटा चस्मा मानौ, पुनरुत्थानको दृष्टिकोण चस्मा लगाऊ र पुनरुत्थानको समाज अभ्यास गरौँ। अब यो किन मैले भने, यी मानिसहरूको आँखा खुलियो, उनीहरूले यीशुलाई देखे चिने, अनि त्यसपछि जब यीशु स्वर्गारोहण हुनुभयो उनीहरूलाई एउटा जीवनमा मिसन दिएको थियो, उनीहरूले एउटा यस्तो जिम्मेवारी पाए कि अब गएर जे कुरा यीशु ख्रीष्ट सँगसँगै उनीहरू गरिरहेका थिए, गएर रोगी बिरामीहरूलाई प्रार्थना गरिदिने, अनि उनीहरू निको हुँदाखेरि उनीहरू त्यो समाजमा आबद्ध हुने, अनि सँगै बसेर खाँदाखेरि दुखी गरिबहरूको वास्ता गर्ने, आफ्नो भागबाट काटेर भेटी दिनु मात्र होइन तर उनीहरूलाई सम्हालिदिनको लागि के कुराको खाँचो, आफ्नो जीवनको आत्मिक वरदानहरूले उनीहरूको सेवा गर्ने काम ती मानिसहरूले, किनकि उनीहरू पुनरुत्थान हुनुभएको यीशु ख्रीष्टसँग सहभागी भएका थिए, यीशुले सिकाउनु भएको शिक्षाहरू उनीहरूले एक आपसमा बाँड्दै सुन्दै सुनाउँदै जिउन थाले। यो कुरा तपाईँले प्रेरित 2 अध्यायमा पाउनुहुन्छ। अनि यीशुले सिकाउनु भए जस्तै रोटी भाँचेर खाना उनीहरूले सिके घर घरमा, अनि नहुनेहरूसँग भोजन बाँडेर, अनि मण्डलीमा जाँदा एक आपसमा ख्रीष्टको शरीर अभ्यास गरेर उनीहरू जिउन थाले, अनि उनीहरूको जीवनशैली त्यो बन्न थाल्यो, पुनरुत्थानले छाएको जीवन, समाजमा जिउने जीवनशैली रहेछ। यसरी हामीले ख्रीष्टको मण्डलीलाई, ख्रीष्टको शरीरलाई बुझ्दै, पहिचान गर्दै, बुझाउँदै एक आपसमा अभ्यास गर्छौँ प्रियहरू। हाम्रो दिमाग पुनरुत्थानको चस्मा लगाएर हेर्दाखेरि अघि भने ट्र्याक फरक हुन्छ, हाम्रो दृष्टिकोणहरू फरक हुन्छ, किनकि मृत्युमाथि विजय भएका मानिसहरू हामीहरू हौ, यीशु ख्रीष्टको पुनरुत्थान अनन्त जीवन हामीसँग छ, अनि हामी भित्र लिएर हामीले त्यो जीवन जिउँदाखेरि चाहिँ आफू आफ्नो दृष्टिकोणहरू हामी सच्याउँछौँ, अर्को चाहिँ हामी समाजमा आबद्ध भएर अभ्यास गर्छौँ। यो कुराहरू गर्नको लागि
जसरी प्रेरित

गरे गर्न थाले. जसरी पावलले पहिलो कोरिन्थी 15 अध्यायमा पुनरुत्थानको अभ्यास लिँदै है उसले मण्डलीमा भइरहेको समस्याहरूलाई आफ्नो आत्मिक वरदान र अभ्यास गर्दै जिउन सिकाएको हामी पहिलो कोरिन्थी 11, 12, 13, 14, 15 अध्यायमा हामी पाउँदछौँ. त्यही कुराहरू नै आज तपाईँ र म 21 शताब्दीको क्रसवे चर्च भएर हामी यही कुराहरू गर्न सिक्दैछौँ, सिकाउँदैछौँ, बुझ्दैछौँ, बुझाउँदैछौँ. अनि हामी यसरी अभ्यास र ख्रिस्टको शरीर मण्डली बन्दै जानेछौँ. प्रभुले हामीलाई आशिष गर्नुभएको छ.

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टूको एक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
2: सही हो।
4: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म। पास्टर अनिल सुनामको साथमा।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
6: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता, आज आराम र विश्राम अत्यावश्यक छ भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई कार्यक्रम मार्फत दिन गइरहेकी छु। मर्कुस 6:31 यसरी भन्दछ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि आऊ र केही थकाई मार। परमेश्वरले विश्राम दिनलाई उचित कारणको साथ पालना गर्न निर्देशन दिनुभयो, हाम्रा परिश्रमबाट आराम गरौं। अब यदि परमेश्वरले 6 दिनको सृजनात्मक गतिविधिपछि आराम गर्नुपर्छ भन्ने महसुस गर्नुभयो भने हामीले झन् कति धेरै विश्राम लिनुपर्छ। यसो विश्राम लिनुपर्ने कुराको महान पक्ष पोषक हुनुहुन्थ्यो। एकपटक उहाँले आफ्नो चेलाहरूलाई सुसमाचारीय यात्रामा पठाउनु भयो। जब तिनीहरू भएको सबै अद्भुत आश्चर्य कर्मबाट उत्साहित भएर फर्किए, तब उहाँले तिनीहरूलाई गति कायम राख्न प्रोत्साहित गर्नुहुने थियो भनी तपाईँले कल्पना गर्नुहुनेछ। तर उहाँले त्यसो गर्नु भएन। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आऊ र केही थकाई मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन। अनि उहाँहरू ढुङ्गामा चढेर सुटुक्क एकान्त ठाउँमा जानुभयो। आउने जानेहरू भन्ने शब्दलाई ध्यान दिनुहोस्। के यो तपाईँको सामान्य दिन जस्तै छ जसमा तपाईँले बिरलै सास फेर्ने मौका पाउनुहुन्छ? कतै उहाँका चेलाहरूले सन्तुलन गुमाउने थिए भने यसो चिन्तित हुनुहुन्थ्यो? उहाँले के जान्नु भएको थियो जुन हामी अझै पनि बुझ्न सकिरहेका छैनौं? उहाँले कहिले हतार गर्नु भएन। उहाँ कहिले भीड़बाट हैरान वा नियन्त्रित देखिनु भएन। उहाँले आफ्नो प्राथमिकताहरूलाई व्यवस्थित गर्नुभयो र उहाँले गर्न लागेको काम सधैँ पूरा गर्न सफल हुनुभयो। आराम र विश्रामले उहाँको चेलाहरूको निरन्तर प्रभावकारितामा भूमिका खेल्ने थियो भने यीशुलाई थाहा थियो। तर विश्राम दृढ संकल्प र योजना बिना हुने छैन। तपाईँले यस्तो समस्याहरूलाई अन्य कुनै पनि कार्य जत्तिकै महत्वपूर्ण दृष्टिले हेर्नुपर्छ। प्रार्थना चाहिँ के गर्नुहोस् भन्दाखेरि, हे पिता, मलाई मेरो जीवनमा आरामलाई प्राथमिकता दिन मदत गर्नुहोस्। पृथ्वीमा मेरो उद्देश्य पूरा गर्न तपाईँले मलाई दिनुभएको मेरो शरीर अर्थात यस मन्दिरलाई अनादर गर्नबाट रोक्न मलाई मदत गर्नुहोस्। तपाईँको जीवनमा विश्रामलाई नियमित रूपमा ठाउँ दिनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनम बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: जयमसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम बाटुलीका कुराको पुनः प्रसारण।

जय मसी साथे हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरू प्रस्तुत गर्दै आइरहेको छौं विभिन्न विषयहरूमा र तपाईँलाई कार्यक्रमबाट उत्साह दिँदै आइरहेको छौं। आज पनि यसरी नै नाटकीय प्रस्तुतिको साथ हामी तपाईँलाई दिन गइरहेको छौं र यो समयमा भने म कार्यक्रमलाई एउटा मिठो गीतबाट शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज पनि हामी तपाईँलाई एउटा आशिषमय विषयमा नाटकीय प्रस्तुति प्रस्तुत गर्न गइरहेको छौं र आज हामीसँग हुनुहुन्छ बाटुली र अझी र आज हामीसँग आफ्नो आशिषमय गवाईहरू बाँड्नको लागि हाम्रो आदरणीय विद्या श्रेष्ठज्यू बलम्बुबाट हुनुहुन्छ र उहाँहरू तीनजना बीचको आशिषमय कुराकानी यहाँहरू समक्ष हामी ढिला नगरिकन प्रस्तुत गर्न गइरहेको छ। यसकारण आउनुहोस् हामी प्रस्तुततर्फ अगाडि बढौं। ओहो, जय मसी विद्या दिदी, सन्चै हुनुहुन्छ तपाईँ?
1: जय मसी।
0: अनि तपाईँ कस्तो हुनुहुन्छ? सबै ठिक छ नि?
1: एकदमै। हजुरको प्रार्थनाले, परमेश्वरको अनुग्रहद्वारा परमेश्वरले ठिक बनाउनु भएको छ।
0: आमेन आमेन। ल हेर त, आज हामीसँग संगति गर्न भनेर तपाईँ कहाँबाट आइपुग्नु भयो? राम्रोसँग त आइपुग्नु भयो नि, यात्रा राम्रो भयो नि तपाईँको?
1: एकदमै एकदमै राम्रो।
0: ए, धेरै हिँड्नु पर्यो कि? अलिअलि त हिँड्नु पर्छ हाम्रो यो गाउँ घरतिर है। तपाईँ ठिक हुनुहुन्छ नि? राम्रैसँग पुग्नु भयो है। त्यही त हेर्नु न विद्या दिदी, यहाँ हाम्रो अजीलाई कुरेर बसेको क्या हामी यतिखेरसम्म। जहिले समयको पक्का ठिक समयमा 2 बजे भन्यो भने ट्याक्कै 2 बजे, अनि 10 बजे भन्यो भने ट्याक्कै 10 बजे आइपुग्ने अझै आज यतिखेरसम्म आइपुग्नु भएको छैन। त्यही भएर हामी एकैछिन उहाँलाई पर्खौं, अनि त्यसपछि हामी एकछिन कुराकानीहरू गर्नेछौ, अनि संगतिहरू पनि गर्नेछौ, आशिषहरू पनि बाँड्नेछौ। विद्या दिदी, हुन्छ?
1: हुन्छ। अझैलाई के भएको छ होला? ठिक टाइममा आउनुहुने आज सन्चो छैन कि उहाँलाई?
0: त्यही त। अब अहिले उहाँ आउनु भएपछि उहाँलाई सोधौँ न होइन। अनि उता काठमाडौँतिर सबै राम्रो छ अहिले?
1: एकदमै राम्रो छ।
0: तपाईँको घर परिवार सेवा संगति
1: एकदम राम्रो छ?
0: साह्रै जोसिलो हुनुहुन्छ रे विद्या दिदी भनेर हामीले कम्ती धेरै सुनेको छैनौ तपाईँको बारेमा।
1: हो र?
0: हजुर, हो नि। अनि संगतिहरूमा त कति धेरै हिँडिरहनु हुन्छ रे प्रभुको कामहरूको लागि है। कस्तो खुसी लाग्छ यो कुराहरू सुनेर।
1: यही संगतिहरू जानको लागि, परमेश्वरको साक्षी गवाई दिनको लागि परमेश्वरले हामीलाई छान्नु भयो, चुन्नु भयो। त्यसकारण अब त्यही बताउनको लागि गइरहनु पर्छ संगतिहरू।
0: हो नि दिदी, हो, एकदम ठिक भन्नुभयो तपाईँले। अनि कस्तो छ मौसमहरू? सबै राम्रो छ नि उता काठमाडौँतिर?
1: अन्त अब छिनमै पानी पर्छ, छिनमै घाम लाग्छ।
0: ए, यहाँ पनि त्यस्तै छ, के गर्नु? अब ठिकै छ, अब मान्छेको हाम्रो यो बानी, अब धन्यवादी भन्दा पनि कहिले काहीँ त धेरै गनगन गर्न मन लाग्दो रहेछ क्या। अब घरेलु संगति चलाउँदै हिँड्दै गर्छु म बेला बेलामा, कहिले कहाँ बाटो बिग्रिने, कहिले के हुने, हिलोमा चिप्लिँदै लड्दै पढ्दै जाँदाखेरि त प्रभु धन्यवाद भन्दा पनि कहिले काहीँ त हेत्तेरिका म त के गर्ने होला भने जस्तो पनि लाग्ने क्या।
1: कहिलेकाहीँ त त्यस्तै हो नि त, हामीले अब यो गनगन गर्नु हुँदैन भन्नुभएको छ परमेश्वरले। अन्त पनि अब मानिस हो हामी है, कति जति हजुरले भन्नुभयो जस्तै लड्दै पढ्दै, कहिले गाडी, कहिले मान्छेलाई कुर्दा, साथीहरूलाई कुर्दा, त्यस्तै अलिअलि गनगनका कुराहरू पनि आउँछ। प्रभुसँग छिनमै माफ माग्छु।
0: हो नि, ठिक कुरा गर्यो। लौ न, मैले के चाहिँ छुताए कि क्या, ढिलो भयो जस्तो छ। जय मसी है, जय मसी, जय मसी नानी,
1: जय मसी अजी, जय मसी।
0: ओहो अजी, जय मसी, बल्ल आइपुग्नु भयो तपाईँ। अब नि नानी, अब नआउ कि जस्तो लागेको थियो, फेरि आज हाम्रो विद्या नानी पनि आउँदैछ रे संगति गर्न भनेर सेटिङले भनेको थियो नि त, त्यही भएर बल्ल बल्ल आइपुगे या नानी।
1: के भएको थियो र अजी तपाईँलाई?
0: के भन्ने नानी, के भन्ने? ओहो, घरि एकैछिनमा टाउको दुखेर ल्याउँछ, घरि एकैछिनमा पेट दुखेर ल्याउँछ। बुढेसकालले मलाई अब केही नगरेर चुप लागेर बस भने जस्तो छ या नानी।
1: होइन होला, यस्तो अवस्थामा पनि परमेश्वरले चाहिँ चुन्नु भएको छ, यसरी तपाईँ संगतिमा आउनु भएको छ। अब हामीलाई चाहिँ यो मानिस हो, हामी संसारमा छौ, शरीरमा छौ, कति जति हामीलाई चिन्ता फिक्रीहरू आउँछ, अनि त्यस कारणले पनि हामी अलि निराश हुन्छ। त्यो निराश हुनु पर्दैन अझै। म यस्तो थियो, म पनि 1 साल अनि खुट्टा भाँचेर म अब संगति जान नपाउँदा त मलाई एकदमै चिन्ता परेको थियो।
0: हो र नानी?
1: हजुर।
0: के भएको थियो, कसरी खुट्टा भाँचेर ल्यायो?
1: संगति गएको थियो अनि अलिकति खुट्टा चिप्लेर को जस्तो लाग्थ्यो, बसेको थियो। त्यसपछि त अब मेरो घरमा संगति है अर्को सोमबार भन्दै आएको थियो। एकचोटि पहिला यसो मात्रै गरेको थियो, त्यहाँनिर चाहिँ खुट्टा भाँचेर म कति हस्पिटलमा बस्नु पर्यो, अनि त्यसपछि घरमा पनि बसेर अब म के गरौँ भनेर सोचिराख्दाखेरि यसरी नै गुन्जुज एफएम सुनिराख्दाखेरि अनि मैले यो गुन्जुज एफएम साथी पाएर म चाहिँ आनन्दित भयो। त्यसपछि फेरि अब म त अब संगति नै जान नपाउने भयो, अब म त दिन दिनै संगति जानुपर्ने, अब मेरो यो खुट्टा यस्तो भयो भने त मलाई को भेट्न आउँछ, म कहाँ संगति जाने भनेर मलाई पनि निराश भएको थियो। तर परमेश्वरले म गुन्जुज एफएम सुनेर नै मलाई त आशिष मिल्यो। जे होस् प्रभुलाई धेरै धन्यवाद, आज प्रभु पाएको कारणले गर्दाखेरि हामी यो निराशबाट पनि उम्किने बाटो परमेश्वरले दिनु भएको छ।
0: कस्तो राम्रो कुरा गरेर ल्यायो। परमेश्वरको बारेमा बताउने रेडियो एफएम सुनेर पनि कस्तो आशिषित हुनु रहेछ है नानी,
1: एकदमै आशिष हुन्छ।
0: मलाई पनि अस्ति बाटुलीले भन्यो त्यो दिनदेखि त यो रेडियो सुनेको सुनेकै गर्छ, तर नि नानी अब हेर न कस्तो है कुराको कुरामा कस्तो छ सन्चै छ भन्न पनि बिर्सिया छ या नानी हेटेरिका यस्तै छ है। अब बुढी मान्छे भइसक्यो, सबै ठिक छ नि तिमीलाई, धेरै पछि भेट भयो नि आमा, धेरै पछि भेट भयो नानी। अनि क्या तिमीले भने जस्तै आजकल मलाई पनि मुटु भारा भारा गरेर ल्याउँछ या डर डर लागेर ल्याउँछ, अनि अब यो बुढेसकालले नै लिएर जान्छ होला मलाई, अब म सक्दैन होला, म त एकदम जोसिलो है परिवारमा, नातिहरू छ छोराहरू छ अनि मा यस्तो उस्तो भनेर मलाई केही समस्याहरू भन्यो भने म प्रार्थना गरेर जित्ने मान्छे पहिला, अहिले केही गरेर ल्याउनु मन लाग्दैन या कस्तो निराश निराश भएर ल्याउँछ। अघि तिमीले भने जस्तै मेरो हुन त खुट्टै भाँचिएको छैन, खोइ मन भाँचिएर ल्याएको हो कि आत्मा भाँचिएर ल्याएको हो कि के भएको के भएको, या निराश निराश लागेर ल्याउँछ या नानी। तिमी त्यो बेलामा घरमा एक्लै त्यसरी बसेर ल्याउँदा कसरी सम्हाल्यो आफूले आफैलाई?
1: एक्लै बस्दाखेरि यही हो, गुन्जुज एफएम सुन्ने, गुन्जुज एफएममा फोन गर्ने अनि साथीहरूसँग कुराकानी गर्ने परमेश्वरको बारे, अनि परमेश्वरको वचनले नै हामीलाई चाहिँ सान्त्वना अनि धारस दिनुभयो। साथै परमेश्वर त यो आत्मिक रोग आर्थिक रोगलाई निको पार्ने परमेश्वर हुनुहुन्छ नि त अजी, यस्तो परमेश्वर पाएको छु नि अजी हामीले।
0: कस्तो राम्रो कुरा गरेर ल्यायो, ल ल ल साथी बाटुली नानी, हामी कति खेरबाट संगति सुरु गरेर ल्याउँछ? ए एकैछिन एकैछिनमा हजुर एकैछिन, तपाईँहरू दुईजना कस्तो राम्रो गफ गर्दै हुनुहुन्छ, गफ गर्दै गर्नु, म यसो यतातिर अलिकति यहाँ यसो चियास्या बनाउँदै गर्छु अनि अलिकति चिया पिउँ अनि हामी संगति गरौँ अनि अझै धेरै आशिषहरू पनि बाँडौँ, त्यतिखेरसम्म चाहिँ लु तपाईँहरू दुईजना नै गफ गरेर बस्दै गर्नु, म आइहाल्छु ल। ल ल नानी ल, अलि अलि चिनी चाहिँ नहाल है एउटा चियामा, विद्या नानी चिनी हालेको चिया खान्छ कि खाँदैन?
1: खान्छ खान्छ हजुर।
0: हो ल ल ल, एउटा चिनी हाल एउटामा चिनी नहाल है। हुन्छ हजुर हुन्छ, ल ल ल ल गफ गर्दै गर्नु ल, म आइहाले है दिदी, ल एकैछिन बस्दै गर्नु ल हजुरसँग है तपाईँ।
1: हस् हस्।
0: अनि नि नानी अब के गर्नु, यही एकजना छ नानी, कस्तो सघाउँछ कामहरूमा अनि संगठीहरूमा, बेला बेलामा मलाई पनि टेन्सन हुन्छ नि, अब मान्छे हो संसारमा छ है, अरूलाई उत्साह दिने मान्छेलाई पनि उत्साह चाहेर ल्याउँदो रहेछ, त्यही भएर यो बाटुलीले उत्साह दिएर ल्याउँछ, आज तिमीले भनेको कुराले पनि मलाई साह्रै उत्साह भइरहेको छ या नानी। अब मलाई सुनाऊ न, अझै कसरी हामी दिदी बहिनीहरू अझै कसरी बलियो भएर ल्याउने प्रभुमा?
1: बलियो हुनलाई त हामी प्रभुसँगै प्रार्थना गर्ने हो अझ पहिला, त्यसपछि अब हामी परमेश्वरसँग नि अब यसरी गुन्जुज एफएमबाट विभिन्न पास्टर बुवाहरूले वचन दिनुहुन्छ, विभिन्न कार्यक्रमहरू आउँछ अनि गीतद्वारा पनि हामीलाई कति सान्त्वना धारस हुन्छ, अनि संगति जान नपाउँदाखेरि यो गुन्जुज एफएमले पनि हामीलाई संगति दिनुहुन्छ, त्यही भएर म
0: उत्साह भइरहेको छ या नानी। अब मलाई सुनाऊ न, अझै कसरी हामी दिदी बहिनीहरू अझै कसरी बलियो भएर ल्याउने प्रभुमा?
1: बलियो हुनलाई त हामी प्रभुसँगै प्रार्थना गर्ने हो अझ पहिला, त्यसपछि

0: भन्नुहुन्छ, सुन्नुहोस् है, हामीले सुनेन भने अरू कसले सुन्छ? हामीले सुन्नु पर्यो, हामी सुनेर अरूलाई पनि सुन्नुहोस् भन्नु पर्यो। हामी प्रभुको जन भएको कारणले भन्छु अझी।
1: कस्तो राम्रो कुरा गएर ल्यायो नानी, हो जहाँ परमेश्वरको कुरा धेरै हुन्छ त्यहाँ नै आशिष भएर ल्याउँछ भनेको त मैले पनि सुनेको छ र महसुस पनि गरेको छ। तर नानी, हामी छोरी मान्छेहरू क्या, जुनसुकै उमेरको भए पनि कहिले काहीँ परमेश्वरबाट टाढा हुने समस्याहरू आउँछ नि। त्यस्तो समस्याहरूमा परेको बेलामा चाहिँ कसरी आफूले आफूलाई सम्हाल्ने होला? तिमीले कसरी सम्हालेको छ? अनि त्यस्तो परिस्थितिमा भएको मान्छेलाई, आफ्नै परिवारको सदस्यहरूलाई कसरी सम्झाइ बुझाइ गरेर ल्याउँछ? मलाई अलिकति बताऊ त नानी।
0: यस्तै हो नि त अझी, हामी अब प्रभुको जन भएको कारण कतिपय गुन्जुदेखिन सुनेर वचनद्वारा चाहिँ अरूलाई सुनायो। अघि अझीले भन्नुभयो जस्तै, साँच्चै हामीले अरूलाई सिकाएता पनि, उत्साह दिए तापनि, अनि आफूलाई पढ्दाखेरि पनि अरूले गरोस् भन्ने चाहिँ हामी चाहन्छौँ, किनकि अरूको एउटा वचनले पनि हाम्रो मनलाई चाहिँ छुन्छ, अनि त्यही वचनलाई सम्झेर चाहिँ हामी प्रभुको निम्ति काम गर्नुपर्ने हुन्छ। हो, हामी छोरी मान्छे भएको कारण कति घरको कामहरू गर्नुपर्छ, अब कतिचोटि अब घरका परिवारहरूलाई चाहिँ घरको कामहरू नगरिकन सेवा संगतिमा मात्रै हिँडेको जस्तो लाग्छ, तर त्यो हिँड्नको लागि भनेर चाहिँ हामी कति चाँडै उठेर भए कि ढिलो सुतेर भए कि त्यस्तो गरेर चाहिँ हामी प्रभुको निम्ति काम गर्छु, किनभने यही काम गर्नको लागि हामी परमेश्वरले चाहिँ हामीलाई रोज्नु भएको थियो, चुन्नु भएको थियो, छान्नु भएको थियो, त्यही कारणले हामीले त्यो बताउनु पर्छ।
1: कसरी मिलाएर ल्याउँछ कि नानी, कसरी मिलाएर ल्याउँछ? एउटा घर सम्हालेर ल्याऊ, बुढालाई सम्हालेर ल्याऊ, बच्चा बच्चीलाई सम्हालेर ल्याऊ। तिमी त काम पनि गर्छ भनेको सुनेको थिएँ मैले, तिम्रो बुहारीको पनि के बुटिक के छ भनेको सुनेको मैले, टेलर
0: सेलर।
1: अब यी सबै कुराहरूलाई सम्हालेर फेरि परमेश्वरको लागि भनेर घरि कता पुग्छ? तिमी सङ्गति गर्न घरि कता पुग्छ? यस्तो परमेश्वरको लागि भनेर हिँडेको देख्दा बेला बेलामा मलाई सम्म प्रश्न आउँछ, या नानी कसरी सक्छ, कसरी गरेर ल्याउँछ? ल, धेरैजनालाई आशिष हुन्छ, ल मलाई पनि आशिष हुन्छ, भनेर ल्याऊ त।
0: अब यस्तै हो, हामी सङ्गति जानको लागि चाहिँ भने नि अघि नै, अब काम त छ, मान्छेले भन्छ ए तिमी त कति हिँडेको हो, के पनि गर्नु पर्दैन घरमा भन्छ, अब घरको काम त गर्नु पर्छ नि, बच्चाले स्याहार सुसार गर्नु पर्यो, उनीहरूलाई हुर्काउनु पर्यो, खुवाउनु पर्यो, नुहाइ धुवाई गरिदिनु पर्यो, अनि श्रीमानलाई गर्नु पर्यो, सबै कुरा भ्याएर प्रभुको निम्ति पनि काम गर्नुपर्छ। अनि म पनि अब बुन्छु पनि, सिउँछु पनि, कहिले काहीँ त गुन्जु देफेनमा म सिराखेको बुनिराखेको भनेर पनि म फोन गर्छु। अनि यो एउटा पनि प्रभुले दिनुभएको आशिष हो, यो त जहाँ गए पनि, अब हस्पिटलै भर्ना हुँदाखेरि पनि मैले फोन गर्दाखेरि मलाई साथीहरूले, आत्मिक छोरीले भन्दै थियो, यस्तो हस्पिटलमा बस्दाखेरि पनि तिमीलाई गुन्जु देफेनमा फोन गर्न सक्ने कस्तो मन हो तिम्रो भन्थ्यो, अनि प्रभुले दिनुभएको मन हो भनेर चाहिँ म त्यहाँनिर यो उर्सा उहाँलाई दिन्छु कि अझै। यो एउटा पनि अब प्रभुले नै दिनुभएको शक्ति सामर्थ्य रहेछ नि त, उहाँले भन्नुभएको छ नि तिमीहरू चिल जस्तै माथि माथि उड्ने छ भनेर। अब त्यसरी त उड्न त सक्दैन हामी, तर उहाँको निम्ति चाहिँ काम चाहिँ गर्न सक्छु, किनभने प्रभुले भन्नुभएको छ नि ममा भयो भने म तिमीहरूलाई सबै कुरा म जस्तै हुनलाई सिकाउँछु भन्नुभएको छ। अनि त्यही वचनले पनि चाहिँ अलि उर्सा मिल्छ है, एकदमै अरूलाई पनि बताउन पाइन्छ, सङ्गति भनेको यस्तै हो गर्ने।
1: कस्तो आशिषमय कुरा, ल नानीको कुरा सुनेर मलाई नै आनन्द लागिरहेको छ यहाँ नानी। सबै कुरा भन्दा माथि परमेश्वरलाई राखेछ, अनि फेरि परिवारमा गर्नुपर्ने जिम्मेवारीहरू पनि पूरा गरेर अगाडि बढेछ है। एउटा असल परमेश्वरको छोरी मान्छेहरूमा हुनुपर्ने गुण चाहिँ यस्तै नै हो जस्तो लाग्छ यहाँ मलाई पनि। कतिजना विचार अब चर्चमा सेवामा हिँड्न भ्याउँदैन, तर तिमीले सबै कुराहरू भ्याइरहेको देख्दा चाहिँ धेरैलाई आशिष भइरहेको छ जस्तो लाग्छ यहाँ मलाई नानी। यसरी नै अगाडि बढ भन्छु म पनि।
0: हुन्छ अझै, हुन्छ हजुरहरूको आशिष, परमेश्वरको अनुग्रह होइन, अब काम सकाएरै आएको, एउटा फल राख्न सकाएर आएको, अनि फली दिनु छ भने फलीसँग त्यो जान पाउँदैन भनेर रातिको 1 बजे 12 बजेसम्म भए पनि म त्यो काम सकाएर मात्रै सुत्ने हो हजुर, किनभने प्रभुको काम गर्नुपर्छ नि त, हामीले परमेश्वरले दिनु भएको छ नि त त्यो जिम्मेवारी होइन। अब एउटा कमिटीमा बसेर काम गरिराखेको छु, आज

0: बिहान पनि भन्दै थियो, आज एक दिन संगति नगएर के भयो नि त तिमीलाई भन्दै थियो श्रीमानले। अरूहरू गएन यस्तो यस्तो भन्दै हुनुहुन्थ्यो। अह म त जाने हो, अरूहरू नगए पनि म त गर्नुपर्छ, मलाई परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गर्नुपर्छ, मेरो घरको जिम्मेवारी पनि पूरा गर्नुपर्छ भनेर चाहिँ उहाँलाई भन्ने मौका परमेश्वरले दिनुभयो मलाई। अनि यहीद्वारा चाहिँ म सन्तुष्टि हुन्छु, यो प्रभुले चाहिँ अहिलेसम्म आशिष दिइराख्नु भएको छ।
1: आमेन, आमेन, आमेन। अनि हामी दिदी बहिनीहरूलाई चाहिँ के कुराले रोक्ने रहेछ हामी कहिले काहीँ?
0: अब यस्तै हो अजी, हामी संगति जान अगाडि नै यस्तै केही वाद विवादका कुराहरू आउँछ, कहिले काहीँ मान्छेहरू आउँछ, कहिले काहीँ जस्तै शरीरमा पनि समस्या ल्याइदिँदो रहेछ। अनि आजसम्म चाहिँ त्यसमा जितिराखेको छु।
1: कसरी जित्यो?
0: अब यस्तो गाह्रो छ, म संगति जान्न भनेका छैनन्, मैले संगति गएर बरु सुत्न आउनु परे पनि म त्यहाँ संगति चाहिँ यो खुट्टाले टेक्न भएन्जेलसम्म म छोड्दिन। मलाई एकताल एक वर्ष जति नै भयो होला जनै खतिर आएको थियो, एकदमै मलाई गाह्रो भएको थियो, त्यस्तो पनि दुख्ने त्यस्तो गाह्रो अवस्थामा पनि म सुतेकै थिएन। तीन दिन चाहिँ म सुते, गाह्रो भएको थियो सुरुमा आउन लागेकोले होला त्यो गाह्रो भएको। अनि त्यसपछि चाहिँ म प्राय संगति गइराखे, एकचोटि वचनको पालो थियो, अनि आज अरूलाई देऊ यस्तो गाह्रो भएको छ नजाऊ भनेको थियो श्रीमानले। अह म त यो जानुपर्छ, मेरो अरूलाई पालो दियो भने मेरो पालो चाहिँ खोज्छ अरूले, म दिनै पर्छ भनेर चाहिँ संगतिबाट वचन दिएर घर आएदेखि फेरि छादिन चाहिँ सुत्नु पर्यो। त्यस्तो भए तापनि म चाहिँ संगति जान्छु जान्छु, जानु पाएन भने चाहिँ मलाई एकदमै दुःख लाग्छ, निराश लाग्छ, मैले परमेश्वरको लागि केही गर्न पाएको छैन भने जस्तै मलाई लाग्छ अजी।
1: कस्तो अचम्म, त्यस्तो हुँदा कहिले काहीँ प्रभुसँग छिटो दुखेर ल्याउँदैन? अब प्रभु तपाईँको लागि भनेर म चाहिँ यस्तो धेरै गरिरहेको छ, मलाई नै यस्तो बिरामी हुन्छ बेला बेलामा, मलाई नै यस्तो आराम गर्नुपर्ने हुन्छ भनेर कहिले काहीँ गनगन गरेर ल्याउन मन लाग्दैन?
0: परमेश्वरसँग त म अहिलेसम्म गनगन पनि गरेको छैन, अनि साथीहरूले कहिले काहीँ किन प्रभु मलाई यस्तो भन्दाखेरि होइन हामी परमेश्वरलाई किन भन्ने सोध्ने चाहिँ हामी को हो र उहाँको अगाडि भनेर भन्थे, अनि उहाँले चाहिँ अब थाहा नभएर म किन भन्ने आउँदो रहेछ, म चाहिँ त्यस्तो भन्दिनँ अझै, किनभने परमेश्वरले हामीलाई अब विभिन्नलाई विभिन्न वरदान दिइराख्नु भएको छ, अनि हामी चाहिँ जहाँ तहीँ जाँदाखेरि नि परमेश्वरको बारे बताउनु पाएको छु। अनि तिमीले यस्तो धर्मात्माको छोरी भएर पनि किन चर्च गएको भन्दाखेरि पनि म यस्तो भन्थे, अब मेरो चाहिँ यस्तो भएको थियो, एउटा देउता आउने व्यक्तिले नि मेरो श्रीमानलाई एक महिनामा मर्छ भनेको कारण मैले परमेश्वरलाई विश्वास गरेको हो भनेर चाहिँ भन्थे। अनि हो र त्यस्तो पनि हुन्छ र भन्थ्यो गाडीमा, जस्तो जहाँ भेट्यो अनि मिलेको ठाउँमा चाहिँ म त्यसरी भन्थे, अनि त्यस्तो पनि हो र भन्थ्यो। अस्तिना पनि एउटा सुन पसलमा गएको थियो, अनि त्यहाँ सुन पसलमा पनि सुन्दाखेरि उहाँ चाहिँ जहिले चर्चमा आउने आउने भन्छ, आउनु भएको छैन अनि जाम भनेर भन्न जाँदा अनि एकजना व्यक्तिले भन्दै थियो अब मेरो त यस्तो यस्तो बिराम भयो यस्तो यस्तो भयो भन्दै थियो, म त मैले चाहिँ यसरी प्रभु पाएको थियो, अब त्यो पूजा पाठ गरेर के गर्ने, म त अब गर्ने हो, मैले त यसरी प्रभुलाई पाएको हो भनेर भन्दाखेरि मान्छे अर्को एकजना चाहिँ उहाँले चाहिँ सुनाइराखेका थियो, अर्को कहिले नसुनेको व्यक्ति चाहिँ हाँसिराख्नु भएको थियो, यदि हामीले यसरी सुनाउन नपाएको भए त हामी कसरी प्रभुमा अघि बढ्ने, अनि कसरी म प्रभुको छोरी हुँ भनेर भन्ने, अनि मैले कसरी परमेश्वरलाई चाहिँ त्यो गवाई दिने होइन। त्यही भएर चाहिँ म प्राय जसो परमेश्वरको बारे नै बताइरहन्छु।
1: कस्तो राम्रो या नानी, तिमीलाई देखेर हो म पनि एकदम आशिषित भएको छ या। अब कहिले काहीँ मलाई पनि अब सक्दैन जस्तो लाग्छ है, तिमी जस्तो यस्तो अगाडि बढाएको दिदी बहिनीहरू देख्दा त ऊ हो हुँदैन हुँदैन, अझै परमेश्वरको लागि गर्न धेरै छ, सुसमाचार सुनाएर हुन्छ कि है, प्रार्थना गरिदिएर हुन्छ कि, उत्साह दिएर हुन्छ, मेरो तर्फबाट गर्नुपर्ने कुराहरू धेरै छ भनेर मैले पनि नयाँ जोस पाएर ल्याउँछ या नानी। आज मलाई त्यस्तै भइरहेको छ तिमीसँग कुराकानी गरेर।
0: हो नि त अझै हामी त्यही भएर एकअर्कालाई प्रार्थना गर्नको लागि अनि एकअर्कासँग भेटघाट गरेर यसरी दुःख सुखका कुरा गर्यो भने, प्रार्थना गर्यो भने अनि त्यो उत्साहका कुराहरू सुन्यो भने हामीलाई जोस आउँछ। त्यही भएर संगति जाँदाखेरि पनि हामीलाई धेरै जोस आउँछ।
1: ओहो, कुराकानीहरू त साह्रै राम्रो भइरहेको छ जस्तो छ है अजी र हाम्रो विद्या दिदीको त। लु, मैले पनि चिया पकाएर ल्याइसकेँ, अब चिया पिउँदै बाँकी कुराहरू गरौँ न त है। कि मैले डिस्टर्ब त गरिनँ नि तपाईँहरूलाई?
0: छैन छैन
1: छैन यहाँ नानी, कहाँ डिस्टर्ब भएर ल्याउँछ यहाँ। मलाई त यहाँ विद्या नानीसँग कुरा गरेर कस्तो आशिष भइरहेको छ। अहिले तिमीलाई सुनाउँछ मैले के कुरा गरेर ल्याए भनेर, हो कि होइन नानी?
0: हो नि हो,
1: कस्तो तिमी आइरहनु पर्यो बेला बेलामा यसरी सङ्गति दिनको लागि।
0: आउँछु नि, आउँछु, बोलाउनुहोस् न।
1: ल ल ल, भोलि पर्सि पनि हामी सम्झन्छ, समय मिलाएर आऊ ल। अघिसम्म टाउको दुखेर ल्याएको थियो, अहिले कस्तो हल्का भएर ल्याए कुराकानी गरेर। ल अब अहिले एकछिनमा झन् हामी प्रार्थना पनि गर्छ, कति आनन्द हुन्छ होला।
0: एकदम आनन्द हुन्छ नि त, यो त एउटा आत्मिक आशिष हो नि त अजी।
1: ओ नानी, ओ रहेछ नानी, ओ रहेछ।
0: एजोली नि अजी, छिचाई सेवा सङ्गति जुए माछु सङ्गति जुल धासा अलि छिओ छ्यापति नलनी अलि छिट चिन्ता फिक्री ज्याचौपति न परमेश्वर यक्नय ल्याका दि वेक चाहिँ छिउ चङ्गाई कर्ता वेक चाहिँ अलि छिउ ल मरिख परमेश्वर चाहिँ परमेश्वर बच्ने त हात हुँदैन बाटो सत्य जीवन जिए ख जिथ्यावा जिथ्या सुन समस्या लाइमको त्यात
1: ख नानी ख ठो ख सत्य ख। ल हेर हेर, अब दुईजनाले यसरी बोलेपछि म बुझ्छु त, अलिकति मैले बुझ्ने गरेर पनि भन्नु न। ल नानी बुझ्दैन अलिकति बाटुलीले। ल हामी दुईजना मात्र हुँदा अहिले यसरी कुरा गरौँला है हाम्रो भाषामा पनि, अनि अलिअलि बाटुलीलाई पनि सिकाएर ल्याउनु पर्छ हामी दुईजनाले।
0: जो थाथे थो निमा खला थो बाटुली नान त कनमा ख सिकेमा ख छ्याकन सलके निवा खाउ प्रस्त भए।
1: अब मैले बुझेँ होइन दिदी, अब तपाईँ र अजीले मात्र बुझ्नुहुन्छ, के गर्ने। ल फेरि भन्नु त मैले नि बुझ्ने गरेर।
0: ख थो बाटुली नान त छिउनिवा ख चाहिँ सिखमा अजी सेना भीमा वेकैटन भनेको चाहिँ बाटुलीलाई पनि सिकाउनु पर्छ
1: भनेर भन्नु ए। ल ल ल, हुन्छ हुन्छ विद्या दिदी, म बिस्तारै बिस्तारै सिक्छु नि तपाईँबाट हजीबाट है। तपाईँहरूको कुराकानीलाई चाहिँ मैले अब एकैछिन रोकेँ, अब हामी सङ्गति गर्नतर्फ जानुपर्छ। फेरि विद्या दिदी त अझै उहाँ काठमाडौँबाट उहाँ बोलम्बु भन्ने ठाउँबाट आउनु भएको छ, जान ढिला हुन्छ, त्यही भएर हामी सङ्गति गर्नतर्फै लाग्नुपर्छ होला है। ए वट वट, ल ल ल ल, अब धेरै कुरा नगरौँ अहिले, पहिला सङ्गति नै गरौँ है नानी विद्या।
0: हस् हस्
1: ल, जाउँ जाउँ सङ्गति गर्न जाउँ यहाँ ल।

आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा मार्फत आज हामीले तपाईसँग एउटा कचेरी विभिन्न उमेर समूहका दिदीबहिनीहरू विभिन्न परिस्थितिहरूमा निराशा अवस्थाहरूमा कसरी विजय हुने, परमेश्वरलाई कसरी पहिलो स्थानमा राख्ने र आफ्नो सबै परिस्थितिहरूबाट प्रभुको महिमा गर्दै कसरी अगाडि बढ्ने विभिन्न विषयहरूमा कुराकानीहरू नाटकीय प्रस्तुति यहाँहरू समक्ष हामीले प्रस्तुत गरेको छौं र हामी विश्वास गर्दछौ यहाँहरू आशिषित हुनुभएको छ। र आज हाम्रो साथमा हाम्रो आदरणीय विद्या श्रेष्ठजी हुनुहुन्थ्यो र उहाँ चाहिँ बलम्बुबाट हुनुहुन्छ र उहाँसँगको केही वास्तविक र आशिषमय गवाईहरू पनि हामीले राख्ने प्रयास गरेको छौं नाटकीय प्रस्तुतिद्वारा। र अब चाहिँ भने कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा यसरी नै भेट्ने आशाका साथ अहिलेलाई भने कार्यक्रम बाटुलीका कुराबाट म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
4: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि। हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
4: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
2: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
1: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
2: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
1: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
2: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
1: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
2: पार्किङ र ग्रीन गार्डन भएको,
1: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
2: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
1: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
2: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो किन नि, के भयो, सन्चो भएन?
3: होइन, यत्तिकै जानै मन लागेन।
4: यत्तिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।